0: छलफलमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा, कृषि मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी सहित सांसद तथा किसानका जनप्रतिनिधि सहभागी हुनुभएको थियो।
1: काठमाडौँ उपत्यकाको सड़क पूर्वाधार तथा शहरी यातायात प्रणालीलाई व्यवस्थित बनाउन चौथो पटक वृहत गुरु योजना तयार गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो प्रतिवेदन तयार पारेको हो। यसअघि सन् 1993, 2012 र 2017 पनि यस्ता अध्ययन भएका थिए। विगतका योजना स्वीकृत हुन नसके पनि यसपटक भने मन्त्री परिषदले पारित गर्ने अपेक्षा गरिएको छ।
0: सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा चार्टर्ड अकाउन्टेन्ट नागेन्द्र शाहलाई नियुक्त गरेको छ। धनुषाको नगराइन नगरपालिका तीन निवासी शाह निगमको निमित्त कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका पेट्रोलियम क्षेत्रमा अनुभवी व्यक्ति हुनुहुन्छ।
1: गत जेठ यता समस्याग्रस्त सहकारी संस्थाका 2700 भन्दा बढी बचतकर्ताले करिब 3.5 करोड रुपियाँ बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको करिब 2 महिना जेठ पहिलो सातादेखि हालसम्म 2769 बचतकर्तालाई 3.69 करोड रुपियाँ बचत फिर्ता गरेको हो।
0: धनकुटा नगरपालिका हिलेदेखि भिरगाउँसम्म जोड्ने करिब 7.3 किलोमिटर सड़कको कालो पत्रेको काम नसकिँदै उप्किन थालेको छ। निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामी नारायण जेबीले गरेको उक्त कालो पत्रे सम्पन्न नहुँदै उक्किन थालेको हो। धनकुटा नगरपालिका एक स्थित हिले बजार हुँदै वडा नम्बर 2 भिरगाउँ जोड्ने हिले भिरगाउँ मधुगंगा सड़क केही समय अगाडि मात्रै कालो पत्रे गरिएको थियो।
1: अब शेयर बजार बुधबार केही सुधारिएको बजार बिहिबार फेरि घटेको छ। बुधबार 4.79 अङ्कले बढेको बजार बिहिबार भने 13.82 अङ्कले घटेको हो। यस दिन 2666.13 बिन्दुदेखि खुला भएको बजार 2678.22 बिन्दुसम्म पुगेको थियो भने 2647.72 बिन्दुसम्म झरेको थियो। बिहिबार अप्पर लोहोर खोला हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक 15% बढेको छ भने एलएस होराइजन 12 को इकाई मूल्य सर्वाधिक 6.50% घटेको छ। कारोबारको पहिलो दिन नै यस योजनाको इकाई मूल्य सर्वाधिक घटेको हो। यस योजनाको इकाई बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको थियो।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेश का खबर जर्मनी को लेइपजिङ विमानस्थलमा बुधबार अवतरण गरेको स्वचालित ड्रोनमा विस्फोटक पदार्थ रहेको अनुसन्धानबाट खुलेको छ जर्मन प्रहरीले बम डिस्पोजल रोबोट प्रयोग गरेर यस उपकरणलाई ध्वस्त गरेको थियो बुधबारै जर्मन आकाशमा डीएचएल कार्गो विमान एउटा सानो वस्तुसँग ठोकियो जसकारण केही समय विमान आकाशमै घुमिरह्यो र अन्तत हानोभर विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो
4: अब खेल खबर नेपालले अन्डर 20 फुटबल टोलीले एएफसी एसियन कप छनौट प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ फिफाले अखिल नेपाल फुटबल संघ इन्फामाथि लगाएको निलम्बनका कारण नेपालले एएफसी अन्डर 20 एसियन कप छनौट प्रतियोगिता गुमाउनु परेको छ छनौट प्रतियोगिता खेल्न अखिल नेपाल फुटबल संघमाथि फिफाले लगाएको निलम्बन अगस्त 1 तारिकसम्म फुक्वा भइसक्नु पर्ने थियो तर नभएपछि पुनः नेपाल प्रतिबन्धमा परेको छ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप लगायतका प्रतियोगितामा निजी लगानी भित्राउन योजना ल्याउनु त्रुटि भएको स्वीकार गर्दै माफी मागेका छन् अध्यक्ष इन्फान्टिनोले विश्वकप निजीकरण गर्ने परियोजना प्रस्ताव गरेपछि फिफा विवादमा परेको थियो युरोप र एसियाको फुटबल महासंघ लगायतले विरोध गरेपछि अध्यक्ष इन्फान्टिनोले आफ्नो विवादित व्यावसायिक योजना फिर्ता लिएका छन्
3: अब विचार विश्लेषणको पालो टिक्दैन नियन्त्रित लोकतन्त्र शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ मधेसी मूलका बालेन्द्र शाह प्रधानमन्त्री भएको चार महिना पुग्दा नपुग्दै मधेसमै हिंसा भड्कियो सदियौंदेखि मिलिजुली बसेका समुदायबीच घृणा फैलाइयो भ्रामक सूचनासँगै मानसिक तनावले बढ़ावा पायो विडम्बना यस्तो बेलामा पनि प्रधानमन्त्री बालेन्द्र शाह लोकतन्त्रका पहरेदार देखिएनन्
4: त्यस्तै सामाजिक सञ्जालमा निसासिएको लोकतन्त्र शीर्षकमा विख्यात खत्रीको विचार कान्तिपुर दैनिकमा छापिएको छ लोकतन्त्रको जग हल्लाउने सामाजिक सञ्जालले व्यक्तिगत या राजनीतिक हिसाबमा कसलाई कति असर या फाइदा पुग्यो त्यो मूल्याङ्कन भविष्यमा होला नहोला तर प्रथम दृष्टिमा यो अवस्थाले नेपाली समाजको राजनीतिक चेत मतभिन्नता जाहेर गर्ने आँट प्रमाणमा आधारित आलोचना र वैकल्पिक विचारको अभिव्यक्ति जस्ता लोकतन्त्रको आधारभूत सिद्धान्त नै सामाजिक सञ्जालमा निस्सासिएको छ
3: यो मन त मेरो नेपाली हो शीर्षकमा पार्क थेङको विचार गोर्खापत्रमा छापिएको छ पार्क थेङ नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हुनुहुन्छ उहाँ लेख्नुहुन्छ अर्को गर्वको विषय भनेको मेरो कार्यकालमा कोरियामा रोजगारीका अवसरको सन्दर्भमा ईपीएस कार्यक्रममा समावेश भएका 17 साझेदार राष्ट्रले नेपालले रोजगारीको अवसर सबैभन्दा बढी प्राप्त गरी निरन्तर पहिलो स्थानमा रह्यो त्यसै गरी नेपालमा वैदेशिक लगानी गर्ने मुलुकमध्ये गणतन्त्र कोरिया चौथो स्थानमा छ म संसारको जुनसुकै ठाउँमा भए पनि विकास र समृद्धितर्फ लम्किरहने नेपालको यात्रालाई चासो दिएर नियाल्नुका साथै समर्थन गरिरहनेछु म भौतिक रूपमा नेपाल छोड्दैछु तर नेपालप्रतिको मायाले भरिएको हृदय बोकेर सधैँभरि नेपालको राम्रो साथी बनिरहनेछु मैले भ्रमण गरेको सुन्दर प्रकृति र यहाँ अनुभव गरेको विविध सांस्कृतिक सम्पदाको सम्झना म बारम्बार गर्नेछु
4: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रे अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: ओखलती फेसबुक जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 63 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 580 र 98 550 26 440
3: 6 o'clock अहिले 6 बजेको छ
4: सुप्रभात काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
5: आज 2083 साल साउन 22 गते शुक्रबार सन् 2026 अगस्त 7 तारिक साउन कृष्ण पक्षको नवमी तिथि
6: काया कैरन का साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिंग सोलुसन्स
4: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
5: देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव
4: ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र बिरगन्ज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै भित्री पनि अझै अभाव
5: कोदोजन्य बालीको उत्पादन र क्षेत्रफल घट्दो तर माग भने बढ्दो परिकार विविधीकरण र सहरमा खोजी गर्नेहरू थपिएसँगै महत्त्व फैलिँदै
8: कोदोको बिस्कुट बन्न थाल्यो कोदोको पाउरोटी बन्न थाल्यो कोदो चाहिँ हामीले अहिले भन्छौँ कोदोलाई चाहिँ सहर पसेको छ सहर पसेको कारणले यसको महत्त्व पनि बढी छ
4: ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता नपाउने
5: र फिफाको निलम्बनका कारण नेपाल एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो
9: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
10: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउँ न्यायको लागि एकजुट हौ
9: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क
11: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
12: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
13: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल्छ

0: र अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घटाइ लायो, होइन के गरौँ बाब?
1: ल यहाँका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: माडीवासीहरूका लागि खुसीको खबर,
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै

0: लागि अध्ययन क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डिपिआर लगायतका काम भइरहेका छन्। चालु आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाले अध्ययनका लागि 67 करोड 1 लाख रुपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग र काठमाडौँ तराई मध्ये द्रुत मार्ग आयोजनामा 7 वटा सहित अहिले देशमा 8 वटा सुरुङ मार्ग निर्माण भइरहेको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। यस्तै केन्द्रमा त देशभरिका सुरुङ मार्गको अध्ययन अनुसन्धान तथा निर्माण हुने गर्छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीपक झाले काठमाडौँ तराई मध्ये द्रुत मार्गका 7 वटा र सिद्धार्थ राजमार्गमा सिद्ध बाबा सुरुङ मार्ग बनिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले द्रुत मार्ग अन्तर्गत धेन्द्रे, लेनडाँडा, महादेवटार, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिर सुरुङ मार्ग निर्माण भइरहेका छन्। द्रुत मार्ग आयोजनाको कुल लम्बाई मध्ये 15.46% खण्डमा सुरुङ मार्ग निर्माण भइरहेका छन्। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर झाले अहिले देशभरि प्रस्तावित 23 वटा सुरुङ मार्ग अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो। सिद्ध बाबा सुरुङ मार्ग योजनाका प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। पूर्व सचिव इन्जिनियर केशव कुमार शर्मा निर्माणाधीन र अध्ययन क्रममा भइरहेका सुरुङ मार्ग निर्माणले देशको भौगोलिक कठिनाई चिर्दै यातायातमा काया पलट ल्याउने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, सुरुङ मार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाडी बाटालाई छोट्याएर यात्राको समय र इन्धनको लागत भारी मात्रामा घटाउनेछ। यसबाट यातायात थप सुरक्षित, नियमित र 12 महिना सञ्चालन हुनेछ। गोरखापत्रमा खबर छ।
1: यसैबीच पूर्वाधार विकास मन्त्रालयले 25 वर्षे सन् 2050 सम्म काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजनाको मस्यौदा तयार गरेको छ। गुरु योजनामा भूमिगत दुई तिले सुरुङ निर्माणदेखि काठमाडौँको रत्न पार्कदेखि भक्तपुर जोड्ने मेट्रो रेल निर्माण सञ्चालनसम्मका विषय समेटिएको छ। मेट्रो रेलको जाइकाले नै अध्ययन गरिदिने तयारी समेत गुरु योजनामा समेटिएको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजना आयोजनाका निर्देशक सुशील बाबु ढकालका अनुसार गुरु योजनाको अनुमानित लागत 6 खर्ब रुपियाँ छ। गुरु योजनाले गौशाला चाभैल खण्ड पुरातात्विक क्षेत्रमा पर्ने र सडक विस्तार गर्ने ठाउँ नपाएकाले भूमिगत सुरुङ निर्माण गर्ने वा जमिनमाथिबाट जाने विकल्पबारे उल्लेख गरेको छ। चाभैल गौशालामा 1562 मिटर लामो दुई तले सुरुङ मार्ग बनाइनेछ। सहरका साँगुरा र बोटलेन लेक भएका ठाउँमा भूमिगत मेट्रो सञ्चालनको योजना समेटिएको छ। गुरु योजनामा पूर्वाधार निर्माण बाहेक यातायात क्षेत्रमा प्रणाली स्थापनादेखि सुधारसम्मका विषयलाई समेत समेटिएको छ। कारोबारमा खबर छ।
0: नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धी विवादमा 3.5 महिना अघि भएको फैसला पुनरावलोकन हुने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशहरू श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेको इजलासले हिजो फैसला पुनरावलोकन गर्ने आदेश दिएसँगै काङ्ग्रेस विभाजन तत्काललाई टरेको छ। 19 साउनको राष्ट्रिय भेलाबाट नयाँ पार्टी साउन 29 को राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेका असन्तुष्ट पक्षका नेताहरूले अब अदालतको निर्णय कोर्ने बताएका छन्। दुवै पक्षका नेताहरूले सर्वोच्चको आदेशबाट पार्टी एकतामा बल पुग्ने प्रतिक्रिया दिएका छन्। सर्वोच्चको आदेशपछि 15 महाधिवेशन भन्ने अन्यलमा परेको छ। भदौ 2 देखि वडा अधिवेशन गरेर 14 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने संस्थापन काङ्ग्रेसको तालिका छ। आधिकारिकता विवादमा अन्तिम फैसला नहुँदासम्म गगन थापा नेतृत्वकै केन्द्रीय कार्य समितिले मान्यता पाउनेछ। सर्वोच्च अदालतले हिजोको आदेशमा निर्वाचन आयोगले गरेको निर्णय बदर नहुने गरी भनेकाले अर्को फैसला नआउँदासम्म वर्तमान केन्द्रीय कार्य समिति नै आधिकारिक हुने भएको छ। देउबापक्ष नेता विमलेन्द्र निधिले भेला नसर्ने भए पनि अब अलग पार्टी तत्काल नबन्ने बताउनु भयो। देउबापक्षका अर्का नेता मिन विश्वकर्माले विभाजनको डिलमा पुगेको काङ्ग्रेसलाई सर्वोच्च अदालतको आदेशले जोगाइदिएको बताउनु भएको छ। असन्तुष्ट पक्ष राष्ट्रिय भेलाको तयारीमा लागिरहेका बेला संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा थियो। महामन्त्री प्रदीप पौडेलले पूर्व निर्धारित मितिमा महाधिवेशन हुने कि नहुने भन्नेमा छलफल गरेर औपचारिक धारणा बनाउने बताउनु भयो। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा अबको 26 गते स्वदेश फर्कने हुनुभएको छ। स्वास्थ्य उपचारका लागि 13 गते सिङ्गापुर जानुभएका उहाँ यही 26 गते राति काठमाडौँ आइपुग्ने नेता प्रकाशरण महतले पुष्टि गर्नुभएको खबर कान्तिपुरले लेखेको छ।
1: देशमा ग्यास भण्डार गृह भइदिएको भए नेपाल आयल निगम एनओसीले अहिले जस्तो संकटमा सरक्क निकालेर उपभोक्ताले चाहे जति दिन सक्थ्यो। तर भण्डार गृह निर्माण गर्ने 10 वर्षदेखिको योजना अलपत्र हुँदा आपूर्ति असहज भएका बेला उपभोक्ता रित्ता सिलिन्डर बोकेर ग्यासको खोजीमा चारैतिर भौतारिन बाध्य छन्। भारतबाट आपूर्ति गडबड हुँदा वा आयातभन्दा बजारमा माग बढी हुँदा आवश्यकता अनुसार झेकेर दिनेकै लागि ग्यास भण्डारण चाहिने हो। 2072 वैशाखको भूकम्प र लगत्तै भारतले गरेको अघोषित नाकाबन्दीका बेला ग्यासको संकट निम्तिएपछि आयल निगमले त्यही वर्ष भण्डार गृह निर्माण गर्नुपर्ने योजना अघि सारेको थियो। 59 ग्यास उद्योगले भारतको हल्दिया, मथुरा, बन्थरा, पारादीप, दुर्गापुर र बैरानी रिफाइनरी पुगेर ग्यास आयात गर्दै आएका छन्। भारतीय रिफाइनरीदेखि ग्यास उद्योगसम्मको ढुवानी बापत वार्षिक झण्डै 6 अर्ब खर्च हुने गरेको निगम प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यास ढुवानीका लागि भारतीय व्यवसायिकै बुलेट प्रयोग भइरहेका छन्। त्यसैले निगमले ढुवानी भाडा बापत भुक्तानी गर्ने सबै रकम भारतीय व्यवसायीले पाइरहेका छन्। सर्लाहीमा भण्डार गृह निर्माण भए त्यहाँसम्म सिधै पाइपलाइनमा आउने र देशभित्र मात्रै ढुवानी खर्च लाग्ने हुँदा ठूलो रकम बचत हुने निगमको बुझाइ छ। नयाँ पत्रिकामा खबर छ।
0: केही दिनदेखि खाना पकाउने ग्यासको अभाव देखिए पनि बिरगन्ज नाका भएर भित्रिने ग्यास बुलेटको संख्या भने बढेको छ। बिरगन्ज नाका भएर साउन 1 गतेदेखि 20 गतेसम्मको 20 दिनको अवधिमा ग्यास बोकेका 979 वटा बुलेट भित्रेका छन्। 2082 सालको यसै अवधिमा बिरगन्ज नाका भएर 859 वटा ग्यास बुलेट भित्रेका थिए। 2083 साउन 1 देखि 20 गतेसम्म गएको वर्षको यसै अवधिभन्दा 120 बुलेट बढी अर्थात् 979 बुलेट भित्रेका हुन्। नेपाल आयल निगमको बिरगन्ज कार्यालयका प्रमुख मोहन प्रसाद शाहका अनुसार देशको झन्डै 60% खाना पकाउने ग्यास भित्रिने बिरगन्ज नाकाबाट निर्वाध रूपमा ग्यास बोकेका बुलेट भित्रिरहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासमा कृत्रिम अभाव, कालो बजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई हुँदा 98511 16773 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्ने मन्त्रालयले जनाएको छ। बजारमा पछिल्लो समय ग्यास अभाव भएपछि मन्त्रालयले उपभोक्तालाई गुनासो गर्न सम्पर्क नम्बर दिएको हो। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा खान पकाउने एलपी ग्यासको अभाव देखिएको छ। नेपाल आयल निगमले ग्यासको आयात नियमित भइरहेको र बजारमा उच्च मागका कारण अभाव देखिएको जनाएको खबर गोरखापत्रले लेखेको छ। काया कैरनमा कोदोजन्य बालीको उत्पादन र महत्त्वबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
3: ल यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजे प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512206।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर,
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
9: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9802035212।
10: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
11: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
10: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
11: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
12: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 63 53, 98550 77061।
0: का क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव काङ्ग्रेसको आधिकारिकता पुनरावलोकन हुने भएपछि पार्टी विभाजन तत्काललाई टर्यो। देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र। बिरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै भित्रिए। अझै अभाव लगायतका खबर प्रस्तुत गर्यो।
1: अब बाँकी प्रसंग। धान गहुँ मकै पछि कोदो फाफर मुख्य खाद्यान्न बाली हुन्। कोदो समग्रमा चौथो मुख्य बाली मानिन्छ। कोदो मध्यपहाडी क्षेत्रमा मात्रै होइन तराई सहित सबै जिल्लामा उत्पादन गर्न सकिन्छ। तर पछिल्ला वर्ष कोदोको क्षेत्रफलसँगै उत्पादन पनि घट्दो छ। स्वास्थ्यका हिसाबले समेत महत्त्वपूर्ण कोदोजन्य बालीलाई पोषणविदले सुपर फुड नै मान्ने गरेका छन्। यही गुणका कारण पछिल्ला वर्ष उपभोग गर्नेहरू बढेसँगै कोदोको माग पनि बढ्दो छ। माग बढेसँगै आयात गर्नुपर्ने अवस्था छ। थप जानकारी सहित साथी मदन पौड्याल।
13: कोदो अनि फापरलाई पहिला दुःखको साथी भन्ने गरिन्थ्यो। दुःखको साथी भए पनि यी बाली हेलामा परे। कोदोलाई त बहुगुणी बाली नै मान्ने गरिन्छ। कोदो खेतीमा पर्याप्त पानी चाहिँदैन अनि मलको खासै चिन्ता गर्नु नपर्ने, उत्पादन गर्न सके वर्षौंसम्म राख्न सकिने, सुरक्षित भण्डारण गर्न सके त घुन किराले दुःख पनि नदिने हुँदा किसानले क्षति भयो भनेर गुनासो गर्नु पर्दैन। नेपाल कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत।
14: पानीले भिज्यो स्टोर गरेका ठाउँमा भने त्यो कुहिन्छ होइन, नभएदेखि चाहिँ त्यो जति वर्ष राख्यो भने त्यसमा घुन अरू किराहरू केही पनि लाग्दैन कोदोमा। त्यो चाहिँ जति वर्ष राखे पनि त्यो खान हुन्छ। हामी खान्छौँ नै, हाम्रो घरमा हामी बच्चा हुँदाखेरि हामीले 10-12 वर्षको पुरानै कोदो खाने हो। नयाँ कोदो स्टोर गर्ने र पुरानो खाने चलन थियो हामी कहाँ। अहिले पनि छ त्यस्तो राख्नेहरूले राखेका छन्।
13: बहुगुणी बाली कोदोको उत्पादन र क्षेत्रफल क्रमशः घट्दो छ। मुख्य धान झन्डै 14 लाख हेक्टरमा खेती हुँदा कोदो र कोदोजन्य बालीको खेती निकै थोरै अर्थात् 3 लाख हेक्टर क्षेत्रफल पनि पुग्दैन। कोदोको उत्पादन वार्षिक पुग नपुग 3,30,000 टन हुने गरेको तथ्याङ्क छ। तर उपभोग बढ्दो रहेकोले भारत चीन लगायतका देशबाट आयात बढ्दै गएको छ। आर्थिक वर्ष 2082-83 झन्डै 62 करोड रुपियाँ बराबरको कोदो भित्रिएको छ। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार बनाएर खान सकिन्छ अनि अहिले सहरमा यस्ता परिकार खानेक्रम बढेको छ।

0: यसलाई अब अरू विविधीकरण पनि गरिएको छ क्या. कोदोको बिस्कुट बन्न थाल्यो, कोदोको चाउचाउ बन्न थाल्यो, होइन अब कोदोको पाउरोटी बन्न थाल्यो. यो कोदो चाहिँ हामीले अहिले भन्छौँ कोदोलाई चाहिँ सहर पसेको छ, सहर पसेको कारणले यसको यसको महत्व पनि बढी छ.
1: कोदो, कागुनो, जुनेलो, फापरको उपभोग पछिल्लो समय बढ्दै गएको हो. सहरमा कोदो फापर लगायतको खोजी हुन थाले पनि गाउँघरमा उत्पादन गर्न किसानलाई साह्रै समस्या छ. जनशक्तिको अभाव र यी बालीमा आवश्यक प्रविधि उपलब्ध छैनन्. आयातको भरमा माग धान

0: बढ्दै गएको मागलाई धान्न र भइरहेको आयातलाई पनि प्रतिस्थापन गर्न सकिन्छ।
1: कोदोजन्य बालीको बढ्दो माग, बजार र उत्पादनका विषयमा कोदो तथा फापर संघका अध्यक्ष डीपी बस्नेतसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, मौसम पूर्वानुमान महाशाखाले हिजो धेरै प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरे पनि कुनै पनि ठाउँमा ठूलो पानी परेन। महाशाखाले हिजो बिहान निकालेको मौसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको अनुमान गरेको थियो, तर आज बिहानसम्म ती क्षेत्रमा पानी परेको छैन। गैराती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका 1-2 ठाउँमा सामान्य पानी परेको छ भने कोशी र कर्णाली प्रदेशका केही पहाड़ी क्षेत्रमा छिटपुट पानी परेको छ। त्यसबाहेक धेरै जसो ठाउँमा बदली भए पनि पानी परेन। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको समेत सम्भावना रहेको जनाएको थियो। महाशाखाले हिजो बेलुकी निकालेको मौसमी बुलेटिन अनुसार आज देशका कुनै पनि ठाउँमा ठूलो पानी पर्ने सम्भावना छैन। महाशाखाका अनुसार देशभर साधारणतया बादल लाग्ने र हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै तराई विभागको केही ठाउँमा मध्यमसम्मको वर्षा हुने अनुमान छ। महाशाखाका अनुसार भोलि भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
4: नेपालको एकमात्र डिटिएच सेवा
5: डिस होम, खुशीको कनेक्शन।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 6:30 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई अहिलेको सरकारले अनलाइन सरुवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरुवा गर्न थालेको छ। साथै लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरुवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा बस्न बाध्य थिए। निजामती सेवा ऐनमा 2 वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ, तर पहिला पहुँचवाला कर्मचारीलाई भने यो नियम लागू हुने गरेको थिएन। सरुवामा सन्तुलन कायम गर्न, सेवा प्रवाह प्रभावकारी बनाउन र वर्षौंदेखि एकै ठाउँमा बस्ने कर्मचारी प्रवृत्ति अन्त्य गर्न सरकारले अनलाइन सरुवा प्रणाली व्यवस्थित गरेको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा सफ्टवेयर तयारी गरी विधिसम्मत रूपमै सुगम क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा गरेको जनाएको छ। मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवाको निवेदन माग गरे पनि सुगमकै कार्यालयमा रोज्ने कर्मचारीको संख्या उल्लेख भए पनि यस अगाडि कर्मचारी सुगम र दुर्गम क्षेत्रमा बसेका तथ्याङ्कका आधारमा कर्मचारीलाई सरुवा गर्न थालिएको खबर आजको गोरखा पत्रमा छ।
1: अब विदेशको

0: खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ। केही हप्ता अघि अमेरिकी सर्वोच्च अदालतले सहीको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नु भएको बीबीसीले जनाएको छ। नयाँ व्यवस्था अनुसार विदेशी आतंककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलकपट गरेको आरोप लागेका व्यक्ति तथा कानूनले नागरिकताको अधिकार नदिने अमेरिकी भूभाग नागरिकका सन्तानले अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्। यसै गरी गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि नयाँ आदेश मार्फत रोक लगाइएको छ। आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै पहिले नै लागू हुनुपर्ने बताउँदै अब त्यसलाई कार्यान्वयनमा ल्याइने बताउनु भएको छ। उहाँले यसअघि अमेरिकी सर्वोच्च अदालतले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसको अर्को कानूनी उपाय खोजिएको समेत बताउनुभयो। व्हाइट हाउसका नीति प्रमुख स्टीफन मिलरले पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गरेर सन्तान जन्माउने उद्देश्य राख्नेहरूले अमेरिकी नागरिकताको सुविधाको दुरूपयोग गरिरहेको आरोप लगाउनुभयो। उहाँका अनुसार यस्ता सन्तानले पछि अमेरिकी नागरिकका रूपमा विभिन्न अधिकार र सरकारी सुविधा प्राप्त गर्ने गरेका छन्।
1: अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन। एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह आईमा थियो। यससँगै नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियनशिप लिग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिसकेको छ। फिफाले गएको असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो। यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनशिप पनि गुमाउने जोखिम बढेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले सेप्टेम्बर 1 फिफाको निलम्बन फोकुवा भए मात्र नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ। एएफसी 20 वर्ष मुनिको एसियन कप क्वालिफायर्स चीनमा अगस्तको अन्तिम हप्तादेखि शुरू हुँदैछ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाल र भारत बीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढाउने विषयमा 4 वर्षपछि छलफल हुने भएको छ। आउँदो सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति JCWR र जलस्रोत सम्बन्धी संयुक्त स्थायी प्राविधिक समिति JSTCWRमा यो विषयलाई छलफलका रूपमा समावेश गरिएको हो।
1: विदेश जाने कागजात बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउने भएका छन्। सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकार को उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट बन्ने भएपछि नागरिकले अनावश्यक झन्झट बेहोर्नु नपर्ने भएको छ।
0: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 अर्थात 81.19% रहेको बोर्डले जनाएको छ।
1: विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसुल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री, सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्य सहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो।
0: सरकारले कर्मचारीको नयाँ तलब मान स्वीकृत गरेको छ। मन्त्री परिषदको अस्ति बुधबार बसेको बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा पालिकामा कार्यरत कर्मचारीको नयाँ तलब मान र सुविधा स्वीकृत गर्ने निर्णय गरेको हो।
1: गएको जेठ समस्याग्रस्त सहकारी संस्थाका 2,700 भन्दा बढी बचतकर्ताले झण्डै 3.5 करोड रुपियाँ बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको झण्डै 2 महिना जेठ पहिलो हप्तादेखि अहिलेसम्म 2,769 बचतकर्तालाई 3.69 करोड रुपियाँ बचत फिर्ता गरेको जनाएको छ।
0: जुटले राम्रो बजार मूल्य पाउन थालेपछि कोशी प्रदेशका किसान फेरि जुट खेतीमा फर्केका छन्। 2 वर्षदेखि आकर्षक मूल्य पाएपछि किसानले जुट खेती विस्तार गरेको पाइएको छ। यस विस्तारसँगै जुट उत्पादन बढ्ने भएको छ।
1: काठमाडौँ उपत्यकाका नदी किनारबाट अवैध बस्ती र संरचना हटाएर खाली गरिएको झण्डै 4,000 रोपनी जग्गालाई अब हरियाली, सार्वजनिक पार्क र खुला मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने योजना सरकारले अघि बढाएको छ। बागमती, विष्णुमती, मनोहरा र गंगपु खोलाको किनारमा वर्षौंदेखि अतिक्रमणमा परेका क्षेत्र खाली गरिएपछि अब ती ठाउँलाई सार्वजनिक उपयोगमा ल्याउने तयारी शुरू भएको खबर आजको नयाँ पत्रिकामा छ।
0: वैदेशिक रोजगार व्यवसायहरूले सरकारलाई दिएको 15 दिनको अल्टिमेटम आज सकिँदैछ। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन ठोस नीतिगत सुधार नगरे श्रमिक विदेश पठाउने प्रक्रिया नै रोक्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।
1: संघीय सरकारी निकायमा कार्यरत करारका कर्मचारीको व्यवस्थापन बारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ। करारका कर्मचारीको व्यवस्थापन पेचिलो बनेपछि यसबारे अध्ययन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो।
0: र आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको
1: जीव भन्दा जीविका प्यारो
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव।
0: देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 अलपत्र। वीरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै भित्रे पनि अझै अभाव।
1: कोदो जन्ने बालीको उत्पादन र क्षेत्रफल घट्दो तर माग भने बढ्दो। परिकार विविधीकरण र शहरमा खोजी गर्नेहरू थपिएसँगै महत्व फैलिँदै।
0: ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी। अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता नपाउने।
1: र फिफाको निलम्बनका कारण नेपालले एएफसी 20 मुनिको एसियन कप गुमायो।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजारमा खाना पकाउने ग्यास पाउन अझै मुस्किल छ। सरकारले भने विज्ञप्ति र सूचना निकालेर अभाव छैन, साइट चाहिएमा फोन गर्नुहोस् भनेर आश्वासन दिने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अभाव भनेर लेखिएको रित्तो सिलिन्डर बोकेर एकजना मान्छे रुल्ल टुल्ल हुँदै बाटोमा हिँडिरहेका छन्। त्यही बेला सरकारले ग्यासको विवरण लेखिएको विज्ञप्ति देखाएको छ अनि ती मान्छे भन्दैछन् यो कागजलाई सल्काएर भात पकाउने कि लाइन जोडेर खाने सरकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै हामी पनि बिदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बोम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौँ। त्यसै गरी युट्युब च्यानलमा नेपाली नेटवर्क टिभी मार्फत पनि प्रत्यक्ष रूपमा हामी प्रसारण भइरहेको छ यतिखेर। र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगर सहित डिजिटलका विभिन्न प्लेटफर्म मार्फत नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता नेपाली बहसमा हामी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ र विशेष गरी नेपाली कङ्ग्रेसको कुरा गर्न चाहन्छु। आज कङ्ग्रेस विवाद अब पूर्ण इजलासमा गएको छ। 26 पूर्व निवर्तमान सभापति शेरबहादुर देउबा स्वदेश फर्किँदै हुनुहुन्छ। नेपाली कङ्ग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा बल्झेको छ। गत पुसमा भएको पार्टी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिने सर्वोच्च अदालतको 4 निर्णयमाथि पुनरावलोकन माग गर्दै तत्कालीन संस्थापन शेरबहादुर देउबा र पूर्णबहादुर खड्का फोक्सीले दिएको निवेदन सुनवाईका लागि बिहिबार प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएपछि कंग्रेस आधिकारिकताको विवाद फेरि बल्झिएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व आधिकारिक कंग्रेस भएको सर्वोच्च अदालतको यसअघिको फैसलामाथि पुनरावलोकनको मागसहित परेको निवेदन सुनवाईका लागि अनुमति दिएको छ। अब नेपाली कङ्ग्रेसको फेरि विवाद एकपटक फेरि बल्झेको छ। अब हिजो आधिकारिकता दिइसकेको कङ्ग्रेसको फेरि किन मुद्दा बिउतियो यसका विषयमा पनि आज हामी चर्चा र परिचर्चा गर्दैछौँ। सिराहामा कसले चलाएको थियो गोली, कसरी मारिए गणेश, तराईमा तनाव फैलिएका बेला सिराहाका 15 गणेश यादव गोली लागेर मारिए तर नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना कसैले पनि जिम्मेवारी लिएका छैनन्। आदरणीय श्रोता सुनसरीमा 10 साउन राति 10 सामान्य विवाद मा दुई समुदाय बीच भएको झडपको तरङ्ग अन्य जिल्लामा फैलिँदा 4 सिराहामा एकजना युवकले ज्यान गुमाए। औरै गाउँपालिका 2 तुलसियानीका 15 गणेश यादव गोली लागेर मारिएपछि झन्डै 3 गोलबजार चोकमा सबल पत्र रहेको थियो। भाव्यौल अवस्थामा उनका दाई कमलेश यादव 18 कसैले घटनाबारे खबर गरेको भिडियो क्षणभरमै भाइरल भएको थियो। यो घटना सार्वजनिक भएपछि परिस्थिति थप बिग्रन थाल्यो। काठमाडौँमा बसेर सुरक्षा फौजलाई कमान्ड गरेका गृहमन्त्री सुदन गुरुङ स्वयं गणेशको ज्यान गए लगतै मधेस झरेका थिए। तर अहिले कसले चलाएको गोलीले गणेश मारिए भन्ने विषय अन्यल छ, किनभने धार्मिक हिंसा जब फैलिन्छ त्यसपछि देश तनावग्रस्त हुन्छ। तराईको हालत तपाईँ हामीले देखिसकेका छौँ। सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नु नै आजको आवश्यकता बन्न पुगेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौँ। निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव व्यवहार्नु परेको छ। भारतको नाकाबन्दी होस् वा पश्चिम एसियाको द्वन्द, भारतबाट एलपीजी ग्यास बोकेर आउने ट्याङ्करमा अवरोध हुन साथ नेपालमा ग्यासको अभाव हुने गरेको छ। नेपालमा आयल निगम एनओसीसँग भण्डार स्थल नहुँदा सामान्य अवरोध हुन साथ बजारमा उपभोक्ताले ग्यासको शास्ति भोग्दै आएका छन्। त्यसैले गर्दाखेरि अब ग्यास सहज र सरल तरिकाले चाहिँ किन उपभोक्ताको घरमा पुग्न सकिरहेको छैन? सरकार आखिर के का लागि? सरकार घाँस बाँस कपास आधारभूत आवश्यकतामा सरकारको पनि उपस्थिति राम्रो रहेन भने सरकार आखिर के का लागि? आज नागरिकहरूले प्रश्न गरिरहेका छन्। ग्यास पाउनु मुस्किल छ, काठमाडौँमा हम्मी हम्मी छ, निकै ठुलो लाइन लाग्नु परेको छ। अस्ति सुर्खेतमा लागेको लाइन तपाईँले देख्नुभयो होला, यति लामो लाइन छ जहाँ चाहिँ 2 मिनटसम्म बाइक कुदाउँदा पनि त्यो लाइन सकिँदैन भन्ने खालको विषयहरू आएका थिए। भन्दा ग्यासको चरम अभाव आज किन भइरहेको छ? घर घरमा ग्यासका पाइपलाइन जोड्नेहरू यतिखेर नहुँदै गर्दाखेरि फेरि नयाँ सरकार आएको थियो। यो सरकारले पनि ग्यासलाई पाइपलाइनमा होइन ग्यासको सिलिन्डर समेत सजिलो तरिकाले पाउन सक्ने स्थिति बनिरहेको छैन। त्यसैले गर्दाखेरि आज जनताहरू फेरि एकपटक निराश छन्, एकपटक जनताहरू रिसाइरहेका छन्। आदरणीय श्रोता, सेलिब्रेटी सांसदहरूलाई
3: सल्लाह सुझाव निर्देशन दिने पनि एउटा टिम भन्दैछ। यो तिनवटा खम्बामा यो पार्टी अगाडि बढ्नेछ, नेपालको हितमा हुनेछ, सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य बनाउने प्रयासमा हुनेछ र राज संस्था सहितको हिन्दू अधिराज्य र संवैधानिक राजा बनाउने प्रयासमा हामी रहनेछौँ। र यसको बटम लाइन भने राष्ट्रको आर्थिक उन्नति र प्रगतिको विषयमा हामीले एकदम गम्भीर भएर नेपाललाई एउटा समृद्ध राष्ट्र बनाउने प्रयासमा गराउनेछौँ।
2: होइन, अब यो चाहिँ आधिकारिकताको कुरा, जय नेपाल पार्टी अनि चुनाव चिन्ह के राख्नुभयो यहाँहरूले?
3: चुनाव चिन्हको विषयमा अझै
2: पार्टीको चिन्ह
3: दुई तिनवटा चिन्हहरूको विषयमा छलफल हुँदैछ। अब त्यो 28 गते हामी दर्ता गर्न जान्छौँ, त्योभन्दा पहिले हामी त्यो टुङ्गो लगाउँछौँ।
2: त्रिभुज हुन्छ त्यसो भए?
3: अब दुई तिनवटा मैले भनिहालेँ नि, दुई तिनवटा चिन्हको विषयमा छलफल र सल्लाह हुँदैछ, त्यो छलफल र सल्लाह

0: बहुमत लिएर आएको थियो, त्यो बहुमत अनुरूप काम नहुन सकेको भन्ने अब ठहर हुँदैछ बिस्तारै। अनि नेपाली जनता कहाँ फर्किने त? नेपाली जनताले एउटा मजबुत राष्ट्रवादी प्रजातान्त्रिक प्रणालीभित्र बस्ने राजा, संवैधानिक राजा, हिन्दू अधिराज्य जुन गुमाएको छौँ, यो सबैलाई पुनः खोज्ने स्थिति हुन्छ। र एउटा मजबुत प्रजातान्त्रिक पार्टी जनताले खोजेको बेलामा हामी त्यो स्पेस, त्यो ठाउँ मा चाहिँ नि आफूलाई प्रस्तुत गर्दैछौँ।
1: होइन, अब यो राज संस्था पुनर्स्थापना सम्भव छ र नेपालमा भनेका नागरिकहरू त्यतापट्टि छन् र आकर्षित छन्?
0: अब राजनीतिमा हेर्नु जे पनि सम्भव हुँदो रहेछ। बेलायतमा पनि कति वर्ष पछि राज संस्था फर्किया हो, अरू देशहरूमा पनि फर्केको छ, नेपालमा पनि राम्रोसित यो गणतन्त्रवादीहरूले देश चलाइदिया भए राज संस्थाको आवश्यकतै हुन्थेन। तर गणतन्त्रमा देश झन्झन पछाडि बढ्दै गएको छ। एउटा हामी स्वाभिमानी नेपाली वीर गोर्खाली भन्ने विश्वमा चिन्ने नेपालीहरूको छाप आज विश्वकै नोकरहरूको छाप चाहिँ नि लागिसकेको छ। यो गणतन्त्रकै यो यो यो यो फल पाएको हो नेपालीहरूले। अब अर्थतन्त्रको हालत यस्तो छ, यहाँ बेरोजगारीको हालत यस्तो छ, अब भ्रष्टाचार पनि अब त्यस्तै भइरहेको छ। कोही पनि कुनै पनि सेक्टरमा मान्छे अहिले खुसी छैनन्। त्यस कारणले राजनीति भनेको नि देशलाई अगाडि बढाउने, जनतालाई खुसी राख्ने र जनताको प्रगति र उन्नतिको लागि हो राजनीति। कसैको अभिष्ट पुरा गर्नको लागि होइन, कसै कुनै वादलाई सफल पार्नको लागि होइन। त्यस कारणले जबसम्म जनताको प्रगति र उन्नति र देश अगाडि हरेक दृष्टिकोणले अगाडि बढ्दैन, त्यो व्यवस्थालाई राखिरहन पर्ने कारण छैन।
1: होइन, गणतन्त्रवादीहरूले त देशलाई त उन्नतितर्फ, प्रगतितर्फ, सुशासनतर्फ, नयाँ जनताको म्यान्डेट सहित राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ डाक्टर साहब, उहाँहरूले त देशको बारेमा व्यापक चिन्ता लिनु भएको छ नि त अहिले।
0: अब छैन, हामीलाई रिजल्ट चाहिन्छ, हेर्नुहोस्, हामीलाई परिणाम चाहिन्छ। चिन्ता लिएर देश प्रगति हुँदैन, गर्छु भनेर हुँदैन। गरेर सुन्नुहोस् त, गरेर देखाउन पर्यो। सफलताको नामै हो प्रगति। सफलता नभएकन मुखले बोलेर के कसैले पत्याउनेवाला छैन, हुनेवाला पनि छैन।
1: होइन, अहिले नयाँ सरकार आइसकेपछि सुशासनका अनुभूतिहरू गर्नुभएको छैन डाक्टर साहब?
0: होइन, अब राम्रो काम गरेकोलाई त हामी राम्रो भनेकै छौँ नि, तर अहिले नेपाल उन्मुखीतिर अब प्रगतिको बाटोमा देखिएको छैन अहिलेसम्म। यो कति दिन भइसक्यो, 100 दिन नागिसक्यो, अब यो यो देखिएको छैन। राम्रो गरे पनि हाम्रो समर्थन छ नि, राम्रो कुरालाई हामीले कहाँ नराम्रो भनेको छौँ र भ्रष्टाचार निर्मूल गर्न खोजेको कुरालाई हामीले ठिकै छ भनेको छ, अलिक सुझबुझको साथ गर्नु पर्यो। मान्छेलाई समात्दै छुट्दै जानु भएन, अलिकति होमवर्क गरेर गर्नु पर्यो। राम्रो कामलाई हामीले राम्रो भनेकै छौँ, तर समग्र रूपले देश अगाडि बढ्न जसरी जनताले बानेनलाई भोट दिएको थियो त्यसरी अगाडि बढेको हामीले पाइरहेको छैनौँ, जनताले पनि पाइरहेको छैनौँ। र त्यो त्यसको विकल्प जनता जब जान्छ, त्यो विकल्पको लागि हामी आफूलाई तयार गरिरहेको छौँ।
1: होइन, राज संस्था पुनर्स्थापना त भनिन्छ यो देशमा, होइन, किनभने अस्ति त्यत्रो जेन्जी मुभमेन्ट भयो, त्यतिखेर पनि राजा ल्याऊ देश बचाऊ भन्ने आन्दोलन आवाज चाहिँ त्यति धेरै उठेन, होइन, पटक पटकका आन्दोलनहरूले चाहिँ अब यो व्यवस्थै परिवर्तनै गर्ने त्यसै पक्षतिर लाग्ने हो भने चाहिँ देश विकास कहिले हुन्छ, स्थिरता कहिले हुन्छ? अब यसलाई त टेस्ट गरौँ त राष्ट्रिय स्वतन्त्र पार्टीलाई, होइन साहब?
0: अब देश बनाउने त ब्यान्डेड त पाएकै छ नि त, बनाए भइगयो नि त, हामीले कहाँ अवरोध पारेको छौँ र देश बनाउने, हामी कहाँ सडकमा उत्रेर हामी आन्दोलन गर्न गएका छौँ र तुरुन्तै अहिले अर्को व्यवस्था ल्याउनु पर्छ भनेर सडकमा उतेर कहाँ गएको छ? हामीले त के भनेको, राम्रोसित गर, जनताले म्यान्डेट दिएकै छ, राम्रोसित गर्यो भने जनता खुसी नै हुन्छन्, गरेन भने छोड, त्यो त प्रजातन्त्रमा भन्ने त्यो पाइहाल्यो नि, र प्रजातन्त्रको मर्मै त्यही होइन र।
1: होइन, तपाईँका पार्टीका वरिष्ठ नेता, सर्वोच्च नेता त पटक पटक पक्राउ पनि परिरहनु भएको छ नि त त्यही भन्दाखेरि।
0: अब अब त्यही त, त्यो त्यो त्यो गर्नु भएन, यो सबैको मौलिक अधिकार त आफ्नो सम्म छँदैछ नि। मान्छेले बोल्न पायो, मान्छेले विरोध गर्न पायो। अब यसो सोच्दाखेरि एक किसिमले यो बालेन सरकार यो सबै ध्वस्त देशै ध्वस्त भएकै बलमा आएको हो है। अब 75-80 जनाको ज्यानमाथि आएको हो, मृत्युमाथि आएको हो, हाम्रो धरोहरहरू सबै ध्वस्त बनाएर आएको हो। ती व्यक्तिहरूलाई कारवाही गर्नुपर्ने हो कि होइन, ती व्यक्तिहरूलाई सजाय दिनुपर्ने हो कि होइन, हाम्रो धरोहरहरू जलाएको, हाम्रो अफिसहरू जलाएको व्यक्तिहरूलाई कारवाही गर्नुपर्ने हो कि होइन, त्यतातिर नगएर बोल्दै मान्छेलाई थुन्ने थुन्छे गर्ने क्रममा गएको छ, त्यो त गैर प्रजातान्त्रिक भयो, यसको त हामीले घोर निन्दा र विरोध त गर्नै पर्छ। र अझै तिन कुनेको मुद्दा चलाइरहेको छ, हामी त त्यहाँ भाषण गर्न गएको, विरोध गर्न गएको, हामीलाई द्रोह के अरे देशद्रोहीको मुद्दा कायमै राखेको छन्। र त्यत्रो मान्छे मारेर त्यत्रो अफिसहरू र हाम्रो धरोहरू ध्वस्त गरेका व्यक्तिहरूलाई मुद्दै हाल्न सकेको छैन। अब यो पनि अन्यायको कुरा हो, यस्ता कुराहरू नबोले भने झन्झन देश र सरकार अधिनायकवादतिर जान्छ, र त्यसको लागि हामी बोल्दै गर्छौँ। अब थुन्ने काम उनले गरिरहेको छन्, अब कहिलेसम्म थुन्ने हो नेपाली जनताले, अब यो कुरा चाहिँ बुझ्दै जाने कुरा हो।
1: होइन, अब चाहिँ मुलुकमा सुशासन आउँछ भनेर जनताले जुन किसिमको आशा गरेका छन्, भरोसा गरेका छन्, भालेन्द्र नेतृत्वको सरकारप्रति जुन किसिमको अहिले पनि, अब अलिअलि त घटिसकेको छ यो चार्मिङ चाहिँ, तै पनि यो सरकारले पाँच वर्षमा देशलाई कायापलट गर्दैन डाक्टर साहब?
0: अब गरोस् न, हामी त गरोस् भन्ने चाहना हो नि, जनता र जनताको चाहनामा त हाम्रो चाहना पनि त्यही हो, कायापलट होस्, देश उन्नति प्रगतिको बाटोमा लागोस्, हाम्रा नेपालीहरूले यही रोजगार पाओस्, कुनै अर्का देशमा गएर चाहिँ नि के अरे डब्बामा बन्द भएर आउन नपरोस्, वीर गोर्खालीको नाम के अरे वीर गोर्खालीको नाम उज्जवल उज्जवल रहोस् भन्ने त हाम्रो चाहना छँदैछ नि। तर त्यो चाहनालाई अब यथार्थमा परिणत गर्ने सरकारले सक्छ कि सक्दैन भने हामी पनि हेर्दैछौँ। हामीले हाम्रो लक्ष्य चाहिँ नि पुनः हिन्दू अधिराज्य फिर्ता गर्ने हो, देशमा रोजगारी ल्याउने हो, हाम्रो लक्ष्यतिर त हामी त लम्किरहन्छौँ। तर सरकारले राम्रो काम गरेकोमा हाम्रो समर्थन अन्यतिर गएमा हाम्रो विरोध गर्नुपर्छ, जनतालाई सुचेतित गर्नुपर्छ, गलत कामहरू बताउनुपर्छ। दुर्गाजीले जुन गलत गलत कुराहरूलाई जुन भनिराख्नु भएको छ, यो गलत भएको छ, यहाँनिर यिनीहरूले बदमासी गर्न लाग्छन् भन्ने देर समय त्यो सबै ठिक देखेकै छ। त्यस कारणले उहाँप्रति राज्य आतङ्कित छ, डराएकै छ दुर्गाजीप्रति। दुर्गाले बोलेको कुराहरू सबै बिस्तारै सबै यथार्थमा परिणत हुन्छ भनेर अब उहाँलाई अब निरुत्साहित गर्न खोज्नु भएको, तर उहाँहरूलाई निरुत्साहित हुन
1: होइन, तर दुर्गा प्रसाईजीलाई कहाँबाट सुनाएको आउँछ? दुर्गा प्रसाईजीले भनेका कुराहरू त बिस्तारै बिस्तारै मिल्दै गइरहेछन् क्या डाक्टर साहब?
0: त्यही मैले भन्न खोजेको थिएँ, कहाँबाट सुराग आउँछ त्यो त उहाँले जान्नु, तर उहाँले ल्याएको सुराग त्यहाँदेखि करिब करिब सबै साबित हुँदै गएको छ। र त्यहाँदेखि चाहे त्यो रोहिङ्गाको कुरा होस्, चाहे यो भ्रष्टाचारका कुरा होस्, अब यस्ता कुराहरू, चाहे त्यो विदेशी इन्भल्भमेन्टका कुरा होस्, सबै साबित भइ नै रहेको छ। त्यो अनि त्यही कुराले राज्य डराएर दुर्गाजीलाई अब पटक पटक उहाँको आवाजलाई थुन्न बन्द गर्न प्रयासमा लागिरहेको हामीले देखिरहेको छौँ।
1: र अब जाँदा जाँदै अब यो देशमा हिन्दू राष्ट्र कायम गर्ने बेला आइसक्यो हो, हिन्दू राष्ट्र आवश्यक ठानिसक्यो हो देशले।
0: अब यहाँ 82% हिन्दू, 94% ओमकार परिवार बासिन्दा भएको यो देशमा हाम्रो रीति रिवाज धर्म संस्कृतिलाई सिद्ध्याउन पर्ने, मार्न पर्ने, हटाउन पर्ने के कारण? म त तपाईँको मिडिया मार्फत सम्पूर्ण देशका हिन्दू, विदेशका सनातनीहरू सनातनीहरू सबैलाई आह्वान गर्न चाहन्छु, हामी सबै एकजुट भएर एकचोटि यो हिन्दू अधिराज्य फर्काम। यो विश्वको एकमात्र हिन्दू राज्य यो थियो, यसलाई पुनः कायम गर्नको लागि सबै जनता जनार्दनसित मेरो विनम्र अनुरोधका साथ म सबैलाई नमन गर्न चाहन्छु, र सबैलाई सहयोगको लागि आशा र विश्वास मैले लिइरहेको छु।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार
0: तपाईँलाई र सबैलाई मेरो अभिवादन, नमस्कार र जय नेपाल।
1: उहाँ हुनुहुन्थ्यो जय नेपाल पार्टीका संयोजक डाक्टर धवल शमशेर राणा। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542। अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
6: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
7: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सहायनी
8: बैंक सबैका लागि बैंक
9: पीस होम इन्टरनेट।
1: यतिखेर हाम्रो बीचमा नेपाली कङ्ग्रेसका नेता केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी हुनुहुन्छ। शिवाकोटीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
0: धन्यवाद।
1: नेपाली कङ्ग्रेसको विवाद फेरि पूर्ण इजलासमा गयो। यतिखेर विवाद अब फेरि अदालतले रिओपन गर्ने भयो, रिओपन गर्यो, फेरि नयाँ सिराबाट यसमा बहस हुँदैछ, के भन्नुहुन्छ?
0: यस्तो छ, कुनै पनि विषय सर्वोच्च अदालतले निर्गुल गरेपछि पनि संवैधानिक व्यवस्था नै हो यो। अहिले एकपटक फेरि पुनरावलोकन गर्न सकिने जुन संवैधानिक व्यवस्था नै हो, त्यो व्यवस्था अन्तर्गत यसमा पुनरावलोकन हुने कुरालाई आश्चर्य मान्ने अवस्था रहेन। किनभने अन्तिम फैसलापछि पनि त्यसमा असन्तुष्टि जनाउने पक्षले पुनरावलोकन गर्न सक्छ भन्ने हो। त्यसको सन्दर्भमा अब सर्वोच्च अदालतले निशा दिन सक्यो, तर हिजो दिएको त्यति मात्र निशा दिएको हो। यद्यपि यो विषयमा फेरि एकपटक विशेष महाभिषणका विषय एकपटक फेरि सुरुवातदेखि नै हामीले थप उजागर गर्न पाउने अवस्था बनेको छ। त्यसलाई धेरै अन्यथा मानेर अहिले नै सबै यो एकदम खतरा भयो, राम्रो भयो भन्ने अथवा दुयो भनेर भन्ने अवस्था होइन। यो हाम्रो व्यवस्था अन्तर्गत नै, यो कानुनी व्यवस्था अन्तर्गत नै यो भएको छ भने यसलाई अन्यथा मान्नु परेन।
1: होइन, अब फेरि चाहिँ सर्वोच्चले यसलाई पूर्ण इजलासले व्याख्या गर्छ, त्यसपछि पूर्ववत रूपमा गरेको जस्तो निर्वाचन आयोगकै कुरालाई के अरे फैसलालाई चाहिँ सदर पनि गरिदिन सक्छ, वा चाहिँ यसमा चाहिँ नयाँ आदेश पनि दिन सक्छ भन्ने कुरा त छ नि त, होइन? नयाँ आदेश पनि त आउन सक्छ नि त, पूर्ण इजलासमा छलफल बहस भइसकेपछि।
0: त्यो सम्भावना, किनभने यस्ता धेरै केसहरूमा हामीले हेरेका छौँ जहाँ चाहिँ त्यस्तो सम्भावना अत्यन्त न्यून नै हामीले पाइरहेका छौँ, देखेका छौँ दृष्टान्तहरू। र अर्को कुरा चाहिँ
1: आवाजमा अलिकति कम आइरहेको छ अजय बाबु सुयाहरूजी, अलिकति नेटवर्क लाग्ने ठाउँमा।
0: हजुर, अहिले त्यस्तो दृष्टान्त निकै नै कम देखेका छौँ हामीले। र अर्को, तपाईँले अहिले जे भनिरहनु भएको छ, सर्वोच्च अदालतले जुन हिजो निशा दिने जुन आदेश गर्यो, आदेश गर्दै गर्दा जुन विषय, किनभने सुनवाई हुने मौका दिएन निर्वाचन आयोगले भन्ने सन्दर्भलाई उल्लेख गरेर जुन खालको आदेश गरेको छ, त्यसमा यस अघि न्यायाधीश द्वयले दिनुभएको फैसलाको पूर्ण पाठमै पनि यो त्यो के भन्छ, यो सुनवाईको मतलब उसको तर्फबाट सुनवाईको चाहिँ अवसर दिएन भन्ने कुराको बारेमा चाहिँ बोलेको छ। किनभने त्यतिखेर सुनवाईको मौका नदिएको भन्न मिलेन भनेर जुन आदेशको पूर्णपाठमा त्यो सन्दर्भमा उल्लेख गरेको छ, त्यो हिसाबले अहिलेको यो आदेशमा कहीँ न कहीँ कतै कतै विरोधाभासपूर्ण अवस्था चाहिँ देखिन्छ। त्यस कारणले यो विषय अब पूर्ण इजलासमा पुगेपछि त्यसपछि विशेष महाधिवेशनको पक्षबाट समेत त्यो बेलामा आफ्नो तर्क बहस हुने नै छ, त्यो बेलामा यसको टुङ्गो लाग्छ। अहिले धेरै यसबारेमा हतारिएर प्रतिक्रिया दिनु धेरै उचित हुन्छ।
1: निवर्तमान सभापति शेरबहादुर देउवा पनि स्वदेश आउँदै हुनुहुन्छ नि त, होइन?
0: हजुर, उहाँ आउने हामीले जानकारी पाएका छौँ।
1: छब्बिस गते आउँदै हुनुहुन्छ, 27 गते त राष्ट्रिय भेला छ नि त, फेरि इतर पक्षको तपाईँहरूलाई थाहा छ नि, होइन? निमन्त्रणा छ कि छैन त्यहाँ?
0: राष्ट्रिय भेलाको सन्दर्भमा अब यो नयाँ परिस्थिति जुन बनेको छ हिजोको सर्वोच्च अदालतको आदेशपछि, त्यसमा उहाँहरूले गर्नु होला गर्नु त, तर अब राष्ट्रिय भेला एउटा अवस्थामा पुग्न सक्छ, नयाँ पार्टी पनि गठन हुने तयारी छ भन्ने कुरा जुन आइरहेको छ, सम्भवतः हिजोको आदेशपछि त्यो चाहिँ उहाँहरूको ब्रेक लागेको हुन सक्छ भन्ने लाग्छ। त्यस कारणले एउटा पार्टीलाई एकताबद्ध बनाइराख्ने सन्दर्भबाट चाहिँ हिजोको आदेश त हामीले सकारात्मक लिनुपर्ने पर्छ त्यो एङ्गलबाट चाहिँ।
1: कसरी?
0: होइन, उहाँहरूको तयारी त पूर्ण रूपमा नयाँ पार्टी गठन गर्ने
10: तयारीका साथ थियो. जुन किसिमले उहाँहरूले तयारी गर्नुभएको थियो, विभिन्न समितिहरू बनाएर होइन साङ्गठनिकदेखि लिएर राजनीतिक अरू धेरै विषयहरूमा जुन समिति बनाएर लेखन गर्ने काम, त्यो सबै के हुन्छ भन्दाखेरि त्यो महाधिवेशनका बेलामा हुने तयारी जस्तो थियो. त्यो 2058 सालमा जुन बेलामा नेपाली काङ्ग्रेस त्यतिखेर औपचारिक रूपमा विभाजन गरियो, यस्तै राष्ट्रिय भेला बोलाइएर त्यहाँ त्यसै गरी नेताहरूले आफ्नो यस्तै प्रतिवेदनहरू पेश गरेर त्यसलाई औपचारिकता दिएको थियो. त्यो भेलालाई पछि एउटा महाधिवेशनको रूप दिएर अनि महाधिवेशन बनाइएर त्यसपछि एउटा टक्क लगाइएको अवस्था थियो. नयाँ नयाँ पार्टी गठन गर्ने एउटा त्यो मञ्च खडा गरिएको थियो. पर्सिको 29 गते हुने भनिएको जो राष्ट्रिय भेला छ, त्यो राष्ट्रिय भेला पनि कतै कतै त्यही बाटोमा जान्छ भन्ने संशय पार्टीका नेता कार्यकर्ताहरूमा थियो र त्यो उता तयारी हेर्दै गर्दा त्यो देखिन्थ्यो. त्यस कारणले अहिलेको यो सर्वोच्च अदालतको जुन निशा दिने आदेश छ, त्यो आदेशले कम्ती उहाँहरूले त्यो गर्नुभएको तयारीलाई चाहिँ कहीँ न कहीँ ब्रेक लगाएको रूपमा मैले बुझेको चाहिँ छु.
1: तर अब नेपाली कङ्ग्रेसभित्रको जुन एक किसिमको विवाद छ, तपाईँलाई राम्रोसँग थाहा छ, देवानबाट तपाईँहरूले हेरिराख्नु भएको छ, अब यो विवाद त सर्वोच्चको पोल्टामा गयो. अब सर्वोच्चले यसलाई कुन ढङ्गले आदेश गर्ला, के व्याख्या गर्ला, अब उहाँहरूले त एकदमै हर्ष बढाइ पनि गरिराख्नु भएको छ. कतिपय नेता कार्यकर्ताहरूको चाहिँ म हेरिरहेको छु स्ट्याटसहरू, र कतिपयले चाहिँ कार्यकर्ताहरूले चाहिँ लेखिराख्नु भएको छ, होइन. अब यो प्रक्रियाले नेपाली कङ्ग्रेसलाई एक ढिक्का बनाउन प्रेरित गर्छ कि? अस्ति मलाई डाक्टर प्रकाश महतले भन्नुहुन्थ्यो, हेर्दै जानुहोला, आधिकारिकता नेपाली कङ्ग्रेसको रुख चिन र चाहिँ चार तारे हाम्रैतिर हो, यसमा चाहिँ हामी कङ्ग्रेसै हौ, कङ्ग्रेसभन्दा बाहिर त हामी छँदै छैनौँ भन्नुहुन्थ्यो क्या डाक्टर साहबले.
10: होइन, यो कङ्ग्रेसभन्दा बाहिर न उहाँ हुनुहुन्छ न अरू कोही छ. यद्यपि यो 2023 असन्तुष्टिहरू छन् त्यसमा एउटा सम्बोधन गर्दै सबैले एकै ठाउँमा ल्याउने प्रयास सभापति गगन कुमार थापा र यो केन्द्रीय समितिले गरिरहेको छ. त्यस कारणले उहाँहरूले राख्नुभएका अनेक मागहरूलाई कसरी हुन्छ सम्बोधन गर्ने भनेर हामीहरू आफ्नो ठाउँबाट लागिरहेका छौँ, अहिलेको नेतृत्व लागिरहेको छ यसलाई सम्बोधन गराउने सन्दर्भमा. र अब त्यति हुन आउँदै पनि यो अहिले विशेष महाधिवेशन गरे के अरे विशेष महाधिवेशन पछि आएको निर्वाचित भएको समितिलाई दबाबमा राख्न उहाँहरूले जुन भेला विभाजन उन्मुख चाहिँ उहाँहरूले बनाउन खोज्नु भएको हो, तर अब यसलाई सम्हालेर लिएर जाने अवस्था आउँछ, लिएर जान्छौँ भन्ने हो. तर पनि विभिन्न शक्ति केन्द्रहरू समेत यसमा यो जुटाउनुभन्दा टुटाउँदा फाइदा देख्नेहरू यसमा लागिरहेको अनुभव हामीले पनि गरिरहेका छौँ. र सबैभन्दा नै लामो समयसम्म नेतृत्व तहमा रहेका नेताहरूले यो कुरा बुझ्नु भएकै छ, र यो पासोबाट आफूलाई बाहिर निकाल्नुहुन्छ भन्ने
1: तर अहिलेको अवस्थामा चाहिँ अब नेपाली कङ्ग्रेसको जुन किसिमको नेतृत्वले मिलाउनका निम्ति गर्नुपर्ने प्रयासहरू हुन्, सभापति गगन थापाले चाहिँ खेल्नुपर्ने भूमिकाका कुराहरू, उपसभापति विश्वप्रकाश शर्माले खेल्नुपर्ने भूमिकाका विषयहरूमा पनि कतै विश्वप्रकाश ब्रेकर त होइन भन्ने खालको पनि आरोपहरू लाग्ने गरिरहेको छ क्या यताबाट. गगन थापाजीले चाहनुहुन्छ तर विश्वप्रकाशजीले चाहिँ त्यतापट्टि त्यति राम्रो चाहिँ तयारी त्यति राम्रो ध्यान नदिया हो कि भन्ने खालको आरोप लाग्छ, यो सही हो?
10: त्यसमाथि सभा उपसभापति विश्वप्रकाश शर्मामाथि जुन टिप्पणीहरू भइरहेको छ त्यसलाई मैले सही ठान दिन, किनभने सभापतिलाई बलियो बनाउने सन्दर्भबाटै अथवा यो कार्य समितिलाई नै बलियो बनाउने सन्दर्भबाट उहाँ लागिरहनु भएको छ. पार्टीको नियमित कार्यहरूमा प्रशिक्षण मार्फत पनि उहाँले निकै भूमिका निर्वाह गरिरहनु भएको छ, पार्टीलाई चलायमान गराउनेको काम गरिरहनु भएको छ. र बाहिर रहेका साथीहरू बाहिरै बस्दाखेरि कार्य समितिभन्दा बाहिर रहेका साथीहरू बाहिरै बस्दाखेरि पार्टीलाई बलियो बनाउने कुरामा अथवा पार्टीलाई थप गतिशील बनाउने कुरामा काहीँ न काहीँ कमजोरी रहन्छ भन्ने त्यो बुझाइ स्वयं उपसभापति शर्माको छ. त्यस कारणले यो बारेमा उहाँ नै बढी गम्भीर भएर चिन्तित भएर नेतासँग भेट्ने त्यसपछि के गर्दा उपयुक्त हुन्छ भनेर त्यसको चाहिँ संवादमा रहनु भएको छ र त्यस अनुसार विभिन्न नेतृत्व पङ्क्तिसँग छलफल गर्नका लागि साथीहरूको टिम बनाएर खटिरहनु भएको छ सभापति साथी मिलेर अनि यसमा उहाँलाई चाहिँ यो
1: अवरोधकका रूपमा लिए
10: मतलब उहाँ चाहिँ उहाँलाई चाहिँ त्यसको अर्घ्य गरेको भन्ने देखाउन खोज्नु भनेको चाहिँ सभापति र उपसभापतिमाथि पनि फेरि शङ्काको वातावरण बनाइदिन खोज्ने प्रयासको रूपमा मात्र बुझ्छु मैले त्यसकारण यसलाई त्यसरी बुझ्दा गलत हुन्छ भन्ने लाग्छ
1: होइन सरकारको अवस्था के छ सेवाकोटीजी कसरी हेर्नु भएको छ अहिले चाहिँ सरकारले चाहिँ सुशासनका लागि जुन किसिमका नारा बोकेर सय दिनमा सय काम भनेर आएको थियो कति नम्बर दिनुहुन्छ आज सरकार चाहिँ कुन कुन हालतमा छ कुन स्थितिमा छ
10: सरकार आफूलाई पास गराउने लाइनमा लागिरहेको छ बाटो उसले पनि पहिला जसरी सहित भएर आएको थियो त्यसरी मान्छेहरूलाई मतलब महत्वाकांक्षी बनाएको पनि थियो त्यो अनुसार काम गर्नलाई गाह्रै रहेछ भन्ने कुरा सायद उसले सरकारमा आएपछि बुझेको हुनुपर्छ होइन त्यसपछि उसले जुन खालको व्यवहारहरू देखाइरहेको छ जुन खालको प्रस्तुतिहरू उसले गरिरहेको छ खास गरी मैले अहिले पछिल्लो समयमा हेरिरहेको छु प्रधानमन्त्रीदेखि लिएर मन्त्री हुँदै संसदमा रहेका सांसदहरू समेत जुन खालको अभिव्यक्तिहरू दिइरहेका छन् जुन खालको टिप्पणीहरू गरिरहेका छन् त्यसले यो सरकारको नेतृत्व जसरी प्रस्तुत भएको छ उसको स्कुलिङ नै त्यही हो कि जस्तो देखिन्छ त्यस कारणले सांसदहरू पनि अलि निर्दय भावका साथ प्रस्तुत हुने सांसदहरू पनि सार्वजनिक ठाउँमा गएर थर्काउने मन्त्रीहरू खुट्टा भाँच्यो भन्ने प्रधानमन्त्री स्वयं सेरो त्यस यस्तो गरिदिउँ भनेर फेसबुकमा लेख्दै भनेर धम्क्याउने त्यो धम्कीपूर्ण मतलब आफूसँग असम्मत अथवा आफूसँग चाहिँ थोरै विघ्न त्यो एउटै लाइनमा हिँड्न तुरुन्तै तयार नहुनेहरूलाई फर्काउने धम्क्याउने तेजोवध गर्ने खालको जुन एउटा प्रधानमन्त्रीले जुन एउटा स्कुलिङ दिनुभएको छ त्यही स्कुलिङमा सबै हिँड्दै गर्दा एउटा अवस्था बनेको छ त्यो बेलामा सरकार जेएनजी विद्रोहपछि त्यही विद्रोहमा मारिएका तिनै जेएनजी भाइ बहिनीहरू युवाहरूको त्यो मतलब प्रगतमा टेकेर यो सरकार बनेको छ तर सरकारमा आइसकेपछि जुन उसले एउटा मतलब गभर्नेन्स गर्नुपर्ने थियो मतलब एउटा सुशासन दिने सन्दर्भमा सरकार चलाउने सम्बन्ध त्यो गर्नुपर्ने थियो पछिल्ला दिनहरूमा जुन देशभित्र भइरहेको जुन धार्मिक रूपमा भड्किरहेको कतिपय ठाउँको हिंसाहरू हेर्नुहोस् त्यहाँ मतलब अत्यधिक बल प्रयोगको कुराहरू हेर्नुहोस् ती सबैलाई हेर्दै गर्दा सरकारले यतिखेर बुझेको हुनुपर्छ हिजो तत्कालीन सरकार र गृहमन्त्रीलाई बन्दुक चलाएको गोली चलाएको आरोप लगाउने सरकारले अहिले बुझेको हुनुपर्छ यो प्रधानमन्त्री र गृहमन्त्रीले भन्दैमा अथवा नभन्दैमा गोली चल्दो रहन्छ भन्ने कुरा यो कुरा बुझ्नलाई उहाँहरूलाई जसरी समय लाग्यो उहाँहरूलाई सरकार चलाउन त्यसैलाई समय लाग्छ होला बुझ्दै जाने क्रममा स्वयं हिजै गृहमन्त्रीले जुन प्रस्तुति सर के मतलब राष्ट्रिय सभामा दिनुभयो एउटा संसदमा उभिएर म यसको जवाफ दिन्न भन्ने खालको जुन त्यो लाल हस्ट टाइपको थियो यद्यपि केही समयपछि उहाँले गल्ती भएको भन्ने माफ माग्नु पर्यो भनेको भन्दा यो सरकार चलाउने त्यो हुन्छ नि त्यो शैली व्यवहार र त्यो उहाँहरूको त्यो यसमा सक्षमता यो कुराले झल्किन्छ त्यस कारण यो बाटो उहाँहरूले पार्टीसित अगाडि जानुपर्ने कुरामा उहाँहरू अहिले यो क्लासमा हुनुहुन्छ सिक्दै हुनुहुन्छ त्यस कारण मैले उहाँहरूलाई अहिले पढ्दै गरेको बच्चाहरूको अहिले इक्जाम हुने बेला भइसकेको छ नि इक्जामै भएको नि यो चाहिँ क्लास टेस्टमा उहाँहरू अहिले पास हुने अवस्था आएको छैन अब अन्तिम परीक्षामा के गर्नु त थाहा छैन तर अहिलेको क्लास टेस्टमा उहाँहरू सफल भएको मैले मान्दिनँ र उहाँहरू यो आफूलाई धेरै सुधारेर धेरै काम गरेर जानुपर्ने अवस्थामा हुनुहुन्छ नागरिकहरूलाई जुन किसिमले एक खालको निराश गर्ने अवस्था बनिरहेको छ प्रत्येक ठाउँमा लाइनको अवस्था छ अस्पतालमा गए लाइन खाने यो के भन्छ खाना पकाउने ग्यासको सिलिन्डरमा लाइन त्यसपछि यो पासपोर्टमा लाइन लाइन यतिखेर कहाँ छैन मलको किसानहरू मलका लागि लाइनमा बस्नु परिरहेको छ कहीँ पनि एउटा सुविस्ताले काम गर्ने अवस्था बनिरहेको छैन सरकार यति धेरै चाहिँ नागरिकहरूको भरोसा जितेर सरकार बन्यो भन्ने जितिआएको तर तिनी नागरिकहरूलाई यतिखेर सरकार फेरि लाइनमा लगाउनु उद्देश्य छ होइन यो लाइनमा लगाउनु उद्देश्य भएको सरकारले कसरी सुशासन दिन दियो भन्ने तपाईँको बिस दिन एक महिनादेखि अहिले यो ड्राइभिङ लाइसेन्सको काम रोकेर भएको छ. पहिला आएको लाइसेन्सको छात्रको बाँड्ने बाहेक अहिले एउटा केही काम नभएको अवस्था छ. भनेको अस्तिसम्म के हल्ला थियो, यतिखेर लाइनै छैन उसमा, यो ड्राइभिङ लाइसेन्स बाँड्नेसम्म लाइनै छैन भने चाहिँ लाइन त के हो भने कामै भएको रहन्छ, अनि त्यहाँ गएर के गर्ने, लाइनै रहन्, लाइन नहुने त अवस्था त कामै नभएको कारण लाइन नहुने अवस्था रहेछ. भनेको मतलब यो अहिले सरकार प्रत्येक पाइला पाइलामा तपाईँ आफूलाई त्यो गभर्नेन्ससँग जोडिएको सरकारको सुशासन दिने ठाउँमा अथवा सरकार चलाउने सन्दर्भमा तपाईँ जोडिएको ठाउँमा गएर हेर्नुहोस्, त्यहाँ तपाईँले पाइरहनु भएको छ. अहिले पनि सुकुम्बासीहरूको अवस्थाको बारेमा तपाईँ आफै जानकार हुनुहुन्छ. अहिलेसम्म उनीहरूले भएको भूमिहीनहरूले अझैसम्म लालपुर्जा पाएका छैनन्, जहाँ जहाँ समस्या आउँछ त्यहाँ गएर त्यसो पहिला व्यवस्था गर्छ, नजरअन्दाज गर्छ, त्यसपछि गएर कम्प्रोमाइज गर्छ र सहमति गर्छ, तर सहमति कार्यान्वयन गर्दैन. अहिले थुप्रै ठाउँको हामीले देख्यौँ नि, पहिला ती कुरालाई लप्याउने व्यवस्था गर्ने, त्यसपछि इग्नोर गर्ने, त्यो इग्नोर गरेको अवस्थामा पछि विद्रोह आन्दोलन अथवा चाहिँ प्रदर्शन भइसकेपछि त्यसमा गएर सहमति गर्ने. अहिले किसानहरूको कुरा गर्नुहोस्, सहकारी पीडितको कुरा गर्नुहोस् अथवा चाहिँ लघु वित्त पीडितको कुरा गर्नुहोस्, जहाँ जहाँ जो जोसँग कम्प्रोमाइज गरिएको छ, जो जोसँग सहमति गरिएको छ, ती सहमति कार्यान्वयन गर्नसँग कहीँ पनि त्यो तदारुकता देखिएको छैन. त्यो तदारुकता नदेखिँदै गए त भोलि त्यसले सरकारप्रतिको जुन विश्वास चाहिँ कमजोर बन्दै जान्छ. यो सरकारप्रतिको विश्वास कमजोर बन्दै गयो भने अल्टिमेटली देशमा भएका सरकारले नै जनताको यो कुराहरू सुन्दैन, कार्यान्वयन गर्ने ठाउँमा सुनेन भने त्यसको निराशाको हामीले कहाँ कति कुन मात्रामा पे गर्नुपर्छ भन्ने कुरो सरकारको नेतृत्वले बुझ्न सकिरहेको छैन. त्यसैले सरकारलाई हाम्रो आग्रह छ, सरकारलाई गम्भीरतापूर्वक नेपाली काङ्ग्रेस तर्फबाट स्वयं सभापति र हाम्रो नेतृत्व तहले हामीहरूले भनिरहेका छौँ, तपाईँहरू जे गर्न सक्छ त्यो कुरा भन्नुहोस्, जे हुन्छ त्यही कुरा भन्नुहोस्, नागरिकहरूलाई धेरै महत्त्वकाङ्क्षा नजगाउनुहोस्, त्यो महत्त्वकाङ्क्षा जगाएर तपाईँ आइसक्नु भएको छ, तर अहिले फेरि थप महत्त्वकाङ्क्षा जगाएर अथवा चाहिँ उनीहरूले त्यो आफ्नो कुराहरू मनाउनका लागि उनीहरूले गरेको प्रदर्शन आन्दोलन यी कुराहरूमा तपाईँहरूले जुन खालको सुरुमा अनदेखी गर्नुहुन्छ, त्यसपछि फेरि गएर त्यसमा सहमति गर्नुहुन्छ, तर सहमति कार्यान्वयन गर्नुसम्म सदारुकता देखाउनु भयो भने राज्यप्रतिको विश्वास कमजोर हुन्छ, सरकारप्रतिको विश्वास कमजोर हुन्छ. त्यो विश्वास कमजोर बनाउने कुराले पनि अहिलेको सरकारले कति नम्बर पाउने, के गर्ने भन्ने कुरा हुन्छ. त्यसैले यसतर्फ सरकारले नै ध्यान दिनुपर्ने हो, जुन कुरा ध्यान दिन सकिरहेको छैन. अलिकति स्टन्टबाजी अलिक बढी देखिरहेको छ, फिल्डमै उत्रिने तर फिल्डमा उत्रेर मात्र सबै कुराको समाधान हुन्छ भन्ने कुरा देखिन, जुन गृहमन्त्री फिल्डमै उत्रेर यदि उत्रेको हिसाबले यहाँ चाहिँ सबै कुरा समाधान हुन्थ्यो भने अस्ति तराई मधेसमा त्यो खालको यो आन्दोलन हुँदैन थियो, त्यो खालको तोडफोड हिंसा हुँदैन थियो, मान्छे त्यति बिग्न बित्दैन थिए. अहिले पनि सब उठ्न सकिरहेको छैन, यहाँ काठमाडौँमा घाइते भएर ल्याएका जुन व्यक्तिको निधन भएको छ उनको सब उठ्न सकिरहेको छैन, सहमति हुन सकिरहेको छैन. अनि त्यसको आरोप चाहिँ सत्तारूढ दलका सांसदहरू, गृहमन्त्रीले चाहिँ छपरा काम गरिनुभएको थियो, कर्मचारीहरूले सबै बिगारे, कर्मचारीमाथि दोष थोपरी बसेका छन्, भनेको मतलब नाता नगान्ने आँगन टेढो जस्तो खालको व्यवहार सञ्जीवसँग भइरहेको छ. त्यसलाई हामीले सिरियसली वाच गरिरहेका छौँ, आफ्नो तर्फबाट समर्थन गरेका छौँ.
1: हस्, यहाँको महत्त्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. अजय बाबु शिवाकोटीजी नमस्कार. उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता अजय बाबु शिवाकोटी. आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार.
11: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053.
12: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0556 4940 4950 5480 र 98 5570 2640.
13: It's 7 o'clock. अहिले 7 बजेको छ.
14: न पक्ष न विपक्ष, सधैं निष्पक्ष. स्वदेश एफएम 93.2 मेगाहर्ज. तपाईको समुदायको अनि तपाईको सरोकारको
15: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता. तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका विद्यमान ऐन नियमावली तथा निर्देशिका संशोधनका लागि सुझाव संकलन गर्ने उद्देश्यले माणी नगरपालिका 3 बसन्तपुरबाट सेक्टर स्तरीय अन्तर्क्रिया कार्यक्रम सञ्चालन भएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कसरा चितवनको आयोजनामा तथा राष्ट्रिय भूपरिधि तथा संरक्षण कार्यक्रम कोहलपुरको सहयोगमा सम्पन्न कार्यक्रममा माणी बगही सेक्टर क्षेत्रका जनप्रतिनिधि, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका प्रतिनिधि, सरकारवाला निकाय तथा स्थानीय बासिन्दाहरू उल्लेखनीय सहभागिता रहेको थियो। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष शिवजी गायको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल रहनु भएको थियो। कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमा विभाजन गरी निकुञ्जका विद्यमान ऐन नियमावली तथा निर्देशिका सम्बन्धी असल अभ्यास, विद्यमान सवाल तथा सुधारका लागि आवश्यक सुझावहरू संकलन गरिएको थियो। समूहगत छलफलका क्रममा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, क्षतिपूर्ति तथा राहत वितरण प्रक्रिया, मध्यवर्ती क्षेत्रका बासिन्दाको अधिकार संरक्षण र विकास बीच सन्तुलन, स्थानीय समुदायको सहभागिता तथा नीति कार्यान्वयनका चुनौती लगायतका विषयमा गहन छलफल भएको थियो। नेकपा एमालेका संगठित सदस्य एवं युवा संघका माडी 8 वडा कमिटी सचिव कृष्ण प्रसाद गौतमले पार्टी परित्याग गर्नुभएको छ। बिहिबार एक वक्तव्य निकाल्दै गौतमले आफू अब उपन्त नेकपा एमाले वा अन्य कुनै पनि राजनैतिक दलमा आबद्ध नहुने र सधैँ स्वतन्त्र रहने भन्दै पार्टी छाडेको जनाउनु भएको हो। विगतमा अद्यापुरी स्वास्थ्य चौकीको एम्बुलेन्स चालक समेत रहनुभएका गौतमले पार्टीका कतिपय स्थानीय अगुवाहरूको व्यवहारप्रति चित्त दुखाएको संकेत गर्नुभएको छ। भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति तयारी थालेको छ। चीन सरकारको करिब 84 करोड रुपियाँ सहयोगमा 3 तले भवन निर्माण उपकरण खरिद तथा चिकित्सक नर्सलाई तालिम दिने परियोजना पनि अगाडि बढाइएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार 5 सयको बोनम्यारो युनिट निर्माण गरिनेछ। सेवा सञ्चालनका लागि चिकित्सक र नर्सहरू चीनमा तालिमरत छन्। परियोजनाको निर्माण कार्य सुरु भएपछि करिब 1.5 वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। अस्पतालले यो सेवा सञ्चालनमा आएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता हट्ने, कम खर्चमा स्वदेशमै उच्च स्तरीय उपचार उपलब्ध हुने जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा भरतपुर महानगर समितिले नारायणी पुलबाट बढ्दै गइरहेका आत्महत्याका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं चितवन क्षेत्र नम्बर 3 की प्रतिनिधि सभा सदस्य सुविता गौतमलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ। समितिले नारायणी पुलमा भइरहेका दुःखद घटनाले जनमानसमा त्रास र चिन्ता बढाएको उल्लेख गर्दै मानव जीवनको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन तथा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि तत्काल पहल गर्न आग्रह गरेको हो। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सक्रिय रूपमा काम गरिरहेको बताउनु भएको छ। बिहिबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाब दिँदै उहाँले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्ने बताउनुभयो। निर्मला पन्त हत्या प्रकरणबारे अनुसन्धान जारी रहेकाले त्यस विषयमा टिप्पणी गर्नु उपयुक्त नहुने उल्लेख गर्दै उहाँले अनुसन्धान सूक्ष्म रूपमा अगाडि बढाइरहेको पनि बताउनुभयो। फरक प्रसङ्गमा उहाँले मानसिक स्वास्थ्यका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै आत्महत्या रोकथामका लागि 1166 हेल्पलाइन मार्फत काम भइरहेको जानकारी दिनुभयो। यसैबीच राष्ट्रिय सभामा निर्मला पन्त हत्या प्रकरणबारे दिएको अभिव्यक्तिप्रति गृहमन्त्री सुदन गुरुङले पनि माफी माग्नु भएको छ। निर्मला पन्त प्रकरणलाई लिएर सांसदहरूसँग सवाल जवाफका क्रममा उहाँको अभिव्यक्तिको आलोचना भएपछि उहाँले बिहिबार नै राष्ट्रिय सभामा उभिएर आफ्नो भाषा केही ठाडो हुन पुगेको स्वीकार गर्नुभएको हो। नेपालको पुरानो प्रजातान्त्रिक शक्ति मानिने नेपाली काङ्ग्रेस यस बेला 2 किनारामा विभाजित छ। यही बेला नेपालका पुराना कम्युनिष्ट वामपन्थी शक्तिहरू सहकारी हुँदै एकताको दिशातर्फ मोडिएका छन्। काङ्ग्रेस र कम्युनिष्ट दुवै शक्तिलाई पछि पार्दै गत फागुन 21 गतेको निर्वाचनमा नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा उदायो। रासपाले संघमा पूर्ण बहुमतको सरकार गठन गरेसँगै पुरातन र स्थायी भनिएका कम्युनिष्ट र काङ्ग्रेस जस्ता शक्ति विभिन्न चुनौतीको सामना गरिरहेका छन्। यिनै चुनौतीका बीच कम्युनिष्टहरू आपसमा सहकारी गर्दै एकता गर्ने सम्मको योजनामा अगाडि बढिरहेको छ भने काङ्ग्रेस आन्तरिक कलहबाट गुज्रिरहेको छ। नेपाली काङ्ग्रेसभित्रको इतर समूहले साउन 21 देखि
30 गते साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारीका लागि 32 उपसमिति बनाएर संयोजक चयन गरेको छ। भेलालाई व्यवस्थित र सफल बनाउन डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा 551 सदस्य राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको समूहले त्यही समिति अन्तर्गत रहने गरी 32 उपसमिति बनाएको हो। मूल आयोजक समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै 32 उपसमितिहरू र तिनका संयोजकहरू तोकिएको प्रचार प्रसार समितिका संयोजक मेन बहादुर विश्वकर्माले जानकारी दिनुभयो। नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्ने र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै पेश गरिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपेट गरिदिएको छ। कानूनका विद्यार्थी विवेक चौधरी सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाए दायर गर्न खोजेको उक्त निवेदनलाई सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले आदेशको बिहिबार दरपेट गरिदिनु भएको हो। जेएनजी अभियन्ता मिरज ढुङ्गानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाउनु भएको छ। बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाउनु भएको हो। साना साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने उहाँले बताउनुभयो। सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्न सक्ने उहाँको भनाइ छ। नेपाली काङ्ग्रेसका निवर्तमान प्रवक्ता डाक्टर प्रकाश शरण महतले उपचारका क्रममा विदेशमा रहनुभएका पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा साउन 26 गते नेपाल फर्किने बताउनु भएको छ। देउवा निकट नेता डाक्टर महतले साउन 26 गते साँझ 9:45 जाँदा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने जानकारी दिनुभएको हो। संघीय संसद राष्ट्रसभाले मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारलाई गम्भीर बन्न र प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। बैठकमा मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि भएको गहन छलफलपछि सभाले सरकारलाई मार्गनिर्देशन गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएको प्रतिबद्धताका आधारमा प्राथमिकताका साथ कार्ययोजना कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर सेवालाई थप आधुनिक र प्रभावकारी बनाउन कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको शुभारम्भ गर्नुभएको छ। मन्त्रालयमा आयोजित कन्सुलर प्रमाणीकरणका लागि नेपाल र इपर प्रमाणीकरण प्रणालीको शुरूआत गर्दै मन्त्री खनालले डिजिटल प्रविधिको उपयोगले सार्वजनिक प्रशासनको कार्यशैलीमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। मन्त्री खनालले डिजिटल प्रविधि केवल सेवा प्रवाहको माध्यम मात्र नभई यो सार्वजनिक प्रशासनलाई रूपान्तरण गर्न सक्ने एउटा महत्त्वपूर्ण प्रक्रिया भएको बताउनुभयो। तमोर मेवा जल विद्युत आयोजनाको सुरुङ खन्ने कामको औपचारिक शुरूआत भएको छ। ताप्लेजुङको फुङलिङमा आयोजित विशेष समारोहका बीच बुधबार विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालेसँगै आयोजनाको भूमिगत निर्माण कार्यले तीव्रता पाएको हो। 128 मेगावाट क्षमताको आयोजना स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्दैछ। कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले यो कार्य केवल ढुङ्गा फुटाउन मात्र नभई नेपालको ऊर्जा सुरक्षा र समृद्धिको बलियो आधार निर्माण गर्ने कदम भएको बताउनुभयो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठी जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। दिनेश त्रिपाठी जीसँग हामी कुराकानी गर्दैछौँ र विशेष गरी अहिले नेपाली कङ्ग्रेसको विवाद अब पूर्ण इजलासमा जाँदैछ। 26 गते देउबा नेपाल आउँदै हुनुहुन्छ र अब नेपाली कङ्ग्रेसको यो विवाद के हुन्छ, इजलासले अब के गर्छ, फेरि यो कसरी इजलासमा प्रवेश गर्यो, एकपटक सर्वोच्चले आधिकारिकता दिइसकेको विवादलाई फेरि पूर्ण इजलासमा किन लग्यो, यसको विषयमा कुराकानी गर्दैछौँ। त्रिपाठी जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ, नमस्ते।
0: नेपाली कङ्ग्रेसको विवाद अब फेरि पूर्ण इजलासमा गयो होइन। कङ्ग्रेसको विवाद त समाधान भइ नै सकेका थियो, सर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिकता दिइसकेका थियो। यो कानुनी झमेला फेरि सुरु भएको हो वा चाहिँ यसलाई कसरी हेर्न सकिन्छ?
1: अब यसमा के हो भने यो न्याय प्रशासन ऐनको दफा 11 यो बन्दोबस्त छ। सर्वोच्च अदालतले आफैले गरेको मुद्दाको रिभ्यू गर्न सक्छ, त्यसलाई चाहिँ पुनरावलोकन गर्न सक्छ। दुईवटा स्थितिमा, एउटा स्थिति के हो भने यदि मुद्दाको फैसला भइसकेपछि कुनै नयाँ प्रमाण भेटिएको स्थितिमा, अर्को के हो भने कुनै नजिर सिद्धान्त या आधारभूत न्यायिक मूल्य मान्यता विपरीत भयो भने, मोस्टली कुनै नजिर बाँचियो भने, अब त्यसमा केही नजिरहरू उल्लेख गरिएको छ हिजोको आदेशमा र त्यसमा निवेदकहरूलाई सुनवाईको मौका प्रदान गरिएन। यो आधिकारिकताको विवादमा खास गरेर यो चाहिँ कार्य समितिको आधिकारिकताको निर्णय गर्दाखेरि भन्ने विषयलाई आधार बनाइएको छ। अब यसमा एउटा के हो भने अब यो चाहिँ सुनवाईको प्रक्रिया चाहिँ फेरि हुने भयो र केस चाहिँ अब रिओपन भयो, रिहेयरिङ हुने
0: के भनेपछि यो निस्सा दियो होइन अदालतले।
1: हजुर,
0: रिओपनको लागि निस्सा दियो अदालतले चाहिँ। अब
1: निस्सा दियो
0: वैशाखको निर्णयपछि देउबा पक्षका नेताहरूले जस्तो पार्टीको विधान, विशेष महाधिवेशनको तथ्य र आधारलाई चाहिँ निर्वाचन आयोगले मात्र होइन अदालतले पनि नजाँचेको भनेर उहाँहरूको जुन आरोप थियो त्यसमा चाहिँ अब अदालतले फेरि पूर्ण इजलासमा वृहत रूपमा छलफल गर्ने भयो,
1: पुनः सुनवाई हुने भयो, पुनः सुनवाई हुने भयो र रिभ्यू पिटिसन भनेकै त्यही हो कि सुनवाईको प्रक्रिया अगाडि बढ्छ र हिजो सुनवाई गरेका न्यायाधीशहरू बाहेकको इजलासले, अब यो हिजोको 3 न्यायाधीशले पनि सुनवाई गर्न पाउने छैनन्, सुरुको फैसला गर्ने 2 न्यायाधीशले पनि सुनवाई गर्न पाउने छैनन्, यी 5 न्यायाधीश बाहेकको इजलासले फेरि यसको सुनवाई गर्नेछ र यसमा चाहिँ के छ भने यो केसको चाहिँ फ्रेस स्टार्ट हो, लिन हो भन्छ पुनः चाहिँ यसको सुनवाईको प्रक्रिया अगाडि बढ्छ। तर अब सुनवाईको प्रक्रियामा चाहिँ के छ भने अब 3 इजलासले पुनः सुनवाई गर्छ, पुनः इजलासले अब त्यो अदालतको त्यसपछिको फाइन्डिङ के हुन्छ, अब त्यो कुरा चाहिँ के हो भने अहिले निस्सा दियो भन्दैमा केस उल्टियो भन्ने पनि छैन, त्यही नै सदर हुन्छ भन्ने पनि छैन। जे होस् यो नयाँ सिराले सुनवाईको प्रक्रिया अगाडि बढ्नेछ, यसको अहिले नै यति हो, यसलाई चाहिँ अहिले नै जित हार भयो उल्टियो भन्ने कुरा होइन। त्यस कारण चाहिँ के छ भने तर अदालतले चाहिँ के हो भने यसमा केही नजिरको त्रुटिको कुराहरूलाई चाहिँ औल्याएको छ, खास गरेर प्राकृतिक न्यायको सिद्धान्तको कुराले औल्याएको छ। तर अब यो चाहिँ के हो भने एउटा चाहिँ के छ भने निस्सा दिने आधारको रूपमा त्यो ग्रहण गरिएको छ। अब फेरि चाहिँ के छ भने

0: नयाँ कन्स्टिट्युट हुने जुन इजलास हुन्छ त्यो इजलासको मा चाहिँ के छ भने ले अब फेरि मुद्दाको तथ्यहरूको कानुनहरूको जम्मै कुराको चाहिँ के छ भने परीक्षण गर्नेछ मुद्दाको पुनः चाहिँ न्यायिक परीक्षण हुनेछ परीक्षणको दौरानमा दुवै पक्षका कानुन व्यवसायहरूको चाहिँ के छ भने बहस बुदाहरूलाई ध्यानमा लिनेछ र एउटा चाहिँ के हो भने एउटा व्यापक चाहिँ के छ भने सुनवाई हुनेछ जसरी हिजो सुनवाई भएको थियो हिजो चाहिँ के छ भने दुईजनाको डिभिजन बेन्चमा सुनवाई भएको थियो थ्री जजेस बेन्चमा सुनवाई हुनेछ त्यस कारण के छ भने अब थ्री जजेस बेन्चले जुन रुलिङ देला अब त्यो नै चाहिँ के हो भने यो मुद्दाको चाहिँ के छ भने अन्तिम फैसला त्यही हुनेछ के त्यसको फाइन्डिङ हुनेछ त्यस कारण एउटा के हो भने अब यसको चाहिँ पोलिटिकल लिगल इस्यु हो अब यो दिवस यसले चाहिँ के छ भने एउटा स्टार्ट नयाँ किराले सुनवाई हुँदाखेरि अब अदालत चाहिँ के छ भने एउटा न्यायिक निष्कर्षमा पुग्न सक्छ अब त्यसलाई चाहिँ के छ भने अहिले नै हामी अदालतले यही नै गर्छ भनेर अनुमान गर्न सक्ने स्थिति छैन तर एउटा कुरा हामीले के बिर्सन हुँदैन भने
1: सबै तथ्य प्रमाणहरू फेरि अदालतले रिओपन केलाउँछ होइन त्यो विशेष महाधिवेशनदेखि लिएर चाहिँ आधिकारिकताका हरेक विषयहरू चाहिँ त्यहाँ आउँछन् होइन ओपन हुन्छन् फेरि
0: अब अहिले यसमा के हुन्छ भने जस्तो दफा 51 अनुसारको चाहिँ के छ भने यो अध्यावधिको लागि चाहिँ निवेदन दिएको थियो अब त्यसमा चाहिँ के छ निर्वाचन आयोगले त्यसलाई चाहिँ स्वीकार गर्यो विशेष महाधिवेशनले जुन नयाँ कार्य समितिको चयन गर्यो त्यो कार्य समितिलाई आधिकारिकता प्रदान गर्यो विशेष अधिवेशनलाई मान्यता दियो विशेष अधिवेशनको बन्दोबस्त चाहिँ नेपाली कङ्ग्रेसको विधानमा त्यो छ त्यसकारण त्यो चाहिँ विधानको त्यो धारालाई टेकेर विशेष महाधिवेशन बोलाइएको थियो 40% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर माग गर्दाखेरि पनि विशेष महाधिवेशन बोलाइएको थिएन त्यस कारण चाहिँ के भने एज अ म्याटर अफ राइट एउटा प्रेरोगेटिभ राइट थियो त्यो वास्तवमा चाहिँ के छ भने महाधिवेशन प्रतिनिधिहरूको त्यो आधारमा चाहिँ विशेष महाधिवेशन बोलाइयो अब चाहिँ के छ भने त्यसले नयाँ नेतृत्व चयन गर्यो अब यही बिचमा चाहिँ के छ भने उहाँहरूलाई चाहिँ पार्टीको शासन सदस्यताबाट बर्खास्त गरियो अब यो चाहिँ के छ भने एउटा अनफर्चुनेट एउटा स्थिति नेपाली कङ्ग्रेसको चाहिँ पार्टी जीवनमा देखियो त्यसपछि चाहिँ विशेष महाधिवेशनको जुन सम्पूर्ण प्रक्रियालाई निर्वाचन आयोगले वैधता प्रदान गर्यो त्यसले भने हो विशेष महाधिवेशनको बन्दोबस्त विधानमा छ त्यो चाहिँ ड्युली माग गरिएकै थियो रितपूर्वक त्यो चाहिँ माग गरिएको थियो त्यो चाहिँ विशेष महाधिवेशन बोलाइएको थिएन तर यो चाहिँ बोलाउनु पर्ने बाध्यात्मक स्थिति थियो त्यो आधारलाई टेकेर निर्वाचन आयोगले चाहिँ एउटा रुलिङ दिएको थियो त्यसपछि सो सम्बन्धमा सर्वोच्च अदालतमा चाहिँ रिट निवेदन पर्यो सर्वोच्च अदालतले के गर्यो भने निर्वाचन आयोगकै चाहिँ के छ भने रुलिङलाई चाहिँ के छ भने अपहोल्ड गर्यो त्यसलाई नै सदर गर्यो भनेपछि विवादको चाहिँ एउटा निपटारा निरूपण चाहिँ भइसकेको थियो तर पुनः चाहिँ के छ भने अब यो पुनरावलोकनको निवेदन मार्फत केस चाहिँ रिओपन भयो अब केस रिओपन भएको छ तर अब यही नै अदालतले यही नै निर्णय गर्छ भन्ने कुरा होइन यही नै गर्छ भन्ने कुरा अहिले अनुमान गर्न सकिँदैन तर हामीले एउटा बुझ्नुपर्ने कुरा के हो भने यो चाहिँ दार्जिलिङ यो एउटा पोलिटिकल पार्टीको विवाद हो पार्टीको विधान भनेको चाहिँ यो चाहिँ एउटा विधायिकाले बनाएको कानुन होइन यो चाहिँ के छ भने पार्टीको विधान हो रिट क्षेत्रबाट त्यसको कति व्याख्या गर्ने भन्ने प्रश्न पनि छ यसमा चाहिँ सर्वोच्च अदालतले अरू मुद्दाहरूमा पनि बोलेको छ भनेपछि के छ भने र त्यसको एउटा आधिकारिक निकाय चाहिँ निर्वाचन आयोगै हो निर्वाचन आयोगकै चाहिँ रुलिङ चाहिँ अन्तिम हुने नै भनेको छ त्यस कारण के छ भने निर्वाचन आयोगको निर्णयमाथि चाहिँ के छ भने कुनै पुनरावेदन पर्ने होइन असाधारण उपचारबाट आएको हो यो चाहिँ सर्वोच्च अदालत चाहिँ निर्वाचन आयोगको निर्णयमाथि पुनरावेदन सुन्ने निकाय होइन त्यो वास्तवमा चाहिँ निवेदकहरू चाहिँ के छ भने अदालतको असाधारण अधिकार क्षेत्रलाई गुहारेका थिए रिट ज्युरिडिक्सनमा प्रवेश गरेका थिए अब रिट ज्युरिडिक्सनमा प्रवेश गर्दाखेरि पनि निर्वाचन आयोगको त्यो निर्णयलाई चाहिँ के छ भने वैधता प्रदान गरिएको थियो तर अब चाहिँ के हो भने एउटा नयाँ च्याप्टर ओपन अप भयो तर एउटा कुरा हामीले के बुझ्नु हुँदैन भने यो चाहिँ एउटा राजनीतिक यो पोलिटिकल इस्यु पनि हो किनभने विशेष महाधिवेशनले जुन समिति बनाएको छ त्यो समितिको कुनै यो यो चाहिँ चार वर्ष

0: कार्यकाल हुँदैन, यो भनेको चाहिँ के छ भने एउटा महाधिवेशन गराउनको लागि हो। महाधिवेशनको प्रक्रिया चाहिँ अलरेडी उपलब्ध भएको छ, भनेपछि अब आखिर सुनवाई गर्दाखेरि पनि सर्वोच्च अदालतले के विचार गर्छ भने कि यो त पार्टीको लिडरसिपमा तिनै व्यक्तिहरू जाने हुन् जसले कार्यकर्ताको माइन्ड र हर्ट्सलाई विन गर्न सक्छ, जसले चाहिँ कार्यकर्ताहरूको समर्थन गराउन सक्छ। कुनै पनि यो चाहिँ पार्टीको सर्वोच्च निकाय भनेको महाधिवेशन हो, जसो नेपाली कङ्ग्रेसको विधानमा पनि के भनिएको छ भने पार्टीको सर्वोच्च निकाय चाहिँ महाधिवेशन हो, महाधिवेशनले जे निर्णय गर्छ जे चाहिँ के छ भने जसलाई लिडर बनाउँछ त्यही लिडर हुन्छ। भनेपछि विशेष महाधिवेशनलाई पनि सेम पावर एन्ड प्रिभिलेज हुन्छ। विशेष महाधिवेशनको व्यवस्था चाहिँ के छ भने विधानको बन्दोबस्तलाई सक्रिय बनाउनको लागि हो, त्यो चाहिँ महाधिवेशन प्रतिनिधिहरूको विशेष अधिकार हो। पहिले चाहिँ के छ भने पार्टी लिडरसिप चाहिँ निरङ्कुश भयो, त्यसले कार्यकर्ताहरूको भावनाको सम्मान गरेन भने त्यस्तो स्थितिमा चाहिँ के छ भने कार्यकर्तालाई एउटा यो एउटा चाहिँ प्रिभिलेज दिएको हो, यो चाहिँ एउटा प्रेरोगेटिभ दिएको कि होइन तिमीहरूको चाहिँ निवेदनको आधारमा पनि तिमीहरूले माग गरेमा पार्टीको चाहिँ महाधिवेशन बोलाउनु पर्नेछ, त्यसले लिडरसिप चेन्ज गर्नुपर्नेछ। तर अब यो एक किसिमको पार्टीको विधानलाई टेकेर लिडरसिपको परिवर्तन भएको हो, निर्वाचन आयोगले त्यसैले टेकेको हो। अब चाहिँ त्यही आधारमा फेरि सर्वोच्च अदालतले रिट क्षेत्राधिकारमा जाँदाखेरि पनि त्यसलाई चाहिँ निर्वाचन आयोगको निर्णयलाई बदल गरेन, निर्वाचन आयोगको निर्णयलाई चाहिँ वैधता प्रदान गरेको स्थिति छ। भनेपछि अब अहिलेको कन्टेस्टमा पनि के छ भने नेपाली कङ्ग्रेसको महाधिवेशनको प्रोसेस त उपलब्ध भइसकेको छ। आखिर गजन थापाजी पनि चार वर्षको लागि निर्वाचन भएको होइन, पुरानो जुन कार्य समिति हो त्यसको पनि म्याद समाप्त भइसकेको स्थिति छ। यो सारा कन्टेस्टलाई विचार गर्दाखेरि त आखिर चाहिँ के हो भने अब पुरानो कमिटीलाई पनि मान्यता प्रदान गर्न सक्ने स्थिति किन छैन भने किनभने त्यसको पनि म्याद बुझिसकेको स्थिति छ। गगन थापाजीको जुन विशेष महाधिवेशनले उहाँलाई एउटा नेतृत्व प्रदान गरेको छ त्यो चाहिँ उहाँले एउटा महाधिवेशनको प्रक्रिया चाहिँ सुरुवात गरिसक्नु भएको छ। आखिर पार्टीको सर्वोच्च निकाय भनेको महाधिवेशनै हो,
1: महाधिवेशन
0: भनेपछि यो सबै कन्टेस्टलाई विचार गरेर यो फेरि कस्तो हुन्छ भने यो पोलिटिकल डक्ट्रिनको कुरा पनि हुन्छ, पोलिटिकल क्वेसनमा अदालतले धेरै हात हाल्न पनि मिल्दैन, अदालत यस्तो रिडिङ पनि गर्दैन, पोलिटिकल एरिनामा पोलिटिकल डोमेनमा पनि अदालत चाहिँ प्रवेश गर्दैन, किनभने जुडिसियरी एउटा म्यानेजेबल स्ट्यान्डर्ड भन्दा बाहिर अदालत जान मिल्दैन। यो सबै कन्टेस्टको सेरो फेरोमा मलाई लाग्छ जुन अदालतको पनि केही अब अहिले लिमिटेसन्सहरू छन्, किनभने यो पुरै चाहिँ के छ भने हानका तान फरक गर्न सक्ने जति नै पुनरावलोकनको दिशा दिए पनि अदालतका केही यसमा चाहिँ लिमिटेसन्सहरू पनि छन्। अदालतले चाहिँ के छ भने पार्टीको
1: जस्तो अब अल्टिमेटली
0: नै नेतृत्वको चयन गर्नेछ
1: एउटा कुरा जस्तो कङ्ग्रेसको विशेष महाधिवेशन करिब करिब 50% भन्दा माथिका महाधिवेशन सदस्यहरूले प्रतिनिधिहरूले चाहिँ नयाँलाई नेतृत्वलाई चाहिँ चयन गरे होइन, अब उतिखेरको त्यो तथ्य छ, उतिखेरको जुन प्रमाण छ त्यो सबै कुराहरूलाई अहिले कसैको मन बदलिएको होला, कोही यता कोही उता भएको होला, वा चाहिँ यो लामो डिस्टेन्स पछि फेरि कङ्ग्रेसमा होइन उतार चढाव चाहिँ आएको होला, तर प्रमाण र तथ्य भने त त्यति बेलाकै प्रमाण तथ्य हेर्छ होइन,
0: होइन त्यो त फेरि अब त्यो त अदालतले त्यतातिर प्रवेश गर्दैन। अदालतले केही के हेर्छ भने कि जुन विशेष महाधिवेशन गरियो त्यो विशेष महाधिवेशनको बन्दोबस्त पार्टीको विधान अनुसार भएको हो कि होइन, त्यो चाहिँ एउटा वैधानिक प्रक्रिया अनुसार भएको हो कि होइन, त्यसले नयाँ लिडरसिप परिवर्तन गर्न पाउँछ कि पाउँदैन, नयाँ लिडरसिप परिवर्तन गरेको कुरालाई निर्वाचन आयोगलाई नोटिफाई गर्ने कुरा हो, नोटिफाई निर्वाचन आयोग त्यसको तालुकालाई इन्स्टिट्युसन हो, त्यसलाई त निर्वाचन आयोगले त एउटा चाहिँ एउटा चाहिँ त्यसलाई त एउटा मान्यता प्रदान गर्ने त हो, किनभने पार्टीको जुन एउटा अध्यावधि गर्ने कुरा हो, पार्टीकोले जे आफ्नो जुन विवरणहरू हाम्रो केन्द्रीय समिति पहिला यो थियो अहिले विशेष महाधिवेशनले पार्टीको चाहिँ नेतृत्व परिवर्तन गर्यो, त्यो कुरालाई चाहिँ निर्वाचन आयोगले एउटा चाहिँ रेकर्डमा राखिदिने न हो नि, रेकर्ड किपिङ इन्स्टिट्युसन न हो नि, त्यस कारण के छ भने अब त्यो एउटा प्रोसेस छ। अब अहिले सर्वोच्च अदालतमा सुनवाई भए पनि अब त्यो

0: क्षेत्राधिकारबाट त्यो सबै प्रमाण बुझ्ने भन्ने कुरा पनि त्यो सम्भव हुँदैन. त्यो जम्मै महाधिवेशनमा त्यो बेला को थियो को थिएन त्यो त्यो त एउटा एउटा प्रोसेसबाट त्यो टुङ्गिसकेको कुरा हो. खालि चाहिँ के छ अरे जुन यसमा लिगल क्वेसनको जुन इस्यु छ त्यसमा पनि एउटा कुरा के छ भने यो यो निशा दिए पनि के हुन्छ भने आखिर एउटा चाहिँ त्यसपछि निर्वाचन भएको छ. निर्वाचनमा चाहिँ नयाँ कार्य समितिले को सभापतिको हस्ताक्षरबाट चाहिँ चुनाव लडेका छन्. पुराना जुन चाहिँ के छ भने त्यो बेलाको चाहिँ संस्थापन पक्ष भनिएको पहिलेको साबीको संस्थापन पक्ष त्यसका सदस्यहरू पनि त आखिर जगन थापाको सिग्नेचरमा चुनाव पनि लडिसकेको छन् र त्यसबाट चाहिँ के छ भने निर्वाचनको प्रक्रिया पनि सम्पन्न भएको छ. भनेपछि अब यो सबै कुराहरू उपलब्ध गर्दाखेरि त्यसका आफ्ना फेरि जटिलताहरू छन्. त्यस कारण मैले देखेको चाहिँ के छ भने अब अहिले यो निशा दिए पनि यसले राजनीतिक राजनीतिको सबै प्रश्नहरूलाई यसले चाहिँ रिजल्भ गर्न सम्भव छैन. यसले थप जटिलताहरू चाहिँ अप्नाउँछ तर त्यस कारण चाहिँ के छ भने अदालतले एउटा चाहिँ न्यायिक चाहिँ विश्रम प्रयोग गर्ला जुडिसियल रेस्टेन्ट पनि प्रयोग गर्ला पोलिटिकल एरियामा कति प्रवेश गर्ने नगर्ने भन्ने किसिममा अदालतले त्यो चाहिँ एउटा रेस्टेन्ट चाहिँ राख्ला जस्तो मलाई लाग्छ. किनभने पोलिटिकल विवादहरूमा अदालत धेरै मुसिँदाखेरि अदालत आफैमा पनि विवादमा पर्छ. अदालतले चाहिँ के छ भने एउटा पार्टीभित्रको एउटा खेमाको अर्को खेमाको पक्ष विपक्षमा धेरै चाहिँ त्यो जानु पनि मिल्दैन. अदालतको त्यो भूमिका पनि होइन त्यो काम पनि होइन. अदालतले कसैले नेता बनाइदिने पनि होइन कसैको नेतृत्व साबित गरिदिने पनि होइन कसैको डुब्न लागेको राजनीति बचाइदिने पनि होइन र कसैको नेतृत्वलाई स्थापित नेतृत्वलाई विस्थापित गरिदिने पनि होइन. अदालतले चाहिँ के छ भने विधि र प्रक्रिया मिल्यो कि मिलेन अदालतको विधान पार्टीले विधान अनुसारको त्यो त्यो चाहिँ प्रोसेस अगाडि बढेको छ कि छैन त्यसको विधान एउटा लोकतान्त्रिक प्रक्रिया अब्जर्भ भएको छ कि छैन भन्ने कुराहरू अदालतले हेर्ने हो. त्यसमा पनि के छ भने अब निर्वाचन आयोगले आफ्नो क्षेत्राधिकार नागेर त्यो गरेको छ कि छैन त्यो कुरा हेर्छ. किनभने विशेष महाधिवेशनले एउटा चाहिँ लिडरसिप चेन्ज गरेको कुरालाई निर्वाचन आयोगसँग धेरै च्वाइस हुँदैन किनभने निर्वाचन आयोगले विवरण चाहिँ अध्यावधि गरिदिने हो. राजनीतिक दल सम्बन्धी ऐनको दफा 51 त्यो बन्दोबस्त हो. किनभने पार्टीको लिडरसिप चेन्ज हो भनेपछि चाहिँ के छ त्यो चाहिँ निर्वाचन आयोगमा नोटिफाई गर्नुपर्नेछ. अब हिजो 14 महाधिवेशनले एक किसिमको नेतृत्व थियो विशेष महाधिवेशन बिचमा भयो परिस्थिति चेन्ज भयो. विशेष महाधिवेशनले के गर्यो भने आफ्नो नेतृत्व चाहिँ परिवर्तन गर्यो र विशेष महाधिवेशनलाई पनि सेम पावर एन्ड प्रिभिलेज प्राप्त छ. जसरी रेगुलर महाधिवेशनले चाहिँ नेतृत्व परिवर्तन गर्न सक्छ त्यसै गरी विशेष महाधिवेशनले पनि नेतृत्व परिवर्तन गर्न सक्छ. नेतृत्व परिवर्तन भयो त्यो नेतृत्व परिवर्तन हाम्रो अब नेतृत्व परिवर्तन भयो हाम्रो विशेष महाधिवेशन काठमाडौँमा बस्यो यो मितिदेखि यो मिति हाम्रो महाधिवेशनले चाहिँ नयाँ नेतृत्व चयन गरेको छ. त्यो त्यसको चाहिँ जानकारी चाहिँ निर्वाचन आयोगले गराएको छ. निर्वाचनले आयोगले गरेको के हो भने त्यो ब्युरोले अध्यावधि गरिदिएको हो. अब उहाँले त्यसैले च्यालेन्ज गरेको हो भनेपछि चाहिँ के हो भने अब विशेष महाधिवेशनको सम्पूर्ण प्रक्रिया जो विधानमा बन्दोबस्त छ त्यो सम्पूर्ण कुराहरू अब नलिफाई गर्न मिल्ला जस्तो मलाई लाग्दैन. त्यस कारण चाहिँ के छ भने अहिले यो यो निशा दिए पनि यो यो चाहिँ यसका लिमिटेसन्सहरू छन् त्यो सबै पोलिटिकल पोजिसनहरू चाहिँ ओपन अप हुन्छ जस्तो मलाई लाग्दैन. त्यस कारण के छ भने एउटा एउटा सीमितताहरू यसका छन्. यसमा अदालतले पनि चाहिँ के छ भने धेरै पोलिटिकल हाई भोल्टेज पोलिटिकल इस्युजमा प्रवेश गर्न पनि मिल्दैन पोलिटिकल इस्युलाई रिजल्भ गर्न पनि मिल्दैन. खालि चाहिँ के छ भने निर्वाचन आयोगले त्यो चाहिँ त्यो चाहिँ आफ्नो दायराभित्र रहेर काम गरेको छ कि दायरालाई नाघेर काम गरेको छ भन्ने कुरालाई इक्जामिन गर्ने हो. र मलाई के लाग्छ भने यसलाई त्यति रूपमा बुझौँ. अहिले नै चाहिँ के छ भने अब यो विशेष महाधिवेशन चाहिँ नलिफाई हुन्छ यो सारा कुरा उल्टिन्छ भन्ने कुरा चाहिँ मलाई लाग्दैन.
1: यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार.
0: थ्याङ्क
1: यू सो मच. वहाँ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: स्वदेश एफएम 93.2 MHz.
3: नमस्कार, आजको श्रृङ्खलामा हामीसँग हुनुहुन्छ काठमाडौँ क्षेत्र नम्बर 3

0: आठ निर्वाचित सांसद राजु पाण्डे। राजुजी स्वागत छ यहाँलाई।
1: धन्यवाद, नमस्ते।
0: प्रसिद्ध लोकोक्ति छ, नाम होस् बदनाम होस् तर गुमनाम नहोस्। चुनाव सकिएको भर्खरै 4 महिना भएको छ, काठमाडौँ 3 का जनप्रतिनिधिका रूपमा तपाईँ निर्वाचित भइरहँदा कुलमान घिसिङ लगायत थुप्रै प्रत्याशीलाई तपाईँले पराजित गर्नुभयो। तपाईँलाई जिताएका त्यहाँका जनता र मतदाताले अहिले हर्ष मानिरहेका होलान् कि विस्मात मानिरहेका होलान्?
1: मलाई जहाँसम्म लाग्छ त्यहाँको जनताहरू सन्तुष्टि लिइरहनु भएको छ। अब विस्मात त किन हुनु र, तर मलाई खुसी नै भएको मैले महसुस गरेको छु। अहिलेको
0: उज्यालो नेपालका प्रणेता कुलमान घिसिङलाई हराएर डोजर आतंकको प्रणेता राजु पाण्डेलाई जुताउँदा गर्व अनुभूति गर्ने त त्यो जनताको स्वेच्छा पनि हो नि।
1: हामी सुशासनको कुरा गरेका थियौँ हिजो, हामी महानगरमा छँदाखेरि पनि हामी सरी सुशासनको कुरा गरेका थियौँ र देशैभरि हामी सुशासन ल्याउन चाहन्छौँ र मैले निर्वाचनको क्रममा पनि सुशासनलाई प्रमुख मुद्दा बनाएको थिएँ। यहाँ भएको तमाम व्यतिथि, त्यहाँ हुनुपर्ने काम, त्यसपछि जनताले पाएको दुःख, साना साना कुरा, सरकारी कार्यालयमा जाँदाखेरि नभएको कुराहरू, धेरै कुराहरू उठाएको थिएँ जनताको, त्यो कुराहरू मैले कमिटमेन्ट गरिरहेको थिएँ, काम गर्छु भनेर। हिजो पनि मान काम गरेको जनताले देख्नुभएको र त्यहाँ चुनावमा जाँदाखेरि मलाई सहज पनि भएको थियो, सजिलो पनि भएको थियो, जनताले सजिलैसँग एक्सेप्ट गर्नुभएको थियो र अहिले पनि देख्नु भएको छ पछिल्ला घटनाहरूमा जनताहरूले के प्रतिक्रिया जनाइरहेका छन्।
0: त्यसको त पछिल्लो उदाहरण हिजै छँदैछ नि, गोकर्णेश्वरमा तपाईँले अरू थुप्रै संरचना र संस्थाहरूमा त धावा भुलिएकै थियो, हुँदाहुँदा सेनाको क्याप्टेनको उपस्थितिमा उहाँले विधि पद्धति प्रक्रिया कागज अथवा निर्णय भनेर भन्दाखेरि कुन किसिमको तपाईँले हुलुज्जत लिएर कस्तो हुर्मत लिइरहनु भएको थियो?
1: हो, यहीँनिर मिसअन्डरस्ट्यान्डिङ हुन्छु म, यहीँनिर नबुझेको अथवा बुझ पछाएको हुन्छु म। कुरा के हो भनेदेखि, त्यो निर्वाचन क्षेत्रमा जाँदै गर्दाखेरि सुरुमा इलेक्सनमा जाँदाखेरि चाहिँ त्यहाँको जनताले प्रमुख मुद्दा बनाउनु भएको थियो, त्यो चाहिँ 15-20 वर्षदेखि त्यो खोल्न पर्ने नखोलेको र त्यहाँको जनताले हिँड्न नपाएको। तपाईँले हेर्नु भएको छ, जोरपाटीबाट गोकर्ण मन्दिर हुँदै तपाईँको त्यो सुन्दरी सल्चमा जाँदाखेरि चाहिँ बाटो जम्मा 2 लेनको बाटो छ, अल्टरनेट बाटो भने त्यो कोरिडोर नै हो, त्यो खोल्नुपर्छ। त्यहाँबाट उमलाग्ने 4 नम्बर वडा नम्बर 4 हुँदै माथिसम्म पुग्ने बाटो चाहिँ त्यो बोटल नेक भयो, खोल्नु पऱ्यो भने 15-20 वर्षदेखि त्यहाँको जनताले प्रयत्न गर्नुभएको, यतिसम्म कि त्यो बाटो खुलाउनु पर्छ भनेर मैले पछि थाहा पाएँ। हाम्रो पूर्व हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्री हाम्रो चाहिँ प्रचण्ड आफै पनि त्यहाँ भिजिट गर्नुभएको छ, खोल्ने बाचा गर्नुभएको छ, तर खोल्न सक्नु भएन। किन खोल्न सक्नु, त्यो बाटो दुवैतिर चाहिँ दुवैतिरबाट
0: होइन प्रश्न, बाटो खोल्ने
1: होइन, त्यहाँ म भन्दैछु त्यसको कुराहरू, दुईतिरै साइडमा चाहिँ कोरिडोर छ, त्यहीँनिर चाहिँ ब्रेक छ, अहिलेसम्म कुन शक्तिले खोल्न दिएन त्यो। त्यहाँको जनताले पटक पटक आवाज उठाएको, कुरो उठाएको, तपाईँ अस्ति मैले हेरेँ सामाजिक सञ्जाल, त्यहाँको पूर्व सांसदहरूले पनि कुरो उठाएको, तर खुल्न सकेन। किन किन खुल्न सक्छ, त्यही खुलाउने कुरालाई चाहिँ मैले 3 महिनादेखि प्रयत्न गरिरहेको थिएँ, 3 महिनादेखि प्रयत्न गरेको थिएँ र त्यो अहिले चाहिँ नेपाल ट्रस्टसँग सम्बन्धित चाहिँ त्यो जग्गा हो, जग्गा भए पनि त्यो कोरिडोर खोल्नुपर्ने ठाउँ, त्यति मात्रै ब्रेक भएको, त्यति ब्रेक गरेर किन राखियो, कुन शक्तिले लाग्यो, त्यो कसैले बुझ्न जरुरी छ। त्यो भइसकेपछि चुनावी वाचापत्रमा लेख्नुहोस् भनेर त्यहाँको जनताले भन्नुभएको थियो, मैले लेखेको थिएँ। 3 महिनादेखि प्रयत्न हुँदाखेरि खुल्न सकेको थिएन, कहिले के भन्यो, कहिले के भन्यो, कहिले के भन्यो, कहिले के भन्यो, यसै सिलसिलामा म चाहिँ सम्माननीय प्रधानमन्त्रीसँग मेरो भेट भएको थियो, मैले कुरा राखेँ, काम यसरी भइरहेछ भनेर। त्यहीँबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयबाट चाहिँ समन्वयबाट त्यो तत्काल खोल्ने भन्ने कुरो भएर त्यहीँबाट उपत्यका नगर विकास प्राधिकरणको प्रमुख, त्यसपछि अधिकार सम्पन्न बागमतीका चेयरम्यान, त्यसपछि भौतिक पूर्वाधार मन्त्रालयको चाहिँ मन्त्रीज्यूको प्रमुख सल्लाहकार, त्यहीँबाट कल भएर म सही त्यहीँ तत्कालै खोल्ने भनेर समन्वय गरेर चाहिँ त्यहाँ गएको, म त्यहाँको जनप्रतिनिधिको हिसाबले गएको हो। म त्यहाँ सरकारी डोजर छ, सरकारी चाहिँ कार्यालयका चाहिँ प्रमुखहरू छन् जो चाहिँ अधिकार क्षेत्रभित्र रहेको, अहिलेसम्म खोल्न नसकेको तत्काल खोल्नुपर्छ भन्ने र ढिला भयो भन्ने हिसाबले खोल्न गएको म एक्लै गएको थिएँ, म त प्रतिनिधि हिसाबले गएको थिएँ र त्यहाँनिर खोल्न सुरु गरिसकेपछि त्यहाँका अधिकार सम्पन्न बागमतीको प्रमुख, त्यसपछि केबिडिएको चाहिँ हाकिम भएर चाहिँ खोल्न लागेको अवस्थामा चाहिँ सुरु भइसकेपछि एउटा नेपाली सेना क्याप्टेन साह आउनुभयो र उहाँलाई केही समय चाहिँ त्यो सूचना त्यहाँ खोल्न आउँदैछ भन्ने सूचना केही मिनट दुई तिन मिनट पछि मात्रै सूचना गएछ र उहाँले पनि के गर्नुपर्ने थियो भनेदेखि त्यो आइस सरकारी डोजर आइसकेपछि सरकारी चाहिँ एउटा निकाय आइसकेपछि के भएको भने उहाँले आफ्नो माथि पनि सोध्नुपर्ने जरुरी थियो जोड्नु पर्छ
0: भनेको हिजो भएको घटनामा अथवा त्यो सार्वजनिक भिडियोप्रति तपाईँको कुनै पश्चाताप कुनै सन्देह कुनै किसिमको आत्मग्लानी केही पनि छैन
1: छैन
0: त्यो नभएको भए तपाईँले किन स्पष्टीकरण दिएको
1: स्पष्टीकरण जनतामा चाहिँ अनेक किसिमले छ अहिलेदेखि नै मैले भने नि जति धेरै गाली गर्न सक्यो पत्रकार जति मिठो भाषा बोल्न जाने त्यो नेताहरू बिग्रिएको देश अब विभिन्न किसिमको सामाजिक सञ्जालमा चाहिँ विभिन्न किसिमको चाहिँ विभिन्न मिडियाहरूमा पनि यतिसम्म क्या नि प्रधानमन्त्री कार्यालयले चाहिँ स्पष्टीकरण सोध्यो भनेर हावा कुरो गरेका छ अनि नेपाली सेनाले चाहिँ यसरी सम्मान प्रधानमन्त्रीसँग आपत्ति जन्म हावा कुरो गरे
0: पालेनको नाम बदनाम नगराउनुहोस् पालेनको नाम प्रयोग गरेर दुरुपयोग गरेर राजु पाण्डेको त्यो गुन्डा राज चाहिँ निरन्तरता नराख्नुहोस् भन्ने कुरा के हो
1: होइन एउटा कुरा त्यो सयमा 100% गलत हो त्यो गलत कुरा हो न स्पष्टीकरण सोधी मलाई उल्टो धन्यवाद दिनुभएको छ यति भने तपाईँले
0: विधि र पद्धति प्रक्रिया मिचेर
1: राजु पाण्डेले लगाएको हो त्यो डोजर राजु पाण्डेले लगाएको राजु के सांसदसँग डोजर हुन्छ अनि उपत्यका नगर विकास प्राधिकरण होइन के हो
0: डोजर भनेको भौतिक संरचना मात्रै हो त्यो मानसिकता हो के
1: डोजरसँग को गएको छ भने कि डोजर मात्र त्यो
0: तपाईँ त्यहाँ उपस्थित नभएको भए पनि जे गर्ने त्यो विधि र पद्धतिले त गर्थ्यो होला नि
1: होइन होइन त्यहाँ म आफै त्यहाँको प्रतिनिधि भएको कारणले गर्दा
0: अपनत्व लिनुभयो त्यो सही छ तर जे तपाईँले बाटो खुलाउने भन्नुभयो नि तपाईँहरू जस्तै सांसद उपस्थिति नहुँदाखेरि त्यो बाटो खुल्थ्यो कि खुल्दैन थियो होला नीतिगत रूपमा जुन प्रबन्ध जुन निकायमा जसरी गर्ने हो त्यो उल्झन फुकायो भने त फुल्छ होला
1: तपाईँलाई एउटा कुरा भने मैले त्यो समस्या छ अहिले पनि अहिले एक्टिभली आफै काम खोजेर गर्ने अहिलेसम्म हाम्रो ट्रेनै छैन अहिले पनि तपाईँ मैले 3 महिना म आफै स्वयं 3 महिनादेखि चाहिँ प्रयत्न गरिरहेको छु मैले 3 महिनादेखि प्रयत्न गरेको त्यो नेपाल ट्रस्टलाई थाहा छ सबैलाई थाहा छ
0: जानिबकारहरू त के भन्छन् भने त्योसँग सरकार निकाय सबै निकायको समन्वय पश्चात त्यो बाटो फुकिसके पछाडि अनावश्यक रूपमा तपाईँले त्यसलाई अपनत्व दिनका लागि स्टन्ट गर्नु
1: गलत त्यही गलत हो हिजो मैले अहिले भनिहालेँ त्यहाँको चाहिँ मैले भने नाम त किन लिनुपर्ने थियो तैपनि लिएँ मैले त्यहाँको चाहिँ हाम्रो गोकर्णेश्वरको मेयर साहबले भन्नु लेख्नु भएको रहेछ उहाँको सरकार थियो होइन किन खोलेको उहाँकै सरकार थियो त उहाँकै पालना
0: सत्य के हो भन्ने कुरा त मैले
1: म आफै चाहिँ जानुपर्ने अवस्था किन आयो भने कि त्यहाँनिर राज्यको चाहिँ सिस्टममा त तपाईँको राज्यको निकायले आफ्नो काम स्वतस्फूर्त तरिकाले गर्नुपर्ने हो नि त अहिले पनि पुरानै ढड्डामा छ राज्यको संरचनाहरू राज्यको संरचनाहरू पुरानै संरचना
0: पुरानो संरचना पुरानो ढर्रामा छ भन्दैमा विधि पद्धति प्रक्रिया संस्था संरचना अवमूल्यन
1: ल त्यो बाटो खोलेको कुरा गलत भयो भन्ने कुरा भयो र अर्को कुरो तपाईँलाई भने मैले त्यो केही समय चाहिँ त्यहाँको क्याप्टेन साहब आउनुभयो कुराकानी भयो हाम्रो पछि उहाँलाई सूचना आएपछि उहाँ नेपाली सेनाको कर साहबसँगै बसेर खोले
0: उहाँले केही मिनट पर्खिनुहोस् भनेर भन्दा पनि होइन निर्णय भइसकेका छ
1: होइन
0: भनेर भन्ने त्यो भाषा
1: कुरा के हो भने उहाँले पनि कसलाई सोध्ने भने म त त्यहाँको जनप्रतिनिधि हो म आदेश दिने अधिकारी होइन समन्वय गरेर लगाएको थिएँ मैले सम्बन्धित राज्यका सम्बन्धित निकायलाई समन्वय गरेर मैले त्यहाँ लगाएको छु मैले काम गर्नुपर्ने तत्काल राइट नाउ र त्यही
0: प्रश्न राजु पाण्डे र त्यहाँ उपस्थित भएको एकजना सैनिक अधिकारीको होइन के प्रश्न भनेको कुनै पनि संस्था र संरचना विधि र पद्धतिको प्रक्रिया तपाईँहरूले गरेको कुराले प्रधान सेनापतिले प्रधानमन्त्रीलाई भेट्नु पर्यो सचिवालयबाट तपाईँलाई बोलाआउट भयो प्रश्न उत्तर भयो जवाबदेही बनाउनु भयो उत्तरदेही बनाउनु पर्यो तपाईँले स्पष्टीकरण सोध्नु पर्यो गोकर्णेश्वर नगरपालिकाले हामीले गरिसकेको काम त्यत्तिकै स्टन्ट गर्न अग्रसर हुनु भन्नुभयो यही विषयमा यत्रो धेरै चर्चा भयो तपाईँ र मैले संवाद गर्नु पर्यो
1: मैले भने नि यदि पहिले नै काम गर्न प्रयत्न भएको गरेको भए के जानु पर्थ्यो भने कि म अर्को कुरो त्यहाँको स्थानीय जनताको हेर्नु भएको तपाईँले भिजिट पनि गर्नुहोस् स्थानीय जनताले के भन्नु भएको छ भनेर 15 वर्षदेखि हुन सकेका थिएन कहाँ गर्न सक्छन् कि उनीहरूले प्रयत्न गरे भएदेखि थाहाको भएदेखि अथवा प्रयत्न गर्नलाई विभिन्न निकायमा चाहिँ कोर्डिनेसन गरे भएदेखि काम हुन्थ्यो होला नि त तपाईँ नै हुन सक्नु तर त्यो समय त्यत्रो समयसम्म कुन शक्तिले रोक्यो भन्छ के हो क्वेसन त्यहाँनिर
0: तपाईँलाई सोध्छु कुन शक्तिले रोक्यो
1: त्यही त त्यही भएर म जानु परेको थियो र मैले सबै निकायहरूलाई चाहिँ कोर्डिनेसन गरेर सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयमा कोर्डिनेसन गरेर त्यहीँबाट गएको हामी अनि के को स्पष्टीकरण कहाँ केलाई स्पष्ट
0: तपाईँले जे गर्नुभएको छ त्यसप्रति त्यसमा बालेनजीले धन्यवाद दिनु
1: होइन होइन त्यो बाटो खुलाउनु पर्ने थियो खुलाइएको हो धन्यवादको पात्र हुनु यो स्पष्टीकरण सोधेका कुराहरू यहाँ बोलाए नामले कि राजु पाण्डेको केही घर अगाडि बाटो खोले आएको थियो मेरो व्यक्तिगत स्वार्थ छ स्थानीय जनताले 15 वर्षदेखि 20 वर्षदेखि चाहिँ त्यो चाहिँ कुरेर बसेको कहिले खुल्छ भनेर निर्वाचनको क्रममा तपाईँको चाहिँ चाहिँ उठेको कुरो थियो र अर्को त्यो प्रकार स्वयं आफै जीर्ण अवस्थामा थियो जीर्ण थियो कुनै पनि बेला मैले भने जस्तो डिजास्टर हुनसक्छ भनेर त्यहाँ कुनै पनि बेला 4-5 फिटको बाटो छ तलपट्टि बागमती छ भित्तापट्टि पर्खाल छ खै हेर्नु भएको छ कि छैन 5 फिट जतिको 5-6 फिटको बाटो छ एका साइडमा चाहिँ बागमती खोला छ तल खोलो सिधै तलपट्टि छ कतिचोटि एक्सिडेन्ट भएको छ मान्छे कति घटना भएको छ त्यहाँको जनताले भन्नुभएको छ भित्तापट्टि जीर्ण पर्खाल छ त्यो राखिरहने हो र त्यहाँको मान्छेले त्यत्रो वर्षदेखि प्रयत्न गर्दा किन खुलेन भने कि किन खुलेन
0: मैले तपाईँलाई जवाबदेही उत्तरदायी बनाउनु भन्दा पनि तपाईँ निर्वाचित जनप्रतिनिधि हो संसदमा निर्वाचित भएका 275 मध्येको एउटा प्रतिनिधि यो शैली र यो बाङ्की यो हाउभाउका कारणले चाहिँ जनतामा निराशा नफैलियोस् भन्नका लागि मात्रै तपाईँ प्रतिनिधि पात्र
1: हो हिजो पनि तपाईँलाई के लाग्छ भनेदेखि परिवर्तन हामीले हिजो महानगरबाट सुरुवात गरेको हिजो पनि महानगर त्यही स्टाइलले काम नगरी काम हुन्न थियो र म अहिले पनि
0: समस्या त्यही भयो क्या तपाईँ महानगरको जुन फौजको नेतृत्व गर्नुहुन्थ्यो नि आज संसदमा जाँदा पनि त्यही धङधङीले काम गर्यो
1: त्यही बुझाइ गलत छ तपाईँहरूको त्यही बुझाइ गलत छ कि त्यो बुझाइ किन गलत
0: मेरो होइन नि जनताको बुझाइ
1: त्यहाँ गएर सुन्नुहोस् न त्यहाँको तपाईँले
0: तपाईँलाई उपस्थित हुने पीडित हुने मात्रै
1: सामाजिक सञ्जाल र तपाईँको चाहिँ के मिडियाहरूको कुरा सुनेर मलाई क्वेसन सोधिरहनु भएको छ त्यहाँ ग्राउन्ड रियालिटी बुझेर सोधिरहनु भएको छ त्यहाँ ग्राउन्ड रियालिटी बुझ्नुहोस् गएर त्यहाँको जनतालाई सुन्नुहोस् यहाँ त कतिपय प्रश्न सोध्ने साथीहरू कहाँ बसेर प्रश्न सोधिरहेको छ सामाजिक सञ्जालमा हेर्ने त्यही कुरालाई आधारमा सोध्यो त त्यहाँको जानु पऱ्यो नि पत्रकार साथीहरू पनि त्यहाँ ठाउँमा जानु पऱ्यो त्यहाँ गएर बुझ्नु पऱ्यो कि यथार्थ कुरा के रहेछ भनेर अझ क्वेसन सोध्न सजिलो हुन्छ त्यहाँ त नारा लगाइरहेको छ
0: हान्ने ठोक्ने
1: जनताले होइन त्यसरी काम नगरी हुँदैन भन्ने कुरा बुझाइ छ जनताको अहिले पनि मलाई अझ भन्छु त्यो घटनापछि विभिन्न ठाउँमा मलाई
0: संसद भनेको के हो मलाई बुझाइदिन्छ राजुजी
1: हामी चाहिँ कानुन निर्माता हो
0: कानुन निर्माताले त त्यो बाटो पो अख्तियार गर्ने हो त्यो दिगो बाटो अप्ठ्यारो बाटो समय लाग्ने बाटो तर त्यो प्रभावकारी बाटो हो नि
1: के छ हाम्रो
0: ट्रेन त तपाईँलाई बदल्न पठाए त जनताले
1: त्यही त जनताको चाहिँ गुनासा जनताका कुराहरू चाहिँ हामीलाई भन्नुहुन्छ नि त हामी अहिले नागरिक सर्वोच्चता भने के हो अहिले देखिन्छ मैले हिजो पनि भने
0: सैनिक अधिकृतलाई डाँट्नु चाहिँ
1: होइन
0: सिभिल सुप्रिमेसी होइन
1: सिभिल सुप्रिमेसी भने के जनताले चाहिँ जनता आफ्ना प्रतिनिधिहरू चुनेर पठाएपछि जनताको कुरा जनताको गुनासा जनताको चाहना त्यो मुखरित होस् भन्ने हिसाबले जनताले चाहिँ प्रतिनिधि पठाएका हुन्छन् र त्यहाँ चाहिँ एउटा भिड र त्यहाँको स्थानीय मान्छे बाटो खुल्न लायो भने हर्षित मुडमा चाहिँ जम्मा भइरहेको अवस्था थियो सयौँको संख्या मान्छे हुनुभएको थियो तपाईँ हेर्नु भएको समय देख्नु भएको छ
0: त्यही देखेर त प्रश्न सोधेको त त्यस्तो नगर्नुहोस् भन्न खोजेको
1: त्यहाँ खुसीले किन त्यहाँ कुनै किसिमको तपाईँ सेक्युरिटी लगायत कहीँ लगायतको टिमहरू लगेर खोले
0: तपाईँ त्यहाँ नगएको भए पनि त्यो बाटो खोल्दैन थियो
1: त्यहाँ जान यस्तो थियो म त्यहाँको प्रतिनिधि भएको कारणले गर्दाखेरि जाने भन्ने कुरा नै थियो मैले त्यति
0: तपाईँ जाने कुरामा आपत्ति भएन कि स्थानीय जनताले खोज्छन् नि जनप्रतिनिधि किनभने हामीले सांसद चुने पनि त्यहाँको बाटो पुल पुलेसा विकास निर्माणलाई चाहिँ सांसद हो भन्ने ठान्छन् भलै उसको त्यो काम होइन उसको काम भनेको चाहिँ कानुन निर्माण गर्नु हो त्यो खोजेर तपाईँ जानुभयो अग्रसरता लिनुभयो ठिक छ तर त्यो अग्रसरता लिँदाखेरि तपाईँको त्यो बोली व्यवहार चाहिँ संसदको मर्यादाको प्रतिकूल भयो भन्ने मात्रै हो क्या प्रश्न
1: त्यो गलत छ
0: तपाईँलाई त गलतै लाग्छ त
1: किनभनेदेखि तपाईँको चाहिँ त्यहीँनिर केही समय केही मिनट भन्छु केही मिनट चाहिँ त्यो त्यहाँको सेनाको चाहिँ टुकडीलाई चाहिँ जानकारी पुग्न ढिला हुनु मेरो दोष हो सेनाको टुकडीलाई केही मिनट सूचना चाहिँ पुग्न ढिला हुनुको मतलब चाहिँ मेरो दोष हो म त सांसद हो जनताको प्रतिनिधिको रूपमा उपस्थित भएको छु त्यहाँ त मैले पनि अघि नै अरू राज्यका अरू निकाय छन् खोल्ने निकाय छन् मैले कोअर्डिनेसन गरेर सँगै लगाएको थिएँ हिँड्नुहोस् भनेर अनि सांसदको काम चाहिँ अहिले पनि प्रत्येक मन्त्रालयमा धार चाहिँ कुरा लिएर जानुपर्ने अवस्था अहिले पनि छ त्यो हुनु पऱ्यो हामी त कानुन बनाउने कानुन निर्माता हो तर अहिले पनि हामी चाहिँ जनताको कुरा लिएर यो मन्त्रालयमा गएको छ त्यो मन्त्रालयमा गएको छ धाउनु परेको छ पुरानो जुन छ नि मैले फिल गरेको हेर्नुहोस् म त्यही विषय पढेर पनि आएको मान्छे अहिले मलाई के लाग्छ भने यो समस्या त ब्युरोक्रेसीले जसरी जिम्मेवारपूर्वक काम गरिदिनु पर्ने थियो नि त्यो पछ्याउने शैली यो जानु पर्ने अवस्था हो कि हामी जानुपर्ने अवस्था होइन त्यहाँ चाहिँ सम्बन्धित निकाय आफै गएर पहिल्यै गरिदिनु पर्थ्यो। म आफू स्वयं तिन महिनादेखि मैले प्रयत्न गरिरहेको छु, नभइसकेपछि मैले बाध्य भएर चाहिँ
0: मैले त्यही विषयलाई घिजुले गर्न खोजे होइन कि खालि 35 वर्षमा केही पनि भएन भन्ने भाष्य निर्माण गरेर त्यसको साटो यति छिटो फड्को मार्न खोजिन्छ कि त्यो भर्याङ नाग्न खोज्दाखेरि आफै बुमर्याङ होला।
1: जनताको एक्सपेक्टेसन त्यही नै छ। त्यसपछि नै विभिन्न ठाउँबाट मलाई मेरो निर्वाचन क्षेत्रबाट मात्र होइन कि काठमाडौँको विभिन्न क्षेत्रबाट फोन गर्नुभएको छ, ल यहाँनिर गर्नु पर्यो, त्यहाँनिर गर्नु पर्यो, यहाँनिर गर्नु पर्यो, त्यहाँ गर्नु। यो त जनताको बुझाइ एउटा छ, जनताले एउटा कुरा खोजिरहनु भएको छ, तर सामाजिक सञ्जाललाई केही मिडियाहरूमा चाहिँ अनेक बेसी मान्छे ट्रोल बनाइदिने, गर्न खोज्ने मान्छेलाई चाहिँ हतोत्साहित गर्ने दुष्प्रयास अहिले नै भइरहेछ। त्यो सुध्रिनुपर्छ। हामी जहिले पनि अब आउने चाहिँ जेनेरेसनलाई हेरेर काम गर्नुपर्ने हो नि त। भनेपछि त्यो काम गर्ने शैली तौर तरिकामा चाहिँ आमूल परिवर्तन गर्न जरुरी छ।
0: आमूल परिवर्तन भनेकै पाता कस्ने, डोरी बाँध्ने
1: कहाँ छ त,
0: अथवा पाइपले हान्ने भन्ने होइन नि त।
1: त्यो चाहिँ के हो भने प्रवृत्तिको अन्त्य, त्यो जुन प्रवृत्ति छ नि, जुन प्रवृत्तिको अन्त्य हुनुपर्छ भने, जुन पुरानो प्रवृत्ति छ, काम पन्च्याउने, काम चोर नगर्ने, होइन कुशासनको चाहिँ बाटो हिँड्ने, त्यो आम परिवर्तनको लागि नै परिवर्तन सम्भव छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जिताएको हो।
0: त्यही त, त्यो जनताले जिताएकोमा कस्तालाई चाहिँ भोट हालिएछ भनेर
1: समस्या कहाँ भयो त, ल भन्नु, तपाईँको क्वेसन गर्नुहोस् त, तपाईँको बुझाइमा के लाग्छ।
0: मैले तपाईँलाई भनिरहेको छु त, संसदले अपनत्व लिनु, स्वामित्व लिनु, स्थानीय समुदायको कुरा मुखर गर्नु, त्यो स्तुत्य प्रश्न हो, प्रशंसनीय कार्य हो। तर जसरी तपाईँले अहिल्यै भत्काउनुहोस्, भरै भत्काउनुहोस्, त्यहाँ सैनिक अधिकारीले के भनिरहनु भएको छ, माथिको आदेश आउनु पर्यो, लिखित आदेश आउनु पर्यो, तपाईँको कुरा मान्छौँ, तर कम्तीमा पनि यो चाहिँ संरक्षित क्षेत्र हो, यहाँ वाइल्ड लाइफहरू छन्, यदि भत्कायो भने त्यहाँ वाइल्ड लाइफ बाहिर आयो भने के हुन्छ, त्यसैले केही समय पर्खिदिनुहोस्, धैर्य राखिदिनुहोस् त भनेको छ भनेर।
1: त्यही कुरा हुँदै गर्दाखेरि चाहिँ केही मिनटपछि उहाँलाई जानकारी आएछ नि त, त्यो जानकारी ढिला मैले भने केही मिनट चाहिँ उहाँको युनिटहरूमा, उहाँको चाहिँ च्यानलमा चाहिँ जानकारी ढिला जान्छ, त्यो समस्या मेरो हो। त्यो सूचना भनेको अहिलेको युग भने सूचनाको युग, त्यो तुन्दातुन्दै जानुपर्छ नि त। मैले भनिरहेको छु नि त, सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयबाटै त्यहाँ सबै कोअर्डिनेसन भएर त्यहाँ टोली गएको छ, म त्यहाँको चाहिँ सांसदको हिसाबले म त्यहाँ प्रतिनिधि हिसाबले गइरहेको छु, सबै टोलीसँगै गएको छ, र त्यो एउटा सरकारी टोली गएर काम गर्न खोज्दाखेरि सुरुमै कुरा उठ्यायो भने एउटा कुरा हुन्थ्यो, अथवा उहाँ आउनु भने केही समयपछि आइपुग्नु भएको छ, त्यहाँ काम सुरु भइसकेपछि, होइन काम सुरु भइसकेपछि आउनु भएको छ, र उहाँलाई सूचना आउँदै रहेछ केही मिनट, दुई मिनटको फरक पछि त्यहाँको कर्सा भन्नुभएको छ, उहाँसँगै बसेर होइन सर मानेजी माथिबाट कुरा आयो अब खोल्ने भन्नुभयो। अनि यो
0: मैले भनेको
1: त्यही कुरा, हामी चाहिँ के हो,
0: त्यही माथिबाट प्रक्रिया आएपछि आफै खुल्ने रहेछ त, त्यसैले गर्दाखेरि
1: त्यो इनिसिएसन मैले गरेको, तपाईँले बुझ्नु होला, त्यहाँको जनतालाई सोध्नु होला, 15 वर्षदेखि खुल्न नसकेको, अहिले विभिन्न किसिमका चाहिँ अब जस लिन लिए मलाई काम भयो,
0: अग्रसरता त लिनु त पर्छ त, त्यही भएर तपाईँ जन्ने
1: अहिले चाहिँ तपाईँको चाहिँ होइन खुलिसकेपछि होइन प्रक्रियामै थियो अरे, हेर्नुहोस् त जनतालाई भ्रम अझ पनि भ्रम छर्न छोडिदिउँ।
0: तपाईँ केन्द्रीय संघीय सांसद हो क्या, एकजना स्थानीय प्रतिनिधि,
1: सामाजिक सञ्जालको मैले कुरा हेरेर आएको छु नि त, यहाँ सामाजिक सञ्जालको कुरा हेर्ने हो भनेदेखि त काम गर्नै सकिँदैन नेपालमा, सामाजिक सञ्जालको पछि लाग्ने, सामाजिक सञ्जालले के भन्यो भने हेर्न थाल्यो भने सकिन्छ, त्यसलाई सायद कसले के भन्छन् मतलब
0: यो विषय अब ठिक छ, जे हो यसका विषयमा निरूपण भइसकेका छन्, खालि यो प्रवृत्ति नदोरियोस्, तपाईँलाई आदर्श मात्र नठानु, जनप्रतिनिधिले त्यसरी बलको प्रयोग नगरून्, बोलीको दुरुपयोग नगरून्, आफ्नो अधिकारको अख्तियारको दुरुपयोग नगरून् भन्ने
1: कुरा भन्छु। अलिकति मैले सम्झेँ, अहिले मैले विभिन्न हेरेँ मिडियामा, हिजो चाहिँ जेएनजी आन्दोलनमा चाहिँ नेपाली सेना तथा नाम गाली गर्ने हो, होइन सेनाले चाहिँ सिंहद्वार बचाएन, सिंह सेनाले चाहिँ फलानु प्रतिष्ठान बचाएन भनेर गाली गर्ने, सेनालाई गाली गर्नेहरू त्यही मान्छेहरू अहिले खेलिरहेछन् र उचालिरहेछन्, त्यही मान्छेहरू मैले हेरिरहेको छु सबै, कहिले सेनालाई गाली गरिरहेको छ, कहिले फेरि उचालिया छ, कहिले एउटा सांसदलाई उचालिया, कहिले पछारिया छ, के कुरा
0: पेसेवर आलोचकको प्रश्न होइन के मेरो, अब यो टुङ्गिएर यसको अन्तिम प्रश्न र म अर्को विषयमा जान्छु। कुनै पनि विधि पद्धति र प्रक्रियाको साटो बल प्रयोग गरेर निर्णय लिनु ठिक हो कि पद्धति बसाउनु ठिक,
1: पद्धति अनुसार गएको हो नि त सबै सरकार,
0: तपाईँ कहाँ जानुभयो भन्न खोजे होइन, तपाईँले त आफ्नो बचाउ गरिसक्नुभयो, त्यसलाई पत्याउनु नपत्याउनु दर्शकको कुरा हो, खालि यस्तो कुरा तपाईँ जस्ता देशभरिका जनप्रतिनिधिले आफूले शक्ति हातमा लिएर केही जमात र हुल लिएर डोजल लिएर
1: जमात र हुल भने के हो
0: नागरिक भन्नुहोस्।
1: अनि त्यहाँ त तपाईँ केबिडी र तपाईँ अधिकार सम्पन्न बागमतीका प्रमुखहरू हुनुहुन्छ त्यहाँनिर। अनि त्यो चाहिँ के भन्छ अहिलेको चाहिँ यो नेपाल ट्रस्टको अध्यक्ष को त्यो कार्यालयबाट चाहिँ प्रतिनिधि जानु भएको छ। अनि हुल भन्छन् त्यसलाई सरकारी कार्यालयका प्रतिनिधि गएर खोल्न गएको त्यसमाथि एउटा कुरा अधिकार सम्पन्न बागमतीको क्षेत्राधिकार त्यो त्यति चाहिँ बोटलनेक बनाएर छोडिया छ यत्रो वर्ष किन खोलिएन भने
0: मैले यो विषयमा गिजो लिन थ तपाईँ आफ्नो बचाउमा हुनुहुन्छ
1: र मैले रियालिटी यही नै हो
0: तपाईँले सही गलत के गर्नुभयो मैले भनिरहेको छैन मैले यो खुला प्रश्न गरेर दर्शकहरूलाई छोडिदिएँ। तपाईँलाई आफू सांसद भएकोमा संसदको गरिमा र यसको महत्त्वलाई शिरमा राखेको जस्तो लाग्छ कि मैले बुझ्दैछु सिक्दैछु भन्ने लाग्छ?
1: होइन मैले शिरमा राखेर बुझ्दै पनि छु नयाँ नयाँ सिक्दै पनि छु।
0: पोसाक र भावभङ्गीको दृष्टिकोणले अलिकति रोचक कुरा गरौँ। अब अहिले त तपाईँले कालो चस्मा उतार्नु भएको छ तर बाहिर सार्वजनिक रूपमा सधैँ कालो चस्मामा देखिनुहुन्छ। बालेन शाहजी काठमाडौँ महानगरपालिकाको मेयर भए यता तपाईँ त्यसभन्दा अगाडि करिब करिब जगेडामा हुनुहुन्थ्यो। त्यस पश्चात चाहिँ यस्तो तपाईँहरूको बिचमा सम्बन्ध मिलेको छ व्यावसायिक सम्बन्ध, त्यो व्यावसायिक सम्बन्ध व्यक्तिगत सम्बन्ध मिले ठाउँ तसम्म आइपुगेको छ। तपाईँको कार्यकाल काठमाडौँ महानगरपालिकामा अझै 3 वर्ष बाँकी थियो, 86 सालसम्म जागिर हुन्थ्यो तर बालेनजी र तपाईँले एकै दिन राजीनामा दिनुभयो। तपाईँहरूको के प्रारब्धमै सम्बन्ध थियो?
1: यस्तो त्यो एउटा मिल्ने कुरा के भने उहाँसँग भन्नु एउटा इमान्दार र निडर जुन सम्माननीय प्रधानमन्त्रीजीसँग छ त्यही फलहरू म कहानी काम गर्न चाहन्छु। निडरपन र इमान्दारिता त्यो चाहिँ प्रमुख कुरा हो। त्यो कुराबाट म इम्प्रेसिभ मलाई इम्प्रेसिभ भएको हो। म
0: धेरैलाई उत्सुकता र जिज्ञासा पनि छ कि कहिलेदेखि त्यो तपाईँहरूको सम्बन्ध पहिलो भेट अथवा पहिलो तपाईँबाट प्रभाव के पर्यो?
1: अब कुरा चाहिँ म भनिहालेँ, म चाहिँ लामो समयदेखि नै होल्डमै थिएँ र गएको चाहिँ 79 सालको स्थानीय चुनावमा भन्दा अगाडिसम्म केही दिन अगाडि मात्रै उहाँ पनि उर्दै हुनुहुन्छ भन्ने थाहा थियो। मेरो चिन्जान पनि होइन उहाँ इलेक्टेड भएर आइसकेपछि अब 1 महिनापछि म यहाँको कर्मचारी हो र यस्तो यस्तो भन्ने हिसाबले म भेट्न गएको थिएँ उहाँलाई। मसँग एकजना अर्को मैसँग
0: कति बेला तपाईँको पृष्ठभूमिका विषयमा भ्रम छ, शैक्षिक योग्यताका विषयमा भ्रम छ। तपाईँले नै बताएअनुसार तपाईँले जनप्रशासन क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको,
1: त्रिभुवन युनिभर्सिटीबाट चाहिँ मैले मास्टर्स डिग्री, फ्याकल्टी मेरो पब्लिक एडमिनिस्ट्रेसन हो। मैले 2011मा अहिले मलाई गाली गरिरहनु भएको छ निर्वाचन क्षेत्र पनि सिपाही भनेको छ कहिले के भने पढाएको छ नि एकाडेमिक
0: देशको सिपाही हुनु त राम्रै हो नि।
1: त्यही त मैले भनिरहेको छु त म प्रवृत्तिको राम्रो प्रवृत्तिको इमान्दार प्रवृत्तिको सिपाही हो, म निरव प्रवृत्तिको सिपाही हो, म जनताको सिपाही।
0: नेपाल प्रहरी त हुनु भएन तपाईँ, 24 वर्ष 11 महिनासम्म यहीँ काठमाडौँ महानगरपालिकामा त्यहीँबाट प्रवेश गर्नुभएको र अवकाश नभई स्वैच्छिक रूपमा तपाईँले राजीनामा दिनुभयो
1: पक्कै नै।
0: अनि बालेनजीसँगको भेट र प्रभाव
1: त्यसपछि गएर उहाँलाई रिपोर्टिङको सिलसिलामा गएको थियौँ र केही परिवर्तन गर्न सकिन्छ। उहाँ आउनुभएको मलाई जहाँसम्म लाग्छ जेठको 16 गते 79 सालको जेठको 16 गते उहाँले शपथ ग्रहण लिनुभयो। त्यस्तै असारको आधा दिन मैले भेट्न गएको थिएँ र मेरो आफ्नो कुराहरू भनेको थिएँ। त्यसपछि झन् 1 महिना ग्याप हो म तालिमको सिलसिलामा थिएँ। त्यसपछि ल आउनुहोस् भनेर उहाँले बोलाएर मलाई 2079 साल भदौ 2 गते नियुक्ति दिनुभएको त्यहाँको प्रमुख रूपमा, महानगर प्रहरीको प्रमुख रूपमा। र हिजो 79 सालभन्दा अगाडिको महानगर प्रहरीको अवस्था, महानगरको चाहिँ सरी सुशासनको अवस्था र त्यस 79 सालपछि हामीले राजीनामा दिनुभएको अवस्था मूल्याङ्कन जनतालाई छोडेँ मैले र त्यही जनतालाई हिजो निर्वाचन क्षेत्रमा जाँदै मलाई खुसीको र रमाइलो लाग्ने कुरा मलाई चिनाउनु परेन र हाम्रो क्षेत्रमा पनि केही हुन्छ महानगरमा त काम गर्नु त्यही मोडल रोल मोडल चाहिँ यहाँ प्ले गर्नुपर्छ भन्ने जनताको चाहना थियो र उहाँले मलाई सर्स स्वीकार गर्नुभएको थियो। तपाईँ 4 तलामाथि बसेका चाहिँ त्यहाँका चाहिँ दिदी बहिनी दाजुभाइ बुवामुहरू खातामालाले टिका लाउनु हुनुहुन्थ्यो एउटा एक किसिमको उहाँले चाहिँ उहाँ खुसी हुनुहुन्थ्यो म त्यहाँ निर्वाचन क्षेत्रमा जाँदाखेरि र त्यो उत्साह थियो र म त्यो विभिन्न किसिमका प्रहार भए मेरा विरुद्धमा विभिन्न किसिमका एक किसिमलाई हिंसा नै भएको थियो। त्यो मलाई मैले भने त्यो हिंसा मैले आज नाम लिएँ निर्वाचनको केही दिन अगाडि मात्रै। अहिले चाहिँ हाम्रो मोरङको सांसद हाम्रो गणेश कार्कीले फोन गर्नु मलाई राज चाहिँ के हो तपाईँलाई त यस्तो भनिरहेका छन् त्यो हिंसा भएन भन्नु छोडिदिनुहोस् भन्नेको मुक्त हुन सकिन् चुनावी क्याम्पिङको सिलसिलामा विपक्षले के हदगणना गर्छन् गरिदिए जनता सचेत छन् र म निर्वाचन जित्छु भने त्यहाँ निर्वाचन क्षेत्र घुमिसकेर मलाई कन्फर्म थाहा थियो मलाई यति मात्रै जित्छु भन्ने मलाई थाहा थियो मलाई किन मैले बुझेको थिएँ जनताको आँखा पढेको थिएँ मैले त्यस कारणले गर्दाखेरि चाहिँ अनि त्यही सिलसिलामा चाहिँ उहाँसँग भेटघाट भयो कुरा राखेँ मैले सम्माननीय अहिले हालको सम्माननीयजीले कुरा राखेँ त्यसपछि भदौती गति नियुक्ति दिनुभयो 3 गते बिदा थियो 4 गते बिदा थियो 5 गतेबाट मैले काम सुरुवात गरेको र काम सुरुवात मैले काठमाडौँको बानेश्वरको त्यो हेर्नुमा आएको थियो त्यो पानी ट्याङ्कीको अपोजिट साइडको बेसमेन्ट पार्किङमा सुरुवात गरेँ मेरो पहिलो काम त्यहाँ सुरुवात भएको थियो र यही बिचमा विभिन्न काम गऱ्यो सार्वजनिक अतिक्रमणका कुराहरू शहरी सुशासनसँग सम्बन्धितको धेरै कुरा गरियो र हामीले आन्तरिक सुशासन पनि कायम गर्न खोज्यौँ
0: कामका सिलसिलामा त बालेन शाहजी र तपाईँ एकातिर अरू सबै तपाईँको महानगरपालिकाको कर्मचारी प्रशासन जनप्रतिनिधि सबै अर्कातिर हुँदा पनि तपाईँ एक्लै थियो भने
1: एउटा कुरा चाहिँ के लाग्छ भनेदेखि म सधैँ प्रक्रियागत हिसाबले अथवा सबै कुर्ने भएको भएदेखि हिजो महानगरमा चाहिँ जुन प्रमुख प्रशासकीय अधिकृत प्रवेश गर्दाको दृश्य देख्नु भएको छ नि त
0: कसले पछिल्लो
1: अस्ति हामीले राजीनामा दिनुभन्दा केही महिना अगाडि त्यहाँ टोटल त्यहाँ कति सहयोग असहयोग थियो भन्ने कुरा प्रश्न देखिन्न टोटल कर्मचारी युनियनदेखि लिएर टोटल कर्मचारी र त्यहाँ स्थानीय जनप्रतिनिधि एकतिर थिए सिङ्गल राज पढ्ने एकजना थियो र मलाई प्रमुख प्रशासकीय अधिकृतको अन्डरमा भएको मान्छेले किन चाहिँ आदेश मानिस किन रोक्न गयो भन्ने किसिमको आरोप लगायो मलाई त्यहाँ बर्खास्त गरियो निलम्बन गरियो अदालतबाट म फेरि पुनः बहाली भएको र त्यतिखेर सिङ्गल को थियो त 14 डिपार्टमेन्ट थियो चाहिँ महानगरपालिकामा त्यो मध्येको एउटा विभागीय प्रमुख म थिएँ त सिङ्गल को थियो हिजो त्यो के को लागि थियो भने इमान्दारिताको लागि थियो मेरो त्यो र त्यही इमान्दारिताको पछि लागेर यो यहाँसम्म आइपुगेको छु
0: अहिलेका प्रधानमन्त्री तत्कालीन मेयर बालेन शाहप्रति यति ठुलो नतमस्तकता किन
1: इमान्दारिता त्यो जुन इमान्दारिता छ त्यो चाहिँ त्यो लेभलको मैले पाउँदिनँ अन्त त्यही हो मलाई कसैको भजन गाउनु पनि छैन हेर्नुहोस् कसैको भजन गाउने एक कुरा सुन्दा म भावुक हुन्छु हेर्नुहोस् अहिले पनि तपाईँको कुरा गर्दाखेरि यो किन गरिन्छ इमान भएर काम गर्नु पाइँदैन हाम्रो मेरो के स्वार्थ छ हिजो मैले टाउको फुटाएर ती महानहरूको लागि काम गरेको होइन अहिले यो काम गर्नु खोज्दाखेरि चाहिँ यो किसिमको टोल बनाउनु मिल्छ दुःख लाग्छ
0: म बालेन शाहको सिपाही हो भन्दाखेरि तपाईँलाई गर्व लाग्नुका पछाडि चाहिँ उहाँको इमान्दार पनि
1: पक्कै हो त्यही नै हो
0: तपाईँ यति कठोर र एक प्रकारले तपाईँसँग चाहिँ डोजर राजको प्रणेता भन्छन् गुन्डा राजको प्रणेता भन्छन् अनि यति कमजोर हुन पनि सक्छ त तपाईँ
1: भावना हुन्छ मान्छेको हुँदैन भावना हुँदैन इमानपूर्वक काम गर्न खोज्दाखेरि यो किसिमको एट्याक हुन्छ कि मान्छेको मन हुँदैन हामी निर्जीव प्राणी हो र निर्जीव हो र हामी काममा जब निस्किन्छु नि यहाँ ढोकाबाट एक किसिमको एउटा बनाएर जान्छु म तर मन त हुन्छ नि हुँदैन मेरो के स्वार्थ छ यो सम्बन्ध भने रगतसँग साटेको सम्बन्ध हो मेरो हिजो महानगरदेखि अहिलेसम्म जनतासँग आशा थियो म प्रति कति अट्याक भएँ तैपनि एकदम निडर भएर काम गरेँ मैले देख्नु भएको छ त अहिले एउटा चाहिँ सामान्य भनौँ एउटा सेनाको अफिसरसँग तुलना गरेर एउटा जनताको प्रतिनिधिलाई ह्यारेस गर्न खोजिँदैछ यो प्रहार हो सुशासन विरुद्धको प्रहार हो यो न्यायको विरुद्धको प्रहार हो यो त्यस कारण यो कुरामा सचेत हुनु जरुरी छ र मैले अघि नै भने तपाईँलाई यो के अरे धेरै मिठोसँग बोल्न जान्ने मान्छेहरू नेता र गाली गर्न सक्ने पत्रकार चाहिँ पत्रकार पनि जुन भाष्य निर्माण गर्न खोजिँदैछ नि तपाईँ जस्तो बुद्धिजीवी पत्रकारको ठुलो भूमिका छ यहाँनिर एउटा मोबाइल र एउटा चाहिँ तपाईँको के क्यामेरा बोकेर पत्रकार भएर यो देशमा विभिन्न किसिमका गलत किसिमका सन्देश गइरहेछ हो परिवर्तनको नारा लिएर हामी आयौँ परिवर्तन नयाँ र नयाँ परिवर्तनको लागि पुरानो र नयाँ बिच कन्फ्रन्टेसन हुन्छ विभिन्न किसिमको घटना परिवर्तन तपाईँले देख्नु संसार पनि भएको छ
0: यसरी भनौँ न त मेरो हुटुटी र मेरो जोसले त कठालै समातौँ जस्तो लाग्छ तर कठालो समात्ने अवस्था नआओस् आउन पनि नपरोस् भनिदिनु
1: यो शब्द बेटर हुन्छ
0: होइन
1: यो शब्द नै बेटर होला मैले भन्दा त्यो सिधै भने यो शब्द नै बेटर होला त
0: हस् राजुजी मैले फेरि पनि भने तपाईँको भावुकता तपाईँको जोस तपाईँको काम गर्नुपर्छ भन्ने जुन किसिमको एउटा आगो छ नि त्यो आगो ननिभोस् तर त्यो आगो चाहिँ खाना पकाउनलाई काम दियोस् ऊर्जाको काम गरोस् त्यो आत्मघाती नबनोस्
1: धन्यवाद
0: गलत ठाउँमा प्रयोग गर्यो भने त्यो आगोले जलाउँछ
1: पक्कै नै तपाईँको जुन यो किसिमको राय सल्लाह सुझाव होइन हामीले ग्रहण गर्न चाहन्छौँ गर्छौँ कहीँ काम गर्दै जाँदाखेरि त्यो ल्याप्छ मैले अहिले भने त्यो कुराहरू चाहिँ हामीले आत्मसात गर्न तयार छौँ
0: हस् समय सम्वादका लागि
1: धन्यवाद
0: हामीसँग हुनुहुन्थ्यो काठमाडौँ क्षेत्र नम्बर 3 निर्वाचित सांसद राजु पाण्डे आजलाई अँध्यारोबाट उज्यालोतिरको यो विशेष श्रृङ्खला यति नै नमस्कार
2: कालीगढको गतिविधि संसदका विषय वस्तुहरू कसरी हेरिरहनु भएको छ यहाँले
3: त्यो रमाइलो प्रश्न गर्नुभयो तपाईँले कसरी हेर्नु भएको छ मैले त्यसरी नै हेरेको छु आम नेपाली जनताले जसरी हेरेको छन् मैले पनि त्यसरी नै हेरेको छु होइन संसदमा जुन नआउनुपर्ने थियो त्यो भइसक्यो तपाईँले अघि भूमिका बाँध्दै गर्दाखेरि के भन्नुभयो भने दुई तिहाईको सरकार दुई तिहाईको मत किन आयो भन्ने कुरा हो कि मेन जरामा जानुपर्छ
2: हो हो
3: 35 यी पुराना दलहरूले कुर्सी साटासाँट गर्ने भ्रष्टाचार गर्ने आफ्नै बाउकोले आर्जेको सम्पत्ति जस्तो गरेर देशलाई जे पाए त्यही गरेको कारणले र भ्रष्टाचारमा देशलाई लगेर डुबाउने गरेर
2: भनेको जेपिटी प्रचण्ड भए जे पाए त्यही गरे जेपिटी ओली भए जेपिटी सेरे भए
3: शेरबहादुर गिरिजा सबैदेखि यिनीहरूको जति जब प्रजातन्त्र आयो 46 पछाडि त यिनीहरूको चाहिँ रजाइ नै भयो नि त त्यस कारणले गर्दाखेरि यो 46 सालदेखिको रिस जनताले यसपालि कहाँ पोखौँ कहाँ पोखौँ कहाँ पोखौँ भनेको थियो कि बालुवामा लगेर पानी पोख्या हो यो देखियो
2: बालुको रिस खनियामाथि
3: बालुवामा लगेर पानी पोखेछ जति पानी हाले पनि देखिँदैन अब जति पानी हाले पनि देखिँदैन
2: कृपया कृपया
3: होइन त्यसले गर्दाखेरि अब अहिले चुनाव भएको फागुन 21 गते चैत 21 होइन वैशाख 21 अब जेठ 21 आउन बाँकी छ सरकार बनेको आज कति भयो फागुन 13 फागुनहरू चैत होइन होइन
2: फागुन 13
3: फागुन
2: 21 गते निर्वाचन भयो
3: चैत 13 गते
2: चैत 13 गते
3: वैशाख 13 एक महिना अब जेठ 13 दुई महिना हुन्छ दुई महिना पुग्नला अब 10 बाँकी छ 11 बाँकी छ 3 महिना त आउनै बाँकी छ अब झन्नै तपाईँको 55 दिनको पेरिफेरीमा 55-56 दिनको पेरिफेरीमा अहिले आम जनताहरू के भन्छन् भने जसरी हिजो घन्टी भनेको थिए नि त्यसरी उनीहरू ब्याग भए जनताहरू ब्याग भएका छन् यो फेरि
2: ब्याग भएर भने
3: होइन भइसक्यो यो त तपाईँले जहाँ जानु
2: सोसियल मिडियामा त हेर्ने भने घन्टी घन्टी घन्टी भन्ने
3: मान्छे राखेर मुख छाड्ने मान्छे राखेर एल्गोरिदम कब्जा गरेर सोसियल मिडिया कब्जा गरेर अनि मुख छाड्ने मान्छेहरू राखेर अनि भित्ताभरि 400-500 मोबाइल राखेर नि यता हेर्नु न भिस्सा भित्ताभरि मोबाइल राखेर अनि त्यहाँबाट एकैचोटि थिद्दाखेरि फेक आइडीबाट गाली जाने होइन
2: त्यस्तोसम्म गर्छन् भित्ताभरि मोबाइल राखेर
3: त्यो मसँग प्रमाण छ होइन त्यसले गर्दाखेरि यो एउटा कुरो के छ भन्दाखेरि आज जस्तो अहिले राजसभाले तपाईँलाई थाहा छ एउटा कुरो
2: काहीँ
3: पनि सङ्गठन बनाउन सकेको छैन काहीँ पनि सङ्गठन बनाउनको लागि नि मान्छे भेला गर्न खोज्छ कोही पनि आउँदैन किन आउँदैनन् भनेदेखि नि भोट त लगेर हालियो भोट चाहिँ बदलियो मत बदलियो क्या तर पार्टी बदलेको छैन मान्छेले हेर्दैछन् यो कुरा बुझ्नु पर्थ्यो
2: मत बदलियो मन बदलिएको छ
3: मन बदलिएको छैन मत चाहिँ बदलियो मन बदलिएको छैन र मान्छेले हेर्दैछन् किनभने यो कुरा त जस्टिफाई भयो नि त अहिले आएर र सरकार जुन नयाँ सरकार आयो बालेन सरकार आयो होइन
2: भविष्य के देख्नुहुन्छ बालेन सरकार
3: होइन मान्छेले जे सोचेका थिए नि त्यो भएन अब नभइसकेपछि अहिले कतिजनाका कुरा अब यो तपाईँले अहिले मसँग इन्टरभ्यू जुन लिनुभयो नि
2: हो
3: यो इन्टरभ्यू त विज्ञहरूले भनिरहेछन् नि आफ्नै आफ्नै तरिकाले भनिरहेछन् कसैले तर्क गरेका छन् कसैले कुतर्क गरेका छन् होइन अब त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भनेदेखि सबैभन्दा ठुलो कुरो के हो भन्दाखेरि नि ज्वरो कहाँ हो त देशको रोग कहाँ हो त त्यो रोगको निराकरण गर्नलाई त्यसलाई मेन जाँच्नुपर्ने तर चिज गयो अन्तै
2: कहाँ गयो चिज
3: जहाँ गएर चाहिँ नि ल हुकुमवासी नै थिएन अरे थिए अरे ल सयजनामा नि 80 सुकुम्बासी थिए अरे 20 हुकुमवासी थिए अरे होइन तर त्यो 100 घरमा नि घर त थिए

0: छयालिस सालदेखि पछाडि आएर बसेर झन्डै झन्डै 35-36 वर्षमा जुन बनाएको घर थियो नि, कसैले मैले भने त कसैले रोटी पोलेर बेचे, कसैले सागको मुठो बेचे, कसैले गिटी कुटेर बेचे, कसैले बालुवा बोकेर बेचे,
1: कसैले मकै पोलेर बेचे,
0: कसै मकै पोलेर बेचे, कसैले भारी बोकेर मजदुरी गरेर बनाए, कसैले लघुवित्तको ऋण लिएर, कसैले सहकारीको ऋण लिएर घर बनाएको छ त्यहाँ। ती घर त भत्के
1: हो,
0: भत्के नि त, जोसुकै घोष भत्क्यो। भत्किएपछि त्यसको असर कहाँ पर्छ भन्दाखेरि अर्थमै पर्ने
1: हो,
0: ब्याङ्कलाई नै पर्ने हो, आर्थिकमै पर्ने हो। यो कुरो नबुझिकन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हानियो। अब अहिले यसको चेन इफेक्ट के पर्यो भन्दाखेरि, म अस्ति मेरो
1: हस्पिटल
0: पर्यो भन्दाखेरि, मेरो हस्पिटलमा म गएको सधैँ 2,000-2,500 बिरामी हुन्थे, आउँथे ओपिडीमा, अहिले 800-900 मात्रै आउँछन्। अरू बिरामी किन
1: कहाँ गएन
0: भनेको, घर रुगेर बसेका छन्, कतिखेर डोजर आउँछ भनेर। बिरामी छन्, पीडा छ, रोग छ, रोग पालेर घर रुगेर बसेका छन्। उपचार गर्न आउन सक्दैन, किनभने यो उपचार गर्न आउँदा पर भरे घरै हुँदैन। ऊ छोराहरूले भनेन नि, छोरीहरूले विदेशबाट, आमा घन्टीलाई भोटा लिनौँ भने हामी घर आउँदैनौँ। के भन्दा केपी ओलीको रिसाले, प्रचण्डको रिसाले, शेरबहादुरको रिसाले, यी पुराना दलको रिसाले, यिनीहरूले गरेको भ्रष्टाचारको रिसाले मान्छेले आमालाई, आमा तपाईँले घन्टीलाई भोट हाल्नु भएन, नयाँ पार्टीलाई भोट हाल्नु भएन भने हामी घर आउँदैनौँ भने। अब त घरै आउनु परेन, घरै भत्काइदिइसक्यो घन्टीले, अब किन आउनु पर्यो भन्न थाले आमाहरूले, होइन? अहिले त आमाहरू छोराहरूलाई सराप्दैछन् नि त, हो कि? भनेपछि यो कहाँ पुग्यो त? कसैले विदेशबाट पठाएको थियो होला पैसा सुकुम्बासीमै, जीवनभरिको कमाइ गयो कि गएन भत्काइदिएपछि? ल एकछिन, अब अहिले आएर सुकुम्बासीलाई 15,000 दिने भनेर हल्ला छ, त्यो पनि म त विश्वास लाग्दैन। किन विश्वास लाग्दैन भने नि, एउटा कुरा,
1: सुकुम्बासीलाई मासिक 15,000
0: 15,000
1: एक वर्षभित्रमा लाल पुर्जा सरकारले ल्यायो नि, अफर अफर
0: होइन, अफर एकछिन,
1: त्यो एकछिन स्किम लिएर आयो सरकार,
0: एकछिन जीवन वाइ वाइ गरेर पर एक कठा जग्गा दिएर हारे, ल घर पनि त दिनु पऱ्यो नि। भूकम्पमा गएर घर बनाइसकेको छैन अझै, 3.5 लाख घर, या 12 लाख सुकुम्बासीको घर बनाउँदाखेरि नि कमसेकम 25 खर्ब रुपियाँ जैसे चाहिन्छ
1: जग्गा दिने। लालपुर्जा
0: दिएर अनि घर चाहिँ दिनु परेन, अनि सँगसँगै काम दिनु परेन। गाउँको मान्छे त बजारमा आएर, यहाँ सुन्नु न, भारी बोकेर खोला डिलमा बसे नि, भारी बोकेर काम गरेर भात खाएको थियो नि बजारमा, त्यहाँ त गाउँमा त पाउँदैन नि त,
1: पाउँदैन।
0: फेरि त्यो मान्छे यहीँ आउँछ नि,
1: पल्ला कुनाला राखिदिएर त केही पाउने वाला,
0: केही पाउँदैन। त्यो त धेरै ठुलो समस्या छ नि, बालुवाटारमा बसेर होइन, सेनाका घेरामा, पुलिसका घेरामा सिङ्गो दरबार आएर साइन गरे जस्तो हुँदैन नि।
1: जस्तो सुकुम्बासीकै जस्तो के भनिन्छ भने, डाँडा काँडामा घर जग्गा जमिन छ र दोलखाको माथि एउटा डाँडोमा, अथवा चाहिँ जाजरकोटको माथि एउटा डाँडोमा उब्जन नहुने ठाउँमा, चराले पनि खान नपाउने ठाउँमा
0: जग्गा छ,
1: जग्गा छ,
0: त्यो त्यो के गर्ने,
1: त्यो अर्थ त्यो
0: सुकुम्बासी नै हुन्थ्यो,
1: हुकुम्बासी भन्ने ल भन्नु,
0: त्यो जग्गा भएर के हुन्थ्यो, केही पनि उब्जनी,
1: त्यो पनि सुकुम्बासी नै हो नि,
0: त्यो पनि सुकुम्बासी नै हो नि खाने, जुन चिजबाट आम्दानी हुँदैन त्यो सुकुम्बासी नै हो नि,
1: जसले जहाँबाट गुजारा चलाउन सक्दैन
0: त्यो सुकुम्बासी नै हो नि, त्यसलाई पाल्ने दायित्व त राज्यको हो नि, कसैको।
1: त्यो लाल पुर्जा भएको सुकुम्बासी हो त्यसो भए,
0: हो,
1: क्यारेक्टरिस्टिक्स गर्नु पर्दा
0: किन राज्यले कर किन लिन्छ त? हामी चाहिँ राज्यलाई मा बसे बापत कर तिर्ने, हामी चाहिँ राज्यलाई काम गरे बापत कर तिर्ने, कर तिर्ने, त्यही हाम्रो करबाट त्यो सुकुम्बासीको व्यवस्थापन गर्नुपर्छ नि त, हाम्रो भनाइ थियो, यसरी गरिब रुवाउनु हुँदैन भन्ने कुरा हो, गरिब रुवाउनु हुँदैन भन्ने कुरा हो, कति रोए हेर्नुहोस् त, होइन? र एकछिन,
1: रोकियो सरकार किन रोकियो त अहिले, अब सुकुम्बासीको घर हान्न कसरी रोकियो?
0: होइन, अहिले त सुप्रिम कोर्टले आदेश गरेका छ, त्यो पनि केही छिनलाई हो,
1: ऐलानी जग्गाको एक वर्षभित्रमा लाल पुर्जा दिने भनेका छन्
0: यिनीहरूले,
1: निश्चय पनि अब सरकारले एक वर्षभित्रमा ऐलानी जग्गामा बस्ने सबैले लाल पुर्जा, हात हात
0: कसरी ऐलानी जग्गाबाटै हटाइरहेको छ, कसरी लाल पुर्जा दिन्छ? लाल पुर्जा पाइन्छ भनेर भोटाले होइन नि, यो बागमती सबैतिरका सुकुले अनि हातैमा राखिदियो त, राखिदियो त,
1: प्रत्येक सुकुका हात हातमा लाल पुर्जा,
0: लाल पुर्जा आइसक्यो त,
1: बालुले लिएर गएको छन्
0: अहिले, अहिले लगेर राखेको ठाउँमा। मलाई एउटा कुरो भन्नु न, 15,000 दिने भनेर सोसियल मिडियामा आउँछ, यहाँ कहिले राजाले पनि भनेर आउँछ, हेरौँ है त, राजावादी नै बोकेर हिँडेका छन्,
1: यो बालन बोकेर हिँड्ने अहिले राजावादीहरू,
0: राजावादी छन् यिनीहरूलाई,
1: यिनीहरूलाई राजा भन्न थालिसके,
0: गद्दीमा ल्याएर राखे त हातमा राखिदिन्छ राजा, हातमा राखिदिन्छन् राजा,

0: यिनीहरूका हातमा अब त्यो छोडिदिउँ न. जसरी नागरिकका हातमा चाहिँ नि तपाईँको चाहिँ नि धनी बुर्जा पऱ्यो नि आज गरिबका सुकुम्बासीका हातमा, त्यसरी नै पर्ने दिन आउँदैछ नि, त्यो हेर्दैनौँ. अब अर्को कुरा के छ भन्दाखेरि तपाईँले जिस्ट कुरा के बुझ्नु पऱ्यो भने आज बजारमा आर्थिक पुरै मन्दी छ, कोही लगानी गर्न मान्दैन, कोही पैसा ब्याङ्कबाट लिन मान्दैन, ब्याङ्कका सिओ थुनिया छन् होइन, व्यापारीहरूलाई यस्तो बनाएको छ है, एनपिआर केपिआर अरे एमआरबी लगा भनेर अघि होइन, यो गर भनेर त्यो गर भनेर त्यो गर भनेर है. अब अहिले त मानौँ यी कर्मचारी गयो भने नि व्यापारी भाग्न थाले, अनि यस्तो गरेर कहाँबाट कर उठ्छ र अनि कुन बजेटले यो सुकुम्बासीलाई 15,000 दिन्छन् र यिनीहरूको कुरा नि सोसियल मिडियामा चाहिँ 15,000 दिने भनेर आउँछ, हातमा त्यस्तै हो, वा विद्यार्थीको अनि स्कुलमा फिस लाग्दैन भनेर त सस्मित पोखरेलले भनेको होइन,
1: भर्ना फी लिँदैन
0: लिँदैन भनेको,
1: मासिक फी पनि अब तोके सरकारले तोके भन्छ,
0: अनि त्यसो भए ब्याज पनि सरकारले तोकिदिनु, लोन पनि सरकारले तिर्दिनु नि, ऋण पनि सरकारले तिर्दिनु नि, सस्मित पोखरेलले तिर्दिनु नि. यिनीहरूले मजाक गर्दैछन् कि तपाईँलाई म एउटा कुरा भनौँ,
1: त अर्थमन्त्रीले भन्नुभएको छ अब 8% एघार प्रतिशतसम्मको आर्थिक वृद्धि दर हासिल गर्छ यो सरकारले,
0: यो सरकारले अब आउने साल नि 2% गरेछ भने नि कानमा धागो बाँधिदिन्छु. के कुरा काट्ने दिदी होइन, कानमा धागो बाँधिदिन्छु 2%. हामी पनि काम गरेको मान्छे हो, सोनी बगलेले कतिजनालाई काम दिएको छ, म त 5,000 काम दिएको मान्छे हो, के कुरा गर्नुहुन्छ तपाईँ?
1: तर विश्व ब्याङ्कमा काम गरेको
0: छोडिदिउँ न, विश्व ब्याङ्कमा काम गरेर
1: एक्सपर्टिज हासिल गरेको मान्छे,
0: धेरै एक्सपर्टिज देखेको छ, म यस्ता विश्व ब्याङ्कमा काम गरेका मान्छे मैले जागिर दिएर राखेको छु, त्यो छोडिदिनु न कुरो.
1: भनेको 11% आर्थिक वृद्धि दर हासिल गर्ने भन्ने कुरा यो मजाक हो, त्यसमा जोक अफ द इयर हो
0: त्यो.
1: अहिले बजार किन चलायमान बन्न सकिरहेको छैन
0: यिनीहरूको कारणले,
1: लगानीकर्ता किन निरुत्साहित छन्?
0: किन गर्छन् लगानी? मै गर्दिन,
1: नयाँ सरकार आएको छ, सरकार बन्छ भन्ने छ, अब
0: कहाँबाट बन्छ? यस्तो तरिकाले हुन्छ, सुरुमा आउने बित्तिकै यसरी हानेपछि हुन्छ, अब गर्दै गर्दैन नि मान्छेले, कतिखेर के मुड चल्छ अनि त्यहाँबाट
1: किन लगानीकर्ताहरू
0: गर्दै गर्दैनन्?
1: चन्द्र ढकालले सुमसान देखिन्छन्, विनोदले
0: गर्दैनन्, अब चन्द्र ढकालले पनि गर्दैन, कसैले पनि गर्दैन, किन गर्छन्? के थुनिनलाई हातकडी लाउनलाई गर्नु? ज्योति पाण्डेलाई हेर्नुहोस् त, ब्याङ्कको एउटा सिओलाई आफूले लगानी गरेको जनताको पैसा हो नि त, ब्याङ्कमा त हो लगानी गरेको थियो होइन, उसले लिलाम गरे त, लिलाम गर्न सरकारको थियो भनेदेखि नि किन स्वीकृति दियो त सञ्चार मन्त्रालयले? जगदीश खरेललाई पक्रेर थुन्नुपर्ने हो नि,
1: खासमा पक्रेर थुन्नुपर्ने चाहिँ
0: जगदीश खरेल
1: ज्योतिलाई हो कि जगदीशलाई हो कि सूचना सञ्चार मन्त्रीलाई हो?
0: सञ्चार मन्त्री जगदीश खरेललाई हो,
1: यो स्मार्ट टेलिकमको कुरा हो है, एनसिएललाई बेचेको कुरा हो,
0: जेसुकैलाई
1: 30 अर्बको प्रपर्टी 4 अर्बमा बेचेको कुरा
0: बेचेको, सुन्नुहोस् यो पक्रेर थुन्नुपर्ने कसलाई हो भन्दाखेरि नि सञ्चार मन्त्रीलाई हो, तर ज्योति पाण्डेलाई थियो,
1: तर सञ्चार मन्त्रीले त संसदमा उठेर च्यालेन्ज गर्नुभएको छ सी ग्रेडको
0: पत्रकारिता. एउटा कुरो म भनौँ, नेपालको इतिहासमा जहिले कर्मचारी फँसे, जहिले पुलिस फँसे, जहिले ब्याङ्कका कर्मचारी फँसे, निजामती कर्मचारी फँसे, कुन चाहिँ नेता फँसेको छ आजसम्म भ्रष्टाचारी करप्सनमा?
1: भनेको साइन गरेर पैसा खाने मान्छे नफँस्ने
0: नफँस्ने सबै कर्मचारी, उता दिल्ली बजार उसमा गएर हेर्नु न, त्यो एकजना विकल्प पौडेल भन्ने छ नि,
1: दूरसञ्चार प्राधिकरणको हाकिमलाई लर थुन्दिने,
0: थुन्ने
1: कार्यकारी निर्देशकलाई लर
0: थुनिदिएको छ नि, अनि सञ्चार मन्त्रीले सम्झौता गरेर पैसा खाएर जमैथोक मिलाएर 37 एउटा कुरो के बुझ्नु भने नि 37 सालको पार्टनर नि, हिजो केपी थिए, प्रचण्ड थिए, शेरबहादुर थिए, अहिले गएर नि जगदीश पनि थपियो,
1: भनेको समयक्रम अनुसार जो आउँछ शासन सत्तामा त्यो 37को पार्टनर हो,
0: अनि उही सिङ्गापुर बसेर यहाँ काम गराइदियो त, लिलाम गरेर त लगिसक्यो गइसक्यो, अब ब्याङ्कले आफ्नो लगानी गरेको पैसा नउठाउने ज्योति पाण्डेले नउठाउने जनताको पैसा, हामीले के भनेको 20 लाख भन्दा मुनिको ऋण ब्याङ्कको ब्याज महँगो भयो भनेको ब्याङ्कको पैसै तिर्नु पर्दैन,
1: होइन
0: गैर कानुनी थियो भने नि, गैर कानुनी थियो भनेदेखि पहिला प्रमाण पुर्याएर गर्नुपर्थ्यो नि त, एउटा ब्याङ्कको सियो त्यतिको सियो त

0: हिमालबाट बगेर आउने पानीको मुहान सुक्दैछ
1: सुक्दैछ अनि के हुन्छ यो 25 वर्ष 30 वर्षको हाइडोको अनि हाइडोका सबै सेयर जति नै जनतालाई बेचेका छन् 25 वर्ष पछाडि त सरकारको हुँदो रहेछ त्यो सेयर के हुन्छ आइपिओ जारी गरेको के हुन्छ यो कुरा चाहिँ नयाँ खुलासा ल्याउन जस्तो प्राइभेट एकछिन
0: होइन सुन्नुहोस् यो अब ज्योतितिर जाउँ है सिओ ज्योति एनआइएमबी ब्याङ्कको होइन अब निर्णयकर्ता सरकारी तवरबाट निर्णय गर्ने व्यक्ति दोषी हो कि सरकारी तवरबाट निर्णय नभइकन त
1: स्मार्ट
0: टेलिकमको एनसिएलमा गएको छैन
1: छैन
0: ट्रान्सफर भएको छैन त्यो त पासै गरेर ट्रान्सफर हुने हो सरकारी निर्णयकर्ता दोषी हो कि अथवा चाहिँ आफ्नो लगानी लगानी त एनआइएमबी ब्याङ्कको थियो लगानी थियो स्मार्ट टेलिकम लगानी उठाउनको लागि
1: लगानी सरकारले तिर्दिनु पर्यो नि त
0: स्वीकृत
1: गरेर एनआइएमबीको पैसा सरकारले तिर्दिनु पर्यो नि त
0: उनले आफ्नो लगानी उठाउन चाहिँ बेच्नलाई ऊ गर्ने खालको
1: उनले ज्योति पाण्डेले
0: आजको
1: दोषी
0: पानीको पानी बोल्न
1: जगदीश खरेलो जगदीश खरेलो
0: जगदीश खरेलले त भन्नुहुन्छ मलाई केही थाहा छैन मैले कतै साइनसम्म गरेको छैन कसैको एक कप चियासम्म खाएको छैन भन्नुहुन्छ
1: होइन यिनीहरू सबै कमाउने भनेर अहिले यस्तो भएको छ ज्योति जगदीश खरेललाई पनि हात्ती आयो फुस्सा भयो छ महिना मन्त्री हुँदाखेरि अर्कै स्वाद भएको थियो अहिले मन्त्री हुन गएको अहिले भेटिहाले
0: फेरि भन्छु
1: धेरैजना मन्त्री हुन भनेर गएको थिएँ नि त्यहाँ धेरैजना मन्त्री हुन भनेर गएको थिएँ व्यवहारिक मान्छे ठाउँमा नपुगेपछि त्यस्तो हुन्छ अब दुई चारजना हेर्नुहोस् है बेता बसेका महिलाहरू बोल्न राखेर गाली गर्न लगाएर त्यसले के जानेको छ त्यसले के जानेको छ त्यसले के जानेको छ भनेर गाली गर्न लगाएर देश चल्दैन
0: नेपालमा सबैभन्दा गाली खाने मान्छे अहिले तपाईँ हो
1: म होइन म छु अरू पनि छन्
0: सोसियल मिडियामा टिकटकमा हेर्नु भएको छैन कति गाली खानुभएको छ तपाईँले
1: अहिले खाउँ के
0: अमेरिकाबाट गाली जर्मनीबाट तपाईँलाई गाली जापानबाट गाली
1: ठिक छ हेर्नु नि सुन्न गतिला भए आफ्ना देशमा हुन्थे होइन गतिला भए आफ्नो कर्मभूमिमा हुन्थे होइन बाबुआमाले राम्रो काम गरेको थियो भने आफ्नो कर्मभूमिमा हुन्थे बाबुआमाले राम्रो काम गरेनन् विदेश गएका छन् त अनि त्यहाँबाट चाहिँ त्यो टाटा टुटु कराउनै परिहाल्यो
0: मुखै छाडेर भन्छन् यो भन्नु अनेक भन्छन् क्या तपाईँलाई उनीहरू सुन्न नसकिने भन्छन्
1: भनौँ भन्न दिउन अब कोही भेडो जस्तो मुख गरेका छन् कोही घोरल जस्तो मुख गरेका छन् कोही अब भड्डु जस्तो अनुहार गरेका छन् है यस्तै यस्तै मान्छे नि बिग्रियाहरू अब यो यो कुरै छोड्नु अब रह्यो कुरो के छ भन्दाखेरि नि
0: महेन्द्र सुनारले पनि जवाफ दिए संसदमा हिजो हेर्नुभयो होला
1: के दिए त
0: रवि लामी छानेर मैले यो छाती थाप्ने भनेर
1: अनि खोइ त कहाँ छापे कहाँ थापे रवि लामी छानेले त अनि पहिला पनि त विदेश गएर मान्छे ल्याउँछु फर्काउँछु भनेकै हुन् मैले गरेकै होइन भन्छन् कहिले के भन्छन् अब रवि लामी छानेको पनि धेर कुरा गरेर काम छैन बालनको पनि कुरा गरेर काम छैन
0: किन काम छैन भन्नुहोस् त देशको शासन सत्ता बालनको हातमा छ त्यो शासन चलाउने पार्टी सभापति रवि हो
1: पर्खिन्न तपाईँ दसैँसम्म पर्खिन्न दसैँसम्म पर्खिन्न दसैँसम्म
0: के हुँदैछ यो देशमा
1: यसको बजेट आओस् न यिनीहरूको बजेट आओस् न बजेट कतिको आउँछ
0: अनुमानित 30 अर्ब अमेरिकी डलरको आउनु 25 अर्ब अमेरिकी डलरको आउनुपर्छ 30 खर्ब आरआरको
1: आउँछ होइन तर यिनीहरूले 18 खर्बभन्दा माथिको ल्याउन सक्दैन अब तपाईँलाई भनिदिन्छु 12 खर्बदेखि 13 खर्ब त तलबमा जान्छ 4 खर्ब रुपियाँ पैसा ब्याजमा जान्छ 12 र 13
0: भत्ता बढाउँदा 16 खर्ब जान्छ
1: एकछिन 12 खर्ब र 4 खर्ब ब्याजले गर्दाखेरि कति भयो 16 खर्ब चाहियो जम्मा पैसा उठ्छ 8 खर्ब 7 देखि 8 खर्ब
0: त्यहाँभन्दा उठ्दैन
1: कसले व्यापार गरिदिन्छ अब त त्यो पनि व्यापार गरिदिँदैन मान्छेले अब उठ्दैन त्यो पनि पैसा भन्सारबाट सामानै आउँदैन भन्सार होइन उठ्ने उठ्ने भन्सार होइन अनि कसले गरिदिन्छ व्यापार
0: लगानीकर्ताहरू किन निरुत्साहित भयो त दुर्गा जी
1: यो गतिलो मान्छे नआएर यस्तो हुन्छ देशको प्रधानमन्त्री आउँदाखेरि राम्रो प्रधानमन्त्री आएको छ भने सेयर मार्केट बढ्छ व्यापारीहरू उत्साहित हुन्छन् प्रधानमन्त्रीलाई विश्वास गर्ने हो देश भनेको प्रधानमन्त्रीको हातमा हुन्छ प्रधानमन्त्रीलाई विश्वास गर्ने हो अहिले इन्डियालाई नि नरेन्द्र मोदीलाई विश्वास गरेको छ चाइनामा सीलाई विश्वास गरेको छ र मान्छेहरू लगानी गर्न जान्छ
0: रसियामा पुटिनलाई
1: विश्वास गर्छन्
0: ट्रम्पलाई
1: विश्वास गर्छन् होइन अहिले ट्रम्पलाई पनि अमेरिकाका व्यापारीहरू पनि बाहिर निस्किँदैछन् ट्रम्पको अविश्वासिलो कारणले गर्दाखेरि
0: भर छैन यो ट्रम्पको
1: भनेर भनेपछि नेपालमा एउटा कुरो कि प्रधानमन्त्रीले आएर संसदमा सम्बोधन पनि नगर्ने होइन उठेका कुराको जवाब पनि नदिने के हो

0: अनि प्रधानमन्त्रीको मान्छे आएर के जवाब दिन्छ? बोल्दैन बोलेपछि खोइ कुरा गर्ने मान्छे प्रधानमन्त्रीको बाहिर आएर
1: प्रधानमन्त्रीले बोल्नु पर्ने हो कि होइन त राष्ट्रको नाममा सम्बोधन गर्नु
0: राष्ट्रको
1: संसदलाई सम्बोधन गर्नु पर्ने
0: नीति तथा कार्यक्रम त प्रधानमन्त्रीको हो नि त हाम्रो मेरो चाहिँ बुझाइ है प्रधानमन्त्रीको भइसकेपछि राष्ट्रपतिले संविधान मानेर चाहिँ नि हिजो किन गएर शपथ खाएको त प्रधानमन्त्रीले राष्ट्रपति त्यही राष्ट्रपतिसँग अनि त्यही राष्ट्रपतिले होइन हिजो अध्यादेश पास गरिदिएको त्यो अध्यादेश पास नगरिन्जेलसम्म त केही पनि गर्न पाएको थिएन नि त भनेपछि सबै कुराहरू राष्ट्रपतिले आएर प्रस्तुत गरेको प्रधानमन्त्रीको नि नीति तथा कार्यक्रम
1: हो सरकारले लगाएको
0: सरकारको होइन त सरकार कसको
1: बालन साहको
0: प्रधानमन्त्री बालनले जवाफ दिनुपर्ने ल दसवटा जवाबमा दुइटै जवाफ दिएको भए पनि हुन्थ्यो नि त नदिएपछि नि अहिले संसारमा के विश्वास गर्न थाल्यो भनेदेखि नि व्यापारीहरूलाई हुने रहन्छ भन्ने कुरो किनभने लगानी गर्ने मान्छेलाई त त्यो सोसियल मिडियामा बोल्ने मान्छेको जस्तो हो त बोल्ने अनि पैसा कमाउने होइन नि त यहाँ त लगानी गरेर पैसा कमाउनुपर्छ त्यहाँ मुख बजाएर पैसा कमाउने
1: प्रधानमन्त्री बोल्नबाट किन भाग्नुभयो त किन जवाब संसदलाई सार्वभौम संसद भन्दा माथि त सरकार पनि होइन
0: अब एउटा कुरो के छ
1: सरकार संसदप्रति जिम्मेवार हुनुपर्छ संसदीय व्यवस्थामा
0: होइन त्यो संसदबाट भोट जितेर आइसकेपछि संसद बनेर आएपछि हो हिजो सुशीला कार्की जुन थिइन् नि
1: उनी संसदप्रति जिम्मेवार हुनु पर्ने
0: हुनु पर्दैन थियो तर उसलाई त पर्थ्यो नि त उहाँलाई त बालनजीलाई पर्थ्यो तर अब एउटा कुरो के भनेदेखि नि तपाईँले के बुझ्नुहोस् भने नि उहाँलाई त्यो दायित्व छैन जस्तो गरेर गर्नुहुन्छ अनि बाहिरबाट सोसियल मिडियामा मुख छाड्ने मान्छे आएछ कतिन्जेलसम्म मुख छाड्छौ हेर्दै जाऊ अब एक महिनासम्म मुख छाड
1: यो सरकार पाँच वर्ष जान सक्ने सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न दुर्गाजी धेरै परको कुरा हो तर
0: इङ्ग्लिसमा भन्छ नि कुनै के बिहानको सूर्यले दिनभरिको ऊ देखाउँछ भने जस्तो नि यो तरिकाले त के कसरी जान्छ होला र
1: के हुने सम्भावना देख्नुहुन्छ त अब बिच बाटोमा यो अब अलिकता दुर्घटना भयो भने के भयो भने
0: यो जसरी आएको त्यसरी जान्छ
1: भनेको जसरी उर्ला पात मत लिएर आयो त्यसै गरी
0: त्यसरी जान्छ
1: त्यसरी खोले खोल लाग्ने हो
0: अरे अब स्थानीय तहको निर्वाचन प्रदेशको निर्वाचन छ नि हेर्दै जान्न के हुन्छ हालत
1: संसदमा विपक्षी दलहरूको भूमिका के देख्नुहुन्छ काङ्ग्रेस एमाले हर्क साम्पाङ्नी
0: अहिले उहाँहरूको भूमिका त यस्तो हो उहाँहरूले जति गर्न सक्नु भएको छ अब सांसदमा हेर्नु कस्तो कस्तो शब्द आए होइन
1: के आयो भन्नुहोस् त
0: होइन टिमुर होइन जिमु करेलो
1: घिरौला
0: चचाचिची सिङ्गल भिड्ने अहिले एक महिनामै न ड्रेस छ संसदमा न दौरा छ न सुरुवाल छ न ड्रेस
1: त्यही अन्डरटेकर
0: अनि कोही कपाल खलात
1: सिङ्गल पाखुरा सुकेको देख्नु भएन
0: यो त कस्तो खालको भाँड भैले यो त नि के को राज भन्थ्यो नि म त छक्क पऱ्यो म त त्यो हेर्दै हेर्दिनँ के देख्नु पर्यो कोही केटीसँग मस्किएर बसिया छन् कोही केटी केटासँग मस्किएर बसिया छन् सांसद हो कि माल बजार हो यो बाह्र कक्षाको क्लास जस्तो पनि होइन यो त माल बजार जस्तो नि
1: सोनाकाक्षी र
0: सोना त्यो पनि होइन यो कस्तो खालको सदन गरिमा त्यस्तो हुन्छ त बालनको त्यही एउटा कालो सुटदेखि पर्दिएर रहन्छ फेरि
1: प्रधानमन्त्री त सरकारी खर्चमा भए नि सुट सिलाउनु नि यो संसदभित्र दुर्गा प्रसाई भएको भए के हुन्थ्यो होला
0: होइन म त सबैभन्दा बढी हाँसेर बस्ने थिएँ अरू उपाय के थियो त्यस्तो देखेपछि यो कुनै चरित्र छ नि हेर्नुहोस् उपसभामुख बोल्नै नजान्ने पुरा डान्डिया हानेको भिडियो आएको थियो उहाँ त यस्तो नाच्ने भनेर यो त कहाँ कहाँबाट के के के के व्यक्तिगत होइन भाइ व्यक्तिगत कुराले देश उ गर्छ नि कसैको पर्सनल कुरा भनेर हुँदैन नि पर्सनल कुराले गर्दाखेरि देश बिग्रिनु टक्रा हुने हो नि त देशको सांसदले गैर जिम्मेवार काम गरिदियो भने देश बिग्रिँदैन व्यक्तिगत कुरा यिनीहरू व्यक्तिगत होइन नि
1: यिनीहरू
0: व्यक्तिगत हुन् त जनता भोट लिएर आउने व्यक्तिगत हुन्छन् कस्तो खालको तपाईँलाई म भन्यो यिनीहरूले जुन अहिले नि जग्गा सुकुम्बासीका जग्गा जुन यिनीहरूले अहिले गर्दैछन् नि यी सांसदका घर जम्मैले के गर्दैछन् अहिले कहाँ कहाँ बस्दैछन् भनेर हेर्दै जानुहोस् जसरी यिनीहरूले हिजो आगो लगाएको छ त्यही स्थिति नै छ भागेर जान पाउँदैनन् यिनीहरूले यो कुरामा पुगिसकेका छन् मान्छे यो कुरामा पुगिसकेका छन्
1: भनेको जे हिजो

0: बाटो खनेको हो त्यो बाटोमा चाहिँ
1: एउटाले के गरेछ भने नि
0: के भन्छ अलिक खुलास्त भन्नुहोस्
1: खसी चोरेर ल्याएछ अरे के बाउले अनि बेच्न पठाएछ अरे छोरालाई छोरो जाँदा जाँदै बाटोमा छोरालाई टोइलेट लागेछ र खसी त्यहाँ बाटोमा माथि रुखमा बाँधेर तैँले टोइलेट गर्न गएको आउँदा खसी छैन अनि छोराले गयो घरमा गयो खसी बिना रुँदै गएन खसी बिना गयो बाउले सोधेछ अरे खोइ खसीको पैसा खोइ भन्दाखेरि बाउ खसी त जसरी आयो त्यसरी गयो भन्थ्यो यो त्यसरी आयो जसरी आयो त्यसरी जान्छ
0: यो राष्ट्रपा जसरी आयो
1: मेहनत छ
0: छैन छैन
1: कुनै मेहनत छ यहाँका सांसदले गरेका छन्
0: अब संविधान
1: संशोधन एउटा नयाँ कुरा भन्दै झापामा जम्मै मन्दिरका घन्टी छैनन् अहिले घन्टी सबै चोर्दै बेच्थे लुकाइसके घन्टी कहीँ छैन
0: किन मन्दिरबाट घन्टी निकाले
1: घन्टी त्यस्तो हेरेको भए मैले भन्न झाप मन्दिरका घन्टी पो फ्याँक्छन् कि भनेर भने त्यो फ्याँकेछ झापामा कहीँ पनि मन्दिरमा घन्टी छैन
2: यो संसदमा दुईजना पात्रको यति बेला चर्चा छ कि एकजना हर्क साम्पान अर्को महावीर पुन तपाईँले चाहिँ दुईजनाको भूमिकालाई कसरी हेर्नु भएको छ भन्नुहोस् त
1: अनि उनीहरूको भूमिका त कस्तो देखियो भने नि त्यो भूमिका भनेकै के हो जस्तो छ यिनीहरू अल्मले जस्तो नि
0: न भूमिका देखिन्छ न समीक्षा देखिन्छ
1: न भूमिका छ न समीक्षा छ न केही गरेको छ यिनीहरू किन सांसद भएर आएको भन्छु म किन सांसद भएर आएको
2: होइन हर्क साम्पाङले त एक्लो प्रतिपक्षीय भूमिका
1: हेर्नुहोस् तपाईँलाई प्याड खोलेर हिँडेर पनि केही हुनेवाला छैन त्यहाँ केही हुनेवाला छैन
0: प्यान्ट नै खोलेर हिँडे पनि केही
1: हुनेवाला छैन त्यो संसदै नाङ्गो छ त अनि
0: त्यसरी नबनाऊ क्या सार्वभौम संसदलाई
1: त्यहाँ त्यस्ता खालको शब्दहरू बोल्थे त
2: होइन विगतमा पनि त अमरेश कुमार सिंह नाङ्गिएका थिए लुगा खोलेको
1: होइन त्यो त मतलब होइन अमरेश कुमार सिंहको कुरा त्यो त्यतिखेरको कुरा कमसेकम नि अलिकति कस्तो हुँदो रहेछ भने नि पाएको होला भ्रष्ट गरे होला
0: म्याच्युरिटी थियो
1: क्या
0: परिपक्वता
1: होइन कति निधायो भनेर लेख्थ्यो दिँदा हुँदो रहेछ नि त अब कतिलाई के थियो भन्दाखेरि मन्त्री हुने भनेर सबैको थियो नि त दाउ यिनीहरूलाई थाहा थिएन क्या मन्त्री भनेको 18-20 जना हुन्छ अरू हुँदैन भनेर
0: सबै मन्त्री हुने भनेर चुनावमा गए
1: अब त्यहाँ रवि र बालनले जे गर त्यति मात्रै हुने हो अरूले कसैले गर्न पाउँदैन अरूले गरिसक्दाखेरि माइनस भइहाल्छन् तिनीहरूलाई काटिहाल्छन्
0: टाउको उठाए मात्रै सकियो
1: सकियो अनि तिनीहरूको आएको लेबी र त्यो तिर्दाखेरि काठमाडौँमा बस्ने स्थिति हुँदैन यिनीहरूको अलिक दिनमा यो सांसदहरू छ नि अलिक दिनमा यिनीहरू लोगो पहिलाका सांसदहरू लोगो लुगाएर भाग्थे नि त्यो स्थिति यिनीहरूलाई हेर्दै जानुहोस् बाटामा तै हेर्नुहोस् राष्ट्रसभाको घन्टी बजाउने सांसद अहिले भनेर खेच्छन् झापामा त्यही भइरहेको छ झापामा मान्छे भेटाएको छैन अहिले मान्छे पाएको छैन
0: त्यो भनेको राष्ट्रपाका सांसदहरू अब झापा जान नसक्ने स्थिति आइसक्यो
1: झापा कहीँ पनि जान सक्दैन नि हेर्दै जानुहोस् अब एक महिना
0: दाङमा त
1: यही खालको व्यवहार हो भने जनताको नेता भनेको त जनताको नेता पो हुन्छ त तपाईँलाई एउटा कुरा हुन्छ सिम्पल कुरो वीरगन्ज हेर्नुहोस् वीरगन्ज बाइपास छ भन्सार छुट्टै ठाउँबाट छ त्यो किन भत्काइदिनु 100-150 वर्ष पुरानो घर लगानी थियो होला नि ब्याङ्कको भत्काएर हा बनाएर छोडिदिएको छ कसले बनाउँछ अब त्यो
2: तपाईँले वीरगन्जको प्रसङ्ग निकाल्नुभयो आज मात्रै हाम्रो छिमेकी मुलुक भारतमा है नेपालको नयाँ कर नीतिका विरुद्धमा जुलुस निस्किया छ
1: अनि किन निस्क्यो
2: के हुन आँट्यो यो भन्नुहोस् त
1: हो
2: भारतीयले किन विरोध गर्ने हाम्रो कर
1: यस्तो छ नि त भारत र नेपाल भनेको सदियौँदेखिको एउटा रिलेसन हो र रोटी बेटीको सम्बन्ध भन्छन् उनीहरू र भारत तपाईँले के बुझ्नुहोस् नि भारत र नेपाल भनेको त नङ्ग्र मासु जस्तो भएर बस्नुपर्ने
2: नेपाललाई हेपेका होइन भारतीयहरूले
1: हेपेको होइन नेपाललाई हेर्नुहोस् हामी चाहिँ इन्डिया जाँदाखेरि हामीलाई चाहिँ हेप्दैनन् हामीले राम्रै व्यवहार गर्छन् अब कसलाई कसरी हेप्ने हो त्यो चाहिँ मलाई थाहा छैन तर जुन यिनीहरूले नीति ल्याए नि आज त्यसको कारणले
0: नेपालले नकिन्ने त भारतीय व्यापारीहरूको रोजी रोटी नै हराउने भयो
1: होइन
0: अब
1: अहिले आएर चिनी रोक्यो
2: भारतीय बजारमा सुनसान हेर्नुहोस् नेपाली नजान
1: होइन त्यो त बोर्डरको त नेपालीले चलाएको थियो नि त त्यो त सदियौँदेखि त्यो चलेर आएको थियो नि त रोटी बेटीको सम्बन्ध थियो पारीबाट बाँकी ल्याउँथे यताबाट बाँकी दिन्थे जस्तो यताबाट चिया जान्थ्यो अलैँची जान्थ्यो
0: बिहारको क्षेत्रका मान्छेहरू रोजी खान नेपालमा
1: आउँथे अब त्यो अहिले बन्द भयो तपाईँले त्यही भएर मैले एउटा कुरो म भन्दैछु त झापामा 5 वटा अहिले 3 फाइभ स्टार होटल जेएनजी आन्दोलनभन्दा अगाडि राम्रो चलाएको थिएँ मुभमेन्टहरू राम्रो थियो होटेलहरूमा जेएनजी आन्दोलन पछाडि 50% भयो
2: घट्यो
1: अहिले बालन सरकार आएपछि नि 3 ती होटेलमा मान्छे हुँदैन
2: सुनसान
1: कोही पनि आउँदैन तपाईँलाई एउटा कुरो भन्नु,

0: एक वर्ष मात्रै इन्डियाको मान्छे नेपाल आइदिएन भने के हुन्छ?
1: धेरै ठुलो आर्थिक क्षति हुन्छ। अब यो एउटा नयाँ मन्त्रालय खुलिया छ, हेर्नुहोस् है,
2: विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय।
0: त्यो भनेको चाहिँ के हो?
2: साइन्स एन्ड टेक्नोलोजीको क्षेत्रमा नेपालले आमूल परिवर्तन गर्ने,
1: आविष्कारको काम गर्ने, रकेट यही बनाउने, मिसाइल यही बनाउने।
0: ठिक छ त, ठिक छ त। अनि आफ्नो युरेनियम मर्कालाई दिने, अनि केले बनाउँछन् अरे? केले बनाउने अरे? बालुवा हालेर, माई खोलाको बालुवा हालेर बनाउँछन् अरे?
1: होइन, युरेनियम दिने त हल्ला हो, दिइसकेका छैनन् नि।
0: किन दिइसकेका छैनन्? आज ढुकेको छ त बाथी लोबाथाङका भन्ने त्यो उसमा मुस्ताङमा अमेरिकाको बास,
2: आर्यघाटमा मान्छे पोलेको कोइला हालेर जल्दैन,
0: जल्दैन। होइन,
1: मैले यसको काम छैन, यो नयाँ प्रवर्तन मन्त्रालयको काम छैन,
0: भगा मन्त्रालयले काम गरेको छैन।
1: महावीर पुन वर्षौँदेखि लड्दै आएका छन्, उनको एक मात्रै एजेन्डा थियो, एक मात्रै मुद्दा थियो, त्यो मुद्दाले न्याय पाएको क्षण अब महावीर पुन त्यही मन्त्रालयको मन्त्री बन्ने चर्चा छ।
0: अनि बन्दा भइगयो नि, अनि अस्ति शिक्षा मन्त्री पनि बनेको देखेकै हो त। जगदीश खरेल सञ्चार मन्त्री भन्दा तिस हानेछन्, होइन? महावीर शिक्षा मन्त्री बनेको देखेकै हो, देखेको सबै देखियो,
1: केही हुँदैन त्यसो भए।
0: संसद देखिकै हो,
1: महावीर विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री भनेर केही हुँदैन त्यसो,
0: होइन? केही हुनेवाला छैन।
2: निराशाको पोको नबाँड्नुहोस् न दुर्गाजी, आश जगाउनुहोस् के तपाईँ?
0: यस्तो आश जगाउने के गरेर देखाउने त? त्यो सुरुमै टुप्पै मरेर आएपछि, सुरुमा एउटा कुरो के थियो भन्दाखेरि, कमसेकम
2: भनेको भेट्न नै मरेर आयो सुरुकै।
0: प्रधानमन्त्रीलाई जम्मा दुईजनाले भेट्छन् अरे, एउटा कुनै के बेन भन्नेले, अनि एकजना त्यो दाल बहिनी छिन्, त्यो
1: दिपा दाहाल प्रेस संयोजक,
0: प्रेस संयोजकले भेट्ने अरे। भनेपछि अरू कसैले भेट्न पाउँदैन, अनि भयभरको नम्बर दिएको छ क्या सबै मन्त्रीको, फोन गरेर कसैले उठाउँदैन।
1: गर्नुभयो तपाईँले?
0: मैले स्वास्थ्य मन्त्रीलाई गरेँ, मैले पाँच दिनदेखि ट्राई गर्न लगाएँ, उठ्दैन।
1: ल, के कामले गर्नुभएको थियो भन्नुहोस् त? हाम्रै सञ्चार माध्यमको
2: स्वास्थ्य मन्त्रीलाई किन फोन गर्नुभयो? किन फोन उठेन?
0: नर्सहरू नपर, हस्पिटल बन्द हुँदैछन् नम्बर एक, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीलाई। र हामीले अहिले झन्नै 19 अरब रुपियाँ पैसा प्राइभेट हस्पिटलले पाउनु छ, देशभरिको प्राइभेट हस्पिटलले 19 अरब रुपियाँ पैसा
1: पैसा माग्नुलाई फोन गर्नुभयो?
0: होइन, हामीलाई पैसा कहिले दिने भनेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको
2: सोध्नु त पर्यो,
0: सोध्नु पर्यो नि त, होइन? हामीले त उपचार गरिदिएको छ नि त बिमाको, अनि हामी कर अब फेरि जनताको 3500 रुपियाँ उठाएर ल्याएर यहाँ जम्मा गरेर, अनि हामी किसानले दुधको पैसा नपाउने, हामीले दबाई गरेको पैसा नपाउने, अनि यिनीहरू सहकारी ठगेको पैसा तिर्ने, पैसा आफू गएर, यो कुरा मिल्छ? अनि भएका गरिब जति सुकुम्बासी लखेट्ने र अनि 15,000 दिन्छु भन्दा मिल्छ कुरा? पहिला हाम्रो बाँकी तिर्नु पर्दैन, पर्सै पर्दैन।
1: अब तपाईँहरूले पनि त 10,000 उपचार गरेर 1,00,000 नक्कली बिल बनाएर चाहिँ क्लेम गर्नुभयो,
0: होइन? नक्कली यो सबै फोकटे कुरा हो, कम्प्युटर सिस्टम छ अहिले, सफ्टवेयर उहाँदेखिको यहाँ कनेक्सन हुन्छ, यो जम्मै हावा कुरा हो। कसले कसले बिल बनाएर हेर्न भ्याउँछ अहिलेको जमानामा? कसो खालको कुरा हुनुहुन्छ? सबै सफ्टवेयर छैन, अपलोड हुँदैन, यहाँबाट हेर्दैन उहाँ।
1: भनेपछि निजी क्षेत्रले तलमाथि गरेका छैन त्यसो भए?
0: होइन, हामीले गरेका छैन, के हातले लेख्ने बिल हो र अहिले? यो जम्मै गलत कुरा हो, अनि मान्छेलाई आरोप लगाइदिने जे पाए त्यही। निजी क्षेत्रले कहीँ गडबडी गरेका छैन।
2: अब एउटा कुरा, कुनै समयको तपाईँको अनन्य, तपाईँ त पिताजीसम्म भनेको व्यक्ति, मरे क्रिया पनि गर्छु भनेको व्यक्ति, पुष्कमल दाहाल प्रचण्डको अवस्था के देख्नुहुन्छ? अस्ति संसदमा पनि, संसदमा बोलेको 80% समय रविर बालनको तारिफ गरेर बिताइदिनु भयो प्रचण्डले।
1: फेरि अर्को क्रान्ति बाँकी छ,
2: अर्को क्रान्ति बाँकी छ भन्नुहुन्छ, म अझै म एकचोटि क्रान्ति गर्न मन छ भन्नुहुन्छ उहाँ।
1: अब सम्भव देख्नुहुन्छ प्रचण्ड नेतृत्वमा क्रान्ति?
0: अब पूर्वरारे हजुरबाबुले घिउ खाए अहिले हात सुङसुङ भने जस्तै हो प्रचण्डको। बिचरा प्रचण्डलाई अलिकति गाह्रो भएको छ।
2: के भएको छ प्रचण्डको पीडालाई तपाईँले भन्नु?
0: शान, त्यो मान, त्यो थियो नि नजान्दाखेरि गयो, होइन? नजान्दा कुनौका फेदमा पल भने जस्तो गयो, होइन? सकियो, होइन? प्रचण्डको, त्यसले गर्दाखेरि तपाईँले के बुझ्नु भने नि, प्रचण्डको कुरा गरेर अब केपी ओलीको कुरा गरेर, होइन, टाइम पास गर्नु बेकार हो,
1: होइन? अब यति बेला त प्रचण्ड फ्री छन् नि, दुर्गाजी भेटौँ, बात मारौँ, फोन आउँछ कि आउँदैन प्रचण्डबाट?
0: अहिले मलाई पनि आउँदैन, म पनि गर्दिनँ।
2: कहिले काहीँ गङ्गा रेणुहरूले फोन गर्दैन?
0: अनि गङ्गासँग चाहिँ कहिले कहिले कुरा हुन्छ, खोइ तिम्रो बाउको हालखबर के छ भन्छु, होइन? कता भैँसा चराउन जाँदैछन् कि के गर्दैछन् भन्छु। अब अरू त कामै छैन, अनि
2: मुर्रा

0: अहिले मैले सुनेको अब विप्लव प्रकाण्डहरू सुकुम्बासी गुहारेर हिँडेका छन् अरे. हिजो आफ्नो हातमा सत्ता आउँदा के भनेर यिनीहरूले 17,000 मान्छे मराएका थिए, के भनेर मराएको थिए प्रचण्ड बाबुराम विप्लवहरूले
1: महल बनाइदिन्छु भन्थे नि.
0: आज हेरौँ त,
2: एक ठाउँबाट चुनाव जित्न सकेनन्,
0: जकेनन् बिचरा ल्याएर खोला डिलमा राखिरहेको थिए, त्यही भए पनि एउटा ल्याएर हटाइदिए. के हालत भयो ती गरिबको? त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने नि, यो एकदमै सिरियस कुरा छ कि नेपालको स्थिति मैले राम्रो देखेको छैन.
2: तर जति जे जे भए पनि अभिभावकको भूमिका र विशेष गरी सबै प्रश्नहरूको सामना गरेर डटेर उत्तर दिने र साँच्चैकै मूल अभिभावक त यिनी रहेछन् भन्ने अलिक भान राजनेताको भान पार्ने त रविले हामी छानी गरिरहेका छन् नि. पछिल्लो समय देख्नु भएको छैन
0: यो कुरा नगर्नु उहाँको
2: किन
0: कुरा गरेर नि टाइम पास गर्नु नि, यो मजाक गरे जस्तो हुन्छ क्या.
1: त्यसो भए दीपक मनागेर तपाईँको सम्बन्धको कुरा गरौँ ल. आज तपाईँको कुरा बहुत मिल्छ, तपाईँको बिचमा भेटघाट पनि भयो होइन, यहीँ आउनुभयो होइन दीपक मनागेर
0: भेट्न आउनु. दीपक राई भनेको एउटा काम गरेको मान्छे हो, एउटा योद्धा हो. यिनीहरू त काम गरेको मान्छे होइनन् नि त. दीपक मनाङे भनेको काम गरेको मान्छे, आसाम मणिपुरमा बसेर पनि काम गरेको मान्छे है, दुःख गरेको. मलाई जेलमा भन्नु त दुर्गा भाइ हामीले देश देशी गरेको काम भनेर, त्यहाँबाट आएर अलिअलि दुई पैसा बचाएर ल्याएर क्लब खोलेको. क्लबको काम भनेको रातिको हुन्छ, क्लब गर्ने भएपछि कुटाकुट हुन्छ रक्सी खाएको मान्छेसँग, कुट्नै पर्छ मान्छे. कुटेपछि अब पुलिसले पक्रिने डन बनायो. तर दीपक मनाङ्गीले कसको एक रुपियाँ खाएको छ भनेर देखाउन लाउनुहोस् त, कसको पैसा
1: त्यो ठेक्का लिनुहुन्छ तपाईँले?
0: होइन, एउटा फिरौती कसैको उठायो भनेर माग भन्नुहोस् त. एउटा योद्धा हो, काम गर्ने मान्छे हो.
1: यी नेताहरूभन्दा दीपक मनाङ्गी धेरै ठिक हो, त्यस
0: धेरै ठिक होइन, धेरै आइडो नि दीपक मनाङ्गेको, धेरै आइडो नि.
2: यी नेता जेल पऱ्यो भने भेट्न कोही जाँदैन. दीपक मनाङ्गेलाई तपाईँलाई भेट्न कति आउँथ्यो दिनको?
0: दिनको दीपक दाईलाई भेट्नलाई कमसेकम उनी 15-20 आउँथे, मलाई पनि 15-20 आउँथे. हामीलाई झन्डै झन्डै दिनमा आधी आधी ट्र्याक्टर, आधी आधी ट्र्याक्टर त नभनु, एक एक बोरा खानेकुरा आउँथ्यो. हामी सबै जेलमा बाँडिदिन्थ्यौँ.
1: काजु बदम किसमिस आधी आधी बोरा आउँथ्यो दिनमा,
0: काजु बोरा होइन, स्याउ आउँथ्यो, सन्तु नरिवल आउँथ्यो, सन्तोला आउँथ्यो, अब त्यो भएको चिज आउँथ्यो होइन, आउँथ्यो होइन, अब अलिअलि काजु किसमिस भनेको कुरो पनि आउँथ्यो होइन. तर एउटा कुरो के बुझ्नु भने, त्यहाँ जेलमा बस्दा पनि सिक्किमदेखिको मान्छेले सुट पुर्याउन आउँथ्यो,
1: ए गिफ्ट पुर्याउन,
0: गिफ्ट दिन आउँथ्यो सिक्किमदेखिको मान्छेले. मैले त्यो देखेँ, मेरो आँखाले देखेको.
2: भनेको इष्टमित्र बनाएका रहेछ,
0: बनाएको.
1: तपाईँलाई चाहिँ के के उपहार दिन आयो जेलमा हुँदा?
0: होइन, मलाई त के थियो, मलाई त के, म उपहार भन्दा पनि मलाई भेट्न आएका थिए, अब होइन सर्वहारा मान्छे, मेरा मान्छे त
2: होइन,
0: मलाई सबैभन्दा ठुलो गिफ्ट चाहिँ एकजना आमाले होइन, बारीको काँक्रो,
1: ए अर्ग्यानिक आफ्नै
0: होइन, त्यो काँक्रो, अब काँक्रो चिचिल्लो लागेको होइन, 20 जति लागेछ कि बढ्नलाई, साइजमा आएपछि अनि ठिक्कको साइजको आएपछि पर्खेर अनि त्यो काँक्रो टिपेर गाम्छाले बेरेर मलाई लिएर आउनु भएको थियो. त्यो चाहिँ ती आमाले ल्याइदिएको काँक्रो, त्यो सबैभन्दा ठुलो मेरो लागि गिफ्ट हो. मैले 3 खाइनँ,
2: त्यो
0: हेरेर, त्यो म 20 यो
2: काँक्रो
0: अमूल्य भयो नि त्यो त, किनभने 20 मैले पर्खेर भए चाहिँ मसँग स्याउ किन्ने पैसा थिएन, अनि 1 स्याउ किन्ने पैसा थिएन, यही काँक्रो टिपेर ल्याएको बाबु भनेर भन्दाखेरि मलाई कस्तो पीडा भयो भन्नु त.
1: कुन उमेरको आमा हुनुहुन्थ्यो?
0: आमा 75 वर्षको हुनुहुन्थ्यो होइन, होइन, त्यसले गर्दाखेरि यो 5 आउनु भएको थियो. त्यसले गर्दाखेरि मेरो जीवनमा सुट टाई, सुनका सिक्री, गाडी घोडा भनेको गिफ्ट मलाई चाहिएको होइन.
1: सुन त तपाईँ लाउँदै लाउनु,
0: लाउँदै लाउँदिनँ. मलाई चाहिएको भनेको ती जो सुकुम्बासी
1: माया,
0: मलाई मलाई चाहिएको उहाँहरूलाई, मलाई भन्दा पनि उहाँहरूलाई चाहिँ,
2: उहाँहरूको श्रद्धा भइदियो, उहाँहरूको मनमा,
0: उहाँहरूको घाँस बास कपास चाहिँ नखोसियोस्.
1: आज एउटा कुरा बताइदिनुहोस् न, तपाईँ लामो समय जेल बस्नुभयो दीपक मनाङ्गेसँगै, त्यो बिचमा आजसम्म तपाईँले कहीँ कतै नभनेको इनसाइड स्टोरी एउटा सुनाइदिनुहोस् न, दीपक मनाङ्गे र तपाईँ बिचको जेल जीवनको रोचक पक्ष के रह्यो?
0: अनि रोचक पक्ष त यस्तो थियो, दीपक दाई, म पनि एक्सर्साइज गर्थेँ, दीपक दाई पनि एक्सर्साइज गर्नुहुन्थ्यो. तर दीपक दाईको रमाइलो चाहिँ के थियो भने, उहाँ ब्रेकफास्ट 2 खानुहुन्थ्यो,
1: 2
0: अनि ब्रेकफास्ट है 2 खानुहुन्थ्यो.
2: खाना कति बेला खानुहुन्थ्यो
0: त्यो त म भन्दैछु, लन्च उहाँको 8 बजी हुन्थ्यो, फेरि डिनर भनेको राति 2 बजी हुन्थ्यो, अनि सुत्नुहुन्थ्यो 3 बजी 4 बजीतिर, अनि भोलिपल्ट 2 बजी मात्रै उठ्नुहुन्थ्यो. किन यो रहेछ भनेर पत्ता लगाउँदै जानेको त रातभरि उडुसले टोक्दो रहेछ क्या. है उडुसले टोक्दो रहेछ. हामी बसेको ठाउँमा चाहिँ उडुस थिएन, उहाँहरू चाहिँ कोठामा माथि उडुस थियो. अनि उज्यालो भएपछि त उडुस आउँदैन नि त ओछ्यानमा. अनि उज्यालो भएपछि निदाउने क्या 1 बजी 12 बजीसम्म, अनि एक्सर्साइज गर्ने, रमाइलो कुरा गर्ने, होइन. तर हामीलाई त यो बाहिरभन्दा जेलै रमाइलो लागेको थियो क्या. जेलमा सबै कुरा पाउने, होइन, मालिस गर्ने मान्छे पनि पाउने. म त अन्त एउटा घरबाट तेल मगाएर अन्त एउटा मालिस गरेर बस्थेँ, जहिले हप्तामा 2 चोटि पुरा तेल मालिस.
2: साथी चाहिँ कसलाई मिस गर्नुहुन्छ ठ्याक्कै?
0: अनि त्यहाँ त अब सब धेरैजना अहिले छुटे, धेरैजना छुटेर आइसके भेट्नलाई. अनि अब एकजना त्यहाँ हाम्रो 2 जना भाइहरू छन् नि जेलको, दिपेश लामा भन्ने र अर्को भाइ छन् होइन,
1: कर्मचारी कि उनीहरू पनि जेल परे,
0: जेलकै चौकीदारहरू.
2: त्यहाँ त त्यहाँ भेट्न आउने सबैले तपाईँलाई देखिसके पछाडि हाई हेल्लो गर्थे?
0: सबैले राम्रो गर्थे. मलाई कहिले पनि नराम्रो भएन क्या काहीँ पनि, किनभने राम्रो गर्थे.
1: मलाई दिपक मनाङ्गेले तपाईँको विषयमा भनेको एउटा कुरा याद छ कि बाबा दुर्गा प्रसाई भन्ने यस्तो बहादुर मान्छे रहेछ जो 2 घन्टा नन स्टप ट्रेडमिलमा दौडिने. मैले कुनै पनि खेलाडी, कुनै पनि बक्सरहरूलाई त्यसरी कुदेको, त्यसरी कुद्न सकेको त्यो स्टामिना देखेको छैन. दुर्गा प्रसाई भन्ने त अभूतपूर्व क्षमता भएको मानिस रहेछ भनेर एउटा अन्तर्वार्तामा उनले बोलेको सुनेको थिएँ कि, यो प्रशंसा किन गरे उनले?
0: होइन, म त्यहाँ कुद्थेँ नि त ट्रेडमिल, मैले त्यहाँ लगेपछि त्यहाँ जेलमा थिएन क्या एक्सर्साइज गर्ने, त्यो साधारण डम्बलहरू थियो, मैले लगेर त्यहाँ त्यो सेटअपै गर्थेँ, होइन, 18-20 लाखको सामान हाल्थेँ. त्यहाँ अहिले क्लब छ,
1: त्यो लिएर आउनु भयो कि त्यहीँ छोड्नु?
0: त्यहीँ छोड्थेँ मैले, त्यहीँको लागि
1: डोनेसन गर्नुभयो?
0: होइन, डोनेसन होइन, म जाँदाखेरि मैले लिएर मैले मगाएँ छोरालाई, अब आउँदाखेरि छोड्दै त्यहाँ अरूले गर्छन् नि त
1: कि फेरि गइरहनु पर्छ भनेर त्यहाँ पनि व्यवस्था.
0: होइन, अहिले टोबाजु दाईले गर्दै हुनुहुन्छ अरे, टोबाजु दाई हुनुहुन्छ अरे अहिले. म अहिले पनि आज पनि 15 किलोमिटर कुदेको, होइन, म चाहिँ अब तपाईँहरूले हेर्दा यस्तो देख्नुहुन्छ होइन, एकपल्ट मैले स्टार्ट गरेर कुद्छु नि 6 किलोमिटर चाहिँ म नबसी नउभिकन 6 किलोमिटर 10 को स्पिडमा कुद्छु, 10 को 10.5 को स्पिडमा, कोही बेलामा 11 को पनि स्पिडमा, होइन. त्यो भनेपछि मान्छेले बुझिहाल्छ, होइन, भनेपछि मैले 1 घन्टामा 60 मिनटमा लगभग त्यही हो 60 मिनटमा 10 किलोमिटर 11 किलोमिटर पार गर्छु.
1: त्यो तपाईँले लगेको ट्रेडमिलमा दिपक मनाङले पनि एक्सर्साइज गर्नुभयो दौडिनु?
0: उहाँ दिपक दाईले चाहिँ गर्नुहुन्थ्यो, अरू साथीहरूले गर्थे पाले पिलो, राम्रो सामान मगाएको थियो, ठिक थियो.
2: अब दुर्गाजी कुरा गरौँ अन्तर्राष्ट्रिय कुरा. जसरी डोनाल्ड ट्रम्प जानुभयो सी जिङपिङलाई भेट्न, भव्य स्वागत गर्यो चिनले, तपाईँले देख्नुभयो होला द पिपल्स हलमा चाइनाको त्यसरी गार्ड अफ अनर दिएको, 21 तोपको सलामी दिएको, सी जिङपिङले डोनाल्ड ट्रम्पलाई स्वागत गरेको. के हुँदैछ, के खेलो फड्को हुँदैछ चिनतिर? अमेरिका र चिनले के खुदो पाक्दै पकाउँदैछन् अब दुनियाँमा?
0: अहिले यस्तो भएको, अहिले आएर विश्वको महाशक्ति राष्ट्र भनेर अमेरिका त हो, तर अब बन्दै गरेको महाशक्ति राष्ट्र भनेको चाइना नै हो. किनभने चाइना कसरी महाशक्ति राष्ट्र बन्यो भनेदेखि उसँग आफै 1.5 अरब पपुलेसन छ, नम्बर 1
2: पपुलेसन छ,
0: आफूसँग कन्ज्युमर छ एउटा, उसँग आफ्नो नागरिक छ, फेरि चाइनिज नागरिक छ, विदेशी नागरिक छैन. अमेरिका जस्तो संसारको मान्छे गएर भरेको ठाउँ होइन नि त,
2: डम्पिङ साइड
0: होइन नि त. अमेरिका त वास्तवमा अमेरिकालाई साँच्चै पर्यो भने मान्छे हुँदैनन् नि, 3-4 करोडभन्दा मान्छे हुँदैनन् नि, अरू जम्मै हिँड्छन् नि.
2: अमेरिकामा युद्ध हुन थाले,
0: अमेरिकामा राष्ट्रियता भएका मान्छे छैनन् नि, यो कुरा बुझ्नु नि. अवसरवादीहरू आफ्नो जन्मभूमि छोडेर कमाउन गएकाहरू, पैसा चाहिएकाहरू, आफ्ना बाबुआमा छोराछोरी जम्मै आफ्नो धरती छोडेर गएका छन् त्यहाँ. भोलि पर्सि बुढा भएपछि यहाँ आउनलाई यिनको मलामी को जान्छ? त्यस्ता मान्छे गएका छन् त्यहाँ अमेरिकामा, मलाई गाली गरे गरून्. अवसरवादीहरूको झुन्ड हो अमेरिका बस्ने,
2: मर्ने बेलामा आउँछन्,
0: होइन. तर चाइनाले अमेरिकालाई घुँडा टेकाउने, इरानको मामलामा नि घुँडा टेकाउने भइसकेपछि अब केही गर्दा नलाएपछि

0: कम्प्रोमाइजिङ को लागि गएको ट्रम्प, यति कुरा बुझ्नुहोस्। र ट्रम्प उहाँ जाने बित्तिकै पनि त एउटा अब राष्ट्रपति आइसकेपछि सम्मान गर्नु स्वाभाविक कुरो हो होइन, त्यो त यहाँ हाम्रो माइलो ऊ माइलो तलको ऊ आए जस्तो त होइन नि त होइन, ए यहाँ आइज बस भन्ने कुरो त होइन नि त, माइलो मुखिया आए जस्तो त होइन नि त, प्रधानमन्त्री आए जस्तो त होइन नि त,
1: होइन
0: अमेरिकाको शक्तिशाली राष्ट्रपति
1: भरे नेपालकै राष्ट्रपति जाँदा नै स्वागत त गरिन्छ नि त, त्यो त प्रोटोकल हो,
0: त्यो त प्रोटोकल हो गरे होइन। तर एउटा कुरो के छ भने त्यहाँ उहाँहरूले कसो गरेको थियो चाइनाले थाहा छ, त्यो दबाकै हो, एलियन मक्सदेखि लिएर जम्मै संसारभरिका जिउजहरू गएको थियो नि त्यो व्यापारीहरू, त्यो व्यापारीहरूलाई चढ्ने गाडी थिएन, आफ्नो आफ्नो व्यवस्था गरे तिनले, उसले राष्ट्रपतिको लागि मात्रै व्यवस्था गरेका थियो एउटा कुरा। अर्को कुरो त्यहाँ जाने बित्तिकै ताइवानमा चाहिँ तपाईँहरूले आँखा लाउनु भयो भनेदेखि अनि हाम्रो युद्ध हुन्छ भनेर थ्रेट गर्यो नि त, भनेपछि उसले के जतायो भने म पनि अब शक्तिशाली छु भनेर देखायो नि त, सिनामा
1: देखायो।
0: र अर्को कुरो के छ भने संसारको शक्तिशाली राष्ट्र हो भने समृद्धिमा जाउँ न, विकासमा जाउँ, विकासमा कम्पिटिसन गरौँ न, लडाइँमा होइन भनेर भनेको छ नि, त्यो कुरो राम्रो कुरा हो नि त। तर एउटा कुरो के बुझ्नुहोस् भने अब ठुलो देशले सानो देशलाई निल्छ भन्ने कुरो यहीँबाट प्रुफ भयो, जस्तो यिनीहरूले अहिले आएर ताइवानको कुरोमा अब उनीहरूको के हो ताइवान,
1: तिमीहरूले अब स्ट्यान्ड भनेको इरान र ताइवानको,
0: इरान र ताइवान हो,
1: इरानलाई छोड्ने, ताइवानको मुद्दा चाहिँ अमेरिकाले छोड्ने
0: छोड्ने,
1: किनभने अमेरिकाले स्वीकार गरिदिनु पर्यो
0: पर्यो। अब त्यो भइसकेपछि कुरा के हुन्छ भन्दाखेरि नि होइन, अब अमेरिकाले त्यो नस्वीकार्दाखेरि यता इरानमा हारिसक्यो भने ताइवानमा त सक्दै सक्दैन नि, कहाँबाट सक्छ
1: ताइवान, एग्रिमेन्ट गरेको छ 10 अर्ब अमेरिकी डलरको चाहिँ हतियार दिने भनेर ताइवानसँग अमेरिकाले एग्रिमेन्ट गरेको छ, व्यापारी हो अमेरिका त,
0: होइन गरे पनि नि, अब यस्तो छ नि।

0: संसारमा चाहिँ के हो भन्दाखेरि संसार कसले कन्ट्रोलमा राख्ने भन्ने कुरो त त्यो हेर्नुहोस् त्यो त कहिले हट्दै हट्दैन, त्यो दिमागमा आएको कुरो.
1: मान्छेहरू के भन्छन् भने अन्तर्राष्ट्रिय विश्लेषकहरू पनि के भन्छन्, नेपालका विश्लेषकहरूको कुरा छोडौँ, संसारभरिका विश्लेषकहरू अब यी दुई महाशक्तिहरू मिल्न खोजिरहेका छन् भनेर भन्छन्.
0: होइन, दुइटै यस्तो हुन्छ नि त, कहिले कहिले ठुलो महाशक्तिले हार्ने भएपछि नि मिल्न खोज्छ क्या. किनभने दुईवटा कुरा हो नि त, अमेरिकाको जिडिपी जम्मा $31 ट्रिलियन, ऋण छ $40 ट्रिलियन, चाइनाको जिडिपी $24 ट्रिलियन,
1: ऋण छ $20 ट्रिलियन, $20 ट्रिलियन इकोनोमी, $24 ट्रिलियन चाहिँ ऋण.
0: ऋण कसलाई? चाइनालाई छैन नि,
1: छ $20 ट्रिलियनको इकोनोमी हो कि उसको,
0: इकोनोमी
1: $30 ट्रिलियनको अमेरिकाको,
0: अमेरिकाको $30 ट्रिलियनको उसको $40 ट्रिलियन पुग्यो होइन, उसको 20 भनेपछि त ऋण त कम हो नि त, कम हो नि त.
1: अब के हुन्छ, दुईटा मिल्छन् तर कतिपयले के भन्छन् भने एउटै खोरमा सेरै सेर रहन्नन् धेरै बेर
0: भनेर. त्यो अब हेरौँ, हेर्दै जाउँ होइन. अब उनीहरूको यस्तो हुन्छ,
1: दुइटै सेयर हुने त अमेरिका र चाइना,
0: यस्तो हुन्छ नि त, यत्रो वार्ता मिलेको भने त अब इरानको लडाइँ त त्यहीँ देखिहाल्छ नि असर नेक्स्ट विकदेखि.
1: चाइनाले हात झिक्छ कि झिक्दैन,
0: चाइनाले हात झिक्छ कि झिक्दैन, इरानले अब भोलि थाहा भइहाल्छ नि, इरान ब्याक भयो भने
1: इरानले शान्ति वार्तामा आउँछ कि आउँदैन,
0: आउँछ कि आउँदैन भन्ने कुरो त्यहीँबाट देखिहाल्छ नि.
1: अब अब देख्न धेरै दिन लाग्छ,
0: एक हप्तामा थाहा भइहाल्छ नि. हर्मुज नाका खुलाउने, अनि
1: हर्मुजमा ट्याक्स उठाउन नदिने,
0: नदिने त्यही त, हर्मुज नाका चाइनाले भन्छ खुलाउने, तलामा सेटल गरौँला होइन, र उसलाई शान्तिवार्तामा चाहिँ अमेरिकालाई जिते जस्तो हुन्छ नि, मान्छेलाई कुटेर रक्सी मान राख्छन् नि होइन, अब अमेरिकाको शिर उठाइदिए छोड्दे भनेर भन्ने हो कि सी जिनपिङले, त्यो पनि त हुनसक्छ नि त.
1: धेरै बेर युद्ध गरेर तिमीहरूलाई फाइदा छैन. अब यस्तो खालको खेलो फड्को हुनुपर्छ, संसारमा शक्तिशालीहरूले जे गरे पनि हुने होइन,
0: त्यो त अनि जोसँग
1: शक्तिको हातमा सबैलाई दुनियाँ कैद छ.
0: चाइनासँग पनि सबैभन्दा ठुलो पावर के छ, सेना हतियार र पैसा. अमेरिकासँग पनि सेना हतियार र पैसा, भारतसँग पनि सेना हतियार.

0: पैसा हामीसँग के छ? हामीसँग के छ?
1: हामीसँग हतियार छैन,
0: हामीसँग न सेना कति लोभु,
2: प्राकृतिक स्रोत छ हामीसँग,
0: एकछिन, न हामीसँग सेना कति लोभु, न सेनासँग हतियार कति लोभु, न हाम्रो पैसो कति लोभु, सबै हिँडे त देश छोडेर। देश त नि कस्तो भने नि, पात झरेर मरेको रुख हुन्छ नि,
1: सिक्रिङ भएको रुख,
0: सिक्रिङमा भएको रुख हुन्छ नि, रुख छोडेर गएपछि नि रुख पातहरू झरेपछि बसाइ सर्छ नि चरो, त्यसरी बसाइ सरे त नेपाली जनता। अझै अस्ति त पहिला त दिनको 5,000-7,000 जान्थे यही एयरपोर्टको बाटो, अहिले त 10,000 जान थालेछन्। अहिले त झन् 11 युरोपियन युनियन यिनीहरूले देशमा मान्छे राख्छु भनेर भने होइन, भोट माग्दा कोही छाती थाप्छु भन्ने, कोही टाउको थाप्छु भन्ने, कोही यहीँ रोजगारी दिन्छु भन्ने, कोही धनी पूर्जा दिन्छु भन्ने, सबै दिए त यिनीहरूले। अनि व्यापारीको हालत त्यो गरेका छ,
2: अहिले 100 दिन धेरै ठुलो अपेक्षा पनि हामी नराखौँ होइन। बन्द भएका उद्योगहरू धमाधम खुल्दैछन्, गोरखकारी रबर उद्योग खुल्दैछ, कागज कारखाना खुल्दैछ, भ्रिगुटी कागज कारखाना
0: खोलुन् न, पहिला खोलुन् न। अब भिरगुडी कागज, त्यो जमानाको कागज अहिले संसारमा अर्को कागज आइसक्यो, त्यो मिसिनले कस्तो कागज बनाउँछ? मान्छेले अहिले श्रीमान बिनाका छोराछोरी जन्माउन थालिसके हो कि होइन? संसार कहाँ पुगिसक्यो, एआईमा चिठी एआईबाट लेख्न थालिसके, एआई भन भन यसको डाटा भन भन भन्न थालिसक्यो,
1: खाना पकाउन रोबोट राखिसके,
0: खाना पकाउन रोबोट राखिसके होइन? अनि अहिले भिरगुटीको त्यो यो उयो कस्तो भनेदेखि नि, गोरखकालीको अहिलेको निकालेको टायरले कामै दिँदैन नि, कहाँ काम दिन्छ? त्यतिखेरको त्यतिखेरको जुन मिसिन थियो नि, त्यतिखेरका ट्रकहरूलाई काम दिन्थ्यो, अहिलेको ट्रकलाई काम दिँदैन, अहिले ट्युबलेस आइसक्यो। अनि त्यतिखेरको त्यो कहाँ त्यो
2: अपग्रेडेड भर्सनमा निकाली,
0: अब केही पनि निकाल्दैन, त्यो टोटल मिसिन फेर्नु पर्छ,
2: मिसिन आउँछ नि।
0: अब यो कल्पनै नगर्नु, यो यो कल्पनै नगर्नु न, यो छोडिदिनु सबै, यो सम्भव
1: छैन।
0: त्यो त कथा हो,
1: खराने ग्याङको लाली बजार हेर्न जानु कि जानु तपाईँ?
0: अह गइन,
2: किन जानु भएन, बोलाउनु आएर निम्ता आएन,
0: गइन। त्यो निश्चल बस्नेतको त्यो हाम्रो भाइ, विमवीर तामुलको भाइ हो,
1: स्वस्तिमाले बोलाएको सुन्नु भएन?
0: ए खराने यता बाबु भनेर।
1: खैर अब लगानीकर्ताको लगानी डुबेको छ, हामीले रमाइलो पनि नमानौँ, लाली बजार त राम्रै फिल्म बनाएका थियौँ।
0: ए निश्चललाई एउटा फिल्म डुबेर के हुन्छ, 5 फिल्म निश्चलको होइन, धेरै छन् धन्दा,
1: त्यो धेरै छन्,
0: धेरै छन्,
1: मल्टी धन्दा छ उसको,
0: मल्टी धन्दा। अनि झापामा अहिले पनि उसको 200 बिघा जति जग्गा छ वृन्दावनमा, बस्नेत परिवारको छोरो हो नि त, खवतरी बस्नेतको छोरो हो, चान्चुने कुरै छैन नि।
1: खैर अब एउटा
2: फिल्म डुबेर फरक पर्दैन,
1: अब माग्ने बुढा गएर अमेरिका सेटल भए, अमेरिकामा बस्छन्, अहिले सुपर मार्केटमा काम गर्छन्।
0: माग्ने बुढो अर्को त्यो के भन्छ,
1: किन कलाकारहरू बालेन आए पछाडि, कलाकारहरू किन छोडेर हिँड्यो देश, बालेन आइसके पछाडि आफैमा कलाकारले देश हाँक्ने अवस्था, कलाकारहरू देश छोडेर किन,
0: यहाँ कला देखाउने ओर्ने यताउता गर्ने भिसा लाउने।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 59 63 53 98 550 77 061 र 98 550 77 53।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल।

0: काले बाल मंदिर रोड भरतपुर 10 स्थित वन। फोन 0564 93 440 4 93 580 र 98 550 26 440।
1: It's 9 o'clock, अहिले 9 बजेको छ। समयको ख्याल राखौ। 9 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संवैधानिक निकायका पदाधिकारी को पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्नुहुनेछ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानवीय स्वीकरण तथा ओसार प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठकको मिति र समय भनी परिवर्तन गरिएको छ। आजका लागि तय गरिएको बैठक सर नपुगेको हो। संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार साउन 22 गते शुक्रबार अर्थात आजको बैठक अब साउन 27 गते बुधबार अपरान्न 1:15 बजे बस्ने भएको छ। आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। साउन 1 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेर उपभोक्ता मध्येबाट आज विजेता घोषणा गर्न लागि छ। यस अन्तर्गत साउन 1 गतेदेखि 15 गतेसम्मको हरेक दिनको कारोबारका आधारमा 15 जनाले कर कटी गरेर 1,00,000 रूपियाँ नगद उपहार पाउनेछन्। त्यस्तै साउन 1 गतेदेखि 15 गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि बम्पर उपहार घोषणा हुनेछ, जसमा 1 जनाले 10,00,000 रूपियाँ नगद पाउने विभागले जनाएको छ। विभागका अनुसार यो पुरस्कार रकममा कर लाग्नेछ। करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि अनुसार अबदेखि हरेक महिनाको 16 गते 1 देखि 15 गतेसम्मको र महिनाको अन्तिम दिन 16 गतेदेखि बाँकी दिनको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गर्ने विभागको तयारी छ। बैंक तथा वालेटको क्यूआर मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता वा उपभोक्ता यो कार्यक्रममा स्वत जोडिने छन्। उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्ने व्यवस्था छ। नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि प्यान तथा ब्याड बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठ विस्कोट नगरपालिकाका मेयर सहित 11 विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारी संस्थालाई कार्यविधि विपरीत करोडौं रुपियाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको आयोगको भनाइ छ। आयोगका अनुसार आठ विस्कोट नगरपालिका नौका जनक बटालाले दुग्ध सहकारीका नाममा डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रुपियाँ अनुदान प्राप्त गरे पनि 2 वर्षसम्म डेरी सञ्चालन नगरेको पाइएको छ। आयोगले आठ विस्कोट नगरपालिकाका मेयर रवि केसी र प्रमुख प्रशासक अधिकृत मणिराज शाह विरुद्ध 80,23,051 बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसै गरी पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन पशु विकास अधिकृत सुवर्ण सिंह ठकुरी तत्कालीन निमित्त कार्यालय प्रमुख तथा पशु स्वास्थ्य अधिकृत ज्ञानु कुमार शर्मा पशु सेवा अधिकृत शेरबहादुर खड्का लेखा अधिकृत यमबहादुर पुन तथा कृषि विकास कार्यालय रुकुम पश्चिमका कृषि अधिकृत मीनबहादुर केसी विरुद्ध 91,17,873 पिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ। यस्तै आठ विस्कोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला उपाध्यक्ष बीरबहादुर रोकाया सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुनु कुमारी चनेल विरुद्ध मुख्य कसुरदारबाट प्राप्त गैर कानुनी लाभका मतियार भएको अभियोग लगाइएको छ। उनीहरूमाथि चिस्यान केन्द्र निर्माणतर्फको 91,17,873 रुपियाँ र गाडी खरिदतर्फको 80,23,051 रुपियाँ बिगो कायम गरी मुख्य कसुरदार सरह कैद जरिमाना तथा बिगो असुल उपरको सजाय माग गरिएको आयोगले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
5: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
4: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। त्यस्तै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको 1600 एसएमएस गरेर तथा आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउन 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न पालिकाहरूसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्रचार गरी यस सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गर्न आग्रह गरेको छ। सन् 2030 दिगो विकास लक्ष्य एसडिजी कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयन रहेको जनाएको हो। उद्यमशीलता, नवप्रवर्धन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सृजनाको संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यका साथ स्टार्टअप समिट नेपाल 2026 अभियानको औपचारिक शुभारम्भ गरिएको छ। राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका भन्ने मूल नारासहित त्रिभुवन विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रम मार्फत अभियानको सुरुवात गरिएको छ। आयोजकका अनुसार विकसित देशको आर्थिक समृद्धिको आधार नवप्रवर्धन, अनुसन्धान, प्रविधि र स्टार्टअप भएकाले नेपालमा पनि उद्यमशील संस्कृतिको विकास गर्ने लक्ष्यका साथ अभियान अघि बढाइएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरेर अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस डिजाइन गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एआईको सहयोगमा 16 नयाँ ब्याक्टेरियो फेज भाइरस तयार गरेका बीबीसीले जनाएको छ। यी भाइरसले केवल इकोलाई जस्ता ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको वैज्ञानिकहरूको दावी छ। अनुसन्धान टोलीका अनुसार एआईलाई भाइरस, ब्याक्टेरिया, वनस्पति र मानिसको आनुवांशिक जानकारीमा प्रशिक्षण दिइएको छ। प्रयोगशालामा तयार गरी परीक्षण गर्दा 16 भाइरसले सफलतापूर्वक ब्याक्टेरियालाई नष्ट गर्न सकेका छन्। यो उपलब्धिले भविष्यमा एन्टिबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरुद्ध नयाँ उपचार गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। ब्राजिलका विङ्गर भिनियस जुनियरले स्पेनिस क्लब रियल मेड्रिडसँग नयाँ 6 वर्ष सम्झौता गरेका छन्। नयाँ सम्झौता अनुसार उनी सन् 2032 जुन 30 सान्टियागो बेर्नाउबिसमा रहनेछन्। 26 वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि समाप्त हुन अब 1 वर्ष मात्र बाँकी रहेको छ। पछिल्ला केही हप्ता यता उनीप्रति इङ्ग्लिस क्लब आर्सेनलले पनि चासो देखाएको चर्चा चलेको थियो, तर रियल म्याड्रिडले हिजो मात्रै नयाँ सम्झौताको औपचारिक घोषणा गर्दै दुवै पक्षबीच सहमति भएको जनाएको छ। सम्झौताबारे दुवै पक्षबीच पछिल्लो झन्डै 18 महिनादेखि वार्ता चलिरहेको थियो। केही समय वार्ता रोकिए पनि रियलले नयाँ प्रस्ताव गरेपछि सहमति भएको जनाएको छ। ब्राजिलको राष्ट्रिय टोलीबाट उनले 54 खेलमा 13 गोल गरेका छन्। चार भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हिजोदेखि वर्षा केही कम, आज बिहानदेखि चर्को घाम, भोलि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश। विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको ठहर। घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। एआईले विकास गर्यो पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस। एन्टिबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरुद्ध उपचार गर्न सहयोग पुग्ने अपेक्षा। र ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग 6 वर्षको सम्झौता।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9827275518
4: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
5: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
6: हेलो
7: हेलो बुढी के छ खबर
6: ठिकै छ चलेकै छ
7: ल भिडियो अन गर त तलाई हेरम
6: भिडियो अनै छ त देख्नु भएन र
7: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
6: माडीको नेट यस्तै त हो नि
7: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल्छ
8: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र
9: खबरमा तपाईँलाई स्वागत छ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका 17 ठहिटीमा रहेको एभरेस्ट मार्ट स्टोर प्रणालीलाई 2,00,000 रुपियाँ जरिवाना गरेको छ तोकिएभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कारवाही गरेको जनाएको छ यस्तै ग्रिस्मा इन्टरप्राइजेसलाई साउन 1 गतेदेखि अहिलेसम्मको खाना पकाउने ग्यासको बिक्री वितरणको विवरण खरिद बिक्री बिल समेत लिएर 3 दिनभित्र उपस्थित हुन भनिएको छ पछिल्ला दिनमा खाना पकाउने ग्यासमा देखिएको समस्या समाधानका लागि विभागले अनुगमन तथा निरीक्षणलाई थप प्रभावकारी बनाएको जनाएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन हिजो ट्राफिक नियम उल्लङ्घन गर्ने 1,173 गाडीलाई कारवाही गरेको छ साथै अन्य कसुरमा 804 गाडी पनि कारवाहीमा परेका छन् सिसिटिभी मार्फत 80 रेड लाइट उल्लङ्घनमा 55 लेन मिच्ने 44 हर्नको दुरुपयोग गर्ने 41 वान वे उल्लङ्घन गर्ने 35 अवस्था ठिक नभएका 18 तीव्र गतिमा चलाएका 10 र जाँड रक्सी खाएर गाडी चलाएका 6 जनामाथि कारवाही गरिएको प्रहरीले जनाएको छ महाकाल मन्दिर परिसरमा रहेको चौघेरा सत्तलको कार्यवाहक मेयर सुनिता डङ्गोलले उद्घाटन गर्नुभएको छ 2072 सालको भूकम्पले जीर्ण बनेको सत्तल पुनर्निर्माणका लागि 81 मङ्सिर 24 गते शिलान्यास गरिएको थियो 8,94,46,000 रुपियाँमा पुनर्निर्माण सम्पन्न भएको हो सत्तल समुद्घाटनमा बोल्दै काठमाडौँ महानगरका कार्यवाहक मेयर डङ्गोलले पुनर्निर्मित संरचनालाई आफूले बनाएको घर जत्तिकै जतनका साथ संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ र वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेका अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ काठमाडौँ महानगरपालिका 4 बस्ने नुवाकोट घर भएका मनोहर मुडभरी काठमाडौँ 14 बस्ने बाजुरा घर भएका अनिल मल्ल टोखा नगरपालिका बस्ने कास्कीकी कमला पौडेल सुनार र काठमाडौँ 9 बस्ने 5 थरका तुलसीराम ढुङ्गेल पक्राउ परेका प्रहरीले जनाएको छ बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक विस्थापित बालबालिकाको शिक्षा स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको ठहर काठमाडौँको एभरेस्ट मार्ट स्टोरलाई 2,00,000 जरिवाना खाना पकाउने ग्यासको अभावसँगै विभागद्वारा बजार अनुगमनमा कडाई र ट्राफिक प्रहरीद्वारा एकै दिन 1,173 गाडीलाई कारवाही बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ

0: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
1: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
2: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651549998।
5: सो लवली, मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
6: के डियर,
5: आजै गएर कहाँ बस्ने हो र?
6: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
7: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
8: हामी कहाँ एक दिनमै घरगोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
7: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451 75518 र 98027 75518।
9: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
10: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ, आजै सम्पर्क गर्नुहोस्।
9: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
5: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
6: के डियर,
5: आजै गएर कहाँ बस्ने हो र?
6: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
7: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
8: हामी कहाँ एक दिनमै घरगोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
7: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451 75518 र 98027 75518।
11: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर।
12: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
13: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
3: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 98550 83852, 98453 72852 र 98065 68852।
14: हेलो
15: हेलो बुढी, के छ खबर?
14: ठिकै छ, चलेकै छ।
15: ल भिडियो अन गर त, तलाई हेरम।
14: भिडियो अनै छ त, देख्नु भएन र?
15: खै देखिन त मैले, त नेट स्लो भयो क्या हो?
14: माडीको नेट यस्तै त हो नि।
15: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
13: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 98452 0828 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। शिवकृष्ण जनरल स्टोरबाट 250 रुपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रुपियाँको उपहार जितेका छन्। 10 लाख रुपियाँ विजेताको कुपन नम्बर 007315254493 रहेको छ। अन्य 15 जनाले भने 1 लाख रुपियाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो। करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा करदाता प्रोत्साहन कार्यक्रम ल्याएको थियो। यसको पहिलो घोषणा आज गरिएको हो। हरेक 15 दिन 15 जनालाई 1 लाख र 1 जनालाई बम्पर पुरस्कार 10 लाख दिने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको। त्यसका लागि prize.ird.gov.np नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याइएको छ। नगद भुक्तानी गरी स्व प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने सक्कली बिल लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्छन्। क्युआर मार्फत गरिने कारोबारमा भने प्रणाली मार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकेकाले उनीहरूले बिल इन्ट्री गर्नु नपर्ने विभागले जनाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरेर अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस डिजाइन गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले एआईको सहयोगमा 16 नयाँ ब्याक्टेरियोफेज भाइरस तयार गरेको बीबीसीले जनाएको छ। यी भाइरसले केवल इकोलाई जस्ता ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको वैज्ञानिकहरूको दावी छ। अनुसन्धान टोलीका अनुसार एआईलाई भाइरस, ब्याक्टेरिया, वनस्पति र मानवको आनुवांशिक जानकारीमा प्रशिक्षण दिएको छ। प्रयोगशालामा तयार गरी परीक्षण गर्दा 16 भाइरसले सफलतापूर्वक ब्याक्टेरियालाई नष्ट गर्न सकेका छन्। यो उपलब्धिले भविष्यमा एन्टिबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध नयाँ उपचार गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिन्छ। वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले विवरण सार्वजनिक गर्दै पहिरो, सड़क कटान र सम्भावित बाढ़ीका कारण 1 दर्जनभन्दा बढ़ी सड़क खण्ड प्रभावित भएको जनाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कुट नेपालतोक कटुञ्जे बेसी सड़क खण्डमा बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 विद्यार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। त्यस्तै 3 परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा संलग्न नहुने निर्णय गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो। बिहिबार राति अबेर सकिएको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौड़मा नरहने निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुरूप बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय बैठकले समितिले पारित गरेको थापाले जानकारी दिएका छन्। एमाले कांग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियालाई दिएको समर्थन साउन 6 गते फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। साउन 9 गते एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठनका लागि नेतृत्व बाँडफाँडको सहमति सार्वजनिक भएको थियो। यो सहमति अनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ, तर एमाले बहुमत पनि जुटाउन सकेको छैन। बागमतीमा सरकार गठनको बहुमत जुटाउन 53 सांसदको समर्थन चाहिन्छ, तर एमालेका 25 र नेकपाका 26 गरी 51 सांसद छन्। 12 सांसद रहेको राप्रपाले सरकार गठनको गणितीय खेलमा नलाग्ने भनेपछि अब अरू साना दलको समर्थन खोज्नुपर्ने भएको छ। त्यस्तै प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अवस्थ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: हेलो आयन के छ
1: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अनि माडीतिर हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
1: भिडियो अन गर न यार
0: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
1: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852012840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
3: सम्बन्ध सधैँभरिलाई साथ नै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
7: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
8: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्नी
9: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
7: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
6: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
7: ग्रुप राइटर नरेश महतो गीता महतो
5: सम्पर्क 97625 73 89 98 0474 46 182 र 98 491 95 225
10: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
11: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
10: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
11: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
12: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 53 69 53 98 550 77 061 र 98 550 77 053

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 11 o'clock अहिले 11 बजेको छ
4: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ 11 बज्यो

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बिल लिने कार्यमा ग्राहकलाई जागरूक बनाउने अर्थ मन्त्रालयले एउटा सकारात्मक प्रयास आजदेखि थालेको छ। करदाता प्रोत्साहन चिट्ठा कार्यक्रमको नाममा अर्थ मन्त्रालयले आजदेखि बिल लिएर सामान खरिद गरेका योग्य करदातालाई चिट्ठा मार्फत उपहार वितरण शुरू गरेको हो। विगतमा कर प्रशासनले राजस्व चुहावट र कर छली रोक्न विक्रेतालाई कार्यवाहीको डर मात्रै देखाउने गर्दथ्यो। सामान्यतया बजारमा खरिद बिक्री गर्दा बिल नलिए बापत ग्राहक आफै कार्यवाहीको भागीदार नहुने भएकाले उपभोक्ताले बिल लिन त्यति वास्ता गर्दैनथे। तर अब उपभोक्तालाई नै भ्याट बिल माग्न प्रेरित गर्ने उद्देश्यले अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रम मार्फत सकारात्मक प्रयासको थालनी गरेको छ। बिल मागौं पुरस्कार जितौं भन्ने अवधारणामा आधारित यो कार्यक्रमले दण्ड र जरिवानाको डर देखाएर मात्र कर उठाउने परम्परागत शैलीलाई विस्थापित गर्दै नागरिकलाई स्वतस्फूर्त रूपमा करको दायरामा ल्याउने लक्ष्य राखेको छ। अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागको संयोजनामा शुरू भएको यो अभियान अन्तर्गत साउन महिनाको पहिलो 15 दिनका विजेताहरू घोषणा भइसकेका छन्। आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर सोरिम वाग्लीले कम्प्युटर प्रणालीमा क्लिक गरेर लकी ड्र मार्फत विजेताहरू छनौट गर्नु भएको थियो। साउन 1 गतेदेखि 15 गतेसम्मका कारोबार मध्येबाट प्रत्येक दिन एकजनाका दरले 15 दैनिक विजेता र 1 बम्पर उपहार विजेता छानिएका हुन्। विजेता छनौटको प्राविधिक पक्षबारे प्रश्न पार्दै आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले यो प्रक्रिया पूर्ण रूपमा पारदर्शी र निर्विवाद रहेको बताएका छन्। यसपटक कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित एउटा स्टोरमा जम्मा 250 रुपियाँको किराना सामान किन्ने एक उपभोक्ताले 10 लाख रुपियाँको बम्पर उपहार जित्न सफल भएका छन्। दैनिक विजेताले भने जनै 1,33,334 रुपियाँ प्राप्त गर्नेछन्। साउनको पहिलो 15 दिनमै डिजिटल माध्यमबाट भएका 2,36,00,000 भन्दा बढी कारोबार स्वत प्रणालीमा दर्ता भएका थिए। नगद कारोबार गरी रितपूर्वक को बिल लिनेहरूले भने विभागको वेबसाइटमा गएर बिलको विवरण प्रविष्ट गरेपछि मात्र यो योजनामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा 6 पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीकारीले राम सापतको टोलीले मोटरसाइकल सहित 6 पक्राउ गरेको हो। बाप्र 2042P496 नम्बरको डुक मोटरसाइकल सहित 4 पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बाराको निजगढ नगरपालिका 12 21 वर्षीय अभिषेक लामा थिङ, बर्दिया श्रीपुर नगरपालिका 7 21 वर्षीय अभ्यास थारू, काभ्रेको पाँचखाल नगरपालिका 9 17 वर्षीय ऋषभ साक्या र सिन्धुपाल्चोकको मेलम्सी नगरपालिका 3 18 वर्षीय आशिष राउत रहेका छन्। त्यसै गरी बाप्र 2033P3844 नम्बरको बुलेट मोटरसाइकल सहित 2 पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेर्थुमको म्याङलुङ गाउँपालिका 7 वर्षीय सोनाम छिरी शेर्पा र सोलुखुम्बुको सल्लेरी गाउँपालिका 5 वर्षीय राजीव तामाङ छन्। आर्थिक वर्ष साउन लागेसँगै बजारमा खाने तेल तथा घिउको मूल्य बढेको छ। तेल तथा घिउको मूल्य 2 अवधिमै प्रति लिटर 5-15 रुपियाँसम्म बढेपछि उपभोक्ताको भान्सा निकै महँगो बनेको छ। सबै प्रकारका खाने तेलको अकासिदो भावले उपभोक्ताको भान्साको बजेट मात्रै बिगारेको छैन। हरेक उपभोग्य वस्तुको भाव बढ्दा महँगीको मारमा परेका नागरिकको दैनिकी झनै कष्टकर बनाइदिएको छ। खाने तेलको मूल्य 15 दिनमै 15 रुपियाँसम्म बढ्दा खुद्रा व्यापारी र ठूला उद्योगी आयातकर्ता बीच कसले भाव बढायो भन्ने आरोप प्रत्यारोपको जुहारी चलिरहेको छ। लामो समयदेखि उपभोक्ताको भान्सा कसरी महँगिँदैछ भन्ने बुझ्न खुद्रा व्यापार संघको तथ्याङ्क नै काफी रहेको छ। गत आर्थिक वर्ष 2082-83 15 साउन र चालु आर्थिक वर्ष 2083-84 15 साउनको मूल्य सूची नजर हेर्दा खाने तेलको मूल्य वृद्धिको ग्राफ उकालो लागेको देखिएको छ। एक वर्ष अवधिमा तेलमा प्रति लिटर न्यूनतम 40 रुपियाँदेखि अधिकतम 50 रुपियाँसम्म र डाल्डा घिउमा 30 रुपियाँ महँगो भएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। गुल्मीमा उद्योग तथा व्यवसाय दर्ता गर्ने भन्दा बन्द गर्नेको संख्या बढ्दै गएको छ। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको पछिल्लो 5 आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा साना उद्योग तथा वाणिज्य फर्म सञ्चालन भन्दा बन्द गर्ने प्रवृत्ति बढ्दो रहेको देखाएको हो। गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 139 र वाणिज्यतर्फ 145 गरी 284 उद्योग व्यवसाय बन्द भएका छन्। सोही अवधिमा 57 मात्र नयाँ उद्योग व्यवसाय दर्ता भएका छन् भने यस अवधिमा 879 उद्योग व्यवसाय नवीकरण भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा संलग्न नहुने निर्णय गरेको छ। राप्रपा बागमती प्रदेश राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो। बिहिबार राति अबेर सकिएको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चल खेलमा सामेल नहुने र सरकार गठनको दौड़मा नरहने निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुरूप बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय बैठकले सर्वसम्मतिले पारित गरेको जनाइएको छ। शनिबार पूर्वी नेपालका 4 जिल्ला सहितका क्षेत्रमा 12 घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। छापा, इलाम, पास्तो र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने भएको हो। नेपाल विद्युत प्राधिकरणले मोरङ स्थित केरौन 132-33 केबी सब स्टेशनको उपकरण परीक्षण तथा सञ्चालन र दुहबी दमक 132 केबी प्रसारण लाइन निर्माण कार्यक्रमका कारण विद्युत आपूर्ति अस्थायी रूपमा बन्द गर्न लागेको हो। प्राधिकरणका अनुसार साउन 23 गते शनिबार बिहान 4 बजेदेखि दिउँसो 4 बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ। यस अवधिमा केरौन स्थित टावर नम्बर 68 र 69 बीच डेड एन्ड टावर जडान गर्ने काम पनि सम्पन्न गरिनेछ। विद्युत अवरोधका कारण छापा, इलाम, पास्तो र ताप्लेजुङ जिल्ला का सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ। हवस् त नेपाली खबर अहिलेलाई तिनै। मध्याह 12 बजे फेरि नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर, नारायणगढ चितवन,
4: 056-49-0034,
3: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 98-550-88-002
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमा चित्त बुझाउन त होला नि
6: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
8: उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: देखि 15 गते सम्मका लागि 16 जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहार शिवकृष्ण जनरल स्टोरबाट 250 रुपियाँ बराबरको सामान खरिद गर्ने एकजना उपभोक्ताले जितेका छन्। विजेताको छनौट क्रिप्टोग्राफिकल्ली सेक्युरिटी युनिफर्म ऱ्यान्डम स्याम्पलिङ प्रविधिबाट गरिएको विभागले जनाएको छ। यो पूर्ण रूपमा कम्प्युटरकृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनौट प्रक्रिया पूर्णत निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7,077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रुपियाँ रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि प्रत्येक दिन एक एकजना गरी 15 जना दैनिक विजेता र साउनको पहिलो 15 दिनका लागि एकजना बम्पर उपहार विजेता चयन गरिएको छ। त्यसै गरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56,08,000 भन्दा बढी कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानी मार्फत भएको 76,60,03,00,000 रुपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ। दैनिक उपहार विजेताले 1,12,374 रुपियाँ र बम्पर उपहार विजेताले 10,00,000 रुपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट मार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो। काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले 25 वर्षीय नयाँ काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना तयार गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा योजना तयार पारेको यो मस्यौदा मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। गुरू योजनाले अबको 24 वर्षपछि अर्थात् सन् 2050 काठमाडौँ उपत्यकाको जनसंख्या झण्डै 43,00,000 पुग्ने अनुमान भविष्यको यातायात चापलाई ध्यानमा राखेर दीर्घकालीन योजना अघि सारेको हो। यसमा 22 वटा पूर्वाधार योजना र 13 वटा यातायात सुधार कार्यक्रम समावेश गरिएको छ। योजनाको सबैभन्दा महत्वाकांक्षी प्रस्ताव रत्न पार्कदेखि भक्तपुरसम्म करिब 14.6 किलोमिटर लामो मेट्रो रेल निर्माण हो। मेट्रोको केही भाग भूमिगत र बाँकी भाग आकाशी संरचनामा निर्माण गर्ने प्रस्ताव गरिएको छ। यस्तै गौशाला चाबहिल खण्डमा भूमिगत सुरुङ मार्ग बनाउने अर्को महत्वाकांक्षी योजना पनि अघि सारिएको छ। गुरू योजना अनुसार यस खण्डमा भूमिगत सुरुङ मार्गको लम्बाई 1,563 मिटर हुनेछ। नेपाल औषधि लिमिटेड 25 वर्षपछि फेरि नाफामा फर्किएको छ। आर्थिक वर्ष 2081-82 10 करोड रुपियाँ भन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष 2082-83 भने झण्डै 3 करोड रुपियाँ नाफा कमाउन सफल भएको छ। संस्थाका महाप्रबन्धक कैलाश कुमार पनेरुका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिक्स जीएमपी मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढेका कारण संस्था नाफामा जान सफल भएको हो। उहाँले चालु आर्थिक वर्षमा 30 करोड रुपियाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभयो। जीएमपी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाडौँ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पालिका र संघीय अस्पतालसम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाको भनाइ छ। हाल नेपाल औषधि लिमिटेडले 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ। सरकारले विनियोजन गरेको 24 करोड रुपियाँको बजेटबाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सके 22 प्रकारका औषधि उत्पादन गर्न सकिने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तीन दिनमा सुनको भाव तोलामा 13,100 रुपियाँले बढ्यो, मेची भन्सारद्वारा लक्ष्यको 93% राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: योजना तयार लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढेको छ। तीन दिनमा सुन तोलामा 13,100 रुपियाँले बढेको हो। अस्ति बुधबार 4,200 रुपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रुपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रुपियाँले बढेको छ। सुन आज तोलाको 2,96,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि लगातार बढेको छ। गएको आइतबारमा तोलामा 4,310 रुपियाँले कारोबार भएको चाँदीको भाव सोमबार तोलामा 40 रुपियाँले बढेर 4,350, मंगलबार 30 रुपियाँले बढेर 4,380, बुधबार 95 रुपियाँले बढेर 4,475, हिजो पनि 95 रुपियाँले बढेर 4,570 र आज अन्तिम कारोबार दिन तोलामा 10 रुपियाँले बढेर चाँदी 4,580 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हप्ता चाँदी 270 रुपियाँले बढ्यो। हिजो चाँदीको भाव तोलाको 4,570 रुपियाँमा कारोबार भएको थियो। मेची वनसार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्यको 93.30 प्रतिशत राजस्व संकलन गरेको छ। पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर 70.21 प्रतिशतबाट बढेर 93.30 प्रतिशतमा पुगेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 18,88,77,48,300 रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। यो अवधिमा 17,67,72,11,000 रुपियाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन करिब 1,74,60,00,000 वृद्धि भएको हो। मेची वनसारबाट भारत, चीन, बंगलादेश, भूटान लगायत देशमा निकासी पैठारी हुँदै आएको छ। जनकपुर धाममा रहेको मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा 4,38,00,000 भूरा उत्पादन गरेको छ। केन्द्रका प्रमुख ज्ञान बहादुर जिरेलका अनुसार आर्थिक वर्ष 2082-83 केन्द्रले 4,38,00,000 ह्यासलिङ, 32,00,000 फ्राई भूरा, 13,82,000 फिङ्गरलिङ तथा 2,053 किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो। भूरा बिक्रीबाट 34,35,536 रुपियाँ आमदानी भएको छ। यसैबीच केन्द्रले सरकारी सम्पत्ति बहालबाट 3,24,300 रुपियाँ तथा अन्य प्रशासनिक सेवा प्रवाहबाट 59,000 रुपियाँ आमदानी गरेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोली सिलिकनबाट निर्मित उत्पादनको आयातमा न्यूनतम मूल्य निर्धारण गर्दै 15% भन्सार महसुल लगाउने सम्बन्धी कार्यकारी आदेशमा बिहिबार हस्ताक्षर गर्नुभएको छ। पोली सिलिकन सौर्य प्यानल र सेमी कन्डक्टर निर्माणमा परेको हुने महत्वपूर्ण कच्चा पदार्थ हो। रोइट्सका अनुसार पोली सिलिकनको न्यूनतम आयात मूल्य प्रति किलोग्राम 21 अमेरिकी डलर निर्धारण गरिएको छ। त्यस्तै पोली सिलिकन इनगट्स र वेफर्सको न्यूनतम मूल्य प्रति किलोमा 100 अमेरिकी डलर कायम गरिएको छ। नयाँ व्यापारिक व्यवस्था आगामी डिसेम्बर 4 कार्यान्वयनमा आउने खबरमा उल्लेख छ। राष्ट्रपति ट्रम्पले अमेरिकी वाणिज्य विभागलाई कच्चा पोली सिलिकन तथा यससँग सम्बन्धित अन्य उत्पादनहरूको स्वदेशी उत्पादन बढाउनका लागि प्रोत्साहन गर्ने कार्यक्रम तयार पार्न निर्देशन पनि दिनुभएको छ। अब खेल खबर। युरोपेली फुटबल महासंघ युएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रति असन्तुष्टि कायमै रहेको जनाउँदै आवश्यक सुधार नभएसम्म फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनी यथावत रहेको जनाएको छ। इङ्ल्याण्डको फुटबल संघ एफएले इन्फान्टिनोको नेतृत्वप्रतिको समर्थन फिर्ता लिएपछि युएफएको धारणा थप कडा बनेको हो। एफएफ इन्फान्टिनो नेतृत्वमा विश्वास घटेको भन्दै उनको पुनर्विचारलाई समर्थन नगर्ने निर्णय गरेको जनाएको छ। विवादको मुख्य कारण फिफाले विश्वकपको व्यावसायिक संरचनामा निजी लगानी भिड्त्याउने प्रस्ताव अघि सारेको थियो। यो प्रस्तावको युएफए लगायत विभिन्न राष्ट्रिय फुटबल संघहरूले तीव्र विरोध गरेका थिए। व्यापक आलोचनापछि फिफाले प्रस्ताव फिर्ता लिँदै इन्फान्टिनोले माफी समेत मागेका छन्। यद्यपि युएफएले प्रस्ताव फिर्ता लिनु र माफी माग्नु मात्र पर्याप्त नभएको स्पष्ट पारेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 250 रुपियाँको सामान किन्नेलाई 10 लाख पुरस्कार, करदाता प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत। काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरु योजना तयार, झण्डै 14.5 किलोमिटर लामो मेट्रो रेल निर्माण गर्ने लक्ष्य। 25 वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड, 37 प्रकारका औषधि उत्पादनको तयारी। ट्रम्पद्वारा पोली सिलिकन आयातमा 15% भन्सार कर लगाउने आदेशमा हस्ताक्षर, न्यूनतम आयात मूल्य प्रति किलो 21 अमेरिकी डलर निर्धारण। र इन्फान्टिनो प्रति असन्तुष्टि जनाउँदै फिफालाई बहिष्कार गर्ने युएफएको चेतावनी। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घन्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल

0: बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18 853 518 953
1: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: रङ्ग
1: कति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
3: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
4: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
5: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन 056-4949-0034 माडी सम्पर्क 98426-43211 98142-0674-04 र 98550-58369

0: सो लभली मलाई त अहिलै डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605668852
8: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
9: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
8: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
10: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
11: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
10: सम्पर्क 9819 32811 र 9863573787

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4943 580 र 98 550 2640
3: It's 1 o'clock. अहिले 1 बजे को छ।
4: नेपाली रेडियो नेटवर्कको दिउँसो 1 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाली कंग्रेसका नेता भीष्मराज आङदिमेले वर्तमान संविधान पुनर्लेखन नभई समय सापेक्ष परिमार्जन गर्नुपर्ने बताउनु भएको छ। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले संविधान कार्यान्वयनको 10 वर्षमा देखिएका कमजोरी र आदिवासी जनजाति महिला तथा दलित समुदायका अप्ठ्यारा सुधार्न परिमार्जन आवश्यक रहेकोमा जोड़ दिनुभयो। लोकप्रियताका नाममा समाजमा जातीय द्वन्द निम्त्याउन खोज्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै उहाँले प्राप्त अधिकारको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि एकजुट हुन आह्वान गर्नुभएको छ। संसदका 2 बैठकहरू विशेष कारणवश रोकिएका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आज बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाउँदै साउन 27 गते बस्ने गरी तोक्नु भएको छ। यता प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठक पनि सभापतिको स्वास्थ्यमा समस्या आएको भन्दै स्थगित गरिएको छ। समितिमा आज कारागार तथा हिरासतमा रहेका कैदी बन्दीहरूको मानवाधिकार अवस्था सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो। यी 2 बैठकका बाँकी काम अब आगामी बैठकमा अघि बढ्ने संसद सचिवालयले जनाएको छ। दोलखामा हिम पहिरोमा बेपत्ता भएका 5 जनाकै शव फेला परेको छ। रोलवालिङ हिमश्रृङ्खला अन्तर्गत यलुङ री हिमालको आधार शिविरमा शव भेटिएसँगै गत कार्तिक 17 गते हिम पहिरोमा परेका सबै 7 जनाकै शव फेला परेको हो। दोलखाका प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाका अनुसार हिउँ पग्लिएपछि हिजो शवहरू देखिएका हुन्। मौसम खराब भएकाले आधार शिविर पुगेको प्रहरी टोलीले शव नल्याई फर्किएको छ। अहिले भेटिएका शवको पहिचान हुन बाँकी छ। यसअघि 2 जना नेपाली पथ प्रदर्शकको शव भेटिसकिएको थियो भने इटली क्यानाडा फ्रान्स र जर्मनीका 5 जना विदेशी पर्वतारोही बेपत्ता थिए। मौसम सुधार हुनासाथ शवहरू उद्धार गरी ल्याइने प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। बैंकिङको असरका घटना उल्लेख्य रूपमा बढेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार देशभर 12,950 बैंकिङको असरका मुद्दा दर्ता भएका छन्, जसमा काठमाडौँ उपत्यका सबैभन्दा बढी प्रभावित देखिएको छ। कुल मुद्दा मध्ये करिब 46.50% अर्थात 6,022 मुद्दा काठमाडौँ उपत्यकामा मात्रै दर्ता भएका छन्। उपत्यका बाहिर मधेस प्रदेशमा 1,757 र लुम्बिनीमा 1,218 मुद्दा परेका छन्। कर्णाली प्रदेशमा भने सबैभन्दा कम 355 मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। र विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ। विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 अनुसार नेपाल विद्युत प्राधिकरण सहित वितरण कम्पनीहरूले कम्तीमा 3-3 वर्षमा महसुल पुनरावलोकनका लागि अनिवार्य रूपमा निवेदन दिनुपर्नेछ। लागत र वित्तीय विवरणका आधारमा उपभोक्ताबाट बढी वा कम उठेको रकम आगामी महसुल निर्धारणमा मिलान गर्ने व्यवस्था पनि गरिएको छ। महसुल प्रणालीलाई लागतमा आधारित सर्वसुलभ र पारदर्शी बनाउने, विद्युत खपत बढाउने तथा हरित ऊर्जा एवं टाइम अफ डे ट्यारिफ प्रणालीलाई प्रोत्साहन गर्ने आधार निर्देशिकामा समेटिएका छन्। नयाँ निर्देशिका लागू भएसँगै यसअघिको निर्देशिका खारेज भएको आयोगले जनाएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: बाल शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल लिको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्स

0: रे वीडियो एक्सरे तथा इको सेवा
1: वेंटिलेटर सेवा
0: फुल बॉडी चेकअप जांच को सुविधा
1: र निशुल्क सरकारी खोप सेवा को साथ ही अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0556 18 853 5 18 953।
2: अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-4949-0034
3: माडी सम्पर्क 98426-43211 98142-76004 र 98550-58369

0: पूर्णकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 9855088002
4: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
6: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: ओहो ल ल ल क्यामेराम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
9: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
8: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: दिस टाइम चेक।
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7071 र 98550 7053।
3: चौबीसै घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 5880 र 98550 26 440।
0: It's 2 o'clock. अहिले 2 बजे को सर।
4: एकदमै मान्छेहरूले विश्वास गर्नु भएको छ यस पटक धेरै विज्ञहरूले अप्लाई गर्नु भएको छ। जम्मा 16 नियुक्तिको लागि 27 विज्ञहरूले अप्लाई गर्नुभयो। अब तर यसको ट्रान्सपेरेन्सी कहाँ छ सभामुख महोदय? सरकारले यही साता चाहिँ परिणाम निकाल्दैछ तर उहाँहरूको कार्यविधि के हो? मूल्याङ्कन सक्ने हजुर यो अन्तिम थियो। मैले यही निवेदन गरे यो ट्रान्सपेरेन्सी चाहिँ हामीले पाउनुपर्छ। को को सर्टलिस्ट हुनुभयो, को को पढ्नुभयो, यस्ता विषयहरू चाहिँ सरकारले खुलस्त पारेर एउटा एक्जाम्पल चाहिँ सेट गरोस् भन्ने जस्तो लाग्छ ट्रान्सपेरेन्सीको। र सत्तापक्षलाई म निवेदन गर्न चाहन्छु, हामीलाई यहाँ बसेर सरकारको विरोधको समय यो गर्नुलाई हामीलाई चाहिँ रहर छैन, यो हाम्रो बाध्यता। सरकार पक्षका सबै माननीयहरूले प्रधानमन्त्रीज्यूका डेलिगेसन गएर एकचोटि प्रधानमन्त्रीज्यूलाई निवेदन गर्नुहोस्, तपाईँले बोल्नुभयो, त्रुटि भयो, नेताको एकदमै शक्ति भनेकै गल्ती स्वीकार गरेर उदारता देखाउने हो, त्यसमा उहाँले क्षमा माग्नु परेन, त्रुटि सुचाइदिनुहोस्। नेपालले भारतको सीमा मिचेको छैन भनेको दिन हाम्रो यो विरोध अन्त्य हुन्छ। धन्यवाद।
5: मान्य सदस्यहरू, केही मान्य सदस्यहरूले आकस्मिक समयमा बोल्नको लागि समय माग गर्नुभएको छ, म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य सदस्य प्रेमलाल चौधरी, समय 2 मिनट।
6: सम्माननीय सभामुख महोदय, आज म अलि विक्षिप्त मन लिएर यो सम्मानित सदनमा उभिएर दयाको याचना गरिरहेको छु। विगतका राज्य सञ्चालकहरू जो राज्यको उपल्लो तहमा पुगेका पनि थिए, जसको अदूरदर्शिता र अपरिपक्व कर्मको परिणाम आज इलामले मात्र नभई पुरा देशले भोगिरहेको छ। सभामुख महोदय, यसो भनेर म हामी उम्किन खोजेको होइन, जिम्मेवार कुरा र काम गर्छौँ। इलाम जिल्ला प्राकृतिक विपत्ति र नाकाबन्दीमा छ, राम्रो अस्पताल छैन। हिजो मात्र फेरि इलामकै माइजोगमा गाउँपालिका वडा नम्बर 1 नयाँ बजारबाट बिरेन निरौलाकी पत्नी अर्पणा निरौलालाई सुत्केरी गराउन अस्पताल लाने क्रममा 5 दिनदेखिको अविरल वर्षाले मयु खोलाको डाइभर्सन बगाएको र बाढी पनि नघटेको कारणले खोला छेउ प्रसुति व्यथाका कारण जम्ल्या बच्चा जन्मदा अवोध बालिका नवजात शिशुको निधन भयो भने आमाको अवस्था पनि नाजुक थियो। जसो तसो गरेर अस्पताल पुर्याउन पाएपछि अहिले आमा र अर्को बच्चाको अवस्था खतरामुक्त छ। सभामुख महोदय, यो त प्रतिनिधि घटना र पात्र हुन्। देशैभरि पहाडी जिल्लाहरूको अवस्था यस्तै छ, साथै तराईका दूरदराजका र सम्पूर्ण चेतनाले कमजोर रहेका स्थानहरूमा पनि यही अवस्था छ। इलामको मयु खोलामा स्थायी पुल बन्न थालेको महिनौ भइसक्यो, तर एउटा पिल्लर पनि पुरा भएको छैन। स्थायी पुल नबनेसम्म बेली ब्रिज निर्माण गर्न पुनः सरकारसँग माग गर्दछु। र खोला पारिका पालिकाका करिब 25,000 जनसङ्ख्या र जौबारी थुम्केरानी सन्दकपुर मेघमा माई पोखरी पर्यटकीय क्षेत्र भ्रमण गर्ने हजारौँ पर्यटकहरूलाई आवाजाह सहज बनाउन सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। भारतीय सीमा मेघमा सन्दकपुर जोबारी नयाँ बजार फिक्कल मार्ग बालागुरु सडानन्दको पहलमा 2011 सालमा बनेको इलामको ऐतिहासिक र व्यापारिक बाटो पनि रहेको र तत्कालीन राजाले भारतीय बाटो हुँदै यही मार्गबाट पहिलोपटक इलाम सदरमुकाम इन्जिन गाडी ल्याएको ऐतिहासिक कुरा राख्न चाहन्छु। सभामुख महोदय, यो सरकारप्रति नेपाली नागरिकको ठुलो आशा छ।
5: मान्य सदस्य टिका सङ्ग्रौला।
7: सम्माननीय सभामुख महोदय, आज बिहान पशुपति आर्यघाटमा आफ्ना आफन्तको लास दाह संस्कार गर्ने पैसा नभएर एकजना विपन्न नागरिकले मलाई सहयोगको अपेक्षासहित फोन गर्नुभयो। त्यो फोनले मलाई एकछिन झस्कायो अनि एकछिन दुखी बनायो। सभामुख महोदय, एउटा नागरिकले बाँचुन्जेल जीवनभर अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ। कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ। त्यसैले सभामुख महोदय, यो देशको गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निशुल्क रूपमा त्यो गरिब र विपन्न वर्गको नागरिकलाई उपलब्ध गराउनुपर्छ भन्ने मेरो धारणा छ। राज्यले कर मात्र लिने होइन सभामुख महोदय, राज्यका नागरिकहरू मर्दै गर्दा त्यो नागरिक यदि विपन्न छ भने उसप्रति आफ्नो दायित्व पनि देखाउनुपर्छ। जसको कोही छैन त्यसको सरकार बन्नुपर्छ सभामुख महोदय। जन्मेर कोक्रोमा चढ्दै गर्दा त हामीले कर तिरेर आयौँ, तर मरेर चितामा चढ्दै गर्दाखेरि पनि आज एउटा विपन्न नागरिकले बिना शर्त निशुल्क धुवामा उड्न नपाउने यो राज्य नागरिक मैत्री राज्य हुन सक्दैन। तसर्थ म सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु कि विपन्न वर्गका नागरिकहरूलाई कम्तीमा मृत्यु हुँदाखेरि राज्यले म अभिभावक छु है, म छु तिम्रो साथमा भन्ने खालको त्यो प्रतिबद्धता व्यक्त गरोस्। धन्यवाद।
5: मान्य सदस्य बदन कुमार भण्डारी।
8: सम्मान्य सभामुख महोदय, मिति 2083 साउन 20 गते बुधबार, काभ्रेको मण्डनदेवपुर वार्ड नम्बर 7 68 वर्षीय केदारनाथ पराजुली र 67 वर्षीय तिलकुमारी जस जो बोनम्यारो क्यान्सर पीडित हुनुहुन्थ्यो, आफैले यातायात व्यवस्थापन गरी दोलालघाट पुग्नुभयो र दोलालघाटको दोलालेश्वर मन्दिरमा वृद्धा बाले आफ्नो श्रीमतीलाई पिठोमा बोकेर सुनकोशी मन्दिरमा हाम फाल्नुभयो र अहिले बेपत्ता हुनुहुन्छ। यसले मुलुकभरि यो समाचारले एउटा दुःख छायो, बेपत्ताको खोजी भइरहेको छ। नेपाल सरकारले विशेष प्राथमिकता साथ बेपत्तालाई खोजी गरोस्, प्रहरी सशस्त्र प्रहरी स्थानीय टोलीहरूले खोजी गरिरहेका छन्, निजहरूको चाँडोभन्दा चाँडो पत्ता लगाओस् भन्ने जोरदार माग गर्न चाहन्छु। वृद्धा बामा बेपत्ता हुनुभयो तर यो सरकार बेपत्ता नहोस्। बोनम्यारो क्यान्सर रोग अत्यन्तै जटिल हुँदै गएको र नेपालमा बोनम्यारो क्यान्सर सम्बन्धीको उपचार सरकारी अस्पतालमा सिभिल अस्पतालमा मात्रै हुने, क्यान्सर अस्पताल भक्तपुरमा पनि नहुने र शिक्षण अस्पताल महाराजगञ्जमा गरिने भनिएको तापनि अझसम्म उक्त सेवा सुरुवात नभएको, केही गरी बोनम्यारो क्यान्सरबाट कोही पीडित भयो भने भारतमा गएर उपचार गर्ने परिस्थिति सिर्जना भएको छ र बोनम्यारो क्यान्सरका विशेषज्ञ डाक्टर पनि 5-7 मात्रै रहेको र बिरामी कति भन्ने कुरा यकिन पनि छैन। यो दर्दनाक अवस्थालाई नेपाल सरकारले स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दियोस्। विशेषज्ञको अभाव, आवश्यक नीतिको अभाव, उपचारको आवश्यक स्रोत साधनको अभावको कारणले गर्दा बोनम्यारोबाट पीडित क्यान्सर बिरामीहरूले अत्यन्तै दुःखक साथ जीवन सङ्घर्ष गरिरहेको अवस्थामा त्यो सङ्घर्ष त्यो पीडा सहन नसकेर जो बोनम्यारो क्यान्सर पीडित वृद्ध आमा हुनुहुन्थ्यो र बुवा पनि पोस्टेटको बिरामी हुनुहुन्थ्यो, निजहरूले एउटा यस्तो अप्रिय निर्णय गर्नुभयो र बेपत्ता हुनुहुन्छ, बेपत्तामाथि खोजियोस् र सरकारको यस विषयमा गम्भीरताको साथ ध्यान जाओस् भन्ने जोरदार माग गर्न चाहन्छु। धन्यवाद।
5: मान्य सदस्य इन्दिरा राणा मगर।
9: सम्मान्य सभामुख महोदय, पाकिस्तान स्थित 8,047 मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणको क्रममा ज्यान गुमाएका निर्मल पूजा लगायत 10 पर्वतारोहीहरूको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। ज्यान गुमाएका मध्ये पूर्वबहादुर गुरुङ युक्ताको शव बिहिबार ल्याई शवयात्रा सहित काठमाडौँको स्वयम्भूमा धार्मिक परम्परा अनुसार आज अन्त्येष्टि गरिएको छ। 10 सगरमाथाको सफल आरोहण तथा 8,000 मिटर भन्दा अग्ला 12 हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेका पूर्वबहादुर गुरुङ युक्ता गुरुङ समुदायबाट पहिलो पर्वतारोही पनि हुनुहुन्छ। निर्मल पूजाको शव बेलायतमा लगेर अन्त्येष्टि गरिने कुरा आएको छ भने 2 अझै पनि शव पत्ता लागेको छैन र 2 बाट अन द वे आइरहेको छ। र त्यसको साथसाथै म अर्को अहिले हाम्रो जुन ग्यासले चाहिँ ग्यास नपाएर जनता प्रताडित छन् र जति सक्दो चाँडो ग्यास आपूर्तिको लागि सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
5: मान्य सदस्य शाहजान खातुन।
10: सम्मान्य सभामुख महोदय, आजै बिहानै रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर 5 जुनखुनवा टोलका 1 बालकको बाढीको पानीमा डुबेर दुःखद निधन भएको छ। स्थानीयको जानकारी अनुसार निरन्तर वर्षापछि बढेको बाढीको पानीमा एक बालक डुबेका छन्। घटनाको जानकारी पाए लगतै प्रहरी प्रशासन तथा स्थानीयवासीहरू घटनास्थलमा पुगेका थिए। बालकलाई नहरबाट बाहिर निकालिएको थियो तर उनको ज्यान बचाउन भने सम्भव हुन सकेन। मृतक बालकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा भावपूर्ण संवेदना व्यक्त गर्दछु। सभामुख महोदय, प्रत्येक वर्ष मनसुन सुरु भएसँगै तराई मधेसका अधिकांश भूभाग डुबान, नदी कटान र बाढीको तीव्र चपेटमा पर्ने गरेका छन्। बाढी र डुबानका कारण लाखौं नागरिकको जीव, धन, घर, खेत र अन्न बाली जोखिममा पर्नु नयाँ विषय रहेन। तर दुःखको कुरा, हरेक वर्ष समस्या दोहोरिँदो पनि सरकारको पूर्व तयारी भने सधैँ फितिलो र झारा टार्ने किसिमको मात्रै हुने गरेको छ। यस सदनमा मार्फत म सरकारको ध्यान तराई मधेसमा मडराइरहेको विपदको जोखिम र फितिलो पूर्व तयारी तर्फ गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। पूर्व तयारी र उद्धार संयन्त्रको अभाव विपद पूर्व सूचना प्रणालीलाई गाउँ गाउँसम्म पुर्याउने, जोखिम युक्त बस्ती स्थानान्तर गर्ने र उद्धारका लागि उच्च प्रविधि सहितको प्राविधिक टोली तयार राख्ने काममा सरकार चुकेको छ। बाढी आइसकेपछि मात्रै संयन्त्रहरू तातिने प्रविधिले ठूलो जनधनको क्षति भइरहेको छ। कुनै पनि विपद सूचना दिएर आउँदैन। बेलामै सरकारले ध्यान दिएर विपद पूर्व तयारीका सम्बन्धमा स्पष्ट जानकारी सदनलाई दिन सम्माननीय सभामुख महोदय मार्फत सरकारले ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल।
5: माननीय सदस्य धनबहादुर बुढा।
11: सम्माननीय सभा महोदय, आज म डोल्पाका नागरिकको जीविका र राष्ट्रिय सीमासँग प्रत्यक्ष जोडिएको अत्यन्त गम्भीर विषयमा सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। डोल्पाको माथिल्लो भेगका नागरिकको चिनसँगको सीमा व्यापार शताब्दी पुरानो हो। नेपाल तर्फबाट यार्चो गुम्बा, जडीबुटी तथा स्थानीय उत्पादन बिक्री गर्ने गरिन्छ भने चीन तर्फबाट खाद्यान्न, लत्ता कपडा र दैनिक उपयोग सामग्री ल्याउने गर्दछ। तर आज यो ऐतिहासिक व्यापारिक सम्बन्ध मेला वर्षमा जम्मा करिब 20 दिन मात्र सञ्चालनमा आउने गर्दछ। अझ दुःखको कुरा, यस वर्ष सञ्चालन हुनुपर्ने मेला अझसम्म पनि समयमा खुल्न सकेको छैन। यसको प्रत्यक्ष असर डोल्पो बुद्ध, छार्कतङ्स र सेपोक्सुन्दो गाउँपालिकाका 1724 घरधुरीसहित समग्र डोल्पा र छिमेकी जिल्लाका नागरिकमा ठुलो असर परेको छ। सभामुख महोदय, यस सन्दर्भमा नेपाल सरकार समक्ष म तिनवटा माग अनुरोध गर्न चाहन्छु। पहिलो, यस वर्ष सञ्चालन हुनुपर्ने 20 दिने व्यापारिक मेला तत्काल सञ्चालनका लागि चीन सरकारसँग उच्चस्तरीय कुटनीतिक पहल छिटोभन्दा छिटो गरियोस्। दोस्रो, मरिमला र क्याटो नाकालाई नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाइयोस्। तेर्सो, मरिमला र क्याटो नाकामा स्थायी भन्सार तथा तिन्जे र निजालमा सीमा सुरक्षा बिओपी र आवश्यक प्रशासनिक संरचना स्थापना गरियोस्। हस्, धन्यवाद।
5: मान्य सदस्य सुशील खड्का।
12: सम्माननीय सभामुख महोदय, भर्खर म मेरो निर्वाचन क्षेत्र बागलुङ पुग्दा किसानका बारीमा हजारौँ सुन्तलाका बोटहरू लटरममा फलेको देखेँ। तर फल फलेकोमा उनीहरू खुसीको सट्टा मेहनत त्यत्तिकै बाँदरले एकैछिनमा सखाप पार्ने ठुलो चिन्ता छ। कतिपय किसानले त नयाँ बिरुवा रोप्न पनि छाडेका छन्। एकातर्फ हामी वन्यजन्तु नियन्त्रणको उपाय खोजिरहेका छौँ, अर्कोतर्फ हाम्रा हजारौँ युवा रोजगारीको खोजीमा खाडीको उखरमौलो गर्मीमा उट र भेडा चराउन बाध्य छन्। गत वर्ष बागलुङ, म्याग्दी र पर्वत गएर 100 करोड बढीको सुन्तला बिक्री भयो र यो क्रम बढ्दो छ। किसानको चिन्ता हटाउन र उत्पादन सुनिश्चित गर्न यो आम्दानीको सानो हिस्सा मात्र पनि हामीले उत्पादन हुने ओडामा कम्तीमा 10 जना बाँदर हेरालो तुरुन्तै परिचालन गर्न सकिन्छ। यो मोडलमा देशैभर कम्तीमा 5 लाख नयाँ हरित रोजगारी सिर्जना र 100 अर्ब बढीको आर्थिक लाभ राज्यले तुरुन्तै पाउन सक्छ। मोसन सेन्सर, ड्रोन र अल्डाम जस्ता प्रविधि पनि हामी प्रयोग गर्न सक्छौँ। तर किसान तत्काल राहत चाहन्छन्। तसर्थ यस सम्मानित सदनका मार्फत म माग गर्दछु कि वन्य जन्तु प्रभावित स्थानीय निकायमा तत्कालै व्यावसायिक वन्यजन्तु हेरालो तथा नियन्त्रक कार्यक्रम सञ्चालनमा ल्याइयोस्, सो पेसालाई राज्यले रिकग्निसन दियोस् प्रोफेसनल पेसाको रूपमा, र कार्यक्रमलाई दिगो बनाउन आवश्यक विधेयक तत्काल ल्याइयोस्। धन्यवाद।
5: माननीय सदस्य विश्वराज पोखरेल।

0: सामान्य सभामुख महोदय, गत 14 गते बिहिबार पाकिस्तान स्थित ब्रोड पिक हिमालमा गएको हिम पहिरोमा परि 6 जना नेपाली पर्वतारोहीको दुखद निधन भएको घटनाले सम्पूर्ण नेपालीलाई स्तब्ध र मर्माहत बनाएको छ। यस दुखद घटनामा परि ज्यान गुमाउनु हुने नेपालका होनहार पर्वतारोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु। साथै शोक सन्तप्त परिवारजन, आफन्त तथा उहाँहरूलाई माया गर्ने सम्पूर्णमा हार्दिक संवेदना व्यक्त गर्छु। सभामुख महोदय, उक्त दुर्घटनामा परि मेरो ओखलढुङ्गा जिल्लाको खिचीदेवा गाउँपालिका वार्ड नम्बर 9 पातले निवासी विश्व कीर्तिमान कायम गर्नुभएका तथा आधा दर्जनभन्दा बढी पटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएका 46 वर्षीय ग्यालु शेर्पाको असामयिक निधनको खबरले मलाई अत्यन्तै मर्माहत भए बनाएको छ। ग्यालु शेर्पा केवल ओखलढुङ्गाका गौरव मात्र हुनुहुन्थेन, उहाँ नेपालको पर्वतारोहण क्षेत्रकै एक होनहार र साहसी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको निधनले ओखलढुङ्गा जिल्लाले मात्र होइन समग्र नेपालले नै एउटा प्रतिभाशाली र अनुभवी पर्वतारोही गुमाएको छ। उहाँको योगदान र साहसलाई राज्यले सदैव सम्मानका साथ स्मरण गर्नुपर्दछ। सभामुख महोदय, यस दुःखद घटनामा ज्यान गुमाउनु हुने नेपाली पर्वतारोहीको शव यथाशीघ्र नेपाल ल्याउन नेपाल शाखाले देखाएको सक्रियता स्वरूप हिजो मात्र पर्वतारोही पूर्वबहादुर गुरुङको पार्थिव शरीर नेपाल ल्याइसकिएको छ र अन्य बाँकी पर्वतारोहीको पार्थिव शरीर पनि यथाशीघ्र नेपाल ल्याउन नेपाल सरकारको थप सक्रियता रहोस् भनी सभामुख महोदय मार्फत नेपाल सरकारलाई अनुरोध गर्दछु। यसको साथै संसारभर नेपालको नाम चम्काउन सफल दिवंगत नेपाली पर्वतारोहीको परिवार तथा बालबच्चाहरूको शिक्षा दीक्षा र जीवनयापनलाई सहज बनाउन सरकारले विशेष राहत तथा आर्थिक सहयोग उपलब्ध गराओस् भनी सम्मानित सदन मार्फत सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।
1: माननीय सदस्य भीम कुमारी बुढा मगर।
2: सम्माननीय सभामुख महोदय, रोल्पा जिल्लाको सुनछरी गाउँपालिकामा श्रृङ्खलाबद्ध रूपमा घटेका 2 प्राकृतिक विपत्तिबाट भएको घटनाबारे सरकारको गम्भीर ध्यान आकर्षण गराउन उभिएको छु। श्रावण 20 गतेको दिन राज्यले दिने सामाजिक सुरक्षा भत्ता बुझेर फर्कदै गर्दा सुनछरी गाउँपालिकाको बाछे खोलाले बगाएर घुसबाङका मसान घर्ती मगरको दुखद निधन भएको छ। सोही दुर्घटनामा परेर जोखै घर्ती मगर घाइते हुनुभएको छ। श्रावण 9 गते पनि सुनछरी पालिका 1 श्रम स्थित दबाङ खोलामा गाई बाख्रा चराउँदै गर्दा अचानक खसेको पहिरोमा पुरिएर स्थानीय 51 वर्षीय असौजी घर्ती मगर र 36 वर्षीय अमरा घर्ती मगरको निधन भएको थियो। सोही घटनामा 60 वर्षीय कुले घर्ती मगर गम्भीर घाइते हुनुभयो। म यी दुवै घटनाका मृत हरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। दुःखका साथ भन्दैछु, यो घटनाहरूको न त राज्यबाट सहानुभूति हुन्छ, न त कुनै राहत र सहयोग नै उपलब्ध छ। नागरिकले राज्यको उपस्थितिको महसुस गर्ने दुःखको बेला हो, तर सरकार सिंहदरबारको पर्खालभित्र सीमित छ। सम्माननीय सभामुखज्यू, पहिरोबाट खोलामा बगेर ज्यान गुमाउनेहरूका परिवारलाई तत्काल राहत उपलब्ध गरियोस्। घाइतेहरूको राज्यबाट उपचार खर्च गरियोस्। खोलाहरूमा पुलहरू निर्माण गरियोस्। ज्येष्ठ नागरिकहरूले भत्ता लिन जोखिम यात्रा गर्ने अन्त्य गरी घरमै वा टोलमा पुर्याउने व्यवस्था मिलाइयोस्। धन्यवाद।
1: माननीय सदस्य पार्वती बिक।
3: सम्माननीय सभामुख महोदय, जाजरकोट जिल्ला भेरी नगरपालिका 1 कालेगाउँ बस्नी हाल एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा कार्यरत 27 वर्षीय नायब प्राविधिक साहिक चन्द्र सिंह बस्नेतको यही साउन 15 गते सरकारी आवासमा भएको रहस्यमय मृत्युले दुखित बनाएको छ। उक्त घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषी उप कडा कारवाही गरियोस् र मृतक चन्द्राकी 6 वर्षीय नाबालक छोरीको उचित पालन पोषणको व्यवस्था गरियोस्। आरोपीले मृतक चन्द्र सिंहलाई सामाजिक सञ्जाल मार्फत टर्चर ब्ल्याकमेल गर्न गरेर मर्न बाध्य बनाएको प्रमाण समेत मृतकका आफन्तहरूले पेश गरेको भनाइ छ। सभामुख महोदय, आजमा सामाजिक सञ्जाल मार्फतमा आफैमाथि परेको प्रतिनिधिमूलक मानसिक तनावको बारेमा गरिमामय सदनमा जानकारी गराउँदैछु। केही दिन यता संविधानको रक्षार्थ बोलेको कुरालाई लिएर नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले आमुख धर्मावलम्बीहरूको सेन्टिमेन्टलाई क्याच गर्दै मलाई समाजमा विवादित बनाउने सामाजिक सञ्जालमा ह्यारेसमेन्ट गर्ने गतिविधिले मलाई गम्भीर बनाएको छ। यस्ता गतिविधिमा प्रति मेरो कडा आपत्ति छ। जनताको राजस्वबाट पेन्सन खाएर सामाजिक सञ्जाल मार्फत समाजमा वितण्डा अफवाह फैलाउने यस्ता पात्र र प्रवृत्तिलाई कानुनको दायरामा ल्याउन माग गर्दछु। सभामुख महोदय, 3 करोड नेपाली नागरिकको घाँसबास र कपासको सुरक्षाको जिम्मा लिएको सरकारले एक सांसदको सुरक्षा गर्न सक्दैन भने 51,83,453 मतदाताले भोट दिएर पठाएको सरकारको के जिम्मा? कहिले अदृश्य ढङ्गले भइरहेको चलखेल देखेर अचम्म लाग्छ। समाजमा भाँडबैलो मचाउने नेताहरूलाई बिना प्रमाण गाली गलौज गर्ने युवाहरूलाई सकारात्मक सोचभन्दा नेगेटिभ सोचको अवधारणा जगाएर समाजमा तण्डव मचाउने व्यक्तिहरूलाई हदैसम्मको कारवाहीका लागि आवश्यक कानुन निर्माण गरौँ र साइबर बुलिङ, चरित्र हत्या, फर्जी प्रोफाइल निर्माण, अनलाइन ठगी, ब्ल्याकमेल, भरमाग सूचना जस्ता यी प्रकृतिका पीडाहरूबाट नागरिकको जीवधनको सुरक्षा गरौँ।
1: अनि सदस्य सागर भुषाल।
4: सम्माननीय सभामुख महोदय, हरेक वर्षासँगै आउने विपत्तिको त्रास आज मेरो गृह जिल्ला पर्वतको नियति बनेको छ। हालैको अविरल वर्षासँगै आएको बाढी र पहिरोले पर्वतवासीको जनजीवन कष्टकर बनाएको छ। सभामुख महोदय, कुस्माको गजेडीमा 70 भन्दा बढी घर परिवार कुन रात अन्तिम रात हुने हो भन्दै रातभर जागरण बस्न बाध्य छन्। मोदी छ तिलारका पिताम्बर गौतम र टुकी लामिछानेको घर पहिरोले ढालेर उहाँहरू घरबार विहीन हुनुभएको छ। जलजलाको पूर्ण गाउँ लोप्रे र बराइनीमा कैयौँ परिवार थातल छोडेर विस्थापित भइसकेका छन्। उता मोदी गाउँपालिका 1, 2, र 3 जाने मुख्य बाटो नै पहिरोले बगाएपछि काठका टेकामाथि गाडी गुडाएर ज्यान हत्केलामा राखी आवाज जावत गर्नु परेको छ। फलेवासको पाङराङमा घरहरू क्षति पुग्नुका साथै किसानको सुन्तला बगानै पहिरोले लगेको छ। फलेवासकै कार्किनेटा, भङ्गारा, लिमिठाना र ठानामौलाका बस्तीहरू पहिरोको उच्च जोखिममा छन्। यता स्याङ्जा, गुल्मी र पर्वतको सङ्गम स्थल सेतीबेनी बजार पुरै डुबानमा परेको छ भने शालिग्राम शिला, जुन धार्मिक आस्थाको केन्द्रबिन्दु हो, आफ्नो अस्तित्व बचाउको लागि गुहार मागिरहेको छ। यसतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। मोदी 1, 2, र 3 जोड्ने मुख्य बाटो तत्काल बनाइयोस् र जोखिममा परेका बस्तीहरूको सुरक्षित स्थानान्तरण गरियोस्। घरबार बिन हुनुभएका मोदीका पीडित र सुन्तला बगान गुमाएका फलेवासका किसानहरूलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराइयोस्। धन्यवाद।
1: माननीय सदस्य कमल सुवेदी।
5: सम्माननीय सभामुख महोदय, हिजो तुलसीपुर उपमहानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने टिप्पर र अन्य सवारी साधन संलग्न दुर्घटनामा तुलसीपुर 11 निवासी 21 वर्षीय कल्पना केसीको दुःखद निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको छ। शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा दैनिक औसत 75 वटा सडक दुर्घटना हुन्छन् र औसत 7 जनाले ज्यान गुमाइरहेका छन्। पछिल्लो 10 वर्षमा 24,000 भन्दा बढी नागरिकले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। तीव्र गति, ट्राफिक नियमको उल्लङ्घन, कमजोर सडक व्यवस्थापन र प्रभावकारी अनुगमनको अभावले त्यस्ता दुर्घटनाहरू बढिरहेका छन्। त्यसैले म सरकारसँग आग्रह गर्दछु कि तुलसीपुरको घटना निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारवाही गरियोस्। साथै फोहोर व्यवस्थापनका सवारी साधनसहित सार्वजनिक सेवामा प्रयोग हुने सवारीहरूको सञ्चालन मापदण्ड, चालकको जिम्मेवारी, सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइयोस्। सम्मान्य सभामुख महोदय, साथै दाङ जिल्लामा देखिएको एलपी ग्यास, खाना पकाउने ग्यासको कृत्रिम अभावतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। विशेष गरी तुलसीपुर

0: सम्माननीय सभामहोदय, सिन्धुलीको फिकल गाउँपालिका 2 नवलपुर स्थित सुनकोशी नदीमा साउन 18 गते बिहान 11 बजे करिब 11 बजे भएको दुर्घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। रोकिराखिएको कारलाई पछाडिबाट बसले ठक्कर दिँदा कार नदीमा खसियो। त्यस यता मेरा अत्यन्त मिलनसार मित्र सिन्धुपाल्चोक जुगल गाउँपालिका 7 पूर्व वडा अध्यक्ष दिलकुमार लामा साथै गणेश थापा र सुरज बलमपाखी मगर विगत 5 बेपत्ता हुनु अत्यन्तै दुःखद छ। सभामुख महोदय, 5 बितिसक्दा पनि उहाँहरूको कुनै अत्तोपत्तो छैन। परिवारका वृद्ध बाबाआमा र सन्साना नानी बाबुहरू आशा र पीडाबीच दिनरात पर्खिरहेका छन्। यस्तो अवस्थामा खोजी तथा उद्धार कार्य अझ तीव्र प्रभावकारी बनाइयोस्। बेपत्ता नागरिकहरू कहिले भेटिन्छन्? गाडी र बेपत्ताहरूको खोजी किन यति ढिलाइ भइरहेको छ? सरकार, घटनाको प्रकृति हेर्दा यो सामान्य दुर्घटना मात्र होइन कि भन्ने गम्भीर प्रश्न उठेको छ। यस्तो त्यसैले यस घटनाको निष्पक्ष, गहिरो र तथ्यमा आधारित अनुसन्धान गरी सत्य यथाशीघ्र सार्वजनिक गरिनुपर्छ। यदि कसैको लाभ भए वा दोष देखिन्छ भने कानुन बमोजिम कडा कारवाही हुनुपर्छ। पीडित परिवारले भोगिरहेको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। राज्यले उनीहरूको दुःखलाई गम्भीरतापूर्वक बुझ्दै आवश्यक राहत क्षतिपूर्ति न्यायिक सुनिश्चित गर्न माग गर्दछु। धन्यवाद।
1: माननीय सदस्य खगेन्द्र कर्ण।
2: सामान्य सभामुख महोदय, काठमाडौँमा बसेर नीतिका कुरा गरिरहँदा मधेसका गाउँबाट आउने अप्रिय खबरले मन थिलथिलो बनाउँछ। 2083 साल साउन 19 गते सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकाको वार्ड नम्बर 4 बस्ने 6 बालक कार्तिक सदा छिमेकीको घरमा टेलिभिजन हेरिरहेको बेला सर्पदंशका कारण ज्यान गुमाउनु परेको छ। यो घटनाले गाउँ शोकाकुल छ। सभामुख महोदय, जुन उमेरमा हातमा सिसा कलम र कापी हुनुपर्थ्यो त्यो उमेरका अबोध बालक समयमा उपचार पाउन नसकेर ज्यान गुमाउनु पर्यो। सर्पदंशको सामान्य जोखिमबाट जोगाउन नसक्नु र समयमै पहुँचियोग्य स्वास्थ्य उपचार हुनु नहुनु हाम्रो स्थानीय स्वास्थ्य प्रणाली र सचेतना गम्भीर कमजोरी हुनु नै हाम्रो स्वास्थ्यको कमजोरी हो, स्वास्थ्य प्रणालीको कमजोरी हो। म सम्मान्य सभामुख मार्फत ध्यानाकर्षण सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु कि तराई मधेस क्षेत्रमा सर्पदंशको उपचारका लागि दक्ष जनशक्तिको व्यवस्था गरियोस्। यो वर्षौँदेखि यो समस्याले तराई मधेस क्षेत्र गिजोलिएको छ। वर्षौनी सर्पदंशको कारणले नागरिकको मृत्यु भइरहेको छ। अन्त्यमा कार्तिक सदाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो संवेदना व्यक्त गर्दछु। साथै गर्मी र वर्षायाममा घर र वरपर सफा राख्न र सर्पदंशको जोखिम बारे सचेत रहन सम्पूर्णमा आग्रह गर्दछु। धन्यवाद।
1: माननीय सदस्य प्रेम बहादुर बाइक।
3: सम्माननीय सभामुख महोदय, मिति 2083 साउन 20 बेलुका सामाजिक सञ्जाल फेसबुक खोल्दा SidhaKura.com अनलाइन मिडियाको समाचार लिङ्कमा नजर पर्यो। समाचार लेखिएको थियो, क्यान्सर पीडित श्रीमतीलाई पिठ्यूमा बोकेर नदीमा आमफाली बेपत्ता। मन बलियो बनाएर समाचार लिङ्क हेर्दा काभ्रे प्लानचोक 68 केदारनाथ प्राजुलीले आफ्नी 67 क्यान्सर पीडित श्रीमती तिलकुमारी प्राजुलीलाई पिठ्यूमा बोकेर सुनसरी नदीमा बेपत्ता भएका वृद्ध दम्पतिको समाचारले अत्यन्तै मर्माहत बनायो। हामीले संसारकै उत्कृष्ट भनी प्रशंसा गरेको संविधानको धारा 35 स्वास्थ्यको हक, त्यस्तै धारा 42 ज्येष्ठ नागरिकको हकको व्यवस्था गरेका छौँ। सभामुख महोदय, के हो व्यवस्था? हामीले संविधानलाई उत्कृष्ट बनाउन मात्र उल्लेख गरेका हौँ त होइन भने आज असहाय विपन्न नागरिकहरूलाई सरकार र संविधानले आफू भएको अनुभूति गराउन किन सकिरहेको छैन? अब ती वृद्ध दम्पतिलाई सरकारले के भन्ने हो? कैयौँ असहाय निरीह नागरिकहरू उपचार गर्न नसकेर यसै गरी प्राण त्यागिरहेका छन्। यसतर्फ राज्य र सरकारको जिम्मेवारी के हुने? यस्तै मेरो गृह जिल्ला कैलाली लम्कीचुवा नगरपालिका वडा नम्बर 3 38 निर्मल टमट्टा, जो फुटबल तथा भलिबल उत्कृष्ट खेलाडी साथै शिक्षण पेसामा समेत आबद्ध युवा, आज क्यान्सर रोगबाट पीडित भई ललितपुर क्यान्सर अस्पतालको बेडबाट सहयोगको अपिल गरिरहनु भएको छ। त्यस्तै लम्कीचुवा वडा नम्बर 5 चौरी निवासी 48 उदयराम जैसीको लिभर ट्रान्सफर गर्नुपर्ने वीर अस्पतालको बेडबाट सहयोगको अपिल गर्दै हुनुहुन्छ। सरकारले यस्ता नागरिकको जीवन रक्षाका लागि विलम्ब नगरी तत्काल निशुल्क उपचारको प्रबन्ध गरिनुपर्दछ। विपन्न र असहाय नागरिकलाई राज्य भएको अनुभूति गराउन सरकारले शिक्षा स्वास्थ्य निशुल्क गरोस् भन्ने माग गर्दछु। अनलाइनबाट सेवा र घर घरबाट पासपोर्ट पुर्याउँछौ भन्ने घोषणा गरेको सरकारले पासपोर्ट विभागमा, अस्पतालको ओपिडीमा, ग्यास डिपोमा र मलखाद वितरण केन्द्रमा दैनिक लागेको लाइन देखिरहेको छ कि छैन? अहिलेसम्म मौन, सरकारको ढङ्ग नपुगेको वा व्यवस्थापक र वितरक समक्ष सरकार निरीह भएको, नागरिकहरूको दैनिक शास्ति बेहोर्दै निराश हुनु परेको छ। अविलम्ब सरकारले यी विषयमा समस्या समाधान हुने गरी

0: सार्थक पहल गरोस् भन्दै सम्माननीय सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउँदछु। धन्यवाद। लाल सलाम।
1: माननीय सदस्य पारस मणिकेलाल।
2: सम्माननीय सभामुख महोदय, कोशी नदीमा पछिल्ला दिनहरूमा आएको उच्च बहावले कोशी नदीको पश्चिम कोशी टापुमा लगाएका नोजहरू समेत कटानमा परि बग्न सुरु भएको छ। यसले गर्दा उदयपुरको बेलका नगरपालिका आसपासका हजारौँ नागरिकहरूको जनधनको क्षति हुने निश्चित छ भने नागरिकहरू राति नै बगिने हो कि भन्ने डरले सुत्न सक्नु भएको छैन। नागरिकहरूको जीवन रक्षाको लागि तत्काल आवश्यक कदम चाल्न सम्माननीय सभामुख ज्यू मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदछु। त्यस्तै बेलका चौदण्डीगढी र त्रियुगा नगरपालिकामा मल लिनका लागि हजारौँ नागरिकहरू लाइनमा बस्नु भएको विभिन्न सञ्चार माध्यमबाट मलाई ट्याग गरेर भिडियोहरू आइरहेका छन्। यसतर्फ पनि सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु र साँच्चै मल छैन भने मन्त्रालयले छैन भनिदिनु पर्यो र मन्त्रालयले मल पर्याप्त छ भनिरहेको अवस्थामा हामी त्यो मल सम्बन्धित नगरपालिकाका मेयरज्यूहरूसँग कोअर्डिनेसन गरेर त्यहाँसम्म पुर्याउन तयार छौँ। हामी सांसदहरूलाई त्यसको भूमिका दिनु पर्यो। त्यस्तै यहाँ म माननीय उद्योग मन्त्री पनि देखिरहेको छु। ग्यासको त्यति नै हाहाकार छ, गाउँ गाउँमा ग्यास पाइएको छैन र खाना पाएका छैनौँ भनेर धेरै नागरिकहरूले गुनासो गरिराख्नु भएको छ। ग्यासको वास्तविक अवस्था के हो त्यो पनि जानकारी गराउन हुन हार्दिक अनुरोध गर्न चाहन्छु। छैन भने हामीसँग आवश्यक बमोजिम ग्यास छैन, यसको वैकल्पिक ऊर्जाको प्रयोग गरौँ भनेर हामी नागरिकहरूलाई आह्वान गर्छौँ र छ भने त्यो ग्यास कहाँ छ भनिदिनु पर्यो। हामी तत्तत् नगरपालिकामा हामीले गर्नुपर्ने भूमिका खेलेर त्यो नगरपालिकासम्म सहजीकरण गर्ने र ग्यास लाने काममा हामी पूर्ण रूपमा साथ दिन तयार छौँ भन्न चाहन्छु। हस्त, धन्यवाद।
1: माननीय सदस्य सुधा कुमारी बराल।
3: सम्माननीय सभामुख महोदय, विश्वकप फुटबलको अन्तिम खेल हेर्न जाँदा भक्तपुरको घ्याम्पे डाँडामा कालीकोटका राज कार्की दुई समूहबीच झडप हुँदा उहाँको मृत्यु भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँलाई त्यसरी झडप हुँदाखेरि मार्ने दोषीहरूलाई तत्काल कानुनी कारवाही गर्न र पीडितको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न जोरदार माग गर्दछु। मेरो कर्णालीको व्यथा जहिले पनि कर्णालीका हरेक क्षेत्रमा अहिले पनि पीडा उही छ। कर्णालीका हरेक क्षेत्रमा भइरहेको बाढी पहिरोले गर्दा त्यहाँका यात्रुहरूले पाइरहेको शास्ति, धेरैवटा बस्तीहरू जोखिम र सरकारले एउटा टेन्ट लिएर दुई चार किलो चामल लिएर राहतको व्यवस्था मात्रै नगरियोस्, पहिल्यै त्यहाँ भएका जोखिमहरूलाई सरकार र सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउँछु र यात्रुले पाइरहेका शास्तिलाई सम्बन्धित निकायलाई सरकारवालाले ध्यान जाओस् भन्न चाहन्छु। अर्को कुरा, सुनसरी घटनाको कुरा चाहिँ जुन सरकारले चाहिँ यो दुःखद कुरा हो। हिमाल पहाड तराई कोही छैन पराई, हामी नेपाली सबै एउटै हौँ भन्ने हाम्रो मूल नाराका साथ यो धर्मनिरपेक्ष राष्ट्रमा अहिले पनि हामी उभिरहेका छौँ। कुनै धर्म छैन यहाँ, त्यही भएर हामी नेपाली एउटै हौँ। हिजोको प्रधानमन्त्रीज्यूले हिजोको घटनाका नैतिकता नैतिकता नैतिकता भनेर भन्नुहुन्थ्यो, आज प्रधानमन्त्री र गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ? उहाँको नैतिकता छ छैन? उहाँले तत्काल राजीनामा दिनुपर्छ र 172 जना मध्ये कोही सरकार सम्हाल्न सक्ने मान्छे हुनुहुन्छ, उहाँले सम्हाल्नुहुन्छ। यो नैतिकता, बोल्न दे सरकार, मेरो कुरा खोल्न दे सरकार भन्ने प्रधानमन्त्रीज्यू आज मलाई म नबोल्न दे भनेर बसिरहनु भएको छ, यो कुरा ध्यान जाओ सम्माननीय सभामुख मार्फत। धन्यवाद।
1: माननीय सदस्य ठाकुर सिंह थारू।
4: सम्माननीय सभामुख महोदय, आज म बर्दियाको बाँसगरी नगरपालिका वार्ड नम्बर 2 बस्ने होम बहादुर नेपालीको जीवन रक्षाका लागि यो सदनमा उभिएको छु। होम बहादुरका छोरा ईश्वरी नेपाली यो सिंहदरबार स्थित यो वैदेशिक रोजगार विभागमा उहाँ चाहिँ हप्तै पिच्छे आफ्ना बुवाको जीवन रक्षाका लागि धाइराख्नु भएको छ। उहाँका अनुसार होम बहादुर नेपाली 2 वर्ष अगाडि दुबई जानुभएको रहेछ र उहाँ चाहिँ सप्लाई कम्पनीमा काम गर्नुहुँदो रहेछ र सप्लाई कम्पनीमा निकै कम पारिश्रमिक भइसकेपछि एकजना पाकिस्तानी नागरिकसँग उहाँ सम्पर्क हुन्छ र उहाँलाई ऋण दिलाइदिन्छु भनेर उहाँको एटिएम र पासपोर्टहरू लिइन्छ र ऋण लिइन्छ र त्यसपछि ती पाकिस्तानी नागरिक फरार हुन्छन् र उनलाई घर फर्काउनका लागि ती निजका परिवारहरूले 1,00,000 रुपियाँ नेपाली पठाउनुहुन्छ र घर फर्किँदै गर्दा उहाँ चाहिँ एयरपोर्टबाट पक्राउ पर्नुहुन्छ र पक्राउ गरेर उहाँलाई चाहिँ त्यहाँकै कानुनअनुसार जेल राखिन्छ। अहिले उहाँ चाहिँ होमबहादुर नेपाली अहिले कुन जेलमा हुनुहुन्छ परिवारलाई थाहा छैन। छोरा ईश्वरी नेपालीका अनुसार अहिले चाहिँ 25-30 लाखसम्म यो नेपाली दूतावास र काउन्सिलरसँग सम्पर्क गर्दा कानुनी हायर गरेर वकिल हायर गरेर 25-30 लाखसम्म खर्च हुने भएको हुँदा हामीसँग पैसा छैन। उहाँहरू मुक्त उहाँहरू चाहिँ सुकुम्बासी हुनुहुन्छ, छाक तर्न धौतौ छ र उहाँहरूले भन्नुभएको छ हामी यति पैसा देखेका पनि छैनौँ, सुनेका पनि छैनौँ, सरकारलाई सुनाइदिनु होला, हामी मर्न र बाँच्न भएका छौँ, हामीलाई सरकारले सहयोग गरोस्, बुवाको जीवन रक्षाको लागि सरकारले सहयोग गरोस् भन्ने अपिल गर्नुभएको छ। धन्यवाद।
1: माननीय सदस्य गजला समी मिक्रानी।

0: सम्माननीय सभामुख महोदय, म आज यस सम्मानित सदन मार्फत काठमाडौँसँग सम्बन्धित एउटा महत्त्वपूर्ण विषय उठाउन चाहन्छु। माइतीघर आज जनताको आवाज, आन्दोलन र नागरिक अभिव्यक्ति राख्ने ठाउँको रूपमा चिनिएको छ। लोकतन्त्रमा नागरिकले आफ्नो विचार, माग, आवाज उठाउनु मौलिक अधिकार हो र म त्यसको पूर्ण सम्मान गर्दछु। तर वर्तमान अवस्थामा माइतीघर काठमाडौँको अत्यन्त व्यस्त सडक क्षेत्रभित्र पर्दछ। सडक साँघुरो छ, आफ्नो आवाज र माग राख्न आउने नागरिकहरू सडकमै बस्नुपर्ने अवस्था छ, जहाँ सुरक्षा, सरसफाई र स्वास्थ्य सम्बन्धी चुनौती देखिन्छ। अर्कोतर्फ हजारौँ सर्वसाधारण, विद्यार्थी, कर्मचारी, बिरामी र यात्रु दैनिक रूपमा ट्राफिक अवरोधको प्रत्यक्ष असर भोगिरहेका छन्। सम्माननीय सभामुख महोदय, मेरो उद्देश्य नागरिक अभिव्यक्तिलाई सीमित गर्ने होइन, बरु त्यसलाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने हो। म नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु कि सरकारले नागरिक सधैँ यसरी विभिन्न माग राखेर आन्दोलन गर्नुपर्ने अवस्थाकै अन्त्य गरोस्। नागरिकहरू सडकमा आउनु नै नपरोस् भन्ने सरकारसँग माग गर्दछु। यदि त्यस्तो हुन नसकुन्जेल माइती घरको वर्तमान भूमिकालाई व्यवस्थित रूपमा पर्याप्त खुला क्षेत्र, सुरक्षा व्यवस्था, शौचालय, खानेपानी र सहज पहुँच भएको वैकल्पिक नागरिक अभिव्यक्ति स्थलमा स्थानान्तरण गर्ने विषयमा आवश्यक पहल गरियोस्। यसले आफ्नो आवाज उठाउने नागरिकलाई सम्मान र सुरक्षित वातावरण दिनेछ, साथै सर्वसाधारण नागरिकको दैनिक जीवनलाई पनि सहज बनाउनेछ। यसले लोकतन्त्रलाई थप व्यवस्थित, जिम्मेवार, नागरिक मैत्री बनाउनेछ। धन्यवाद।
1: माननीय सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि एक मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य बासना थापा। मान्य सदस्य बासना थापा अगाडि बढ्नुहोस्। मान्य सदस्य बस्नुहोस्, म विचार गर्छु।
2: सम्माननीय सभामुख महोदय, कर्णालीमा विभिन्न पर्यटक क्षेत्रहरू छन्, तर सम्माननीय सभामुख महोदय मार्फत कर्णालीको पर्यटक क्षेत्र भन्नाले राराताल मात्रै होइन, त्यहाँ ऐतिहासिक प्राकृतिक सम्पदाले भरिपूर्ण दैलेख जिल्ला पनि छ, जहाँ पञ्चदेवल, पञ्चकोशी लगायतका थुप्रै तीर्थस्थलहरू र मनोरम प्राकृतिक दृश्य देखिने स्थलहरू छन्, जुन चाहिँ अहिले पनि पूर्वाधारको अभाव र प्रचार प्रसारको कमीले गर्दाखेरि त्यहाँ ओझेलमा परिरहेको छ। त्यसैले म कर्णालीको हरेक क्षेत्रहरूलाई, हरेक जिल्लाहरूलाई सरकार मार्फत पर्यटक क्षेत्रको रूपमा हेरिरहेको क्षेत्रहरूलाई अलि राम्रो तरिकाले अगाडि सारिदिनको लागि म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य विदुषी राणा। माननीय सदस्य विदुषी राणा। माननीय सदस्य विदुषी राणा। माननीय सदस्य बिना गुरुङ।
3: सम्माननीय सभामुख महोदय, हालैमा मेरो निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर 3 रहेको जिल्ला कारागार अवलोकन गर्ने क्रममा विविध कारणले आफ्ना आमासँग कारागारमा बस्न बाध्य 5 मुनिका बालबालिकाको अवस्था बुझ्ने अवसर पाएँ। संविधान र कारागार ऐनले उनीहरूको शिक्षा, स्वास्थ्य, हेरचाह र समग्र व्यक्तित्व विकासको अधिकार सुनिश्चित गरे तापनि व्यवहारमा पूर्ण रूपमा लागू भएको देखिँदैन। सभामुख महोदय, बालबालिका भनेका राष्ट्रका भविष्य हुन्। कारागारमा रहेका यी निर्दोष बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु राज्यको दायित्व हो। त्यसैले यस विषयमा सम्बन्धित मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी 420 क्षमता रहेको यस कारागारमा हाल करिब 720 कैदी बन्दी रहेको कारण स्वास्थ्य र सुरक्षा सम्बन्धी चुनौती पनि रहेको छ। साथै कारागारमा पानीको समस्या रहेको, व्यवस्थापन पक्षको गुनासो रहेको छ। यस समस्याको उचित व्यवस्थापन गरी सम्बन्धित निकायको ध्यान आकर्षण गर्।
1: माननीय सदस्य बुद्ध रत्न महर्चन।
4: महोदय, 2081 साल असोज 12-13 गते टुंगुन खोला, ठोस्ने खोला, नलु खोला, बागमती नदी लगायतका नदी खोलाहरूमा आएको विनाशकारी बारीले ललितपुरको कुञ्जोसम, माङकाल, बागमती गाउँपालिकाको सयौं परिवारको घर मात्र बगाएन, उनीहरूको जीवनभरको पसिना, सपना र भविष्य समेत बगाइदियो। म स्वयं पीडितको घर घरमा पुगेको थिएँ। एउटा घरमा प्रवेश गर्दा मेरो आँखा रसायो। पान्जाभरि खोज्दा एउटा नुनको पोको बाहेक अरू केही थिएन। चुलो निभेको थियो, पकारी रित्तो थियो, ओर्ने ओछ्यान थिएन, छानामुनि बस्ने घर समेत थिएन। त्यहाँ एउटै प्रश्न थियो, राज्यले हामीलाई कहिले सम्झिन्छ। विपदले उनीहरूको घर बगाए, तर राज्यको ढिलाइले उनीहरूको आशा पनि बगाउँदैछ। आजसम्म धेरै पीडितले न त पर्याप्त राहत पाएका छन्, न त सुरक्षित स्थायी आवास। उनीहरूले अझै जङ्गलको अस्थायी टहरामा अर्को वर्षा कुर्दैछन्। पीडितलाई अब आश्वासन होइन न्याय दिनुहोस्, सहानुभूति होइन सुरक्षित घर दिनुहोस्, भाषण होइन पुनर्स्थापनाको ठोस काम दिनुहोस्। धन्यवाद।
1: मान्य सदस्य भरत बहादुर खड्का।
5: सभामुख महोदय, शिक्षक महासङ्घले हालै आन्दोलन गर्ने घोषणा गरेको छ। विगतका सरकारहरूले महासङ्घसँग 9 बुँदे सम्झौता गरेको छ। सामुदायिक विद्यालयको संस्थागत सुधार र शैक्षिक क्षेत्र मर्यादित बनाउनको लागि सम्झौताको तत्काल कार्यान्वयन गरी घोषित आन्दोलन फिर्ता लिने वातावरण मिलाउन म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सभामुख महोदय, ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालयले प्राविधिक धारतर्फ ONM गर्नका लागि 1 सहसचिव, 2 उपसचिव, 4 इन्जिनियर र 8 सब इन्जिनियरको दरबन्दी रहने गरी मापदण्ड स्वीकृति गरेको, तर मन्त्रालयले सो मापदण्ड भन्दा बाहिर गएर हाल कार्यरत दरबन्दीको 60% सहसचिव र 65% सब इन्जिनियर फाजिल गर्ने गरी स्वीकृति गरेको ONM प्रति असन्तुष्टि भई कर्मचारी आन्दोलित छन्। यसरी अध्ययन विश्लेषण मापदण्ड भन्दा बाहिर गई गरेको नियम सुधार गरी आन्दोलित
1: माननीय सदस्य भरत कुमार सुवार।
6: सम्माननीय सभामुख महोदय, अस्ति मात्र हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले सुदूरपश्चिमका राज्यसभाका सांसदहरूलाई मात्रै भेट्न बोलाउनुभयो। अन्य हामी पार्टीका सांसदलाई बोलाउन हामीलाई बोलाइएन। त्यस्तै मैले चैत्र 21 गते भेट्नको लागि मेरो निवेदन दिएको थिएँ। त्यति बेला म उहाँले सुदूरपश्चिमका सांसदलाई भेट्ने बेला म दाङ गएको थिएँ। मैले त्यसपछि उहाँको कार्यकक्षमा गएर मेरो निवेदन दर्ता गराएर आएको थिएँ। त्यसपछि हामीलाई भेट्ने टाइम आयो। अहिले 4 महिना भयो, अहिलेसम्म चाहिँ हामीलाई भेट्ने टाइम दिएको छैन। सभामुख महोदय, यो प्रधानमन्त्रीज्यूको आफ्नोलाई हेर्ने चस्मा एक, अर्कोलाई हेर्ने चस्मा एक हो कि के हो? यसमा मेरो घोर आपत्ति छ। हामीलाई अहिलेको जमानामा पनि यस्तो किसिमको व्यवहार पक्षपातपूर्ण यो च्यानल हुन्छ भने यसको म घोर भर्सना गर्न चाहन्छु। जय नेपाल।
1: मान्य सदस्य भरत गिरी।

0: सम्माननीय सभापति महोदय, आज म यस संसदमा समक्ष देशभरि व्याप्त एलपिजी ग्यासको चरम अभाव र त्यसैमाथि थपिएको अघोषित लोड सेडिङको दोहोरो मारले आक्रान्त आम नागरिकको आवाजलाई उठाउन चाहन्छु। एकातर्फ बजारमा ग्यास नपाएर सर्वसाधारण नागरिक, मजदुर, विद्यार्थी र साना व्यवसायीहरू खाली सिलिन्डर बोकेर मध्यरातदेखि लाइनमा बस्न बाध्य छन्। अर्कोतर्फ नेपाल उज्यालो भइसक्यो भन्ने सुक्खी नाराका बीच दैनिक घन्टौँ बिना सूचना बिजुली काटेर जनतालाई अँध्यारोमा पेलिएको छ। भान्सामा ग्यास पनि नहुने, घरमा बिजुली पनि नहुने, यो कस्तो किसिमको न्यूनतम नागरिक अधिकारको धज्जी उडाइएको हो? यो सङ्कट केवल भान्सा र उज्यालोमा मात्र सीमित छैन, यसले हाम्रा स्वास्थ्य संस्थाहरूलाई पनि तहस नहस बनाएको छ। अस्पतालहरूमा अघोषित लोड सेडिङका कारण जीवन रक्षक उपकरणहरू ठप्प हुने अवस्थामा
1: सिर्जना भएको छ। मान्य सदस्य भूमिका लिम्बू सुब्बा।
2: सम्माननीय सभामुख महोदय, पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिकामा रेबिज सङ्क्रमणले सयौँ चौपाया सङ्क्रमित भएको छ। 35 बढी मरिसकेका छन्। फिदिममा 3 मान्छे, 55 बढी कुकुर र एउटा भैँसीलाई टोकेको कुकुरमा समेत रेबिज पुष्टि भएको छ। इलिहाङ र कुम्माया गाउँपालिकामा पनि सङ्क्रमण देखिएको छ। यसले गर्दा पाँचथर जिल्लाभरि त्रास बढेको छ। कान्तिपुर संवाददाता लक्ष्मी गौतमका अनुसार सङ्क्रमण पशुको रियालबाट सर्ने र किसानहरूले सावधानीको लागि जुत्ता, ग्लोभ्स र मास्कको प्रयोग नगरेका कारण अझ धेरै सङ्क्रमित हुन सक्ने अनुमान छ। म सरकारसँग जोरदार माग गर्दछु, घर घरमै स्वास्थ्य कर्मी पठाई किसानहरूको स्वास्थ्य परीक्षण गराई उपचारको व्यवस्था गराइयोस्, छाडा कुकुरहरूको नियन्त्रण चाँडो गरियोस् र सङ्क्रमण रोक्न सावधानीका लागि जनचेतनामूलक अभियान द्रुत गतिमा सञ्चालन गरियोस्। धन्यवाद।
1: मान्य सदस्य भूमिका श्रेष्ठ।
3: सम्माननीय सभामुख महोदय, आज म यस गरी महामारी सदन मार्फत काठमाडौँ क्षेत्र नम्बर 9 अन्तर्गत पर्ने शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल अगाडिको त्रिपुरेश्वर कालीमाटी सडक खण्डको समस्याप्रति सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। यस क्षेत्रमा अत्याधिक सवारी साधन चापका कारण अस्पतालमा आउने बिरामी, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई जेब्रा क्रसिङबाट रोड क्रस गर्न निकै नै कठिन भएको छ। यसले गर्दा दुर्घटनाको जोखिम समेत बढाएको छ। त्यसैले यहाँको वर्तमान अवस्थालाई मध्यनजर गर्दै पैदल यात्रुको सुरक्षाको लागि फ्लाइओभर ब्रिज निर्माण गर्न अत्यन्त आवश्यक भएकोले म नेपाल सरकार र पूर्वाधार विकास मन्त्रालयलाई तत्कालका लागि अस्थायी योजना सहित दीर्घकालीन योजनाको लागि ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य मदन कृष्ण श्रेष्ठ।
4: सामान्य सभामुख महोदय, वर्तमान द्विकम द्विचय सरकार संविधानको मर्म र भावना एवं ऐन कानुन विपरीत विभिन्न सङ्घ संस्थामा दबाव र हस्तक्षेप गरिरहेको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोद कुमार शर्मा र प्राध्यापक डाक्टर हरिशरण श्रेष्ठलाई पटक पटक दबाब दिए राजीनामा दिन बाध्य पारियो। नयाँ मानवीय सहायता संस्था रेडक्रस जस्तो खिचलोले गर्दाखेरि 5 तल समिति गठन गरिसक्यो। यसलाई मर्यादित बनाउन रेडक्रस कानुन ल्याउनु पर्यो। विधान विपरीत पटक पटक समिति खारेज गरी आफ्नो अनुकूल तर समिति गठन गर्दै जानेर विधान विपरीत निर्वाचित 1 कार्यकाल अवधि बाँकी रहँदा रहँदै भक्तपुर जिल्ला, उदयपुर जिल्ला र धनुषा जिल्ला तर निर्वाचित समिति खारेज गरी तर समिति गठन गरियो। यसमा पटक पटक आइएसआरसीले
1: मान्य सदस्य मनमाया बिक।
5: सम्माननीय सभामुख महोदय, आज यो सम्मानित सदनमा म सरकारलाई के प्रश्न गर्न चाहन्छु। के दलित सार्वभौम होइनन्, सामन्ती निरङ्कुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेको सबै प्रकारको विभेदको अन्त्य कहिले हुन्छ? शक्ति नभएका मानिसले कहिले न्याय पाउने हो? सरकार लोकतन्त्र बलियाका लागि मात्रै हो। यदि होइन भने सरकार कोठा खाली छ भन्दै दिपा नेपाली माइती घर मण्डलामा सत्याग्रहमा बसेको 111 दिन पुगेको छ। यो प्रश्न देशमा सयौँ वर्षदेखि भोग्दै आएका संरचनात्मक हिंसा, ऐतिहासिक अन्याय र राज्यद्वारा निर्मित वैश्वरणको निरन्तरतामाथिको प्रश्न हो। आफ्ना नागरिक सडकमा न्यायको याचना गर्दै चिच्चाइरहँदा सरकारले नसुन्नु आँखा अगाडि नदेख्नुलाई म हेपेको भनौँ कि दलितसँग माफी माग्ने भनेको सरकारले लत्याएको भनौँ? सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक विद्यमान ऐन कानुन र नियमावलीको आवश्यक संशोधन र सुधारको लागि जायज माग अगाडि सारेर बसेकी उनको माग सरकारले संविधानमा लेखिएका अधिकार समान रूपमा अनुभूत हुँदैन भन्ने भने तबसम्म लोकतन्त्रको पूर्णता हुँदैन, यसर्थ उनको माग।
1: मान्य सदस्य मनिष खनाल। मान्य सदस्य मनिष खनाल। मान्य सदस्य मनिष खनाल। मान्य सदस्य माधव बहादुर थापा।
6: सम्माननीय सभामुख महोदय, सधैँ म आज पालपाली जनताको पीडा, वेदना, माग, आक्रोश वा अनुरोध लिएर आएको छैन, केवल पालपाली जनताहरूको आँसु मन लिएर आएको छु। सम्माननीय सभामुख महोदय, बाँदर बँदेल दुम्सी आतंकले जनता रातभरि सुत्न समेत पाउनु भएको छैन। पाल्पा जिल्ला अस्पतालको भवन निर्माणका लागि वर्षौँदेखि जग्गा व्यवस्थापन गर्न सकिएको छैन। दूरदराजका निमुखा जनसमुदायको सञ्चारमा मोबाइलले भनेको बेलामा टावर टिप्दैन, फलस्वरूप आपतकालीन अवस्थामा सम्पर्क विच्छेद हुनु परेको छ। अधिकांश स्थानीय तहमा एम्बुलेन्स सेवा बन्द छन्। अन्तमा सभामुख महोदय, जनताले वर्तमान सरकारसँग ठुलो आशा र भरोसा गरी कुरेर बस्नु भएको छ। कतै हाम्रो सामान्य कमी कमजोरी र त्रुटिले भरोसा टुट्ने त होइन भन्ने शङ्का बढेको छ। जनताको आशा नटुटोस् र भरोसा नभत्कोस्, आशाको पहिरो नजाओस् जहाँ हामी सबै बगेर जाने दुर्भाग्य नआओस् भन्दै सभामुख मार्फत सरकारलाई गम्भीर हुन ध्यान आकर्षण गराउँदछु। धन्यवाद।
1: मान्य सदस्य मोहन आचार्य।
7: सम्मान्य सभामुख महोदय, पासाङ लामु राजमार्गको रसुवा खण्ड अन्तर्गत बनुवा घुम्तीमा पहिरो रोक्न बनाएको ग्याबिन वालको वाल दोस्रो पटक भत्काँदा चिनसँग अन्तर्राष्ट्रिय नाका जोड्ने सडक आज बन्द हुने अवस्थामा पुगेको छ। पहिरोको कारण नजिकैको बस्ती जोखिममा परेको छ। जटिल भौगोलिक अवस्था रहेको कारण जियोलोजिकल स्टडी गरी यथाशीघ्र निर्माण कार्य सुरु गर्नका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदछु। साथै गत वर्ष लेन्दे खोलामा आएको बाढीपछि रसुवागढीदेखि तल्लो तटीय क्षेत्रमा निरन्तर नदी कटान हुँदा बेत्रावती, मैलुङ, स्याप्रुबेसी, रसुवागढी सडकको खण्डको अधिकांश भाग बगाएको छ भने कैदली टार, पहिरो बेसी र स्याप्रुबेसीमा बस्ती नै खोलाले बगाउने अवस्था पुगेको छ। त्यस्तै ऱ्याप स्याप्रुबेसी रसुवागढीको सडक अप।
1: मान्य सदस्य मोहनलाल आचार्य।

सम्मान्य सभामुख महोदय, भारतको उत्तर प्रदेश अन्तर्गत बलरामपुर र सिद्धार्थनगर जिल्लाको सिमानासँग जोडिएको कपिलवस्तु जिल्लामा 3 मुख्य नाका र अन्य खुला नाकाहरू समेतबाट चोरी पैठारी, सङ्गठित अपराध, लागु औषध कारोबार र विषादीयुक्त खाद्यान्न आयात हुने गरेका कारण त्यहाँका व्यवसायी, किसान र उपभोक्ताहरू मारमा परेका छन्। मेरो निर्वाचन क्षेत्रभित्र रहेको चाकरचौडा अस्थायी भन्सारकारले द्वन्द्वकालमा सुरक्षाका कारण हटाइएकोमा शान्ति प्रक्रिया पश्चात पुनः सञ्चालनमा ल्याएको थियो, तर हालै पुनः हटाइएको र जिल्लामा रहेको सुठौली भन्सारसम्मको दूरी निकै टाढा पर्ने भएका कारण पनि चोरी पैठारी बढ्ने र राज्यलाई प्राप्त हुने दैनिक लाखौँको राजस्व समेत गुम्ने अवस्थामा पुगेको छ। 3 सुरक्षा संयन्त्रहरूको बलियो उपस्थिति रहेको उक्त नाकामा भन्सार कार्यालय हटाउनुको कारण भारततर्फ कार्यालय नभएको भन्ने सम्बन्धित मन्त्रालय

0: नै गर्दै आएको सर्वविदितै छ। सीमा रक्षक नेपाली जनताहरूले आफ्नो दैनिक उपभोग्य को लागि नजिकैको भारतीय बजारबाट किनमेल गर्ने गरेको र भारतीय नम्बर प्लेटको सवारी साधन सीमित क्षेत्रभित्र प्रयोग गर्ने गरेकोमा सरकारद्वारा कर उठाउने नाउँमा सीमावर्ती क्षेत्रका मधेसी जनताहरूलाई अनावश्यक दुःख दिने, त्रसित पार्ने र सदैवदेखि कायम रहेको रोटी बेटीको सम्बन्धमा बाधा पुर्याउने यस सरकारको जनविरोधी, अव्यवहारिक र असंवेदनशील कार्य चिन्ताजनक छ र निन्दनीय छ। त्यसैले सामान्य सभामुख महोदय, बिना कुनै तलब भत्ता सिमानाको रक्षा गर्दै आएका सीमा रक्षक आम गरिब नेपाली जनताको भावनाको कदर गर्दै व्यवहारिकता र संवेदनशीलता अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै किसानहरूले आवश्यक मल खाद पाएको छैन, खाना पकाउने ग्यासको त्यस्तै हाहाकार छ।
1: माननीय सदस्य यज्ञ बहादुर बोगटी।
2: सम्माननीय सभामुख महोदय, कर्णाली नदी अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका, कमल बजार नगरपालिका, तुर्माखान गाउँपालिका, ढकारी गाउँपालिका हुँदै बग्दछ। उक्त कर्णाली नदीले वर्षेनी जनताको बस्ती, खेतीयोग्य जमिन र जनधनको क्षति पुर्याइरहेको विषयमा सरकार गम्भीर देखिएको छैन। कर्णाली नदी अछाम जिल्लाका चारवटा पालिकाका 15 वडा का भूभागहरू प्रभावित भएको छ भन्ने कुरा सरकारले बुझोस्। क्षति भएपछि मात्र राहत दिने होइन, क्षति हुन नदिने गरी जोखिमयुक्त क्षेत्रमा यता शीघ्र तत्काल तटबन्ध र नदी नियन्त्रणका योजनाहरू अघि बढाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै देशका विभिन्न ठाउँमा अहिले खाना पकाउने ग्यासको अभाव हुँदा नागरिक घन्टौँ लाइनमा बस्दा समेत ग्यास पाउन सकिरहेका छैनन्। आवश्यक वस्तु र ग्यासको आपूर्ति सहज बनाउन सरकार मौन देखिएको छ। सभामुख महोदय,
1: सदस्य मणि न्यौपाने।
3: सम्माननीय सभामुख महोदय, आवश्यक परे संसदको सुविधा कटौँ, भ्रष्टाचार हटाउँ, मन्त्रीका सेवा सुविधा कटौँ, अनावश्यक कर्मचारी घटाउँ, तर सरकार स्वास्थ्य बिमालाई नहटाउँ, नरोकौँ, रोक्दै नरोकौँ। स्वास्थ्य बिमा कुनै सुविधा होइन, यो नागरिकको जीवनसँग जोडिएको सामाजिक सुरक्षा हो। गरिबका लागि त मृत्युको विपरीतार्थक शब्द हो। आज गरिब नागरिकहरू अस्पतालको ढोकामा पुगेर सोधिरहेका छन्, सरकार मेरो बिमा कहाँ गयो? म सरकारको पक्षमा छु, तर सरकारको पक्षमा हुनु भनेको नागरिकको पीडा नदेख्नु होइन। संविधानले स्वास्थ्यलाई मौलिक हक भनेको छ, यो धनीका लागि मात्र होइन, गरिब, निमुखा, असहाय, विपन्न नागरिकका लागि पनि हो। म त्यही वर्गको प्रतिनिधित्व गर्ने सांसद हो। 24.7% नेपाली बिमा मार्फत उपचार गरेर बाँचिरहेका थिए। त्यसैले सरकार बिमालाई अलपत्र नपारौँ, बिमालाई अलपत्र पार्नु भनेको नागरिकलाई अलपत्र पार्नु हो। तुरन्त स्वास्थ्य बिमालाई निरन्तरता दिउँ, आजै सुरु गरौँ।
1: मान्य सदस्य रचना खतिवडा खत्री।
4: सम्माननीय सभामुख महोदय, घाइते र शहीद परिवारसँग सम्बन्धित 1 महिना 4 दिन अगाडि 1 महिनाभित्र पुरा गर्छौँ भनेर गरेको 23 बुँदे सहमति स्मरण गराउन चाहन्छु। राज्यले गरेको बाचा पुरा नहुँदा पीडितको पीडा झन बढेर गइरहेको छ। सरकारले गरेको बाचा पुरा गर्न म निम्नलिखित मार्ग माग गर्न चाहन्छु। 30 दिनभित्र 23 बुँदे सहमतिको कार्ययोजना, बजेट र समय तालिका सार्वजनिक गरियोस्। घाइते र शहीद परिवारका लागि एकद्वार सेवा तुरन्त सुचारू गरियोस्। कामको प्रगति नियमित रूपमा सदन र पीडित परिवारलाई जानकारी गराइयोस्। घाइते र शहीद परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपरोस्, उनीहरूका लागि एकद्वार सहायता कक्ष बनाइयोस्। शहीद परिवारले आफ्नो सन्तान, अभिभावक र जीवनसाथी गुमाएका छन्। उनीहरूलाई भाषणको सहानुभूति होइन, व्यवहारिकमा देखिने न्याय सम्मान चाहिएको छ। शहीदको बलिदानलाई श्रद्धाञ्जलीमा सीमित नराखौँ, घाइतेको पीडालाई।
1: मान्य सदस्य रजनी श्रेष्ठ।
5: सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, मैले पहिलो पटक यस गरिमामा सम्बोधनमा खेलाडीहरूले नपाएको पुरस्कार राशिको विषयमा उठाएको थिएँ। 101 जना खेलाडीले पुरस्कार उपलब्ध गराएकोमा सरकारलाई धन्यवाद छ। तर आज राष्ट्र खेल फुटबल खेलाडी आशिष राईको विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सन् 2025 राष्ट्रको लागि खेल्ने क्रममा गम्भीर घाइते भई 3 पटक अपरेसन गरिसक्नुभएको छ। हाल थाइल्यान्डमा उपचारकै क्रममा हुनुहुन्छ। उपचारको लागि सामाजिक सञ्जालमा सहयोग माग्नुपर्ने अवस्था अत्यन्त दुःख छ। आशिष राईको उपचार र पुनःस्थापनाको लागि आवश्यक सहयोग तत्काल उपलब्ध गराए भविष्यमा कुनै पनि राष्ट्र खेलाडीले यस्तो अवस्था भोग्नु नपरोस् भनी सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, फिफाले एन्फालाई निलम्बन गरिएको छ। खेलाडीहरू भविष्यको लागि अनिलमा परिरहेका छन्। सरकारसँग

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 161 र 0855 7070 153
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब सभी रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 5480 98 550 26 440
3: It's 3 o'clock अहिले 3 बजेको छ
4: उर्गबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक धनुषाको ढल्केवर प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा स्वास्थ्य मन्त्री मेहताले लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद सतहमा ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पूर्वबहादुर गुरुङको आज अन्त्येष्टि दोलखाको एलुङ्ग्री हिमालको आधार शिविरमा 5 वटा शव भेटिए थाइल्यान्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गयो गोली चलाउने विद्यार्थी पनि मृत भेटिए र महिला टी20 एसिया कपको तालिका सार्वजनिक भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 मा नेपाल खबरमा अब पूरा खबर नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ काठमाडौँमा साउन 16 र 17 सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो आर्थिक वर्ष 83-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ महासंघले ती शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय अर्थात दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ यसअघि शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 82 वैशाख 17 गतेसम्म झण्डै 1 महिना काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 82-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन गरिएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएका उल्लेख छ गएको चैत 13 बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो कार्यालयले नवयुवा आन्दोलनपछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाबदेही बनाएको प्रतिवेदनमा उल्लेख छ यो अवधिमा 21 वटा मन्त्री परिषद बैठक बसेर 384 वटा निर्णय भएका छन् मन्त्री परिषदका विभिन्न समितिका 8 वटा बैठकबाट 12 वटा निर्णय भएका छन् मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्य योजना र भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृत भएको छ त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण अन्तर्राष्ट्रिय निकाय एपीजीले तय गरेका कार्य योजना कार्यान्वयनबारे सरकारवाला निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सम्पन्न भएको छ लामो समयदेखि अल्पत्र परेका आयोजनाको समस्या समाधान गर्न कार्यदल गठन गरी 578 वटा ठेक्काको विश्लेषण गरिएको छ सार्वजनिक निकायमा खर्च मितव्ययता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदनमा उल्लेख छ धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्तै सार्ने निर्णयको विरोधमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले निर्णय विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढाउने भएको हो संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरेको छ समितिले आफ्नो मुख्य माग सम्बोधन नभई सड़क संघर्ष धरना र अनसन लगायत थप दबावमूलक कार्यक्रम गर्ने चेतावनी दिएको गरेको छ। यस्तै आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रमोहन यादवले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्तै सार्न खोजेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले स्वास्थ्य मन्त्री निशा मेहताले ढल्केबरमा नभई अन्तै ट्रमा सेन्टर बन्ने बताएकोमा आपत्ति जनाउनु भएको छ। मन्त्री मेहताले सिराहाको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो। सांसद यादवले अरू ठाउँमा ट्रमा सेन्टर बनाउने विषयमा कुनै आपत्ति नरहेको तर ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर पनि बन्नुपर्ने माग रहेको बताउनु भएको छ। सभामुख डोलप्रसाद अर्यालले सांसद यादवले उठाएको ट्रमा सेन्टर सम्बन्धी विषयमा आजै जवाब दिन सरकारलाई निर्देशन समेत दिनुभएको छ। अहिलेको मिथिला नगरपालिका साथमा इलानी जग्गामा आधार मानेर संघीय सरकारले आर्थिक वर्ष 78-79 बजेटमा धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो। त्यसै त हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आए पनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ्न सकेको छैन। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरुङ युक्तको आज अन्त्येष्टि गरिएको छ। उहाँको शवयात्रासहित काठमाडौँको स्वयम्बुमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। गएको बिहिबार ब्रोड पिकको हिमपहिरोमा गुरुङ र निर्मल पूर्जासहित 10 जनाको निधन भएको थियो, जसमा 6 जना नेपाली थिए। तीमध्ये गुरुङको शव एक हप्तापछि हिजो मात्रै नेपाल ल्याइएको थियो। गुरुङको अन्त्येष्टि अघि गृहमन्त्री सुदन गुरुङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो। गृहमन्त्री गुरुङले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उडाएर सम्मान समेत व्यक्त गर्नुभएको छ। यसैबीच दोलखाको गौरीशंकर गाउँपालिका 9 पर्ने रोलबालिङ हिम श्रृंखला अन्तर्गत एलुङ री हिमालको आधार शिविरमा 5 शव भेटिएका छन्। आधार शिविरमा हिजो 5 शव भेटिएका हुन्। जिल्ला प्रहरीकारले दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 एलुङ री आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा ल्याण्ड हुन नसकेर फर्केको दोलखा प्रहरीले जनाएको छ। एलुङ्ग्रीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन। गएको कार्तिक 17 आरोहणको क्रममा हिम पहिरोमा 5 विदेशी सहित 2 नेपाली सम्पर्कविहीन भएका थिए। त्यसबेला 2 मात्रै शव भेटिएको थियो। सोलुखम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका 2, क्यानाडा, फ्रान्स र जर्मनीका 1 गरी 5 शव भेटिएको थिएन। अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चोरीकोट ल्याउने प्रहरीले जनाएको छ। एलुङ्ग्री रोलवालिङ हिम श्रृङ्खलाको 5,630 मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: विगत 26 कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
7: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333-493-555।
4: कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 जना पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले पर्साले ट्याङ्कर सहित चोरीमा संलग्न 7 जनालाई पक्राउ गरेको हो। इन्डियन आयल कर्पोरेशन IOCको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगल काठमाडौँ आउनुपर्ने 20,000 लिटर क्षमताको NA-7-15-39 नम्बरको ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाको आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। ट्याङ्करको सिललाई फलामको पाइपको हुक प्रयोग गरी उचाली तेल चोरेर ग्यालिनमा निकालिरहेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाइपास खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनैन मिया, पम्पका कर्मचारी असलम हवारी र रफिक मिया सहित सन्देश राणा मगर, केशर राम सुनार, मन्द सिंह लामा र उमेश राणा मगर पक्राउ परेका र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो। अब विदेशको खबर। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गएको छ। राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुवा र हजुरआमाको हत्या गरेपछि नोन्थाबुरी प्रान्तको देवीश्रीन विद्यालयमा पुगेर 5 जना शिक्षकको हत्या गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। गोली चलाउने आरोपी 14 वर्षीय विद्यार्थी पनि मृत भेटिएका खबरमा उल्लेख छ। यस्तै घटनामा 15 जना घाइते भएका छन्। प्रहरीका अनुसार गोली चलाउन प्रयोग भएको 9 MM को पिस्तोल किशोरका हजुरबुवाको रहेको थियो। उनका हजुरबुवा शिक्षक रहेका प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनले कम्तीमा 26 राउन्ड गोली चलाएका थिए र उनीसँग थप 34 राउन्ड गोली फेला परेको छ। अब खेल खबर। एसियाली क्रिकेट परिषद एसिसीले महिला टी20 एसिया कपको तालिका सार्वजनिक गरेको छ। एसिसीका अनुसार प्रतियोगिता अगस्त 28 UAEको दुबईमा सुरु हुनेछ। 8 टोलीको सहभागिता रहेको यो प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेका हङकङ र थाइल्याण्ड बीच हुनेछ। त्यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 तारिकमा हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साबिक विजेता श्रीलंका, बंगलादेश, आयोजक UAE र इन्डोनेसिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लड लाइटमा सञ्चालन हुनेछन् र फाइनल खेल सेप्टेम्बर 13 हुनेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11 हुनेछन्। टी20 फर्म्याटको महिला एसिया कपको यो 6ठौं र समग्रमा 9 संस्करण हो। भारतले 4 पटक एक दिवसीय फर्म्याटको र 3 पटक टी20 फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको थियो। चारभन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक। धनुषाको ढल्केवर प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा। स्वास्थ्य मन्त्री मेहताले लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद सतहमा। रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पूर्वबहादुर गुरुङको आज अन्त्येष्टि। दोलखाको यलुङ्ग्री हिमालको आधार शिविरमा 5 शव भेटिए। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गयो। गोली चलाउने विद्यार्थी पनि मृत भेटिए। र महिला टी20 एसिया कपको तालिका सार्वजनिक। भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5।
10: सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: साली नदीको शिर,
10: मणिचूडको काख,
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
13: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै।
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर
14: 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
15: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
16: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
17: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
18: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। न्यायपूर्ण भाडा दर र हकितको माग गर्दै काठमाडौँको माइतीघर मण्डलमा आज पनि राइडरहरूले प्रदर्शन गरिरहेका छन्। राइडरहरूले भोग्दै आएका समस्याको समाधान र श्रमको उचित मूल्याङ्कन हुनुपर्ने मागसहित स्वतन्त्र चालक फाउन्डेशनले विरोध कार्यक्रम आयोजना गरेको हो। प्रदर्शनमा सहभागीले हाम्रो श्रमको उचित मूल्य देऊ, आर्थिक शोषण बन्द गर, कमिसन घटाऊ, न्याय बढाऊ र न्यायपूर्ण भाडा हाम्रो माग जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा उनीहरूले न्यायपूर्ण भाडा दर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिसनलाई सीमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चित गर्न माग गरेका छन्। यसका साथै राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन्। भक्तपुरको भक्तपुर नगरपालिकामा कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी व्यावहारिक ज्ञान तथा सिप विकास तालिम सम्पन्न भएको छ। नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर नगरपालिका पाँच चासु खेल समितिको आयोजनामा पाँच दिने तालिम हिजो सम्पन्न भएको हो। तालिम समापन समारोहमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एआई आधुनिक प्रविधिको महत्वपूर्ण उपलब्धि भए पनि यसको सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका बताउनुभयो। उहाँले एआईले कामलाई छिटो, सहज र प्रभावकारी बनाए पनि केही क्षेत्रमा रोजगारीमा चुनौती सिर्जना गरेको गर्नुभयो। एआईबाट प्राप्त जानकारीमा मात्र निर्भर नपरी विषयवस्तुको गहिरो अध्ययन गरिनुपर्नेमा मेयर प्रजापतिले जोड दिनु भएको छ। कार्यक्रममा वडा नम्बर पाँचका अध्यक्ष योगेन्द्रमान बिजुक्सेले एआई सबै थोक नभई मानिसले आफ्नो कामलाई सहज बनाउन प्रयोग गर्ने माध्यम भएको उल्लेख गर्नुभयो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुर्खेतका 46 वर्षीय दहना तिवारी, बागलुङका 33 वर्षीय रामबहादुर खड्का र दार्चुलाका 30 वर्षीय सुबोधजङ कुँवर रहेका छन्। दहनाले न्युजिल्यान्ड पठाइदिने भन्दै 5 जनाबाट 16 लाख, रामबहादुरले जर्मनी पठाइदिने भन्दै 1 जनाबाट 25 लाख र सुबोधले युएई पठाइदिने भन्दै 1 जनाबाट 6 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ र भक्तपुर बाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। र भक्तपुर नगरपालिका एक सल्लाहकारीबाट लागू औषध सहित ललितपुरको गोदावरी नगरपालिका 3 बस्ने 19 वर्षीय सुहान रम्तेल पक्राउ परेका छन्। प्रहरीविद जगातीबाट खटिएको प्रहरीको टोलीले बागमती प्रदेश 02-045-37-88 नम्बरको मोटरसाइकलमा सवार उनलाई लागू औषध सहित पक्राउ गरेको जनाएको छ। यस्तै भक्तपुरकै मध्य पृथ्वी नगरपालिका एक लोकन्थलीबाट लागू औषध सहित ललितपुर महानगरपालिका 24 बस्ने 34 वर्षीय अमित गुरुङ पनि पक्राउ परेका छन्। प्रहरीविद जगातीबाट खटिएको टोलीले बागमती प्रदेश 02-056-62-29 नम्बरको स्कुटरमा सवार उनलाई लागू औषध सहित पक्राउ गरेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पूर्वहादुर गुरुङको आज स्वयम्बुमा अन्त्येष्टि। दोलखाको एरुङरी हिमालको आधार शिविरमा 5 वटा शव भेटिए। काठमाडौँको माइतीघरमा आज पनि राइडरहरूको प्रदर्शन, न्यायपूर्ण भाडा दर र हकितको माग। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा 3 जना पक्राउ। अहिलेलाई चारभन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

हे के भनम खै हे।

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

नेपालीका बारेमा यो विषय उठिसकेपछि यहाँ जवाब पनि दिनुभएकै छ सम्बन्धित विभागीय मन्त्रीले, र जवाब दिएर मात्रै पुग्दैन, सहज आपूर्ति चाहिँ गर्नका लागि सरकारले विशेष ध्यान दिन जरुरी छ। यसका लागि म सम्माननीय सभाको मार्फत सरकारलाई प्रश्न गर्न चाहन्छु, सरकारले बजारको आवश्यक अनुसन्धान अलिकति नगरेको, आपूर्ति चाहिँ सहज हुने व्यवस्थामा पनि केही समस्या रहेको, वितरण प्रणालीमा पनि समस्याहरू चाहिँ छन्, र अलिकति बजारमाथि सरकारको आफ्नो नियन्त्रण गुमाएको हो कि भन्ने यहाँ प्रश्न उठेको चाहिँ छ। यसलाई विशेष गरी ध्यान दिई सहज ग्यासको चाहिँ आपूर्ति चाहिँ होस् भन्ने चाहन्छु। र अर्को कुरा, यहाँ अहिले कर्णालीको समग्र समस्याका बारेमा हामीले बारम्बार कुरा उठाउँदै आएका चाहिँ छौँ, फेरि पनि सडक अवरुद्धको अवस्थामा चाहिँ छ, र सडकलाई सहज

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98-426-43-211 98-142-076-04 र 98-550-58-369
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुला

0: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् OPD सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि, भरतपुर 10 चितवन। फोन 0656 5188353, 5189353।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, पूर्वाधार विकास समितिद्वारा सरकारलाई 5 बुँदे निर्देशन।
0: भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय, 15 बुँदे माग राखेर म्यान पावर व्यवसायले वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरे।
1: राहदानी विभागको सेवामा निरन्तरको समस्याले सेवाग्राहीलाई शास्ति, आउँदा दिनमा सहज सेवा प्रवाह र भिडभाड नहुने गरी काम थालिएको विभागको दावी।
2: समस्या धेरै भयो नि, हरेक झ्यालमा मान्छे धेरै थुप्रने अनि गुनासो बढी आयो होइन, एरर पनि धेरै डाउन भइसकेको छ, टेक्निसियनले राम्रोसँग काम गरिरहेको छ।
0: साउदी अरब, पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर, कुनै पनि आक्रामक कार्य विरुद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्ने उद्देश्य।
1: र महिला T20 एसिया कपको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 मा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बुँदे निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई 5 बुँदे निर्देशन दिनुभएको हो। समितिले अहिलेसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेको कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत दुर्गम क्षेत्रमा विद्युतको पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ। त्यस्तै सड़क निर्माण शुरू गर्नुअघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित स्थानीय तह अर्थात पालिका र निर्माण व्यवसायी सहित संयुक्त सर्वेक्षण गर्न, सड़कको ठेक्का सम्झौता हुनु अगावै विद्युतका पोल, तार र ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना, समय सीमा र बजेट निर्धारण गर्न समितिले निर्देशन दिएको छ। त्यसै गरी सड़क निर्माण र विद्युत संरचना स्थानान्तरणलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्ने समितिको निर्णय छ। सड़कको अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारण बीच अनिवार्य समन्वय गरी सड़क निर्माण सम्पन्न भएपछि पुनः पुल सार्नुपर्ने अवस्था आउन नदिन सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सचेत गराइएको छ। समितिले विशेष गरी नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार शुरू भएको 5 वर्ष बितिसक्दा पनि अझै 182 पोल सार्नै बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँछ। ती पोलहरू आउँदो 15 दिनभित्र स्थानान्तरण गरी त्यसको जानकारी उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई आदेश दिएको छ।
1: नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाडौँमा साउन 16 र 17 सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय नीति ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। त्यस्तै आर्थिक वर्ष 2083-84 को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले ती शिक्षक कर्मचारीहरूलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।
7: गत चोटिको भन्दा कडा र ठूलो आन्दोलन हुन्छ यसपटक। विद्यालय शिक्षाको विकासको कुरा छ, विद्यार्थीले आफ्नो खाजादेखि लिएर सेवा सुविधाको कुरा छ, माननीय मन्त्रीज्यूलाई हामी बुझाउँछौँ र त्यसपछि अनि बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक हुन्छ।
1: यसअघि शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म झण्डै एक महिना काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए।
0: धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्त्य सार्ने निर्णयको विरोधमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केबर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले निर्णय विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढाउने भएको हो। संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। समितिले आफ्नो मुख्य माग सम्बोधन नभई सड़क संघर्ष, धरना र अनसन लगायत थप दबावमूलक कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ। यस्तै आजको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद चन्द्रमोहन यादवले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्तै सार्न खोजेको भन्दै आपत्ति पनि जनाउनु भएको छ। उहाँले स्वास्थ्य मन्त्री निशा मेहताले ढल्केबरमा नभई अन्तै ट्रमा सेन्टर बन्ने बताएकोमा आपत्ति जनाउनु भयो। मन्त्री मेहताले सिराहाको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो। सांसद यादवले अरू ठाउँमा ट्रमा सेन्टर बनाउने विषयमा कुनै आपत्ति नरहेको तर ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर पनि बन्नुपर्ने माग रहेको बताउनुभयो। हालको मिथिला नगरपालिका साथमा ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष 78-79 को बजेटमा धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो। त्यसैता हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आए पनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ्न सकेको छैन।
1: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले ग्यास अभावको विषय उठाएका छन्। सत्तारूढ दल रासोपाकै सांसदहरूले समेत समस्या के हो यसबारे प्रष्ट पार्न आग्रह गरेका थिए। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले जवाफ दिनुभएको छ। आधा सिलिण्डर र भरी सिलिण्डरको व्यवस्थाका कारण अहिले ग्यास केही असहज भएको उहाँको दावी छ। नागरिकका गुनासाबारे अनुगमन गरिरहेको मन्त्री गौरी कुमारीले बताउनु भएको छ।
0: आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मको लागि 16 उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहार अर्थात 10,00,000 रुपियाँ शिवकृष्ण जनरल स्टोरबाट 250 रुपियाँ बराबरको सामान खरिद गर्ने एकजना उपभोक्ताले जितेका छन्। ती विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिवकृष्ण जनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। सबै विजेताहरूको छनौट क्रिप्टोग्राफिकल सेक्योर्ड युनिफर्म ऱ्यान्डम स्याम्पलिङ प्रविधिबाट गरिएको र छनौट प्रक्रिया पूर्णत निष्पक्ष रहेको आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। गएको साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7,077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रुपियाँ रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि हरेक दिन 1-1 गरी 15 दैनिक विजेता र को पहिलो 15 दिनका लागि 1 बम्पर उपहार विजेता चयन गरिएको हो। यसै गरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56,08,000 भन्दा बढी कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानी मार्फत भएको 76,60,03,00,000 रुपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ। दैनिक उपहार विजेताले 1,12,374 रुपियाँ र बम्पर उपहार विजेताले 10,00,000 रुपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रोत्साहन कार्यक्रमको शुरूआत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले बजेट मार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो। आउँदा दिनमा डिजिटल कारोबारको संख्या र रकम अझै बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो। विभागले छनौट भएका विजेताहरूको कुपन नम्बर र संक्षिप्त विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ। व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताहरूको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरिने विभागले जनाएको छ।
1: यही साउन 29 देखि 31 गतेसम्म हुने काँग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। काँग्रेस नेता डाक्टर शशांक कोइरालाले आज चुनदेवीको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी समेत दिनुभएको छ। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हिजो पुनरावलोकनको अनुमति दिएको र यो निर्णय स्वागत योग्य रहेको बताउनुभयो। देउवा साउन 26 गते स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाबारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कड़ा प्रतिवाद गर्ने बताउनुभयो। आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किने बारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले आफूहरूले बुझ्ने काम गरिरहेको बताउनु भएको छ।
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा राहदानी विभागको सेवामा शास्ति र अहिले भइरहेको पहल बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप
9: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा
8: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
8: न्यून सेवा शुल्क न्यून ब्याज दर
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्
10: समय सँगै अघि बढ्दै नेपाल

0: ಯಾಕೊ ಬಾನಿ ಲಕ್ಷ
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, पूर्वाधार विकास समितिद्वारा सरकारलाई 5 बुँदे निर्देशन, धनुषाको ढल्केबार प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा, प्रतिनिधि सभाको आजको बैठकमा ग्यास अभावको विषय उठ्यो, उद्योग मन्त्रीद्वारा अनुगमन भइरहेको जवाब, 250 रूपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार, कांग्रेस संस्था पनि तर्क राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। म्यान पावर व्यवसायीले 15 बजे माग राखेर आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्। वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजैदेखि लागू हुने गरी वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ। संघले आज पत्रकार सम्मेलन गरी देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समय सापेक्ष सुधार नहुँदा यो क्षेत्रमा समस्या समाधान हुन नसकेको जनाएको छ। संघका अध्यक्ष डिग बहादुर खत्रीले विशेष परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायीलाई कार्यवाही गरेको भन्दै अब म्यान पावर ले कामदार पठाउन बन्द गरेको बताउनु भएको छ।
1: राहदानी विभागमा अहिले सेवाग्राहीले धेरै शास्ति खेप्नु परेको छ। विभागमा दैनिक जसो सेवाग्राहीको लामो लाइन देखिन्छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ ई पासपोर्ट प्रणालीको शुभारम्भ गर्दै झण्डै 1 करोड़ नेपालीको विवरण नयाँ प्रणालीमा सारिएको र यो नयाँ सरकारको उपलब्धि भएको दावी गर्नुभएको थियो। तर प्रणाली पटक पटक डाउन हुने, अनलाइन भुक्तानी नचल्ने, अपोइन्टमेन्ट चाँडै बन्द हुने र राहदानी वितरणमा ढिलाइ लगायतका समस्या छन्। फ्रान्सेली कम्पनी आइडिमियाबाट जर्मन कम्पनी मिहोबौर र भेरिडोसलाई जिम्मेवारी हस्तान्तरण भएपछि काठमाडौँ सहित पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्री, उदयपुर, बारा, म्याग्दी लगायत जिल्लामा लगइन र पासवर्ड सम्बन्धी समस्या पनि देखिएको छ। यस्ता समस्याको समाधानका लागि भइरहेका प्रयासबारे हामीले राहदानी विभागका प्रवक्ता दीपक बन्जाडेलाई सोधेका छौँ।
3: अनि यो पछिल्लो समय राजधानी विभागमा एउटा ईपीएसको कारण भनेर तपाईँले भर्खर जोड्नुपर्ने भएको छ र अरू बेलामा चाहिँ अत्याधिक भिड हुने गरेको छ भन्ने कुराहरू सुन्नमा आएको छ, यसको कारण चाहिँ के हो?
4: जुन ईपीएस भन्दा अगाडि पनि केही पहिलो 2 विक चाहिँ अलिक भिड बढी थियो होइन, त्यो किनभने त्योभन्दा अगाडि हामीले चाहिँ केही दिन फर्म पनि बन्द गरेका थियौँ किनभने नयाँ सिस्टममा गइरहेका थियौँ, प्लस नयाँ सिस्टममा जाँदाखेरि केही एरर आउँछ त्यसलाई फिक्स गर्ने भनेर अनि फर्महरू पनि केही कम लिइरहेका थियौँ, त्यति कारणले गर्दाखेरि चाहिँ सुरुमा अलिकति भिड बढेको थियो।
3: भनेपछि 2 शिफ्टमा सेवा सुरु गरेपछि दैनिक चाप घटेको छ भनेर बुझ्नु पर्यो।
4: 2 शिफ्टमा काम गरे भएर के हस्ता म्यानेज चाहिँ भएको होइन, जस्तो अहिले ईपीएस कारणले चाहिँ भिड बढेको हुनाले 2 शिफ्टमा भएपछि मान्छेहरू अलिक सहज भयो, हामीलाई अलिक सजिलो भयो, त्यसले चाहिँ त्यसले अलिक भिड कम भएको, अहिले अहिले आउँदाखेरि एकदम भिड कम छ, त्यो चाहिँ ईपीएसको प्रेसर कम भएर पनि हो।
3: अहिले विभागमा दैनिक कति सेवाग्राही आइरहनु भएको छ र पहिलेको तुलनामा चाहिँ कति हो यो अहिलेको संख्या चाहिँ?
4: युजली एभरेजमा चाहिँ 1000-1200 मान्छेले फर्म भर्नुहुन्थ्यो पहिला होइन, अनि जस्तो ईपीएसको फिवर आउँदाखेरि चाहिँ ल 2022-2025 नि फर्म लिऊँ, एक दिन त 3000 दिन पुग्यो होइन, गएर 1600-1700 राउन्ड फर्म चाहिँ छ।
3: नयाँ प्रणाली सुरु गर्नुभन्दा अगाडि चाहिँ पर्याप्त परीक्षण नभएका कारण समस्या आयो भन्ने कुराहरू सुनिन्छ, यसमा चाहिँ के भन्नुहुन्छ?
4: के त्यस्तै हुन्छ होइन, कति कुराहरू चाहिँ गर्दै गएपछि

0: अनि एरर देखिनै जान्छ अनि त्यसको अल बजार जाने भन्ने कुरा हो होइन. सुरुमा पनि 1000 त्यो फर्म खोल्यौँ अनि त्यो फर्म खोल्दाखेरि सर्टेन इस्युजको कारणले गर्दाखेरि कि त्यो 5000 मान्छेले फर्म भरे कोही दिनमा होइन. अनि ती सबैलाई सेवा दिनु पर्यो जस्तो थोरै फर्म खोलाउने इस्यु देखिन्छ सल बजार जाने भएको रहेछ 15-20 धेरै इस्यु सजिलो हुन्थ्यो सेवा गर्नेले सजिलो हुन्थ्यो हामीलाई सजिलो हुन्थ्यो तर फर्म चाहिँ खोल्न खासै धेरै कम गरेनौँ. अनि इस्युहरू त्यहाँ सुन्दाखेरि प्रत्येक झ्यालमा प्रत्येक ठाउँमा भिडहरू बढी देखियो कि पहिलो त्यो हप्ता चाहिँ अनि के हदसम्म तयारी हुन्छ के हाम्रो टिममा टिम्नु भन्ने अनुसार के चाहिँ तयारी टाइम अनुसार इस्युहरू देखिएपछि बल फिक्स गर्ने हुन्छ. 3 महिनाको चाहिँ स्टेबिलाइजेसन टाइम राखेका हुन् किनभने यो टाइममा चाहिँ जति पनि एरर देखिन्छ सबै फिक्स गर्ने भनेर त्यो टाइम राखिएको रहेछ.
1: र यो पासवर्ड नचल्ने कुरा यो लगइन नहुने कुरा प्रणाली बारम्बार डाउन हुने कुरा यो समस्या चाहिँ कहिलेसम्म समाधान भइसक्छ अब
0: प्रब्लम भन्नुभयो नि त्यो मल्टिपल कारणले आएको जस्तो एनआइडीसँग हाम्रो सर्भर कनेक्सन हुन नसक्दा पनि आएको छ होइन. अचारको लेट अचारदेखि जसले पनि एनआइडीको नम्बर लिनुभयो त्यो चाहिँ त्यहाँको सिस्टम अपडेट नभएको हुनाले त्यो समस्या आएको रहेछ. त्योभन्दा अगाडिको चाहिँ खालि त्यस्तो प्रब्लम छैन. आज मिति एउटा 15-16 फर्म भन्ने हुँदाखेरि हाम्रोमा त्यस्तो समस्या आउँछ हुँदैन.
1: अब नागरिकले सहज सेवा अन्तिममा चाहिँ सहज सेवा दिनको लागि चाहिँ विभागको तर्फबाट के कस्ता कुराहरू भइरहेछन् पहल गरिरहनु भएको छ हजुरहरूले?
0: अब अहिले मेन एक नम्बर चाहिँ जुन एररहरू आएर जुन समस्या धेरै भयो नि हरेक झ्यालमा मान्छे धेरै थुप्रै अनि गुनासन बढी आयो होइन त्यो एरर पनि धेरै डाउन भइसकेको छ. हाम्रो टेक्निकल टिमले राम्रोसँग काम गरिरहेको छ. अनि अर्को 2 चाहिँ जस्तो अहिले हामीले 10 चाहिँ हामीले 2 काम गऱ्यौँ होइन त्यो पनि हामीले एफोर्ट चाहिँ बेस्ट लगाएको हुन्छ जस्तो लाग्छ यो कुरा चाहिँ. तेस्रो चाहिँ अब हामीले चाहिँ बिस्तारै फर्महरू पनि लास्ट भोलिमा खोल्दैछौँ जस्तो नेक्स्ट विक लागि हामीले सबै फर्म खोलिसक्यौँ अहिले नै त्यो फर्म चाहिँ मोर इजिली अभाइलेबल हुन्छ अबदेखि चाहिँ.
2: उहाँ हुनुहुन्थ्यो राहदानी विभागका प्रवक्ता दीपक बन्जाडी. सेवा गराईलाई शास्ति र समाधानमा भइरहेका प्रयासबारे जानकारी दिनुहुँदै फेरि पनि खबरको सिलसिला खुल्ला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानी सम्बन्धी व्यवस्था नहुँदा 500 भन्दा धेरै रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ. विभिन्न समयमा नेपाल भारत सिमानाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो. प्रहरीका अनुसार अहिलेसम्म 526 जना रोहिङ्ग्या नेपालमा रहेका छन् जसमा 162 पुरुष 148 महिला र 216 बालबालिका छन्। उनीहरू काठमाडौँको कपन लसुनटार र राम मन्दिर तथा ललितपुरको सुनाकोटी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीको भनाइ छ. प्रहरी नायब महानिरीक्षक काफ्लेले खुल्ला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाहरूको पहिचानमा समस्या भएको बताउनुभयो. म्यानमारमा सन् 2017 अगस्तमा सैन्य हस्तक्षेप भएको थियो. त्यसपछि लाखौं रोहिङ्ग्या छिमेकी बंगलादेशमा शरण लिन पुगे. त्यहीबाट बिस्तारै भारत हुँदै नेपाल प्रवेश गर्न थालेको अनुमान गरिन्छ. प्रहरी प्रवक्ता काफ्लेले विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाएको समेत बताउनु भएको छ. पाकिस्तानको ब्रोड पिक हिमालय आरोहणको क्रममा ज्यान गुमाएका गोर्खाको लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरुङ युक्तको आज अन्त्येष्टि गरिएको छ. उहाँको शवयात्रा सहित काठमाडौँको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो. गएको बिहिबार ब्रोड पिकको हिम पहिरोमा गुरुङ र निर्मल पूर्जा सहित 10 निधन भएको थियो जसमा 6 नेपाली थिए. तीमध्ये गुरुङको शव 1 हप्तापछि हिजो मात्रै नेपाल ल्याइएको थियो. गुरुङको अन्त्येष्टि अघि गृहमन्त्री सुधन गुरुङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो. गृहमन्त्री सुदनले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उडाएर सम्मान व्यक्त गर्नुभएको छ. यसैबीच दोलखाको गौरीशंकर गाउँपालिका 9 पर्ने रोलबालिङ हिम श्रृंखला अन्तर्गत एलुङ्गरी हिमालको आधार शिविरमा 5 शव भेटिएका छन्। आधार शिविरमा हिजो 5 शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 एलुङ्गरी आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ. भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा ल्याण्ड हुन नसकेर फर्किएको प्रहरीको भनाइ छ. यलुङ्ग्रीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन. गएको कार्तिक 17 गते आरोहणको क्रममा हिम पहिरोमा 5 विदेशी सहित 2 नेपाली सम्पर्कविहीन भएका थिए. त्यसबेला 2 मात्रै शव भेटिएको थियो. सोलुखुम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका 2, क्यानाडा, फ्रान्स र जर्मनीका 1-1 गरी 5 शव भेटिएको थिएन. अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चोरीकोट ल्याउने प्रहरीले जनाएको छ. यलुङ्ग्री रोलबालिङ हिम श्रृङ्खलाको 5,630 मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
3: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै

0: सचेत बनौ।
1: बस्ती भित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: Dermadent Hair Transplant, Skin Care Aesthetic, Dental Clinic and Implant Center ma upalabdha chha atyadhunik hair transplant seva. Anubhavi visheshagya, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapai ko aavashyakta anusar gunastariya upachar pradan garincha.
2: Thap jankari tatha paramarsha ka lagi aajai 9865444696 number ma WhatsApp wa phone garnu hos.
3: Dermadent Nepal Hair Transplant, Skin and Aesthetic Dental Clinic and Implant Center, Patan Hospital Road, Laganghel. Samparka 01-545-46-66.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन गरिएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत 13 बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिला सुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकबाट 12 निर्णय भएका छन्।
4: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक निप्सी आज 4.05 अङ्कले ओह्रालो लागेर 2650.09 बिन्दुमा झरेको छ। आज उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 183 कम्पनीको शेयर घटेकोमा 86 बढेको छ। त्यस्तै 7 कम्पनीको शेयर घटबढ भएन। आज अप्पर लोहेरी खोला हाइड्रो पावरको शेयर झण्डै 7% घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 8.60% बढेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। हिजो 4.62 अर्ब कारोबार भएकोमा आज 334 कम्पनीको 1.03 लाख कित्ता शेयर 3.77 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: शेयरपछि सुन चाँदीको खबर। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढेको छ। तीन दिनमा सुन तोलामा 13,100 रुपियाँले बढेको हो। अस्ति बुधबार 4,200 रुपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रुपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रुपियाँले बढेको छ। सुन आज तोलाको 2,96,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि यो हप्ता लगातार बढेको छ। आइतबार यता निरन्तर भाव बढेकोमा चाँदी आज तोलामा 10 रुपियाँले बढेर तोलाको 4,580 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हप्ता चाँदी तोलामा 270 रुपियाँले बढेको हो।
4: पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले ट्याङ्कर सहित चोरीमा संलग्न 7 पक्राउ गरेको हो। आयुसीको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिंहनामंगल काठमाडौँ आइपुग्नु पर्ने NH7-1539 ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाइपास सड़क खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनैन मिया, पम्पका कर्मचारी असलर हवारी र रफिक मिया सहित सन्देश राणा मगर, केशरराम सुनार, मन्द

0: नेपाल दर्पणमा अब विदेशको खबर। साउदी अरब, पाकिस्तान र टर्कीले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरबको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, पाकिस्तानका प्रधानमन्त्री सहबार शरीफ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान बीच आज भएको बैठकमा रक्षा सम्झौताको घोषणा भएको बीबीसीले जनाएको छ। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेका यी देशबीच रक्षा सम्झौता भएको हो। मध्य पूर्वको द्वन्द्वमा साउदी अरब पनि तानिएको तथा हर्मुज जलमार्ग र लाल सागर हुँदै हुने जल परिवहनमा अवरोध पुगेको अवस्थामा तीन देशले सुरक्षा सम्बन्ध सुदृढ बनाउने प्रयास गरिरहेका छन्। साउदी अरब र पाकिस्तानले गएको वर्ष संयुक्त रक्षा सम्झौताको घोषणा गरेका थिए। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले गरेको आक्रमणले क्षेत्रीय तनावलाई बढाएपछि इरान र उसका सहयोगीले साउदी अरब तथा खाड़ीका अन्य देशहरूमाथि आक्रमण गर्दै आएका छन् र उनीहरूको ऊर्जा आपूर्तिमा अवरोध खड़ा गरिरहेका छन्। तीनवटा देशले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार यो सम्झौताको उद्देश्य कुनै पनि आक्रमणकारी विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्नु हो।
1: नेपाल दर्पणमा अब खेल खबर। एसियाली क्रिकेट परिषद एसिसीले महिला T20 एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। एसिसीका अनुसार प्रतियोगिता अगस्त 28 युएईको दुबईमा शुरू हुनेछ। 8 टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेको हङकङ र थाइल्याण्ड बीच हुनेछ। यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साबिक विजेता श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेसिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लडलाइटमा सञ्चालन हुनेछ र फाइनल खेल सेप्टेम्बर 13 हुनेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11 हुनेछन्। T20 फर्म्याटको महिला एसिया कपको यो 6 र समग्रमा 9 संस्करण हो। भारतले 4 एक दिवसीय फर्म्याट र 3 T20 फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको थियो।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, पूर्वाधार विकास समितिद्वारा सरकारले 5 निर्देशन।
0: भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय, 15 माग राखेर म्यान पावर व्यवसायीले वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरे।
1: राहदानी विभागको सेवामा निरन्तरको समस्याले सेवाग्राहीलाई शास्ति, आउँदा दिनमा सहज सेवा प्रवाह र भीडभाड नहुने गरी काम थालिएको विभागको दावी।
0: साउदी अरब, पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर, कुनै पनि आक्रमण कार्य विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्ने उद्देश्य।
1: र महिला T20 एसिया कपको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58 369 98426 43 211 र 98142076 04।
1: स्वदेश FM 93.2 MHz। खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

माडीमा लागु औषध दुर्व्यसन नियन्त्रण तथा मानसिक स्वास्थ्य संरक्षण सम्बन्धी जनचेतनामूलक र्याली सम्पन्न। माडीमा तेस्रो चितवन जिल्ला स्तरीय वृहत खुल्ला तेज प्रतियोगिता आयोजित। चितवनका मानव बस्तीमा बाघ र बचितुवाको गतिविधि बढेपछि अनुगमन गर्न क्यामेरा जडान। एक वर्षमा 61,000 कसुर दर्ता, बैंकिङ कसुर सबैभन्दा धेरै। प्रहरीको गुण्डा नायकी सूचीमा रहेका 5 मध्ये 4 जनाले पाए सफाई। पैसा र पहुँचको दुरुपयोग गर्ने उम्मेद्वारका आकांक्षीलाई राजसपाले तत्काल निष्कासन गर्ने। र विदेश स्थित 5 वटा नेपाली कूटनीतिक नियोग बन्द गर्ने प्रक्रिया। ग्यासको कृत्रिम अभाव रोक्न र आपूर्ति सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देश। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा। माडीमा लागु औषध दुर्व्यसन नियन्त्रण तथा मानसिक स्वास्थ्य संरक्षण सम्बन्धी जनचेतनामूलक र्याली निकालिएको छ। लायन्स क्लब अफ गीतानगर, लियो क्लब अफ गीतानगर लगायत विभिन्न संघ संस्थाको आयोजनामा भएको र्यालीमा नेपाल प्रहरी, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। र्यालीमा सहभागीहरूले लागु औषध दुर्व्यसन नियन्त्रण, मानसिक स्वास्थ्य संरक्षण तथा स्वास्थ्य समाज निर्माण सम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए। कार्यक्रम मार्फत विशेष गरी युवा पुस्तालाई लागु औषधको प्रयोगबाट टाढा रहन, मानसिक स्वास्थ्यप्रति सचेत बन्न तथा समाजमा सकारात्मक वातावरण निर्माण गर्न प्रेरित गरिएको आयोजकले जनाएको छ। र्यालीमा समुदाय प्रहरी साझेदारीको अवधारणा समेत समेटिएको थियो। चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले माडीमा तेस्रो चितवन जिल्ला स्तरीय वृहत खुल्ला तेज प्रतियोगिता आयोजना गर्ने भएको छ। समाजले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आगामी भदौ 20 गते शनिबार माडी नगरपालिका 5 बसन्तपुर स्थित होटल प्याराडाइजको सभाहालमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा प्रथम हुने समूहलाई नगद 25,000 रुपियाँ र प्रमाणपत्र, द्वितीयलाई 15,000, तृतीयलाई 10,000 तथा सान्त्वना हुने समूहलाई 5,000 रुपियाँ सहित प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक लीला पौडेलले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी महिला तथा दिदी बहिनीहरूका लागि निशुल्क तेजको दर खाने व्यवस्था गरिएको समाजका अध्यक्ष लाल बहादुर भट्टले बताउनुभयो। समाजले प्रतियोगिता मार्फत नेपाली कला, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र प्रवर्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै माडीका सम्पूर्ण महिला तथा दिदी बहिनीहरूलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु बीचको सह अस्तित्व जोगाउनका लागि हात्ती सेन्चुरी कार्यक्रम सञ्चालन गर्न लागि बताउनु भएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले मानवको बाँच्ने अधिकार जस्तै वन्यजन्तुको पनि हुने बताउनुभयो। उहाँले भन्नुभयो, जति मानवलाई बाँच्ने अधिकार छ त्यति वन्यजन्तुलाई पनि स्वतन्त्रता र बाँच्ने अधिकार छ। उनीहरूलाई सुरक्षित स्थानमा रही बाँच्न पाउने अधिकार रक्षाका लागि हात्ती सेन्चुरी मनाउन लागि छ। हात्ती सेन्चुरी जस्तै टाइगर सेन्चुरी पनि मनाउ सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रबन्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामेरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ। मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिनुभयो। उहाँका अनुसार भरतपुर महानगरपालिका 15 को अविनाश पोल्ट्री परिसरमा ट्र्यापिङका लागि क्यामेरा सहित खोर राखिएको छ। त्यस नजिकै बाँस्याङमा अर्को क्यामेरा जडान गरिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा सहित पार्टी पुनर्गठनका लागि सुझाव दिन गठित एमाले कार्यदल बैठक अनिश्चित बनेको छ। कार्यदलको बैठक नै बस्न नसकेपछि कार्यदलले तयार गरेको प्रतिवेदन मस्यौदा अलपत्र हुन पुगेको हो। कार्यदलले जेठ 30 गते काठमाडौँबाट सुरु गरेको सुझाव संकलनको काम असार 23 गते सकेको थियो। त्यसपछि असार 25 गते बसेको कार्यदल बैठकले प्रतिवेदन तयार गर्ने जिम्मा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेललाई प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सांसदहरूले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली जनअपेक्षा विपरीत भएको भन्दै संसदमा आलोचना गरेका छन्। शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरू टीका ज्वाला संग्रौला, रमेश प्रसाई र मनिष शाहले सरकारको नियत सफा देखिए पनि काम गर्ने ढंग नपुग्दा नागरिकले शास्ति भोग्नु परेको टिप्पणी गरेका हुन्। प्रहरी कार्यालयहरूमा पछिल्लो एक वर्षमा 61,000
16 कसुर दर्ता भएको छ। आर्थिक वर्ष 2082-83 61,016 अपराधका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी अबी नारायण काफ्रेले सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरसँग सम्बन्धित रहेको बताउनुभयो। सबैभन्दा धेरै कसुर काठमाडौँको उपत्यकामा दर्ता हुने गरेको छ। काठमाडौँ उपत्यकामा 15,297 अपराधका घटना दर्ता भएका छन्। कोशी प्रदेशमा पनि नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच औपचारिक छलफल शुरू भएको छ। शुक्रबार विराटनगर स्थित मुख्यमन्त्री निवासमा दुई दलका शीर्ष नेताहरूबीच भएको बैठकमा मन्त्रालय बाँडफाँड सरकारको साझा न्यूनतम कार्यक्रम र बजेट पुनरावलोकनका विषयमा प्रारम्भिक संवाद भएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले केन्द्रको नयाँ समीकरण अनुसार प्रदेशमा कसरी अगाडि बढ्ने भन्नेबारे सकारात्मक छलफल भएको बताउनुभयो। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले देशमा भइरहेका प्राकृतिक विपत्ति र विभिन्न दुर्घटनाका पीड़ितहरूलाई सहयोग गर्न सबै सांसदहरूले आफ्नो पारिश्रमिकबाट 50,000 रुपियाँ योगदान गर्नुपर्ने विशेष प्रस्ताव अगाडि सार्नु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले जननिर्वाचित प्रतिनिधिहरू नागरिकको दुःखमा सारथी बन्नुपर्ने भन्दै यस्तो प्रस्ताव अगाडि सार्नु भएको हो। प्रहरीले गुण्डा नाइकीको सूचीमा राखेर 2070 सालमा सम्पत्ति शुद्धिकरणको मुद्दा चलाएका 500 मध्ये 4 अदालतबाट सफाई पाएका छन्। एक दशकभन्दा लामो कानूनी प्रक्रियापछि सर्वोच्च अदालतले पछिल्लो पटक सम्पत्ति शुद्धिकरण मुद्दामा मिलन गुरूङ, चक्रे मिलन र गणेश लामालाई समेत सफाई दिएसँगै यो प्रकरण करिब किनारा लागेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 2070 जेठ 5 गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रतिवेदनका आधारमा दिपङ मनाङ्गे, गणेश लामा, परशुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले सम्पत्ति शुद्धिकरणमा सबैलाई सफाई दिएपछि सम्पत्ति शुद्धिकरण विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तह निर्वाचन छनौट प्रक्रियामा पैसाको प्रभाव र पहुँचको दुरूपयोग गरे त्यस्ता व्यक्तिलाई तत्काल पार्टीबाट निष्कासन गर्ने भएको छ। रासपाले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083-5 बुधे आचार संहिता अन्तर्गत पैसा पावर पहुँच तथा कुनै किसिमको सौदाबाजीमा प्रतिबन्ध लगाएको हो। उम्मेद्वारी प्राप्त गर्ने वा गराउने उद्देश्यले मूल्याङ्कनलाई प्रभावित पार्ने गरी कुनै पनि प्रकारको आर्थिक लेनदेन, चन्दा, सहयोग, उपहार, सुविधा, प्रत्यक्ष र परोक्ष लोभन वा अन्य भौतिक लाभ दिन लिन पूर्ण रूपमा निषेध गरेको उल्लेख गरिएको छ। प्रदेशहरूमा एमाले र नेकपाको नयाँ सत्ता समीकरण बनेसँगै राजावादी पार्टी राप्रपा तानातानमा परेको छ। विशेष गरी बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि राप्रपाको भूमिका महत्वपूर्ण हुने भए पनि तानातानका साथै उक्त पार्टीभित्र समेत तरङ्ग उत्पन्न भएको छ। राप्रपा आगामी मङ्सिर 26, 27 र 28 गते हुने आफ्नो महाधिवेशनको संघारमा उभिएको छ। यसका लागि पार्टीभित्र नेतृत्वको रसाकसी र आगामी कार्यदिशाबारे बहस भइरहँदा प्रदेश सरकारको विशेष समेत थपिएपछि अध्यक्ष राजेन्द्र दिन राजनीतिक दबावमा पर्नु भएको। सांसदहरूले परिवारका कुनै पनि सदस्यहरूलाई स्वकीयका रूपमा राख्न नपाउने भएका छन्। एमाले संसदीय दलको बैठकले शुक्रबार पारित गरेको स्वकीय सुविधा सम्बन्धी मापदण्ड र कार्यविधिमा सांसदहरूले राख्ने स्वकीय परिवारका सदस्य बाहेकको व्यक्ति हुनुपर्ने उल्लेख छ। यसअघि सांसदहरूले परिवारका सदस्यलाई स्वकीय राखेको भन्दै जनस्तरबाट आलोचना हुँदै आएको थियो। एमाले स्वकीयको योग्यता पनि निर्धारण गरेको छ। सरकारले विदेश स्थित 5 नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अगाडि बढाएको छ। परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्रै कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको हो। केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र त्यसबाट उपभोक्ताले भोग्नु परेको शास्तिप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा देखिएको ग्यासको अभावलाई तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिएको हो। काभ्रेपालनचोकको भुम्लु गाउँपालिकाट स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका पराजुली दम्पतिको खोजी कार्य तेस्रो दिन पनि जारी रहेको छ। बेपत्ता दम्पतिको खोजीका लागि प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारी सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमै खटिएका छन्। बुधबार साँझ करिब 36 बजे मण्डन देउ नपुर
नगरपालिका सातका 68 वर्षीय केदारनाथ पराजुली र उहाँकी 67 वर्षीय श्रीमती तिलकुमारी पराजुलीको सुनकोशी नदीमा हाम फालेपछि उनीहरू बेपत्ता भएका थिए। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 76% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडीमा लागू औषध दुर्व्यसन नियन्त्रण तथा मानसिक स्वास्थ्य संरक्षण सम्बन्धी जनचेतनामूलक र्याली सम्पन्न। तेस्रो चितवन जिल्ला स्तरीय वृहत खुल्ला तेज प्रतियोगिता आयोजित। चितवनका मानव बस्तीमा बाघ र चितुवाको गतिविधि बढेपछि अनुगमन गर्न क्यामेरा जडान। एक वर्षमा 61,000 कसुर दर्ता, बैंकिङ कसुर सबैभन्दा बढी। एक गुण्डा नायकी सूचीमा रहेका 5 मध्ये 4 जनाले पाए सफाई। हिंसा र पहुँचको दुरुपयोग गर्ने उम्मेद्वारका आकांक्षीलाई राजसभाले तत्काल निष्कासन गर्ने। र विदेश स्थित 5 वटा नेपाली कूटनीतिक नियोग बन्द गर्ने प्रक्रिया शुरू। ग्यासको कृत्रिम अभाव र अभाव रोक्न र आपूर्ति सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया चलान करना तथा मरम्मत करना घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न चारवटा विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 तथा महिला बाल बालिका लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले इलाम सहितका पहाड़ी जिल्लाहरू प्राकृतिक विपत्तिका कारण नाकाबन्दीको अवस्थामा रहेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। बोन म्यारो पीड़ित बिरामीको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोशीमा हाम फालेर बेपत्ता श्रीमान श्रीमतीको खोजी कार्यमा ध्यान दिन सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले कृषि मल, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन, निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंशको उपचार सहज बनाउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा जाजरकोटका सांसद खड्ग बहादुर बुढाले कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर हुँदा सरकारी कामकाज प्रभावित भएको र नागरिकहरू महँगो सेवा लिन बाध्य रहेको भन्दै सुधारका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै आजको बैठकमा सभामुखसँग विशेष समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईले लिपुलेख नाकाबाट भारत र चीन बीच व्यापार शुरू भएको बारे नेपाल सरकारको आधिकारिक धारणा माग गर्नुभयो। सांसद राईले खाना पकाउने ग्यास आपूर्ति प्रणालीमा समस्या आउनुको कारण खोज्नुपर्ने, सहकारी ठगी तथा अनियमितता गर्नेहरूबाट रकम असुलेर पीडितको रकम फिर्ता गर्नुपर्ने र सुकुम्बासीलाई छिटो धनी पूर्जा दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि आज पनि बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख डोलप्रसाद अर्यालले समय दिनुभएपछि नेपाली कंग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्नुका साथै जनकपुरको ढल्के वर्मा बन्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्को ठाउँमा स्थानान्तरण गर्न लागेको बारे सरकारको जवाफ माग गरी निरन्तर उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख अर्यालले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद यादवले निरन्तर विरोध जनाइरहेपछि सांसद यादवले उठाउनु भएको विषयमा जवाफ दिन सरकारलाई रुलिङ समेत गर्नुभयो। यस्तै बैठकमा सांसद कृपाराम राणा, युवराज दुलाल, ध्रुवराज राई र खुसबु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्नुभयो। त्यस क्रममा सांसदहरूले तराई मधेसमा हिन्दू र मुस्लिम समुदाय बीचमा बढेको तनाव अन्त्यका लागि जिम्मेवार भएर लाग्न, बजारमा खाना पकाउने ग्यासको अभाव रहेको, विभिन्न सड़क मार्गहरू अवरुद्ध रहेको बारे पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 25 गते सोमबार दिनको 1 बजे बस्नेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साबिक अनुसार नै खाना पकाउने एलपी ग्यासको आयात भइरहे पनि वितरण प्रणाली परिवर्तन हुँदा केही असन्तुलन देखिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले साउनदेखि भरि सिलिन्डर वितरण गर्न सुरु गर्दा केही समस्या आएको बताउनुभयो। मन्त्री यादवले अहिले मुलुकको आन्तरिक माग धान्न पुग्ने गरी नै आयात भइरहेको भए पनि उपभोक्ताले एकैपटक ग्यासको माग गर्दा बजारमा समस्या देखिएको बताउनुभयो।
3: अघिल्ला वर्षको यसै अवधिमा भएको आयातको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणमा नै ग्यास आयात र वितरण भइरहेको भए तापनि 2083 साल साउन महिनादेखि पूरा सिलिन्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको मागमा एकै पटक वृद्धि हुनु गई बजार केही असहजता सृजना भएको देखिन्छ। बढ्दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ। पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिएको छ।
2: मन्त्री यादवले हाल नेपालमा 58 एलपी ग्यास उद्योगहरू सञ्चालनमा रहेको र उद्योगहरूको कुल ग्यास भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको सदनलाई जानकारी गराउनुभयो। हाल बजारमा करिब 1,75,00,000 थान ग्यास सिलिन्डर भर्न सक्ने फिलिङ क्षमता उपलब्ध रहेको उल्लेख गर्दै मन्त्री यादवले आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आज लाल पूर्जा वितरण गर्दै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताउनुभयो। मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि कर्मचारीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बाँकी भूमिहीनका समस्या समाधान गर्न छिटो काम गर्न निर्देशन समेत दिनुभयो। सूचना तथा सञ्चार मन्त्रालयले मीडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि सञ्चार क्षेत्रका सरकारवालाहरूसँग छलफल गर्दै सुझाव सङ्कलन थालेको छ। मन्त्रालयमा आज आयोजित छलफलमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारवालाबाट प्राप्त सुझावका आधारमा उत्कृष्ट, कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। उहाँले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता बिनाको लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा राख्नुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले पछिल्लो समय संचार माध्यम प्रतिको विश्वसनीयता घट्दै गएको सन्दर्भमा गलत सूचना, मिस इन्फर्मेसन, भ्रामक सूचना, डिपी फेक, कृत्रिम बौद्धिकता मार्फत सिर्जित सामग्री र पित पत्रकारिताले समाजमा पारेको प्रभावलाई कानून मार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता औल्याउनु भयो। छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले मीडिया काउन्सिल विधेयकमा सामाजिक सञ्जाल र संचार माध्यमको अधिकार क्षेत्र स्पष्ट रूपमा छुट्याइनु पर्ने बताउनुभयो। छलफलका सहभागीहरूले संचार माध्यमको अवस्था विगतको भन्दा धेरै परिवर्तन भइसकेको सन्दर्भमा नयाँ कानून आवश्यक भए पनि त्यो नियन्त्रणमुखी नभई निर्माणमुखी र स्वनियमन केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको थियो। सहभागीहरूले कृत्रिम बौद्धिकताबाट समाचार संकलन, निर्माण तथा प्रकाशन प्रसारण हुन थालेको अवस्थामा त्यस्ता सामग्रीलाई पनि मीडिया काउन्सिलको क्षेत्र अधिकारभित्र कसरी ल्याउने भन्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मोबाइल सेवाको गुणस्तर, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमति पत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन 8 बुँदे निर्देशन जारी गरेको जनाएको छ। मोबाइल सेवा नपुगेका वा गुणस्तरीय सेवा उपलब्ध नभएका क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षा लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सार्वजनिक गरेको 2083 वैशाखदेखि असारसम्मको प्रगति विवरणमा 3 महिनामा पुँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% वित्तीय प्रगति हासिल भएको कार्यालयका प्रवक्ता हेमराज अरियालले जानकारी दिनुभयो। कार्यालयका अनुसार जेएनजी आन्दोलन पछिको सेवा प्रवाह, विकास, निर्माण लगायतका क्षेत्रमा प्रभावकारिता अभिवृद्धि गर्न सचिव स्तरीय बैठक मार्फत आवश्यक निर्देशन, छलफल तथा अन्तर्क्रिया गरिएको छ भने अनियमितता र ढिलासुस्ती हटाई पारदर्शी निर्णय प्रक्रिया मार्फत सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई थप जिम्मेवारी र जवाबदेही बनाउन निर्देशन दिइएको छ। सरकारका 100 कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालय तथा निकायसँग समन्वय, साप्ताहिक प्रगति समीक्षा, समयमै कार्यान्वयनका लागि निर्देशन तथा सहजीकरण गरिएको कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा आज आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवन स्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु हो भन्नुभयो। परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसिया बीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। सरकारले प्रत्येक वर्ष बढ्दै गइरहेको विद्युत आपूर्तिको मागलाई ध्यानमा राखेर ट्रान्समिसन लाइन निर्माण विस्तार गर्ने नीति लिएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले 2042 सालदेखि प्रत्येक वर्ष 15% दरले थप विद्युत माग हुँदै आएको तर पुराना ट्रान्समिसनका कारण उपलब्ध गराउन नसकिएको बताउनुभयो। बैठकमा सांसदहरूले काठमाडौँ उपत्यका लगायतका सहरहरूमा बिजुलीका तारहरू लत्रिएर दुर्घटना बढेको, लोड सेडिङको समस्या दिनानुदिन बढ्दै गएको, सडक विस्तार गर्दा बिजुलीको पोल र तारहरू बिग्रिएको भन्दै एकीकृत पूर्वाधार सर्वेक्षण योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो। पछिल्लो समय धनकुटामा कृषि तथा उद्यमको क्षेत्रमा ठूलो परिवर्तन आएको छ। आधुनिक प्रविधिको प्रयोगका कारण हलो, गोरु, ढिकी र जाँतोको प्रयोग घटेको छ भने पहिले घण्टौँ लाग्ने काम अहिले थोरै समयमै सजिलै गर्न सकिने भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
4: महालक्ष्मी नगरपालिका वडा नम्बर 5 मिलाङचुङको जनसमुदाय कृषि सहकारी संस्थाले कम्बाइन मिल प्राप्त गरेपछि कुटानी पिसानी गर्न स्थानीयलाई धेरै सहज भएको छ, जसले गर्दा 1 घण्टा टाढाको मिल धाउनु पर्ने बाध्यता हटेको छ भने ढिकी जाँतोको प्रयोग पनि घटेको छ। त्यस्तै वडा नम्बर 1 की रेजिना गुरुङले सोलरबाट पानी तताउने प्रविधि प्रयोग गरेपछि गाईको लागि खोले पकाउनु पर्ने बाध्यता हटेको छ। यसै गरी प्रविधिकै प्रयोगले स्थानीय हिमाल गिरी सानै उमेरदेखि उद्यमी बन्न सफल हुनु भएको छ। आधुनिक उपकरणका कारण जाँतो घुमाउने र दाउरा बाल्ने बाध्यता पनि घट्दै गएको छ। प्रविधिले श्रम र समय बचाउनुका साथै उत्पादन र उद्यमशीलता बढाउन सहयोग गरेको छ। नगरपालिकाले कृषि तथा उद्यमीको मागका आधारमा मिनी टिलर, कम्बाइन मिल, च्याप कटर, प्याकिङ मेसिन, ओभन, काउम्याट लगायतका उपकरण वितरण गर्दै आएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
5: समूहमा जोडिन विभिन्न आइटमका हामीले प्रविधि हस्तान्तरण गरिराखेका छौँ। पशुपालन गर्ने कृषकहरूका लागि घाँस काट्ने च्याप कटर, पशुहरूको दाना बनाउने मिसिनहरू, सोलरहरू उपलब्ध गराएका छौँ।
4: पछिल्लो समय कृषक तथा उद्यमीले पनि आफ्नै लगानीमा आधुनिक प्रविधि खरिद गरी आफ्नो कामलाई अझ सहज बनाउँदै आएका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: पाकिस्तानको ब्रोड पिक हिउँ पहिरोमा परि गत साता ज्यान गुमाउनुभएका पूर्वबहादुर गुरुङ युक्तको आज काठमाडौँको स्वयम्भूमा अन्त्येष्टि गरिएको छ। गृहमन्त्री सुदन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आज स्वयम्भू पुगेर राष्ट्रिय झण्डा ओढाएर गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। यसै गरी नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले पनि पार्थिव शरीरमा नेपाली कङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो। शवयात्रासहित स्वयम्भूमा लगिएको आरोही गुरुङको पार्थिव शरीरलाई आजै गुरुङ विधि अनुसार अन्त्येष्टि गरिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङले जानकारी दिनुभयो। स्वर्गीय गुरुङका बुवा आमा, श्रीमती, एक छोरा र एक दिदी हुनुहुन्छ। ब्रोड पिक हिमाल आरोहणका क्रममा 10 आरोहीको निधन भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन बीच समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको छ। मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरू बीच मानसिक अस्पताल लगनखेल अगाडि निर्माण हुन लागेको अपाङ्ग मैत्री पुल सहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। त्यस अवसरमा ललितपुर महानगरपालिकाभित्रका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण, पूर्वाधार विकास तथा संघीय सरकार र स्थानीय तह बीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको जानकारी दिएको छ। त्यस अवसरमा मन्त्री मेहताले स्वास्थ्य संस्थाको सेवा सुधार र विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। महानगरपालिकाका प्रमुख महर्जनले महानगर क्षेत्रका स्वास्थ्य संस्थाको सेवा सुधार तथा पूर्वाधार विकासमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु बीचको सह अस्तित्व जोगाउनका लागि हात्ती स्यान्चुअरी कार्यक्रम सञ्चालन गर्न लागि बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले मानवको जस्तै वन्यजन्तुको पनि बाँच्ने अधिकार हुने भएकाले हात्ती स्यान्चुअरी कार्यक्रम मनाउन लागि बताउनुभयो। हात्ती सेन्चुरी जस्तै टाइगर सेन्चुरी पनि मनाउने सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री चौधरीले अहिले सरकारले विगतका वर्षमा वन्यजन्तुको आक्रमणमा परिज्यान गुमाएका तथा अङ्गभङ्ग भएकाहरूलाई राहत दिने काम गरिरहेको जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबार स्थित पीएसपी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। पीएसपी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्नेतलाई पीएसपी नेपालको सञ्चालक समिति सदस्य सोभिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायत पीएसपी नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभयो। पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिक प्रति उत्तरदायी प्रसारणलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाको आन्तरिक जटिलतालाई समाधान गर्दै पीएसपीले राज्य र नागरिक प्रतिको जिम्मेवारीलाई पूरा गर्ने स्पष्ट पार्नुभयो। वर्षातको समयमा कैलालीका सामुदायिक वनहरूले हरेक वर्ष जस्तै यस वर्ष पनि वृक्षारोपणलाई निरन्तरता दिएका छन्। सामुदायिक वनहरूले वर्षेनी हजारौं बिरुवा रोप्ने गरे पनि विभिन्न कारणले रोपेको 10% मात्र बिरुवा सब्रनी गरेको छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
6: यस वर्ष पनि यहाँका सामुदायिक वनहरूले कसैले वृक्षारोपण गरिसकेका छन् भने कोही वृक्षारोपण गर्ने तयारीमा जुटेका छन्। जनशक्ति सामुदायिक वनका अध्यक्ष दीर्घ बहादुर तिरुवा,
7: प्रत्येक वर्ष हामीले वृक्षारोपण गर्ने गरेका छौँ। हामीले सबडिभिजन गाह्रोबाट 10 प्रजातिका बिरुवा ल्याएका थियौँ, 975 बिरुवा रोपेका छौँ।
6: जनशक्ति सामुदायिक वन जस्तै खोटियाना भुराखानी सामुदायिक वनले पनि यस वर्ष विभिन्न जातका करिब 1000 बिरुवा रोपेको छ। खोटियाना भुराखानी सामुदायिक वन उपभोक्ता समूहकी सचिव चन्द्रकला धामी,
8: हाम्रो वनमा हामीले निरन्तर वृक्षारोपण गर्दै आएका छौँ र प्रत्येक वर्ष चाहिँ यो वर्ष पनि हामीले 1000 बोट बिरुवाहरू वृक्षारोपण गर्न सफल भएका छौँ।
6: शीतल सामुदायिक वनले पनि खैरी, सिसम, अर्जुन साल, अम्बा, सीताफल लगायत 5 जातका 900 बिरुवा रोपेको छ। सामुदायिक वनहरूले वर्षेनी हजारौं बिरुवा रोप्ने गरे पनि उनीहरूलाई ती बिरुवा जोगाउन भने निकै चुनौती रहेको छ। कोही बिरुवा सुकेर जाने, कोही जंगली जनावर तथा छाडा पशु चौपायाहरूले खाइदिने त कोही घसाराहरूले काटिदिने गरेका कारण सामुदायिक वनहरू न्यून मात्रामा मात्र रोपेका बिरुवा बचाउन सफल भएका छन्। शीतल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर बुढा,
9: 10% पनि बच्दैन पानीका अभावले, सुक्खा जमिनमा जे रहेछ सुकी जान्छ, बर्खा त मजाले मौलाउने हो, रोप्न हामी नछोड्ने।
6: सत्य कर्णाली सामुदायिक वन उपभोक्ता समूहले भने अहिले वृक्षारोपणको तयारी गरिरहेको छ। बिरुवाहरू रोपिए पनि बचाउन समस्या हुने गरेका कारण थोरै मात्रामा बिरुवा बस्ने गरेको बताउनुहुन्छ सत्य कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितराम चौधरी।
10: चुनौती चाहिँ छ, अब हाम्रो यो बगर क्षेत्र पनि भएकोले वर्षेनी बाढी पनि आउने गर्छ र केही बुटाहरू मात्रै बचाउन सकिन्छ, त्यसैले यसपालि हामीले चाहिँ फरक विधिले रोप्ने तयारी गर्दैछौँ।
6: टिकापुर वन संरक्षण समितिले पनि वनमा वृक्षारोपण गर्ने तयारी गरिरहेको छ। टिकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुल्ला,
11: यसपालि हाम्रो 200 जति आँप रोप्नको लागि तयारी भइसकेको छ फिल्ड र अन्य बोट बिरुवाहरू जसमा पनि सागुन भो औलाहरू रोप्ने हाम्रो योजना छ।
6: सामुदायिक वनले वर्षेनी हजारौं बिरुवा रोपे पनि बचाउन तर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
2: अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी असम राज्यमा भारी वर्षापछि गएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा 97 पुगेको छ। त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। बाढीका कारण करिब 170,000 मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ। वर्षौं यताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। थाइल्याण्डको राजधानी बैंककको उत्तरी क्षेत्रमा अवस्थित एक विद्यालयमा एक किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 जनाको मृत्यु भएको छ। घटनामा अन्य 15 जना विद्यार्थी घाइते भएको त्यहाँका आन्तरिक उपमन्त्री पोलापी सुबनचविले बताउनु भएको छ। घटनामा घाइते भएका मध्ये 9 जनाको अवस्था गम्भीर रहेको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार अन्तर्गतका विजेताहरूको घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले सुरु गरेको उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले 15 जना विजेता र 1 जना बम्पर उपहार विजेता छनौट गर्नुभयो। विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत 10 लाख र कुपन नम्बर 00731524493 परेको छ। यो कुपन भएका व्यक्ति शिव कृष्ण जनरल स्टोरबाट 250 को सामान किनेर कार्यक्रममा सहभागी हुनु भएको थियो। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्नुहुँदै अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले चालू आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने समेत विश्वास व्यक्त गर्नुभयो। पहिलो चरणमै करिब 2,56,00,000 कारोबार र 76 अर्ब भन्दा बढी रकम प्रणालीमा समावेश भइसकेको गर्दै उहाँले आगामी दिनमा मासिक कारोबार खरबौं पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा अन्तर्राष्ट्रिय विभागका महानिर्देशक भीष्म कुमार भूषालले पहिलो पाक्षिकको बम्पर उपहार विजेता कम्प्युटर प्रणाली मार्फत छनौट गरेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी सो आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गरिदिन आग्रह गरेको छ। सन् 2030 सम्मको दिगो विकास लक्ष्य GSDG कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयनमा रहेको जनाएको छ। आयोगका अनुसार रणनीतिक योजना बमोजिम गठित राष्ट्रिय निर्देशक समितिको गत असार 22 गतेको बैठकले सबै मन्त्रालय तह र निकायले आगामी आर्थिक वर्षका नीति कार्यक्रम तथा क्रियाकलाप कार्यान्वयन गर्दा उक्त रणनीतिलाई आधार बनाउन भनिएको छ। आयोगले स्थानीय तहमा खाद्य प्रणाली रूपान्तरणका क्षेत्रमा भएका प्रयास र उपलब्धिको एकीकृत विवरण नियमित रूपमा संयुक्त राष्ट्र संघको यूएन फूड सिस्टम कोअर्डिनेसन हबमा पठाउनु पर्ने स्मरण गराएको छ।
2: उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
14: जापानमा आगामी सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म आयोजना हुने 20 एसियन गेम्स एसियाली खेलकुदमा नेपालबाट 136 खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 एसियन गेम्सका लागि 22 खेलमा सहभागी हुने खेलाडीको संख्या टुङ्गो लगाएको हो। एसियन गेम्स 2026मा 136 खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले जानकारी दिनुभयो। त्यस्तै 22 खेलमा कुल 32 प्रशिक्षक समावेश हुनेछन्। खेलाडी र शीर्षक गरी कुल 168 जना नेपालबाट जापान जानेछन्। युरोपेली फुटबल महासंघ युईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रतिको आफ्नो अविश्वास अझै कायम रहेको जनाएको छ। इङ्ग्लिस फुटबल एसोसिएसन एफएले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिए पनि फिफाको पछिल्लो स्पष्टीकरणले आफ्नो धारणा परिवर्तन नगरेको युईएफएले स्पष्ट पारेको छ। युईएफएले आवश्यक परे फिफा विश्वकप सहितका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने विकल्प अझै टेबलमा रहेको संकेत दिएको छ। निजी लगानीकर्तालाई विश्वकप जस्ता प्रतियोगितामा हिस्सेदारी बेच्ने प्रस्ताव पूर्ण रूपमा फिर्ता लिनुका साथै भविष्यमा यस्ता प्रयास दोहोरिने छैनन् भन्ने स्पष्ट प्रतिबद्धता चाहिएको युईएफएलको भनाइ छ।
2: वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.7 न्यूनतम 20.2, काठमाडौँको अधिकतम 30 न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा फाटफुट, पोखराको अधिकतम 32.2 न्यूनतम 24, वीरेन्द्रनगरको अधिकतम 33.6 न्यूनतम 24.3, वर्षा 0.6 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 35.4 न्यूनतम 25.2, वर्षा 0.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यान आकर्षण। ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट। करदाता प्रोत्साहन उपहारको घोषणा। सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको विश्वास। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण र भारतको आसाममा भीषण बाढीका कारण जीवन अस्त व्यस्त, कम्तीमा 97 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
15: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
16: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 7:45 बजे काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम सुन्नुहुनेछ। अब भने प्रस्तुत गर्दैछौँ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई।
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100%

0: युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
1: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: ओहो ल ल ल, क्यामेराम्यान खसेछ। हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन। ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
3: पर्ख दीपक,
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
4: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
5: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक। 3 महिनामा 21 मन्त्री परिषद बैठक, 384 निर्णय। संसदमा राष्ट्रियता, ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने।
1: भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाजीले पनि सम्बोधन गर्नुहुनेछ।
0: एक वर्षमै करिब 4.5% बढ्यो अपराध। सतर्क रहन प्रहरीको आग्रह। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद। समान तलब भत्ताको माग गर्दै शिक्षक महासंघको आन्दोलनको चेतावनी।
2: राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ विधानले।
0: नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा। वैदेशिक रोजगारमा एक वर्षमा 5,592 उजुरी, करिब 31% मात्रै फर्च्योट।
3: हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ चुजीको लागि जान्छौँ। न्यायाधिकरणबाट पक्राउ चुजी आइसकेपछि हामी प्रहरी र सत्रलाई पठाउँछौँ।

0: गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाडीले सहभागिता जनाउने पक्का।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपालमा अपराधका घटना बढ्दै जानु केवल प्रहरीका लागि होइन, राज्य र समाज दुवैका लागि चिन्ताको विषय हो। विशेष गरी साइबर अपराध, अनलाइन ठगी र बैंकिङ कसुरको वृद्धि हुँदै जानुले डिजिटल सुरक्षामा अझ प्रभावकारी नीति र कडा कानूनी कार्यान्वयन आवश्यक रहेको देखाउँछ। अपराध नियन्त्रणसँगै जनचेतना अभिवृद्धि, प्रविधि मैत्री, अनुसन्धान र दण्डहीनताको अन्त्य सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्छ। सुरक्षित समाज निर्माणका लागि राज्य सुरक्षा निकाय र नागरिक बीचको सहकार्य अब झन अपरिहार्य बनेको छ। अब खबर सन्तोषी रावलबाट।
2: वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 वटा बढी उजुरी अझै फर्सेट हुन सकेका छैनन्। वैदेशिक रोजगार विभागका आर्थिक वर्ष 2082-83 दर्ता भएको 5,592 उजुरी दर्ता मध्ये करिब 31% मात्रै फर्सेट भएका छन्। करिब 68.56% उजुरी अझै टुङ्गिन बाँकी रहेका छन्। विभागका अनुसार 1,134 उजुरी मिलापत्र मार्फत समाधान भएका छन् भने 574 मुद्दा अदालतमा दायर गरिएका छन्। तथ्याङ्कले वैदेशिक रोजगारीमा ठगी, सम्झौता उल्लङ्घन र विभिन्न विवाद अझै व्यापक रहेको संकेत गरेको छ। विभागले उजुरी फर्चोट लक्ष्य अनुसार गर्न किन सकेको छैन? सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक मीरा आचार्य,
3: जुन मुद्दा छ त्यो मुद्दा चाहिँ विभागले आफै मात्रै फर्चोट गर्ने मुद्दा होइन। हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पुर्जीको लागि जान्छौँ। न्यायाधिकरणबाट पक्राउ पुर्जी आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौँ। प्रहरी प्रशासनले मानिस नेपालमा छ कि बाहिर छ कि खोजेर लिएर आउनुहुन्छ, त्यसपछि लिएर आइसकेपछि भएन हुन्छ, अनि त्यसपछि हामीले न्यायाधिकरणमा लगेर पेस गरेर यो मुद्दा व्यवस्थापन हुने यसको प्रक्रिया हुन्छ। त्यसैले पनि मुद्दाहरू चाहिँ फर्चोटको क्रम चाहिँ अलिकति अलिअलि धेरै ठुलो
2: यसैबीच वैदेशिक रोजगार व्यवसायीहरूले आज राति 12 बजेदेखि सरकारी सेवा नलिने घोषणा गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले 15 बुधे माग अघि सार्दै आजदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने कार्य बन्द गरेको घोषणा पनि गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा संघले नीतिगत सुधार, अव्यवहारिक व्यवस्था हटाउन र व्यवसाय मैत्री वातावरण बनाउन सरकारसँग माग गर्दै माग पूरा नभएसम्म श्रमिक नपठाउने निर्णय गरेको जनाएको हो। संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमाथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो। नेपाल शिक्षक महासंघले सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई समान तलब, वृद्धि, महँगी भत्ता र अन्य सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ। तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्दै महासंघले आर्थिक वर्ष 2083-84 बजेटमा ईसीडी शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै त्यसलाई विभेदपूर्ण निर्णय भनेको छ। महासंघले शिक्षक मैत्री, विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, राहत करार, विशेष शिक्षा र प्राविधिक धारका शिक्षकको पेसागत सुरक्षा सुनिश्चित गर्न तथा सरुवा व्यवस्था जटिल बनाएको शिक्षा नियमावलीको 10 संशोधन खारेज गर्न पनि माग गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो।
4: आम शिक्षकहरू, शिक्षक कर्मचारीको चाहना र अहिले भएको 10 नियम, शिक्षा नियमावलीको 10 संशोधनले गरेको प्रबन्ध अनुसार सबै शिक्षकहरू सदस्य हुन पाउने र राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ अहिले विधानले।
2: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियता सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विपन्न नागरिकका समस्यालाई लिएर सरकारको ध्यान आकर्षण गराएका छन्। नेकपा एमाले सांसद कृपा राम राणाले लिपुलेख, लिम्पुअधुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारले के पहल गरिरहेको छ भन्दै प्रश्न उठाउनुभयो।
5: हामी कुनै पनि हालतमा आफ्नो भूमि खैर त्यो लिपुलेक लिम्पिया धुरा काला पानी किन नहोस् झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि प्रशस्तताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ त्यो नेपाली अस्मिता हो त्यो नेपाली माटो हो त्यसलाई हामी कदापि एक इन्च भूमि पनि छोड्न सक्दैनौ म हार्दिक आग्रह गर्न चाहन्छु
2: नेकपा सांसद युवराज दुलालले अरण्यको राजमार्ग एक महिनादेखि अवरुद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन पनि माग गर्नुभयो
6: नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई सच्याउन अथवा स्पष्टीकरण दिन अथवा रेकर्डबाट हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौँ जुन माग हामीले छोड्न सक्ने मागको रूपमा रहेको छैन राष्ट्रियताको सवाल छ हाम्रो जमिनको सवाल छ राज्य प्रतिको कुनै पनि विवादास्पद भनाइलाई हाम्रो राष्ट्रिय रेकर्डमा राखिराख्न सक्दैनौँ त्यसकारणले यो विषयलाई हामी सबै प्रतिपक्षी दलहरूको तर्फबाट फेरि जोरदारका साथ सभामुख मार्फत आह्वान गर्न चाहन्छौँ कि यसलाई रेकर्डबाट हटाइयोस् संसदमा बोलाइयोस् उहाँले यहाँबाट जवाफ दियो भने यो समस्या समाधान हुन्छ
2: राज्यसभा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्दै गरिब नागरिकले अन्तिम संस्कारका लागि पनि शास्ति भोग्न नपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो
7: एउटा नागरिकले बाँचुन्जेल जीवनभर अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ त्यसैले सभामुख महोदय यो देशको गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निशुल्क रूपमा त्यो गरिब र विपन्न वर्गको नागरिकलाई उपलब्ध गराउनु पर्छ भन्ने मेरो धारणा छ राज्यले कर मात्र लिने होइन सभामुख महोदय राज्यका नागरिकहरू मर्दै गर्दा त्यो नागरिक यदि विपन्न छ भने उसप्रति आफ्नो दायित्व पनि देखाउनु पर्छ जसको कोही छैन त्यसको सरकार बन्नुपर्छ सभामुख महोदय
2: राप्रपा सांसद खुसबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन ग्यास अभाव समाधान गर्न र विद्युतीय चुलोमा भन्सार तथा बिजुलीमा भ्याट छुट दिन सरकारलाई आग्रह गर्नुभयो
8: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ यो पहिल्यैदेखिको समस्या पहिलो पटक आएको होइन हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन् यो पेट्रोलको भाव बढ्नु ग्यास नपाउनु तर अहिले सरकारले ज्वरोसम्म जानु पर्यो ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि जस्तो पनि लाग्छ
2: यस्तै राज्यसभा सांसद रमेश वर्षाले निर्वाचन ताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो
9: सम्माननीय सभामुख महोदय म कहिले काहीँ कन्फ्युज हुन्छु कसलाई के भनौँ मेरै गाला मेरै चड्कन मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन रासोपाको पालामा ओन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ सभामुख महोदय
2: नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहले साउन 29 गतेदेखि काठमाडौँमा आयोजना गर्ने राष्ट्रिय भेलालाई पूर्व सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने हुनुभएको छ आज आयोजित पत्रकार सम्मेलनमा नेता डाक्टर शशाङ्क कोइरालाले राष्ट्र सामु रहेको चुनौतीहरूको सामना गर्न काङ्ग्रेसका नेता कार्यकर्तालाई एकताबद्ध गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो उहाँले राष्ट्रियता लोकतन्त्र र समाजवादका सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो
10: 2083 श्रावण 29 31 गतेसम्म काठमाडौँमा नेपाली कङ्ग्रेसको राष्ट्र भेलाको आयोजना गरेको कुरा सर्वविदितै छ भेलालाई आदरणीय सभापति श्री शेरबहादुर देउवाजीले पनि सम्बोधन गर्नुहुनेछ यो ऐतिहासिक राष्ट्र भेलामा सहभागिताका लागि पार्टी सङ्गठन भातृ संस्था तथा शुभेच्छुकहरू सबैमा हार्दिक अनुरोध गर्दछु
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक वैशाखदेखि असारसम्मको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ प्रतिवेदन अनुसार 3 महिनामा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय भएका छन् भने विभिन्न समितिका 8 बैठकमा 12 निर्णय भएका छन् कार्यालयका अनुसार यस अवधिमा मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना भ्रष्टाचार विरुद्धको 2 राष्ट्रिय रणनीति र नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनमा ल्याइएको पुगेको छ। पुँजीगत खर्च 68.26% पुगेको तथा प्रमुख विकास आयोजनाको अनुगमन गरिएको जनाइएको छ। नेपाल मेडिकल काउन्सिलले साउन 7 र 8 गते सञ्चालन गरेको विशेष परीक्षामा 93.48% परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले आज नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी 1013 जना मध्ये 947 जना उत्तीर्ण भएको जनाएको छ। परीक्षामा जम्मा 65 जना उत्तीर्ण भएका छन्। पाकिस्तान र अमेरिकाबाट सहभागी सबै परीक्षार्थी उत्तीर्ण हुँदा भारतबाट 17 मध्ये 13 जना सफल भएका छन्। चीनबाट अध्ययन गरेका 37 जना मध्ये 8 जना मात्रै उत्तीर्ण भएका छन् भने बेलारुसबाट सहभागी 1 जना उत्तीर्ण भएका छन्। नेपालका 14 वटा मेडिकल तथा डेन्टल कलेजका विद्यार्थी 100% उत्तीर्ण भएका छन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नायुका हुने 20 औं एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाडीले सहभागिता जनाउने पक्का भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले बुधबार एसियन गेम्समा नेपालको सहभागिताका लागि खेल र खेलाडी संख्याको टुङ्गो लगाएसँगै यसपटकको नेपाली टोलीको स्वरूप स्पष्ट भएको हो। 20 औं एसियन गेम्स सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म जापानमा आयोजना हुँदैछ।
0: सन्तोषी रावल। डडेलधुराका 15% आमाहरू पूर्ण स्तनपान गराउन असमर्थ।
11: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने, अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बिचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौँ।
0: कामकाजी महिलाका लागि अझै कठिन रिपोर्ट, अमृत कोषका 4 वर्ष, नवजात शिशुको जीवन जोगाउने अभियान लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
13: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
12: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
13: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
14: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति सुम्निमा उदासले कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउने अकुराप नेपाल र सामुदायिक सूचना नेटवर्क सिआइएनको पहलको प्रशंसा गर्नुभएको छ। अकुराप एफसीआईएनले सञ्चालन गरेको कार्यक्रम हेलो सांसद संवाद श्रृंखला मार्फत अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 र पर्यटन विधेयक बारे संकलित सुझाव तथा विज्ञको राय सहितको प्रतिवेदन आज समितिलाई बुझाइएको हो। प्रतिवेदन बुझ्दै सभापति उदासले प्राप्त सुझावलाई समिति र संसदमा हुने छलफलको आधार बनाइने बताउनुभयो। उहाँले रेडियो र डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावलाई पनि स्वागत गरिने स्पष्ट पार्नुभयो। यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा संचालित हेलो सांसद संवाद श्रृंखला हरेक बिहिबार बेलुका 7:30 बजे र शुक्रबार बिहान 6:30 बजे सीआईएन मार्फत प्रसारण हुँदै आएको छ। नेपालमा अपराधका घटना बढ्दो क्रममा देखिएका छन्। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष 2082-83 देशभर 61,016 मुद्दा दर्ता भएका छन्। यो अघिल्लो आर्थिक वर्षको 58,472 मुद्दाको तुलनामा 4.35% बढी हो। विश्व स्तनपान सप्ताह आज सकिँदैछ। सप्ताह मनाइरहँदा डडेलधुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ्दै गएको छ। तर कामकाजी महिलाका लागि भने 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु अझै पनि चुनौतीपूर्ण छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई पूर्ण स्तनपान गराएका छन्। तर सहरी क्षेत्र र जागिरे महिलामा यसको अभ्यास अपेक्षाकृत कम देखिएको छ।
16: डडेलधुरामा संस्थागत सुत्केरी बढेसँगै जन्मेको 1 घण्टाभित्रै शिशुलाई स्तनपान गराउने अभ्यासमा सुधार आएको छ। स्वास्थ्य कार्यालयका अनुसार गाउँघर क्लिनिक र स्वास्थ्य संस्था मार्फत सञ्चालन भइरहेको परामर्श तथा सचेतनामूलक कार्यक्रमले पूर्ण स्तनपान गराउने आमाको संख्या बढाउन सहयोग पुगेको छ। तर पूर्ण स्तनपानको महत्वबारे जानकारी भए पनि व्यवहारमा भने धेरै कामकाजी महिलाले चुनौती भोगिरहेका छन्। भागेश्वर गाउँपालिका 2 की डमरी भट्ट।
11: 90 दिनपछि पर्ने अब बिहान गएर उही दिउँसो आउनु पर्ने हुनाले चाहिँ बिचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ। यो चाहिँ हाम्रो बाध्यता हो, होइन रहर होइन, बाध्यताले गर्दा हो।
16: कार्यालयको समय छोटो, सुत्केरी विधा र बच्चासँग पर्याप्त समय बिताउन नपाउँदा पूर्ण स्तनपानलाई निरन्तरता दिन कठिन भएको सरकारी तथा गैर सरकारी निकायमा कार्यरतहरूको अनुभव छ। अमरगढी 5 की ममता पौडेल।
17: मैले चाहिँ मेरो आफ्नो दुध साथ साथै ल्याक्टोजिन पनि खुवाइरहन्छु। कहिले काहीँ बाहिर हिँड्नु परेको कारण, काम गर्नु परेको कारण चाहिँ ल्याक्टोजिन पनि खुवाउँछु। ल्याक्टोजिन साथै मेरो दुध पनि उसले खाइरहेको हुन्छ।
16: पूर्ण स्तनपानले शिशुलाई आवश्यक सम्पूर्ण पोषण दिनुका साथै रोगसँग लड्ने क्षमता विकास गर्ने स्वास्थ्य कर्मी बताउँछन्। जन्मेको 1 घण्टाभित्रै स्तनपान सुरु गरी 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु शिशुका लागि लाभदायक हुन्छ। स्तनपानले शिशु मात्र होइन आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ। डडेलधुरा अस्पतालकी नर्सिङ निरीक्षक गंगा देउवा।
18: जन्मेको 1 घण्टाभित्रै हामीले बच्चालाई स्तनपान गरायौँ भने आमाको जुन पाठ्यघर संकुचन हुन मद्दत गर्छ, जसले गर्दा चाहिँ हाम्रो यो पछिल्लो समयमा जुन रक्तस्राव हुन्छ नि त्यसलाई पनि कम गर्ने भयो र आमाको जुन स्तन र अण्डाशयको क्यान्सरको जोखिमबाट पनि बचाउने भयो।
16: स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षण अनुसार डडेलधुरा जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई 6 महिनासम्म पूर्ण स्तनपान गराएका छन्। तर सहरी क्षेत्रमा बसोबास गर्ने तथा कामकाजी महिलामा पूर्ण स्तनपान गराउने अभ्यास अझै चुनौतीपूर्ण रहेको बताउनुहुन्छ स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर बहादुर साउद।
19: सहरमा बस्ने भन्दा कम पढेका गाउँमा ग्रामीण समुदायमा बसेका आमाहरूले चाहिँ यसमा आफ्नो शिशुहरूलाई बढी मात्रामा चाहिँ स्तनपान पूर्ण स्तनपान गराएको देखिन्छ। तर यो बजारहरूमा जो बढी पढेका आमाहरू छन् उनीहरूमा चाहिँ यो पूर्ण स्तनपान घट्दो क्रममा छ। बच्चालाई दुध चुसायो भने अलिकति स्वास्थ्यमा केही समस्या आउँछ भन्ने खालको नकारात्मक बुझायो कि त्यो झन् फाइदा हुन्छ होइन। आफ्नो शिशुलाई स्तनपान गरायो भने ब्रेस्ट क्यान्सर हुँदैन, यो पाठ्यघरको मुखको क्यान्सर पनि घट्छ।
16: स्वास्थ्य कर्मीका अनुसार पूर्ण स्तनपानलाई सफल बनाउन स्वास्थ्य संस्थाको प्रयास मात्र पर्याप्त हुँदैन। परिवार, कार्यस्थल र राज्यले पनि स्तनपान मैत्री वातावरण निर्माण गर्नुपर्ने उनीहरूको जोड छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: पाएं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 4 वर्षदेखि नवजातको जीवन बचाउँदै अमृत कोष
20: त्यहीँ आएर दान गर्नुपर्छ होइन। तर अब उहाँको रगतको जाँच जसले जचाउनै पाउनु भएन, बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ। सरुवा रोगहरू हुनु भएन त्यो सबै हामी हेर्छौँ।
0: नेपालकी पहिलो ह्युमन मिल्क ब्याङ्कको 4 वर्षको प्रेरणादायी यात्रा, सम्भावना र चुनौती बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आँखा नाक
3: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालकै पहिलो ह्युमन मिल्क बैंक अमृतको सञ्चालनमा आएको भदौ 3 गते 4 वर्ष पूरा हुँदैछ 2079 भदौ 3 गते थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शुरू गरिएको यो सेवा हाल पनि नवजात शिशुहरूको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको छ नवजात शिशुका लागि अमृत समान दूधको संकलन र वितरण बारे हामीले संस्थापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँग कुराकानी गरेका छौँ
23: यसमा जस्तो मिल्क ब्याङ्कको कुरा उठिरहँदाखेरि अब हामीले गौदान सुनेका छौँ त्यो पैसा दान सुनेका छौँ धन दान भनेर सुनिरहेको छ नि तर जग्गा दानसम्म सुनिरहँदाखेरि यो दुध दान भन्ने कुरा चाहिँ नयाँ अवधारणा थियो नेपालको लागि केही वर्ष अगाडि सुरु हुँदै गर्दाखेरि अहिले चाहिँ यो कसरी चलिरहेछ
24: यस्तो यो हाम्रो लागि एकदम नयाँ त होइन किनभने कृष्णजीलाई पनि आमाको दुध खुवाएको थियो होइन
23: तर यसरी जम्मा गरेर
24: भाइ आमा भन्ने त हाम्रो छँदैछ अब अहिले चाहिँ नि अब रोगहरू पनि धेरै छ कसलाई कस्तो रोग लागेको हुन्छ थाहा हुँदैन त्यसैले जसको पायो त्यसकै दुध नखुवाउने तर दुध चाहिएको बच्चालाई खुवाउँदाखेरि चाहिँ त्यो आमा सुरक्षित आमा चाहिँ स्वस्थ हुनुहुन्छ भने उहाँको दुध निकालेर खुवाउने भने अब दान यो एउटा पुण्य नै हो यसबाट उहाँले दुध दिए बापत केही पाउने भन्ने छैन
23: अस्ति भर्खरै मन्त्री हाम्रो सीतावादीज्यूले चाहिँ स्तनपान गराइरहनु भएको भिडियो भाइरल भइरहेको थियो कोही बच्चालाई आवश्यक छ भनेदेखि एउटै आमाले त्यो ममताले पनि त्यो दिने खुवाउने चलन त पहिलादेखिको नै हो होइन तर अस्पतालले नै यो सुरुवात गर्यो जुन यो सुरुवात गर्नुपर्नेको खास कारण चाहिँ के थियो
24: त्यही हो अब यसै पनि आमाको दुध को एउटा विशेषता भन्दाखेरि चाहिँ आमाको दुध पचाउन सजिलो हुन्छ बच्चाहरूलाई होइन समयमा त्यही अब गाईको दुधमा पनि गाईलाई गाईको बच्चालाई चाहिने सबै थोक हुन्छ नि उसको बच्चालाई त्यही दुध राम्रो हो आमाको बच्चालाई आफ्नो मतलब मान्छेको बच्चालाई मान्छेकै दुध चाहिन्छ तर त्यो त्यो पचाउने चाहिने आमाको दुध पचाउन एकदम सजिलो हुन्छ सबै बच्चाको लागि होइन फर्मुला दुध भनेको त गाईको दुधहरू गाई अब अरू जनावरको दुधबाट बनेको हुन्छ जसमा चाहिँ नि उनीहरूले सबै प्रशोधन गरेर आमाको दुधमा जति हुन्छ त्यति नै बनाउन खोजेको हुन्छ नि तर पनि त्यो दुध पचाउन गाह्रो हुन्छ झन् गाई भैँसीको दुधमा त त्यो जुन पेटभित्र गएर प्रोटिन त हुन्छ त्यसमा त्यो दही बन्छ नि त पेटभित्र गइसकेपछि आमाको दुधले चाहिँ नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो भयो अरू जनावरको दुधले चाहिँ कडा दही भन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ त्यसैले बच्चालाई झाडा पखाडा लाग्ने एलर्जी हुने त्यसमा प्रोटिन बढी हुन्छ त्यसले गर्दा एलर्जी हुन्छ अनि एकचोटि एलर्जी भएपछि कहिले पनि त्यो दुध नपच्ने त्यस्तो हुन्छ दमको रोगहरू लाग्ने त्यो सबै चाहिँ नै त्यही प्रोटिनले गर्दाखेरि हो जुन चाहिँ आमाको दुधमा चाहिँ नै त्यस्तो केही हुँदैन पचाउन पनि सजिलो हुन्छ त्यसैले यदि अस्पतालमा भर्ना भएको बच्चा छन् जुन चाहिँ समयभन्दा अगाडि जन्मेको छन् उनीहरू अलिकति एकदमै धेरै गाह्रो छ उनीहरूलाई बाँच्न भने यो आमाको दुध आफ्नै आमाको दुध त बेस्ट भइहाल्यो आफ्नो आमाको आ छैन भने अरूको आमाको दुध भए पनि प्रशोधन गरेर दिँदाखेरि आमाको
23: जसको भए पनि आमाको दुध आमाकै दुध हो त्यो
24: त्यो आमाको दुधबाट हुने फाइदा त उसले पाउने भयो त्यसले गर्दा पहिला पहिला हामीले केही नलाई बच्चालाई खुवाउनु त पर्यो होइन सुरु सुरुमा त हामी पानी चढाएर राख्छौँ तर अब खुवाउन सुरु गरिसकेपछि आमाको दुध छैन भने आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो बट्टाकै दुध खुवाउनु पर्थ्यो त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस भन्छ आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ नि त्यो आमाको दुध पाउन थालेको भएर
23: प्रसूति गृहमा त्यो समस्या कम भयो अहिले त्यो चाहिँ अहिले अस्पतालमा मात्रै छ कि अन्य ठाउँमा पनि विस्तार
24: अब सरकारले सबैतिर गर्ने जुन हामीले चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भन्दाखेरि जहाँ चाहिँ नि जन्मिने बित्तिकै बच्चालाई आमाको छालासँग टाँसेर राख्ने, एक घन्टाभित्र दुध खुवाउने, आमालाई दुध खुवाउनलाई सहयोग गर्ने, आमालाई केही समस्या भएदेखि समस्याको समाधान गर्न सहयोग गर्ने, त्यो सबै चाहिँ नि अरू अस्पतालहरूमा पनि हुन्छ। तर दुध निचरेर राख्ने व्यवस्था होइन भने नि मैले 24 घन्टासम्म नर्मल फ्रिजमा पनि राख्न सकिन्छ, त्योभन्दा बढी पनि राख्न सकिन्छ। यदि प्रशोधन नगरे पनि 3 महिनासम्म चाहिँ डिप फ्रिजमा, डिप हाम्रो घरको फ्रिज होइन, 27 देखि 22 -17 देखि -22 डिग्री टेम्परेचरमा राख्यो भने चाहिँ 3 महिनासम्म राख्न सकिन्छ। त्यस्तो त्यो राख्ने व्यवस्था, निचर्ने र भण्डारण गर्ने व्यवस्था भएको चाहिँ नै अहिले त्यसलाई चाहिँ हामीले के अरे यो ल्याक्टेसन म्यानेजमेन्ट युनिटहरू भनेर भन्छ होइन, त्यस्तो चाहिँ अन्ततिर पनि खुलेको छ। तर प्रशोधन गर्ने, पास्चराइज गर्ने भन्छ नि त्यो दुधलाई चाहिँ, भने चाहिँ जुन हाम्रो अमृत कोष छ त्यो अहिले प्रसुति गृहमा मात्रै छ काठमाडौँमा, गर्दा अहिले बिपिकेएस धरानमा पनि खोलेको छ।
23: आमाहरू कतिको आइरहनु भएको छ दुध दान गर्नु, कतिको हुनुहुन्छ?
24: बाहिरबाट आउने आमाहरू चाहिँ कमै हुनुहुन्छ, धेरैलाई थाहा पनि छैन होला। तर अब कसैलाई समस्या भयो, एकदमै गाह्रो भयो, के गर्ने भन्दा उहाँ आउनु भनेर हामी बोलाउँछौँ, अनि बढी भएको दुध उहाँहरूले दिनुहुन्छ। तर धेरै जसो आमाहरू चाहिँ नि हाम्रो अस्पतालमै जुन चाहिँ सानो बच्चा जन्मेको हुन्छ नि, टाइम समय नै नपुगिकन, त्यस्तो बच्चाहरू धेरै दिनसम्म बस्छन्, अनि सुरुमा चाहिँ नि आफ्नो दुध आएको हुँदैन, अनि त्यति बेला आफ्नो बच्चालाई अरू आमाको दुध, त्यस्तै प्रशोधन गरेको दुध दिएको हुन्छ भने, मेरो बच्चाले सुरुको अवस्थामा मेरो दुधमा आउँदा त्यो दुध पाएको थियो भने, अब मेरो आउन थाल्यो, मेरो बच्चालाई पुगेर बाँकी भएको दुध म पनि दान गर्छु भनेर, त्यस्तो चाहिँ धेरै हुन्छ। त्यसरी नै हाम्रो चाहिँ अहिले चलिरहेको छ।
23: बाहिरको कोही महिलाले म चाहिँ अब मेरो दुध दान गर्छु भनेर आउनुभयो भनेदेखि पाउनुहुन्छ कि अथवा के हुन्छ?
24: हुन्छ, कोही दान गर्छु भनेर आउनुहुन्छ, खालि उहाँले चाहिँ त्यहीँ आएर दान गर्नुपर्छ होइन। तर अब उहाँको रगतको जाँच, जस्तो सुत्केरी हुनुभन्दा बच्चा प्रेग्नेन्सीको बेलामा हामीले जाँचहरू गरेका हुन्छौँ नि, रगतको जाँच, त्यो जाँचहरू गरेको छ भने त्यसैले पनि हुन्छ। उहाँको गरेको छैन, कहिले कहिले जचाउनै पाउनु भएन, बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ, अनि उहाँले चाहिँ, अनि उहाँ कुनै नयाँ मतलब सरुवा रोगहरू हुनु भएन, त्यो सबै हामी हेर्छौँ। आमा स्वस्थ हुनुहुन्छ, रगत पनि ठिक छ, दान गर्न चाहनुहुन्छ भने चाहिँ उहाँले दान गर्न सक्छ।
0: प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक, 3 महिनामा 21 मन्त्री परिषद बैठक, 384 निर्णय भएका छन्। संसदमा राष्ट्रियता, ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यान आकर्षण गराइएको छ। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने हुनुभएको छ। एक वर्षमै करिब 4.5% अपराध बढ़ेको छ। सतर्क रहन प्रहरीले आग्रह गरेको छ। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद, समान तलब भत्ताको माग गर्दै शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ। नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण भएका छन्। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा रहेको छ। वैदेशिक रोजगारीमा एक वर्षमा 5,592 उजुरी, करिब 31% मात्रै फर्च्युट भएको छ। र एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाडीले सहभागिता जनाउने पक्का भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: check.
1: इस समय सूचक का साथमा
0: इट्स 8 o'clock अहिले 8 बजेको छ।
2: प्रधानमन्त्रीकै खोजीमा
3: सरकारले विदेश स्थित 5 कोट नैतिक नियोग बन्द गर्ने, खुला सिमानाकै कारण 526 जना रोहिङ्ग्या नेपाल प्रवेश,
2: श्रमिक नपठाउने वैदेशिक रोजगार व्यवसाय संघको घोषणा, जनकपुर धाममा मिटर ब्याजका साहु महाजनहरूको प्रदर्शन,
3: अमेरिकी जन्मसिद्ध नागरिकताको अधिकार फेरि सीमित गर्ने ट्रम्पको प्रयास, थाइल्यान्डमा विद्यार्थीले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु,
2: र एसियाड तयारीका लागि बक्सिङ टोली भारत जाँदै, इङ्ल्यान्डका क्रिकेटर रवि भोपाराले फेरि चितवनबाट एनपिएल खेल्ने।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारी कार्यालयमा नो लाइन, रासपा सरकारमा ओन्ली अनलाइनको नारा र भाषण गर्दै 4 महिना अघि चुनाव लडेकाहरू अहिले लाज लागेको बताउन थालेका छन्। झण्डै 2/3 मतसहित चुनाव जितेर आफ्नो पार्टीको सरकार बनाउँदा पनि जनताले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको भन्दै उनीहरूले संसदमा आवाज उठाएका छन्। आजको संसद बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकै सांसद रमेश परसाईले नै चुनाव ताका गरेको भाषण सम्झिँदा अहिले लाज लाग्न थालेको बताउनु भएको हो।
5: मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रासोपाको पालामा ओन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा, र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ। सभामुख महोदय, मेरा 2 प्रश्न छन्। एउटा, यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? अर्को, यदि कृत्रिम अभाव सृजना भएको हो भने, सरकारले भने जस्तै ग्यास वारवार्ती आएर पनि कालो बजारी भएको हो भने, ती कालो बजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ 2/3 सरकारलाई? जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्डसम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ।
3: कर्णालीका एकमात्र रासपा सांसद रमेश प्रसाद सापकोटाले त आफ्नो आलोचना भएको भन्दै सुर्खेतको भेरी ग्यास उद्योगलाई नै चेतावनी दिनुभएको छ।
6: र कर्णालीमा सबैभन्दा बढी सिलिन्डर बजारीकरण भएको र 143 बुलेट दैनिक 10,000 सिलिन्डर उत्पादन क्षमता भएको भेरी ग्यासले सामाजिक दायित्व र व्यावसायिक जिम्मेवारी वहन गर्दै कर्णालीमा थप परिणाममा ग्यास पठाउनु पर्छ।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भने नियमित माग धान्न सक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री कुमारीले यस्तो दावी गर्नुभएको हो।
7: पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिएको छ। साथै वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। नेपाल आयल निगम तथा ग्यास उद्योगी सङ्घको समन्वयमा ग्यास आयात, भण्डारण तथा वितरणको कार्यलाई पारदर्शी र अनुमान योग्य बनाउने तर्फ समेत सुधारका कार्यहरू प्रारम्भ भएका छन्।
3: भारतबाट नियमित आपूर्ति भइरहँदा पनि नेपाल आयल निगमको अक्षमताका कारण उपभोक्ताले भने ग्यासको लागि लाइन बस्नु परेको छ। संसददेखि सडकसम्म ग्यास अभावले हङ्गामा हुने र ग्यास डिपोसम्म लाइनको फोटो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न संसदीय समितिले सरकारलाई निर्देशन दिइरहेका छन्। त्यसै गरी सरकारी अरू निकाय पनि निर्देशन र आदेशको भरमा चलिरहेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज सूचना जारी गरी कालोबजारी गर्नेलाई कानुन बमोजिम हदैसम्मको कारवाही हुने बताएको छ।
2: ग्यासको मात्र होइन, सांसदहरूले चुनाव अघि रासोपा सभापति रवि लामिछानेले भनेको 13 मन्त्रालय लिएर 100 दिन सरकार चलाउन पाए भन्ने अभिव्यक्ति पनि संसदमै सुनाउन थालेका छन्। नेकपा एमालेका सांसद मोहम्मद इस्तियाकर राईले संसद सञ्चालनदेखि सरकार गठनसम्ममा सरकार उल्टो बाटोतर्फ गइरहेको आरोप लगाउनु भएको छ।
8: हिजो अनियमितता बढ्यो, जनताका कुरा सुनिएन भन्ने रोड सडक र समितिमा मुर्दाबाद प्रधानमन्त्री नारा लगाउने मान्यजीहरूलाई म आग्रह गर्न चाहन्छु, अहिले चाहिँ गरिब निमुखा आम जनता पिसिया छन्, त्यसको बारेमा भनाइ के छ भन्ने म जवाब चाहन्छु।
2: त्यति मात्र होइन, सरकारले मिडिया हाउसका अगाडि गाडी पार्किङ गरेर सञ्चार माध्यमलाई तर्साउने प्रयास गरेको, अर्थमन्त्रीले कार्यकारी निर्देशकको सामूहिक अन्तर्वार्ता लिएर नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गरेको, अस्पताल तथा स्वास्थ्य संस्थामा औषधिको हाहाकार तथा बजारमा ग्यासमा अभाव रहेको प्रति उहाँले सरकारको ध्यान आकर्षण गराउनुभयो। कम्सल कार्ड छापेर सवारी लाइसेन्स बाँडेको यातायात कार्यालयमा अहिले नयाँ सिस्टमले काम नगरेको भन्दै 3 हप्तादेखि लाइसेन्सको लिखित ट्रायल दुवै परीक्षा रोकेको छ। प्रधानमन्त्रीका सल्लाहकारले नै राहदानी छपाईमा छलफेल गरेपछि पासपोर्ट छपाई समेत केही समय भद्रगोल भएको थियो। नयाँ बजेटमा विद्युतमा कर थपेको सरकारले अहिले लोड सेडिङ गर्न थालेको छ। सरकारका अर्थमन्त्रीले नै स्वास्थ्य बीमा कार्यक्रमलाई बन्द गर्ने अभिव्यक्ति दिए कांग्रेस एमालेका सांसदले यस्तै प्रतिष्ठाको विषय बनाएका छन्। उनीहरूले आफ्नो सरकारले शुरू गरेर निरन्तरता दिएको स्वास्थ्य बीमा रोक्न नहुने बताइरहेका छन्। पार्टीको महामन्त्री र सरकारको मन्त्री दुवै नपाएपछि रासोपाका सांसद मनिष झा पनि असन्तुष्ट देखिनु भएको छ। उहाँले पनि आजको संसद बैठकमा राज्य सञ्चालनमा सरकारले ढङ्ग पुर्याउन नसकेको टिप्पणी गर्नुभयो।
9: अहिलेको कुरामा इन्टिग्रिटीको क्वेसन छैन, इन्टिग्रिटीमा कुनै पनि शङ्का छैन, इन्टेन्सनमा पनि कुनै प्रश्न छैन, तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ र त्यो स्वीकार्नुपर्छ। इफ यु डोन्ट नो वाट यु डोन्ट नो देन यु डोन्ट नो रियली यु डोन्ट नो। त्यसैले गर्दाखेरि मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नुपर्दछ र त्यो कुरा सिक्नुपर्दछ।
3: रासोपाकी सांसद रचना खतिवडाले भने जेन्जी आन्दोलनका शहीदका परिवार र घाइतेसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ। सरकारले शहीदका परिवार र घाइतेसँग एक महिनाभित्र पूरा गर्ने गरी गरेको 23 पुदी सहमति 4 महिना पुग्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो। खतिवडाले घाइते र शहीद परिवारका लागि एकद्वार सेवा तुरन्त सुचारू गर्न तथा घाइते तथा शहीद परिवारलाई एउटै कामका लागि धेरै कार्यालयमा धाउन नपर्ने वातावरण निर्माण गर्न समेत सरकारको ध्यान आकर्षण गराउनु भयो।
10: घाइते र शहीद परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपरोस्, उनीहरूका लागि एकद्वार सहायता कक्ष बनाइयोस्। शहीद परिवारले आफ्नो सन्तान, अभिभावक र जीवनसाथी गुमाएका छन्। उनीहरूलाई भाषणको सहानुभूति होइन, व्यवहारिकमा देखिने न्याय सम्मान चाहिएको छ। शहीदको बलिदानलाई श्रद्धाञ्जलीमा सीमित नराखौँ।
2: विपक्षी दलले प्रधानमन्त्रीको जवाफ खोजिरहँदा नेपाली काँग्रेसका सांसद भरत कुमार स्वारले भने आफूले प्रधानमन्त्रीलाई 4 महिनासम्म पनि भेट्न नपाएको गुनासो गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा निवेदन दिएर भेट्ने समय माग्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न नपाएको भन्दै गुनासो पोख्नु भएको हो। गत फागुन 21 गते भएको निर्वाचनबाट अछाम क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य बन्नुभएका स्वारले चैत 21 गते निवेदन दिएको र प्रधानमन्त्रीले आफ्ना पार्टीका सांसदलाई मात्र भेटेको भन्दै असन्तुष्टि जनाउनु भएको हो।
11: 4 महिना भयो अहिलेसम्म चाहिँ हामीले भेट्ने टाइम दिएको छैन। सभामुखमा त यो प्रधानमन्त्रीज्यूको आफ्नोलाई हेर्ने चस्मा एक, अर्कोलाई हेर्ने चस्मा एक हो कि के हो? यसमा मेरो घोर आपत्ति छ। हामीलाई अहिलेको जमानामा पनि यस्तो किसिमको व्यवहार पक्षपातपूर्ण यो चाहिँ हुन्छ भने यसको म घोर भर्सना गर्न चाहन्छु।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाकी प्रमुख सचेतक खुशबु ओलीले अनसनरत इन्टर्न चिकित्सक दिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। आकस्मिक समय लिएर उहाँले अनसनरत इन्टर्न चिकित्सक हरिजनको जीवन रक्षाका लागि समेत सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। उहाँका अनुसार चिकित्सक हरिजन वीर अस्पतालको आइसियूमा रहेका छन्। प्रमुख सचेतक ओलीले इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको 8 तहको प्रारम्भिक तलब मानको 50% बराबर निर्वाह भत्ता, सबै सार्वजनिक तथा निजी शिक्षण संस्थाले अनिवार्य उपलब्ध गराउनु पर्ने तथा श्रम ऐनमा व्यवस्था भए अनुसारको कार्य घण्टाको कार्यान्वयन गर्न माग गर्नुभयो।
2: नेपाल शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन र शिक्षक कर्मचारीका माग सम्बोधन नभए आगामी भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सहमति कार्यान्वयन र माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्ने, शिक्षक तथा कर्मचारीका सेवा सुविधा, दरबन्दी, पेसागत सुरक्षा, तलब भत्ता तथा विभिन्न माग तत्काल सम्बोधन गर्न महासंघले सरकारसँग आग्रह गरेको छ। आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित बैठकले तय गर्ने महासंघले जनाएको छ।
3: नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले तत्काललाई श्रमिक नपठाउने घोषणा गरेको छ। संघले आज पत्रकार सम्मेलन गरेर 15 माग सम्बोधन नभएसम्म विदेश पठाउने सबै प्रक्रिया स्थगित गरिएको घोषणा गरेको हो। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले वर्तमानलाई शून्य समय मानेर वर्तमानमा श्रमिक पठाउन बन्द गर्ने र माग सम्बोधन भएपछि व्यवसायमा फर्कने बताउनुभयो। व्यवसायले विशेष परिस्थितिमा कार्यवाहीमा परेका इजाजत पत्रवालाको कार्यवाही फिर्ता, वैदेशिक रोजगार ऐन 2064 समयानुकूल संशोधन, श्रमिकको वास्तविक लागत र व्यवसायको वैज्ञानिक सेवा शुल्क निर्धारण, श्रम गन्तव्य मुलुकको विविधीकरण, नयाँ श्रम गन्तव्य मुलुकसँगको श्रम सम्झौता, जापानको ईएसडी कार्यक्रम, दक्षिण कोरियाको E7 भिजा तथा युरोपका श्रम बजारमा पहुँच विस्तार लगायतका माग अघि सारेका छन्। यस्तै खुल्ला भएका श्रम गन्तव्य मुलुकसँग प्रभावकारी श्रम सम्झौता, वैदेशिक रोजगारी सम्बन्धी उजुरीका लागि छुट्टै निकाय, श्रम स्वीकृति तथा माग पत्र प्रमाणीकरण पूर्ण रूपमा स्वचालित प्रणाली मार्फत सञ्चालन, युएको प्रहरी प्रमाणपत्र प्रमाणीकरण, साउदी अरेबियाको SVP र बायोमेट्रिक प्रणाली तथा मलेसियाको भर्ती प्रक्रियामा रहेको एकाधिकार अन्त्य गर्न कूटनीतिक पहल गर्नुपर्ने पनि माग गरिएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
13: मार्बलका CPVC प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवनभरको।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सरकारले विदेश स्थित 5 नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अघि बढाएको छ। परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सरकारको पछिल्लो निर्णयबारे जानकारी दिँदै ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिका स्थित नेपाली राजदूतावासका साथै अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेन्दो स्थित नेपाली महावाणिज्य दूतावासहरू बन्द गर्ने तयारी भइरहेको बताउनुभयो। प्रवक्ता छेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपाली नागरिक तथा विदेशीहरूका लागि प्रदान गरिने कन्सुलर लगायतका सेवाहरूमा कुनै अवरोध नआउने गरी काम भइरहेको छ। सरकारले आर्थिक संकुचन र कार्यभारलाई दृष्टिगत गर्दै नियोगहरूको संख्या घटाउने निर्णय गरेको भए पनि यो व्यवस्था अल्पकालीन मात्र भएको उहाँको दावी छ।
5: यो खुम्चिने अथवा खुल्ने भन्ने विषयमा म के भन्न चाहन्छु भने यो सर्ट टर्म नै मेजर हो सरकारको, र सरकारको आर्थिक क्षमता बढ्दै जाँदाखेरि स्वाभाविक रूपमा उपस्थिति बढ्दै जाने हुन्छ।
3: म्यानमारमाको जेलमा रहेका 18 नेपाली रिहा भएका छन्। उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया सुरु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। म्यानमार स्थित नेपाली दूतावासको पहलमा त्यहाँ विभिन्न जेलमा परेका 18 नेपाली नागरिकहरू रिहा भएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो। म्यानमारको अदालतले सेप्टेम्बर 2 सत्ता रिहाई गर्ने भनेकोमा नेपाल सरकारको अनुरोधमा सो समय अगावै उनीहरूलाई रिहा गरिएको उहाँले बताउनुभयो। म्यानमारमा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा कार्यरत उनीहरूलाई केही महिना अघि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो।
4: खुला सिमाना र प्रविधि युक्त सुरक्षा निगरानी सम्बन्धी व्यवस्था नहुँदा 500 भन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ। प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले विभिन्न समयमा नेपाल भारत सिमानाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको जानकारी दिनुभयो। प्रहरीका अनुसार हालसम्म 526 रोहिङ्ग्या नेपालमा रहेका छन्, जसमा 162 पुरुष, 148 महिला र 216 बालबालिका छन्। उनीहरू काठमाडौँको कपन, लसुनटार र राम मन्दिर तथा ललितपुरको सुनाकोटी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ। प्रहरी नायब महानिरीक्षक काफ्रेका अनुसार विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाइएको छ। यस्तै प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च सतर्कताको अवस्थामा राखिएको प्रवक्ता काफ्रेले बताउनुभयो। केन्द्र, उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रहरीलाई उपकरण सहित तयारी अवस्थामा राखिएको छ।
3: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायहरूलाई सो निर्देशन दिनुभएको हो। समितिले हालसम्म केन्द्रीय विद्युत प्रसारणलाई नपुगेका कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जल स्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै सड़क निर्माण सुरु गर्नु अघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित स्थानीय तह तथा निर्माण व्यवसाय सहित संयुक्त सर्वेक्षण गर्न पनि निर्देशन दिइएको छ। सड़कको ठेक्का सम्झौता हुनु अगावै विद्युतका पोल, तार, ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना, समय सीमा र बजेट निर्धारण गर्न समितिले भनेको छ। समितिले सड़क निर्माणमा अवरोध पुर्याइरहेका विद्युतका पोल प्राथमिकताका आधारमा तत्काल स्थानान्तरण गर्न समेत निर्देश गरेको छ। विशेष गरी नागढुङ्गा मुगलिङ सड़क खण्ड विस्तार सुरु भएको 5 बितिसक्दा पनि अझै 182 पोल सार्न बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै समितिले ती पोलहरू आगामी 15 स्थानान्तरण गरी सोको जानकारी उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।
4: साउन 29 देखि 31 गते हुने नेपाली कांग्रेस संस्थापन इतरपक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउनु भएको हो। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोमा खुशी व्यक्त गर्नुभयो। नेता कोइरालाले पार्टी पूर्व सभापति शेरबहादुर देउवाका तर्फबाट तयार गरिएको न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले हिजो अनुमति प्रदान गरेको जानकारी दिनुभयो। उहाँले अदालतले उक्त निर्णयलाई स्वागत गर्दै आगामी न्याय निरूपणबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो था संचार नेटवर्क रातापाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/.com/
4: ट्विटर व्यास पीड़ित पक्ष बीच भएको लेनदेन सम्बन्धी नौ बुधे सहमति तथा मन्त्री परिषदको निर्णयप्रति असन्तुष्टि जनाउँदै साहु महाजनहरूले जनकपुर धाममा विरोध प्रदर्शन गरेका छन्। पीड़ित लेनदेन संघर्ष समितिको अगुवाईमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफ्ना हित विपरीत गरिएका निर्णयहरू तत्काल खारेज गर्न माग गरेका हुन्। उनीहरूले सरकारले एकतर्फी रूपमा गरेको सहमति र मन्त्री परिषदको निर्णय फिर्ता लिनुपर्ने अडान अघि सारेका छन्। मध्य प्रदेशका आठै जिल्लाबाट आएका साहु महाजनहरूले जनकपुर धाम नगरको परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि पुगेर प्रदर्शन गरेका थिए। पीड़ित लेनदेन संघर्ष समिति मधेसका अध्यक्ष विजय यादवले सरकारले आफूहरूको मागलाई व्यवस्था गरे कड़ा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो। उहाँका अनुसार माग पूरा नभए आगामी भदौ 1 गतेदेखि काठमाडौँ पुगेर सिंहदरबार घेराउ गर्ने र माइतीघरमा धरना दिने कार्यक्रम तय गरिएको छ।
3: स्वतन्त्र चालक फाउन्डेसन नेपालले राइडरहरूको हक हित र न्यायपूर्ण भाडा दरको माग गर्दै आज पनि काठमाडौँको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्याङ्कन हुनुपर्ने मागसहित फाउन्डेसनले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले न्यायपूर्ण भाडादर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिसनलाई सीमित गर्न तथा राइडरहरूको बिमा र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। यसका साथै राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन्।
4: नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षा स्पेशल एक्जामिनेसनमा विदेश पढेका धेरै फेल भएका छन्। काउन्सिलले साउन 7 र 8 सञ्चालन गरेको परीक्षामा देश अनुसारको नतिजा सार्वजनिक गरेको छ। नेपाल तथा विभिन्न विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका 1013 जना परीक्षार्थी सहभागी भएका थिए। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले आज जारी गरेको सूचना अनुसार परीक्षामा 947 जना उत्तीर्ण भएका छन् भने 65 जना अनुत्तीर्ण भएका छन्।
3: साताको अन्तिम शेयर कारोबार दिन आज नेप्से परिसूचक 4 अङ्कले घटेको छ। त्यससँगै परिसूचक नेप्से 2650 बिन्दुमा कायम भएको हो। आज कारोबार रकम घटेको छ। हिजो 4.62 अर्ब कारोबार भएकोमा आज 3.77 अर्ब रुपियाँको कारोबार भएको छ। आज 86 कम्पनीको सेयर मूल्य बढ्दा 184 कम्पनीको सेयर मूल्य घटेको छ भने 6 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
4: कर तथा प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। शिवकृष्ण जनरल स्टोरबाट 250 रुपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रुपियाँको उपहार जितेका छन्। पुरस्कारमा भ्याट भने लाग्नेछ। अन्य 15 जनाले भने 1-1 लाख रुपियाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री डाक्टर सोडी मुवागले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न नेशनल लोटरी स्किम ल्याइएको बताउनुभयो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने प्रयास फेरि सुरु गर्नुभएको छ। केही साता अघि अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताको अधिकार हटाउने उहाँको अघिल्लो प्रयास अस्वीकार गरेपछि ट्रम्पले पुनः नयाँ कदम चाल्नु भएको हो। राष्ट्रपति ट्रम्पले 2 कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ। तीमध्ये एउटा आदेशले जन्मसिद्ध नागरिकता प्राप्त गर्ने अयोग्य ठहरिने गैर नागरिकका सन्तान सम्बन्धी विद्यमान परिभाषालाई थप विस्तार गरेको छ। दोस्रो कार्यकारी आदेशले बर्थ टुरिज्म अभ्यासमा प्रतिबन्ध लगाएको छ। यस अन्तर्गत गर्भवतीहरू आफ्ना शिशुले अमेरिकी नागरिकता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अमेरिका पुगेर सन्तान जन्माउने प्रचलनलाई रोक्ने व्यवस्था गरिएको छ। राष्ट्रपति ट्रम्पले 150 वर्ष पुरानो जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयास सर्वोच्च अदालतले रोकेको भन्दै सर्वोच्चको आलोचना गर्नुभएको छ। उक्त कार्यकारी आदेश अनुसार अमेरिकामा जन्मिएका तर दुवै अभिभावक अमेरिकी नागरिक नभएका शिशुले स्वत अमेरिकी नागरिकता पाउने व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।
4: थाइल्यान्डको राजधानी बैंकक नजिक पर्ने नोन्थाबुरी स्थित देवसिरी विद्यालयमा भएको भीषण गोलीकाण्डमा 5 शिक्षक सहित 8 जनाको मृत्यु भएको छ। घटनामा 15 जना घाइते भएका छन्, जसमध्ये 2 जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार सोही विद्यालयमा 9 कक्षामा अध्ययनरत 14 वर्षीय विद्यार्थीले गोली चलाएका हुन्। उनले विद्यालय पुग्नु अघि आफ्नै हजुरबुबा र हजुरआमाको पनि हत्या गरेका थिए। त्यसपछि विद्यालयमा अन्धाधुन्ध गोली चलाएर उनले अन्तत आत्महत्या गरेका प्रारम्भिक अनुसन्धानले देखाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। घटनामा प्रयोग गरिएको पिस्तोल हजुरबुबाको नाममा दर्ता भएको प्रहरीले जनाएको छ। घटनामा 15 जना घाइते भएका छन्, जसमध्ये 2 जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार सोही विद्यालयमा 9 कक्षामा अध्ययनरत 14 वर्षीय विद्यार्थीले गोली चलाएका हुन्। उनले विद्यालय पुग्नु अघि आफ्नै हजुरबुबा र हजुरआमाको पनि हत्या गरेका थिए। त्यसपछि विद्यालयमा अन्धाधुन्ध गोली चलाएर उनले अन्तत आत्महत्या गरेका प्रारम्भिक अनुसन्धानले देखाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। घटनामा प्रयोग गरिएको पिस्तोल हजुरबुबाको नाममा दर्ता भएको प्रहरीले जनाएको छ।

0: एनपीएलमा लगातार तेस्रो पटक चितवन राइनोसबाट खेल्ने भएका छन्। आज चितवनले सामाजिक सञ्जाल मार्फत एनपीएल सिजन तीनका लागि भोपारालाई अनुबन्ध गरेको जनाएको हो। टी20 अन्तर्राष्ट्रियमा भोपाराले सन् 2008 देखि 2014 सम्म इङ्ल्याण्डको प्रतिनिधित्व गरेका थिए। 35 इनिङ्समा 3 अर्धशतक सहित भोपाराले 711 रन जोडेका छन्। यस्तै पोखरा एभेन्जर्सले पनि तेस्रो सिजनका लागि श्रीलंका अनुभवी अलराउण्डर धनञ्जय लक्षेणलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको छ। धनञ्जय लक्षेणले एनपीएल सिजन 2 मा पनि पोखरा एभेन्जर्समा आबद्ध हुँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताको छोटो अवधिमा नै उनले आफ्नो प्रभावशाली अलराउण्डर प्रदर्शन मार्फत टोलीलाई महत्वपूर्ण योगदान पुर्याएका थिए। बायाँ हाते ब्याटर तथा दायाँ हाते मिडियम फास्ट बलर लक्षेणले श्रीलंकाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। 27 वर्षीय लक्षणले श्रीलंकाका लागि 3 ODI खेल खेलेका छन्। यस्तै उनले टी20मा 70 खेल खेल्दै 48 विकेट लिएका छन्।
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: ग्यासको अभावले रासोपा सरकार आलोचित, आफ्नै पार्टीमा सांसद विरोधमा हुँदा विपक्षी प्रधानमन्त्रीकै खोजीमा।
1: सरकारले विदेश स्थित 5 कूटनीतिक नियोग बन्द गर्ने, खुला सिमानाकै कारण 526 जना रोहिङ्ग्या नेपाल प्रवेश।
0: श्रमिक नपठाउने वैदेशिक रोजगार व्यवसायी संघको घोषणा, जनकपुर धाममा मिटर ब्याजका साहु महाजनहरूको प्रदर्शन।
1: अमेरिकी जन्मसिद्ध नागरिकताको अधिकार फेरि सीमित गर्ने ट्रम्पको प्रयास, थाइल्याण्डमा विद्यार्थीले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु।
0: र एसियाड तयारीका लागि बक्सिङ टोली भारत जाँदै इङ्ल्याण्डका क्रिकेटर रवि भोपाराले फेरि चितवनबाटै एनपिएल खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
2: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
1: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
3: सो लवली, मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्छ।

0: लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: हेलो
5: हेलो बुढी के छ खबर
4: ठिकै छ चलेकै हो
5: ल भिडियो अन गर्दा तलाई हेरम
4: भिडियो अनै छ त देख्नु भएन र
5: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
4: माडीको नेट यस्तै त हो नि
5: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई
8: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा नीतिगत सुधार सहितका माग राख्दै वैदेशिक रोजगार व्यवसायीहरूद्वारा विदेशमा कामदार पठाउन बन्द गरिएको घोषणा,
1: मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ,
0: यो समस्या समाधानका लागि सरकार अब कसरी अघि बढ्छ,
2: अल्पकालीन दीर्घकालीन अब चाहिँ तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि।
0: श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता र अन्तर्राष्ट्रिय प्रसङ्गमा थाइल्यान्डमा एक विद्यार्थीद्वारा आफ्नै विद्यालयका शिक्षकहरू सहित 7 जनाको गोली हानी हत्या। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। थाइल्यान्डको प्रहरीले उत्तरी ब्याङ्कक बाहिरको एउटा भेगमा एकजना विद्यार्थीले आफ्नै विद्यालयका शिक्षकहरू सहित कम्तीमा 7 जनाको हत्या गरेको जनाएको छ। यसअघि ती विद्यार्थीले आफ्ना हजुरबुवा हजुरआमाको पनि ज्यान लिएका थिए। 14 वर्षीय ती विद्यार्थीले त्यसपछि आफैलाई गोली हानेको प्रहरीले जनाएको छ। घटनामा 30 भन्दा बढी मानिस घाइते भएका छन् भने 9 जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थलमा पुगेका बीबीसीका जोनाथन हेड भन्छन्, केही विद्यार्थीहरूले दिएको यो निकै हृदय विदारक विवरण थियो जसमा उनीहरूले ती विद्यार्थी एउटा पछि अर्को कक्षा कोठा गोली चलाउँदै जाँदै गर्दा उनीहरूले टाउको लुकाएर आफूहरू डेस्क मुनि बसेको बताएका छन्। बीबीसीका जोनाथन हेडको भनाए। अफ्रिकाको रोग नियन्त्रण केन्द्र CDCले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रण गर्न समुदायहरूले अझ ठूलो भूमिका खेल्नुपर्ने बताएको छ। यसका प्रमुख डाक्टर या केसयले बीबीसीसँग कुरा गर्दै गाउँका अगुवाहरूलाई संलग्न गराउँदा गलत सूचना रोक्न, संक्रमित व्यक्तिको छिटो पहिचान गर्न र सुरक्षित रूपमा मृतकहरूको अन्तिम संस्कार गर्न सहयोग पुग्ने बताए। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पुष्टि भएका इबोला संक्रमितको संख्या 4,000 नाघेको र करिब 1,800 जनाको मृत्यु भइसकेको अवस्थामा उनको यो भनाइ आएको हो। साउदी अरेबिया, टर्की र पाकिस्तानले आफ्नो सामूहिक सुरक्षालाई बलियो बनाउन संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरेबियाको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रिजेप तैयिप एर्दोवान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा यी तीन मध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख छ। विश्व फुटबल अहिले फिफा अध्यक्ष जानी इन्फान्टिनोको पक्ष र विपक्षमा रहेका विभिन्न समूहहरू बीच छन विभाजित हुँदै गएको छ। नर्वेको फुटबल संघले फिफा प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने योजना रद्द गरेको भन्दै उनको राजीनामा माग गरेको छ। संघले इन्फान्टिनोका लागि अब फिर्ता हुने कुनै बाटो नरहेको बताएको छ। तर अर्जेन्टिना र मेक्सिकोका फुटबल संघहरू उनको समर्थनमा उभिने पछिल्ला देशहरू हुन्। युरोपेली फुटबलको नियामक निकाय UEFAले फिफा बोर्डले इन्फान्टिनोलाई पुनः समर्थन गर्नुले आफ्नो धारणा परिवर्तन नगर्ने बताइसकेको छ। र पाकिस्तान प्रशासित कश्मीरको निर्वाचन आयोगले सुरक्षा चिन्ताका कारण यी क्षेत्रका 2 जिल्लाका केही भागमा हुने मतदान स्थगित गरिएको जनाएको छ। क्षेत्रीय निर्वाचनको तेस्रो चरण आगामी सोमबारका लागि तय गरिएको छ। स्थानीय प्रतिनिधित्व बढाउनु पर्ने मागबाट उत्पन्न अशान्तिपछि यो स्थगन गरिएको हो। पछिल्ला 2 महिनामा पाकिस्तानी सुरक्षा बल र प्रदर्शनकारी बीच भएका झडपमा कैयौं मानिसको मृत्यु भएको छ। यसअघि सम्पन्न निर्वाचनका पहिलो 2 चरण पनि धाँधली र हिंसाका आरोपहरूले प्रभावित भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। वैदेशिक रोजगारमा नीतिगत सुधार, वैज्ञानिक सेवा शुल्क निर्धारण लगायत माग अगाडि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले विदेशमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। आफूहरूका माग सम्बोधन नगरिएसम्म वैदेशिक रोजगारमा श्रमिक नपठाउने संघका अध्यक्षले बीबीसीलाई बताए। वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा हेर्न नहुने भन्दै सरकारले संवाद मार्फत तत्काल समस्याको हल खोज्नुपर्ने एकजना श्रम विज्ञले बताएकी छन्। सुनौ एक रिपोर्ट। वैदेशिक रोजगार व्यवसाय संघले काठमाडौँमा आज एउटा पत्रकार सम्मेलन गरी आफ्ना 15 बुँदे माग सार्वजनिक गरेको हो। इजाजत पत्र प्राप्त संस्थाहरूमाथि गरिएका कारवाही फिर्ता लिनुपर्ने, नयाँ श्रम गन्तव्यको माग पत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्ने लगायतका माग संघले अगाडि सारेको छ। ऐन संशोधनमा लाग्ने कानुनी प्रक्रियालाई कुर्न सक्ने भए पनि त्यसबाहेकका काम तत्काल गरिनुपर्ने उल्लेख गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले बीबीसीसँग भने,
1: क्याबिनेटबाट चाहिँ पास गरेर लिएर आउने विषय विलम्ब नगरिकन सरकारले ल्याउनु पर्छ भन्ने पहिलो शर्त, र दोस्रो शर्त चाहिँ वैदेशिक बजारमा जाने श्रमिकले कृत्रिम अभाव खडा गरेर कार्टेलिङ गरेको चाहिँ जुन हवाई भाडा दर छ, यो हवाई भाडा दरलाई चाहिँ अविलम्ब न्यूनीकरण गर्ने, र श्रमिकमाथि लगाउँदै आएको श्रमिकले समेत यात्रा गर्दा प्रति यात्रु लगाउँदै आएको 13% भ्याट श्रमिकका लागि छुट गरिनु पर्यो सरकारले। यी चाहिँ सरकारले चाह्यो भने अविलम्ब गर्न सक्छ।
0: संघले सरकार समक्ष राखेका अन्य मागमा मागपत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लग्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी उजुरी बिगो दाबी र फरफारक न्यायचित हुनुपर्ने रहेका छन्। त्यसै गरी वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 जनाभन्दा बढी नेपाली भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्ने लगायत माग संघले राखेको छ। यी मागहरू सम्बोधन नभए व्यवसायीहरूले के गर्छन् भनी जिज्ञासामा संघका अध्यक्ष खत्रीले भने,
1: हामीले उठान गरेका विषय वैदेशिक रोजगार व्यवसाय लक्षित मात्रै छैनन्, समग्र रूपमा श्रमिक लक्षित छन्। त्यसो भएको हुनाले सरकारले जुन दिनसम्म यी दुई तिनवटा विषय ऐन संशोधन नगरिकन मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौँ।
0: सरकार र वैदेशिक रोजगार व्यवसायहरू बीच लामो समयदेखि भइरहेको रस्ता कसीका कारण अहिलेको अवस्था सिर्जना भएको श्रम विज्ञ मीना पौडेलले आरोप लगाइन्। सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा व्यवहार गर्न नहुने उनको सुझाव छ। हाल उत्पन्न समस्याको समाधान बारे श्रम विज्ञ पौडेलले भनिन्,
4: तत्कालै मन्त्रालयको सम्बन्धित निकाय विभागकोले हेर्ने वैदेशिक रोजगार विभाग मन्त्री को बसेर के हो त समस्या, अब उनीहरूका गुनासा पनि सुन्नु पर्यो, उनीहरूका गल्ती कमजोरी औँल्याएर संयुक्त रूपमा सम्बोधन गरेर जानु पर्यो। वैदेशिक रोजगार व्यवसायले पनि जे मन लाग्छ त्यो गर्छु भन्न पाइएन, सरकारले पनि कानुनी दायराभित्र बसेर उहाँहरूलाई व्यवसाय गर्न छुट दिनु पर्यो, अब संवाद बाहेक अर्को विकल्प छैन।
0: रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाहले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको भए पनि खास गरी आप्रवासी कामदारका चासोलाई राज्यले यथोचित सम्बोधन गर्न नसकेको विज्ञहरूको तर्क रहिआएको छ। यसै सन्दर्भमा हामीले युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेलाई व्यवसायीहरूले विदेशमा श्रमिक नपठाउने घोषणा गरेका छन्, अब तपाईँहरू के गर्नुहुन्छ भनेर सोधेका छौँ।
5: केही त्यस्तो उहाँहरूका समस्या छन् अथवा उहाँहरूका कन्सर्न छन्, व्यवसायिक कन्सर्नहरू भने त अब हाम्रो मन्त्रालय सदैव अब छलफल गर्ने, उहाँहरूसित संवाद गरेर के हो उहाँहरूको कन्सर्न, त्यसमा चाहिँ हामी त छलफल गर्ने तयार छौँ। व्यवसाय बन्द गरेर त्यसरी जानु समस्याको समाधान होइन, होइन, किनभने त्यसरी व्यवसाय बन्द गर्ने आन्दोलन गर्न आवश्यकतै छैन। सरकारले, मन्त्रालयले, विभागले हामीले उहाँहरूको कुराहरू नसुनेको भए, त्यो कुराहरूलाई इग्नोर गरेको भए पोर्टमा तपाईँको त्यस्ता बाटाहरू अवलम्बन गर्नुपर्ने होला। तर हामीले जति बेला पनि हाम्रो मन्त्रालयको ढोका खुला छ, हामी संवाद छलफल उहाँहरूको कन्सर्नहरूलाई कानुनको परिधिभित्र रहेर र तपाईँको स्रोत साधन सबै कुराहरूले अल्पकालीन दीर्घकालीन अब चाहिँ तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि। कुनै पनि समस्याको समाधान मलाई लाग्छ छलफल संवाद र एउटा कमन अन्डरस्ट्यान्डिङबाट हुन्छ। त्यो सेवा बन्द गर्ने काम म नगर्दिन अनुरोध गर्छु।
0: माग पत्रमा साउदी अरेबियाको SBP र बायोमेट्रिक, UAE को प्रहरी प्रमाण पत्र प्रमाणीकरण तथा मलेसियाको भर्ना प्रक्रियामा एकाधिकार जमाउने बिचौलियाहरूको चलखेललाई कूटनीतिक पहल मार्फत अन्त्य गर्नुपर्ने, मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लैजानुपर्ने, 5,000 भन्दा बढी नेपाली कामदार भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलर राख्नुपर्ने, अनि व्यवसायले राखेको नगद धरोटीको ब्याज उपलब्ध गराउनु पर्ने जस्ता मागहरू छन्। यी मागहरूमा सरकारको धारणा के छ?
5: होइन, SBP को सम्बन्धमा, PCC को सम्बन्धमा र उहाँले भनेका सम्बन्धमा सबै कूटनीतिक पहलहरू हामीले गरिरहेका छौँ, पत्राचार गरिरहेका छौँ, छलफल भइरहेछ, संवाद भइरहेछ। उहाँले भनेका कुराहरूमा हामीले चाहिँ हाम्रो श्रमिकको र व्यवसायहरूको चाहिँ लाई अप्ठ्यारो पर्ने कुरामा हाम्रो कूटनीतिक पहल चाहिँ विगतदेखि पनि गरे, अहिले पनि यी जुन तपाईँले उल्लेख गरेका विषयहरूमा एकदमै चाहिँ हामीले कूटनीतिक पहल गरिरहेका छौँ, छलफल भइरहेको छ, होइन, त्यसको सल्युसन पनि आउँछ, उहाँहरूले प्रतीक्षा गर्नु पर्यो। जहाँसम्म लाग्छ माग प्रमाणीकरण उसलाई चाहिँ यो चाहिँ श्रम स्वीकृतिलाई अटोमेसनको कुरा छ, पुनः श्रम स्वीकृति अटोमेसन भइसकेको छ होइन, सरकारको सहयोग हुँदै शासकीय सुधारका कार्यक्रम अन्तर्गत त्यो त्यति बेलै हामीले अहिले पुनः श्रम स्वीकृति अटोमेटिक तरिकाले अटोमेसनको माध्यमबाट हुन्छ, र अर्को श्रम स्वीकृतिलाई र माग प्रमाणीकरणलाई अटोमेसन गर्ने र यसलाई सहजीकरण गर्ने सन्दर्भमा वैदेशिक रोजगार ऐनमा पनि हामीले चाहिँ माग प्रमाणीकरण लगायतका यी विषयहरूलाई कसरी चाहिँ सहज बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ कानुन संशोधनमा पनि प्रस्ताव गरेर अहिले कानुन वैदेशिक रोजगार ऐन संशोधनको लागि अर्थ मन्त्रालय, मानवताको कार्यालय र परराष्ट्र मन्त्रालयमा रायको लागि हामी पठाएका छौँ। उताबाट राय आउँदा बित्तिकै हामीले नयाँ वैदेशिक रोजगार ऐनको संशोधन प्रक्रियालाई अगाडि बढाउँछौँ, त्यो चाहिँ अहिले काम गरिरहेको अवस्था छ। अब डिजिटाइजेसनको एकदमै उपयोग गरेर यसलाई चाहिँ कसरी ट्रान्सप्यारेन्ट गराउने र अटोमेसन गराउने भन्ने सन्दर्भमा त हामी मन्त्रालयले अब तपाईँको यो आर्थिक वर्षको कार्यक्रममै पनि बजेट विनियोजन सहितको कार्यक्रमै राखेका छौँ, र त्यतातिर जति सकिन्छ यो 3-4 महिनाभित्रै नै हामीले डिजिटाइजेसनका विनियोजित बजेटबाट हुने खालका कामहरू चाहिँ सुरु गरेका छौँ, कसैको परिणाम पनि देखिसकेका छ होइन। उहाँहरूले यो तपाईँले अहिले उल्लेख गरेका मागहरूमा हामी उहाँहरूले माग राख्नुभयो राम्रै भयो, त्यो त मन्त्रालयले हाम्रो काम गरिसकेका र फालिसकेका काम हुन् तिनीहरू।
0: अब अन्त्यमा वैदेशिक रोजगार व्यवसाय सङ्घले चाहिँ अनावश्यक धरपकड व्यवसायमाथि कारवाही गरेको भन्दै उनीहरूले नियतमै खोट छ भनेर भन्दैछन्, त्यस्तो खोटै देखिने गरी के गर्नुभयो तपाईँहरूले?
5: त्यस्तो त कुनै छैन, तपाईँको कुनै सरकारी निकाय अहिले अब सायद विभाग मन्त्रालयबाट जे काम हुन्छ सबै चाहिँ कानुन भन्दा बाहेक कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने र कानुनको परिपालना र कार्यान्वयन गर्ने बाहेक चाहिँ कानुनमा नभएका कुराहरू त्यस्तो नियतमा खोट राखेर मलाई लाग्छ कुनै पनि सार्वजनिक निकायले त्यो काम गर्न पनि सक्दैन, त्यसरी हामीले गरे जस्तो पनि मलाई लाग्दैन।
0: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे। साझा पखमा एउटा विषय संक्षेपमा, प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले वैशाखदेखि असारसम्मको प्रगति विवरण सार्वजनिक गर्दै यसबीचमा उल्लेख्य कामहरू भएको दावी गरेको छ। प्रगति विवरणमा यसबीचमा भएका मन्त्री परिषदका निर्णयदेखि सरकारबाट दिइएका निर्देशन समेत समेटिएका छन्। सो अवधिमा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय र मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकले 12 निर्णय गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जेएनजी आन्दोलनपछि सेवा प्रवाह प्रभावकारी बनाउने गरी कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिला सुस्ती हटाउन निर्देशन दिइएको सरकारले उल्लेख गरेको छ। उसका अनुसार यो अवधिमा वित्तीय प्रगति पुँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% भएको छ। हेलो सरकार प्रणालीमा प्राप्त 44,000 भन्दा बढी गुनासा मध्ये 32,000 गुनासा फर्स्याउट गरिएको सरकारले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, थाइल्यान्डको प्रहरीले राजधानी ब्याङ्ककको उत्तरी भागमा एक विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकहरूसहित 7 गोली हानी हत्या गरेको जनाएको छ। मृतकमा उनका आफ्नै हजुरबुवा र हजुरआमा समेत छन्, जसलाई उनले विद्यालय पुग्नु अघि घरमै हत्या गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री अनुतिन चानबिर कुनले यसअघि 30 भन्दा बढी मानिस घाइते भएका र तीमध्ये 9 अवस्था गम्भीर रहेको बताएका थिए। उनले आक्रमणलाई राम्ररी तयारी गरिएको घटना भनेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौं विनिता दालबाट।
3: 14 ती विद्यार्थीले अरूलाई गोली हानिसकेपछि आफैलाई गोली हानेका थिए। प्रहरीले ती विद्यार्थीले आफ्नो हजुरबुवाको नाममा रहेको ह्यान्डगनबाट 26 गोली चलाएको जनाएको छ। घाइतेहरूलाई एम्बुलेन्समा राखिँदै गर्दा अन्य विद्यार्थीहरू स्कुलबाट बाहिर निस्किएका थिए। त्यस क्रममा रोइरहेका शिक्षकहरूले एक अर्कालाई अंगालो हालेका थिए। थाई प्रधानमन्त्री अनुतिन चानवीर कुनले पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। देव सिरिन विद्यालयकी एक छात्रले बीबीसीलाई बताए अनुसार उनी बस्नका लागि विद्यालयको पर्खाल चढेर बाहिर निस्किनु परेको थियो। अर्की विद्यार्थीले आफूलाई मर्छु भन्ने डर लागेको बताएकी छन्। एक शिक्षकले विद्यार्थीहरू चिच्याउँदै र दौडिँदै गरेको देखेको र आफ्ना एक साथीको पनि मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार गोली चलाउने 14 किशोरको पनि मृत्यु भएको छ। यो वर्ष थाइल्यान्डमा विद्यालयमा भएको यो दोस्रो गोलीकाण्ड हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: समाचार प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यान आकर्षण, ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट, करदाता प्रोत्साहन उपहारको घोषणा, सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको विश्वास, रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण र थाइल्याण्डको ब्याङ्ककमा अवस्थित एक विद्यालयमा एकजना किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 तथा महिला बालबालिका लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले इलाम सहितका पहाडी जिल्लाहरूमा प्राकृतिक विपत्तिका कारण नाकाबन्दीको अवस्थामा रहेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। बोनम्यारो पीडित बिरामीको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोसीमा हाम फालेर बेपत्ता श्रीमान श्रीमतीको खोजी कार्यमा ध्यान दिन सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले कृषि मल, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंशको उपचार सहज बनाउन पनि सरकारको ध्यान आकर्षण गराउनु। बैठकमा जाजरकोटका सांसद खड्गबहादुर बुढाले कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर हुँदा सरकारी कामकाज प्रभावित भएको र नागरिकहरू महँगो सेवा लिन बाध्य भएको भन्दै सुधारका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै आजको बैठकमा सभामुखसँग समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क राज राईले लिपुलेख नाकाबाट भारत र चीन बीच व्यापार सुरु भएको बारे नेपाल सरकारको आधिकारिक धारणा माग गर्नुभयो। सांसद राईले खाना पकाउने ग्यास आपूर्ति प्रणालीमा समस्या आउनुको कारण खोज्नुपर्ने, सहकारीमा ठगी तथा अनियमितता गर्नेहरूबाट रकम असुलेर पीडितको रकम फिर्ता गर्नुपर्ने तथा सुकुम्बासीलाई छिटो धनी पूर्जा दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि आज पनि बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले समय दिनुभएपछि नेपाली कंग्रेसका सांसद चन्द्र मोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्नुका साथै जनकपुरको ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्को ठाउँमा स्थानान्तरण गर्न लागेको बारे सरकारको जवाफ माग गरी निरन्तर उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख अर्यालले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद यादवले निरन्तर विरोध जनाइरहेपछि सांसद यादवले उठाउनु भएको विषयमा जवाफ दिन सरकारलाई रुलिङ समेत गर्नुभयो। यस्तै बैठकमा सांसद कृपाराम राणा, युवराज दुलाल, ध्रुवराज राई र खुसबु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 25 गते सोमबार दिउँसो 1 बस्नेछ।
2: आवाज सुनियो भित्र।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साबिक अनुसार नै खाना पकाउने एलपी ग्यासको आयात भइरहे पनि वितरण प्रणाली परिवर्तन हुँदा केही असन्तुलन देखिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले साउनदेखि भरि सिलिन्डर वितरण सुरु गर्दा केही समस्या आएको बताउनुभयो। मन्त्री यादवले अहिले मुलुकको आन्तरिक माग धान नपुग्ने गरी नै आयात भइरहेको भए पनि उपभोक्ताले एकैपटक ग्यासको माग गर्दा बजारमा समस्या देखिएको बताउनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आज लाल पूर्जा वितरण गर्दै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुन सक्ने भए पनि त्यसभित्रका संवेदनशीलता बुझ्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै सभापति थापाले संविधानभित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आदिवासी जनजातिको पहिचानसँग गाँसिएका हक अधिकार रक्षाका लागि सरकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले आदिवासी जनजाति मधेसी महिला पिछडिएका सबै वर्ग र समुदायका आवाज सबैले बोल्नुपर्ने धारणा राख्नुभयो। सूचना तथा संचार मन्त्रालयले मीडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि संचार क्षेत्रका सरकारवालाहरूसँग छलफल गर्दै सुझाव संकलन थालेको छ। मन्त्रालयमा आज आयोजित छलफलमा विभिन्न संचार माध्यमका सम्पादक तथा प्रतिनिधि नेपाल पत्रकार महासंघ प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारवालाबाट प्राप्त सुझावका आधारमा उत्कृष्ट कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। उहाँले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता बिनाको लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले मीडिया काउन्सिल विधेयकमा सामाजिक सञ्जाल र संचार माध्यमको अधिकार क्षेत्र स्पष्ट रूपमा छुट्याउनु पर्ने बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मोबाइल सेवाको गुणस्तर रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग अनुमति पत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन 8 बुँदे निर्देशन जारी गरिएको जनाएको छ। मोबाइल सेवा नपुगेका वा गुणस्तरीय सेवा उपलब्ध नभएका क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। सरकारले सुशासन प्रशासनिक सुधार नीति कार्यान्वयन विकास आयोजना अनुगमन गुनासो व्यवस्थापन र कानूनी प्रतिरक्षा लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सार्वजनिक गरेको 2083 वैशाखदेखि असारसम्मको प्रगति विवरणमा 3 महिनामा पुँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% वित्तीय प्रगति हासिल भएको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। कार्यालयका अनुसार जेन्जी आन्दोलन पछिको सेवा प्रवाह विकास निर्माण लगायतका क्षेत्रमा प्रभावकारिता अभिवृद्धि गर्न सचिव स्तरीय बैठक मार्फत आवश्यक निर्देशन छलफल तथा अन्तर्क्रिया गरिएको छ भने अनियमितता र ढिलासुस्ती हटाई पारदर्शी निर्णय प्रक्रिया मार्फत सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई थप जवाबदेही बनाउन निर्देशन दिइएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
3: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
2: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईँको
5: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा आज आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवन स्तरमा सुधार ल्याउनु तथा व्यापार लगानी रोजगारी उद्यमशीलता पर्यटन प्रविधि नवप्रवर्तन र दिगो विकासका अवसर सृजना गर्नु हो भन्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबार स्थित पीएसबी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। पीएसबी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्नेतलाई पीएसबी नेपालको सञ्चालक समिति सदस्य सोभिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायत पीएसबी नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभयो। पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिक प्रति उत्तरदायी प्रसारणलाई अघि बढाउने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाको आन्तरिक जटिलतालाई समाधान गर्दै पीएसपीले राज्य र नागरिक प्रतिको जिम्मेवारीलाई पूरा गर्ने स्पष्ट पार्नुभयो। थाइल्याण्डको राजधानी ब्याङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक विद्यालयमा एक किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 जनाको मृत्यु भएको छ। घटनामा अन्य 15 जना विद्यार्थी घाइते भएको त्यहाँको आन्तरिक उपमन्त्री पोलापी सुबन चविले बताउनु भएको छ। नुन्थाबुरी प्रान्तको सो विद्यालयमा भएको आक्रमणमा एक 14 वर्षीय किशोरले आफ्ना हजुरबा र हजुरआमालाई गोली हानेपछि विद्यालयका 5 जना शिक्षकलाई गोली हानेका थिए। घटनामा घाइते भएका मध्ये 9 जनाको अवस्था गम्भीर रहेको र घटनामा ती किशोरको पनि मृत्यु भएको थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नी भिराकुलले जानकारी दिनुभएको छ। घटना सुनियोजित भएको बताउँदै प्रधानमन्त्री अनुतिनले हतियार नियन्त्रण सम्बन्धी नयाँ कानून आवश्यक रहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार अन्तर्गतका विजेताहरूको घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले शुरू गरेको उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी वाग्ले 15 जना विजेता र 1 जना बम्पर उपहार विजेता छनौट गर्नुभयो। विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत 10 लाख र कुपन नम्बर 00731524493 परेको छ। यो कुपन भएका व्यक्ति शिव कृष्ण जनरल स्टोरबाट 250 को सामान किनेर कार्यक्रममा सहभागी हुनु भएको थियो। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्नुहुँदै अर्थमन्त्री वाग्ले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने समेत विश्वास व्यक्त गर्नुभयो। पहिलो चरणमै करिब 2,56,00,000 कारोबार र 76 अर्ब भन्दा बढी रकम प्रणालीमा समावेश भइसकेको गर्दै उहाँले आगामी दिनमा मासिक कारोबार खरबौं पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा अन्तर्राष्ट्रिय विभागका महानिर्देशक भीष्म कुमार भूषालले पहिलो पाक्षिकको बम्पर उपहार विजेता कम्प्युटर प्रणाली मार्फत छनौट गरेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी सो सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गरिदिन आग्रह गरेको छ। सन् 2030 सम्मको दिगो विकास लक्ष्य GSDG कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेकोले गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयनमा रहेको जनाएको छ। आयोगका अनुसार रणनीतिक योजना बमोजिम गठित राष्ट्रिय निर्देशक समितिको गत असार 22 गतेको बैठकले सबै मन्त्रालय तह र निकायले आगामी आर्थिक वर्षका नीति कार्यक्रम तथा क्रियाकलाप कार्यान्वयन गर्दा उक्त रणनीतिलाई आधार बनाउन भनिएको छ। आयोगले स्थानीय तहमा खाद्य प्रणाली रूपान्तरणका क्षेत्रमा भएका प्रयास र उपलब्धिको एकीकृत विवरण नियमित रूपमा संयुक्त राष्ट्र संघको UN फूड सिस्टम कोअर्डिनेसन हबमा पठाउनु पर्ने स्मरण गराएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका 17 ठैटीमा रहेको एभरेस्ट मार्ट स्टोर प्रालीलाई 2 लाख बराबरको जरिमाना गरेको छ। बजार अनुगमनका क्रममा तोके भन्दा बढी मूल्य लिएको पाएपछि विभागले उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही गरेको जनाएको छ।
1: अब खेल समाचार अझै बमबाट।
6: जापानमा आगामी सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म आयोजना हुने 20 औं एसियन गेम्स एसियाली खेलकुदमा नेपालबाट 136 खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 औं एसियन गेम्सका लागि 22 खेलमा सहभागी हुने खेलाडीको संख्या टुङ्गो लगाएको हो। एसियन गेम्स 2026 मा 136 खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले जानकारी दिनुभयो। त्यस्तै 22 खेलमा कुल 32 प्रशिक्षक समावेश हुनेछन्। खेलाडी र प्रशिक्षक गरी कुल 168 जना नेपालबाट जापान जानेछन्। युरोपेली फुटबल महासंघ युईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रतिको आफ्नो अविश्वास अझै कायम रहेको जनाएको छ। इङ्ग्लिस फुटबल एसोसिएसन एफएले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिए पनि फिफाको पछिल्लो स्पष्टीकरणले आफ्नो धारणा परिवर्तन नगरेको युईएफएले स्पष्ट पारेको छ। युईएफएले आवश्यक परे फिफा विश्वकप सहितका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने विकल्प अझै टेबलमा रहेको संकेत दिएको छ। निजी लगानीकर्तालाई विश्वकप जस्ता प्रतियोगितामा हिस्सेदारी बेच्ने प्रस्ताव पूर्ण रूपमा फिर्ता लिनुका साथै भविष्यमा यस्ता प्रयास दोहोरिने छैनन् भन्ने स्पष्ट प्रतिबद्धता चाहिएको युईएफएलको भनाइ छ। विवादको केन्द्रमा रहेको फिफा फरवार्ड इन्टरप्राइजेस एफएफई योजना मार्फत पुरुष र महिला विश्वकप लगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारिएको थियो। त्यसको समर्थन गरे प्रत्येक सदस्य संघलाई 40 मिलियन अमेरिकी डलर उपलब्ध गराउने योजना रहेको बताइएको थियो। तर व्यापक विरोधपछि फिफाले प्रक्रिया सञ्चालनमा कमजोरी भएको स्वीकार गर्दै प्रस्ताव अघि नबढाउने निर्णय गरेको थियो। इन्फान्टिनो विरुद्ध युरोपेली फुटबल उभिए पनि विश्वकप फुटबलमा भने उनी अझै बलियो देखिएका छन्। दक्षिण अमेरिकी फुटबल महासंघ कोम्मीबोल, अफ्रिकन फुटबल महासंघ काफ, मेक्सिको र अर्जेन्टिनाका फुटबल संघले सार्वजनिक रूपमा उनको समर्थन गरेका छन्। पोल्यान्डमा सेप्टेम्बर 5 देखि शुरू हुने फिफा यु20 महिला विश्वकपमा इङ्ल्यान्ड सहित 6 युरोपेली टोली सहभागी हुनेछन्। यसअघि युईएफएले आफ्नो चेतावनीलाई व्यवहारमा उतार्छ वा कूटनीतिक प्रयासलाई निरन्तरता दिन्छ भन्ने विषय विश्व फुटबलको प्रमुख चासो बनेको छ।
1: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशको साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यान आकर्षण। ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट। करदाता प्रोत्साहन उपहारको घोषणा। सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर सोनी मुआग्लेको विश्वास। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण र थाइल्याण्डको ब्याङ्ककमा अवस्थित एक विद्यालयमा एकजना किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
0: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-510-60।
7: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार।
8: होइन, भोक लागेको

0: छैन तिमीहरूलाई
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: निष्पक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीमा लागू औषध दुर्व्यसन नियन्त्रण तथा मानसिक स्वास्थ्य संरक्षण सम्बन्धी जनचेतनामूलक र्याली निकालिएको छ। लायन्स क्लब अफ गीतानगर, लियो क्लब अफ गीतानगर लगायत विभिन्न संघ संस्थाको आयोजनामा भएको र्यालीमा नेपाल प्रहरी, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। र्यालीमा सहभागीहरूले लागू औषध दुर्व्यसन नियन्त्रण, मानसिक स्वास्थ्य संरक्षण तथा स्वास्थ्य समाज निर्माण सम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए। कार्यक्रम मार्फत विशेष गरी युवा पुस्तालाई लागू औषधको प्रयोगबाट टाढा रहन, मानसिक स्वास्थ्यप्रति सचेत बन्न तथा मासमा सकारात्मक वातावरण निर्माण गर्न प्रेरित गरिएको आयोजकले जनाएको छ। र्यालीमा समुदाय प्रहरी साझेदारीको अवधारणा समेत समेटिएको थियो। चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले माडीमा तेस्रो चितवन जिल्ला स्तरीय वृहत खुल्ला तीज प्रतियोगिता आयोजना गर्ने भएको छ। समाजले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आगामी भदौ 20 गते शनिबार माडी नगरपालिका 5 बसन्तपुर स्थित होटल प्याराडाइजको सभा हलमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा प्रथम हुने समूहलाई नगद 25,000 रुपियाँ र प्रमाणपत्र, द्वितीयलाई 15,000, तृतीयलाई 10,000 तथा सान्त्वना हुने समूहलाई 5,000 रुपियाँ सहित प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक लीला पौडेलले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी महिला तथा दिदी बहिनीहरूका लागि निशुल्क तेजको दर खाने व्यवस्था गरिएको समाजका अध्यक्ष लाल बहादुर भट्टले बताउनुभयो। समाजले प्रतियोगिता मार्फत नेपाली कला, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र प्रबन्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै माडीका सम्पूर्ण महिला तथा दिदी बहिनीहरूलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु बीचको सहअस्तित्व जोगाउनका लागि हात्ती सेन्चुरी कार्यक्रम सञ्चालन गर्न लागि बताउनु भएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले मानवको बाँच्ने अधिकार जस्तै वन्यजन्तुको पनि हुने बताउनुभयो। उहाँले भन्नुभयो, जति मानवलाई बाँच्ने अधिकार छ त्यति वन्यजन्तुलाई पनि स्वतन्त्रता र बाँच्ने अधिकार छ। उनीहरूलाई सुरक्षित स्थानमा रही बाँच्न पाउने अधिकार रक्षाका लागि हात्ती सेन्चुरी मनाउन लागि छ। हात्ती सेन्चुरी जस्तै टाइगर सेन्चुरी पनि मनाउने सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रबन्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामेरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ। मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिनुभयो। उहाँका अनुसार भरतपुर महानगरपालिका 15 अविनाश पोल्ट्री परिसरमा ट्र्यापिङका लागि क्यामेरा सहित खोर राखिएको छ। त्यस नजिकै बाँस्याङमा अर्को क्यामेरा जडान गरिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा सहित पार्टी पुनर्गठनका लागि सुझाव दिन गठित एमाले कार्यदल बैठक अनिश्चित बनेको छ। कार्यदलको बैठक नै बस्न नसकेपछि कार्यदलले तयार गरेको प्रतिवेदन मस्यौदा अलपत्र हुन पुगेको हो। कार्यदलले जेठ 30 गते काठमाडौँबाट सुरु गरेको सुझाव संकलनको काम असार 23 गते सकेको थियो। त्यसपछि असार 25 गते बसेको कार्यदल बैठकले प्रतिवेदन तयार गर्ने जिम्मा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेललाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली जनअपेक्षा विपरीत भएको भन्दै संसदमा आलोचना गरेका छन्। शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरू टीकाज्वाला संग्रौला, रमेश प्रसाई र मनिष शाहले सरकारको नियत सफा देखिए पनि काम गर्ने ढंग नपुग्दा नागरिकले शास्ति भोग्नु परेको टिप्पणी गरेका हुन्। अधिकारीहरूमा पछिल्लो एक वर्षमा 61,016 कसुर दर्ता भएको छ। आर्थिक वर्ष 2082-83 61,016 अपराधका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी अभि नारायण काफ्रेले सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरसँग सम्बन्धित रहेको बताउनुभयो। सबैभन्दा धेरै कसुर काठमाडौँको उपत्यकामा दर्ता हुने गरेको छ। काठमाडौँ उपत्यकामा 15,297 अपराधका घटना दर्ता भएका छन्। कोशी प्रदेशमा पनि नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच औपचारिक छलफल शुरू भएको छ। शुक्रबार विराटनगर स्थित मुख्यमन्त्री निवासमा दुई दलका शीर्ष नेताहरूबीच भएको बैठकमा मन्त्रालय बाँडफाँड सरकारको साझा न्यूनतम कार्यक्रम र बजेट पुनरावलोकनका विषयमा प्रारम्भिक संवाद भएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका संसदीय दलका नेता इन्द्र बहादुर आङबोले केन्द्रको नयाँ समीकरण अनुसार प्रदेशमा कसरी अगाडि बढ्ने भन्ने बारे सकारात्मक छलफल भएको बताउनुभयो। संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले देशमा भइरहेका प्राकृतिक विपत्ति र विभिन्न दुर्घटनाका पीड़ितहरूलाई सहयोग गर्न सबै सांसदहरूले आफ्नो पारिश्रमिकबाट 50,000 रुपियाँ योगदान गर्नुपर्ने विशेष प्रस्ताव अगाडि सार्नु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले जननिर्वाचित प्रतिनिधिहरू नागरिकको दुःखमा सारथी बन्नुपर्ने भन्दै यस्तो प्रस्ताव अगाडि सार्नु भएको हो। प्रहरीले गुण्डा नाइकेको सूचीमा राखेर 2070 सालमा सम्पत्ति शुद्धिकरणको मुद्दा चलाएका 500 मध्ये 4 अदालतबाट सफाई पाएका छन्। एक दशकभन्दा लामो कानूनी प्रक्रियापछि सर्वोच्च अदालतले पछिल्लो पटक सम्पत्ति शुद्धिकरण मुद्दामा मिलन गुरुङ, सक्रिय मिलन र गणेश लामालाई समेत सफाई दिएसँगै यो प्रकरण करिब किनारा लागेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 2070 जेठ 5 गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रतिवेदनका आधारमा दिपङ मनाङ्गे, गणेश लामा, परशुराम बस्नेत, अभिषेक गिरी र सक्रिय मिलन विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले सम्पत्ति शुद्धिकरणमा सबैलाई सफाई दिएपछि सम्पत्ति शुद्धिकरण विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तह निर्वाचन छनौट प्रक्रियामा पैसाको प्रभाव र पहुँचको दुरूपयोग गरे त्यस्ता व्यक्तिलाई तत्काल पार्टीबाट निष्कासन गर्ने भएको छ। रासपाले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083-5 बुधे आचार संहिता अन्तर्गत पैसा, पावर, पहुँच तथा कुनै किसिमको सौदाबाजीमा प्रतिबन्ध लगाएको हो। उम्मेद्वारी प्राप्त गर्ने वा गराउने उद्देश्यले मूल्याङ्कनलाई प्रभावित पार्ने गरी कुनै पनि प्रकारको आर्थिक लेनदेन, चन्दा, सहयोग, उपहार, सुविधा, प्रत्यक्ष र परोक्ष वन वा अन्य भौतिक लाभ दिन लिन पूर्ण रूपमा निषेध गरेको उल्लेख गरिएको छ। प्रदेशहरूमा एमाले र नेकपाको नयाँ सत्ता समीकरण बनेसँगै राजावादी पार्टी राप्रपा तानातानमा परेको छ। विशेष गरी बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि राप्रपाको भूमिका महत्वपूर्ण हुने भए पनि तानातानका साथै उक्त पार्टीभित्र समेत तरङ्ग उत्पन्न भएको छ। राप्रपा आगामी मङ्सिर 26, 27 र 28 गते हुने आफ्नो महाधिवेशनको संघारमा उभिएको छ। यसका लागि पार्टीभित्र नेतृत्वको रस्साकसी र आगामी कार्यदिशाबारे बहस भइरहँदा प्रदेश सरकारको विशेष समेत थपिएपछि अध्यक्ष राजेन्द्र लिङ्गदेन राजनीतिक दबावमा पर्ले परिवारका कुनै पनि सदस्यहरूलाई स्वकीयका रूपमा राख्न नपाउने भएका छन्। एमाले संसदीय दलको बैठकले शुक्रबार पारित गरेको स्वकीय सुविधा सम्बन्धी मापदण्ड र कार्यविधिमा सांसदहरूले राख्ने स्वकीय परिवारका सदस्य बाहेकको व्यक्ति हुनुपर्ने उल्लेख छ। यसअघि सांसदहरूले परिवारका सदस्यलाई स्वकीय राखेको भन्दै जनस्तरबाट आलोचना हुँदै आएको थियो। एमाले स्वकीयको योग्यता पनि निर्धारण गरेको छ। सरकारले विदेश स्थित 5 नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अगाडि बढाएको छ। परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्रै कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको हो। केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र त्यसबाट उपभोक्ताले भोग्नु परेको शास्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा देखिएको ग्यासको अभावलाई तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिएको हो। काभ्रेपाल्चोकको भुम्लु गाउँपालिकाट स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोसी नदीमा हाम फालेर बेपत्ता भएका पराजुली दम्पतिको खोजी कार्य तेस्रो दिन पनि जारी रहेको छ। बेपत्ता दम्पतिको खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमै खटिएका छन्। बुधबार साँझ करिब 36 मण्डन देउ नपुर नगरपालिका 7 68 केदारनाथ पराजुली र उहाँकी 67 श्रीमती तिलकुमारी पराजुलीको सुनकोसी नदीमा हाम फालेपछि उनीहरू बेपत्ता भएका थिए। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार। स्वदेश टाइम्स।
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

चली पुनरावलोकनका लागि अनुमति दिएको हो। संस्थापन इतर पक्षले स्वदेश फर्कन लागेका तत्कालीन सभापति शेरबहादुर देवालाई धरपकड गर्न खोजिए प्रति